0: एसर्स एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानो भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्यक्रम छपाई प्रभावित भएको छ। तत्काल यो अन्यलको अन्त्य नभएमा आगामी शैक्षिक सत्र 2084-85 विद्यालय तहमा पाठ्य पुस्तक अभावको समस्या निम्ति नै चिन्ता बढ़ेको छ। विद्यालय तहको पाठ्य पुस्तक छपाई र वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समेत यसमा चिन्ता व्यक्त गरेको छ।
3: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो मन्त्री र सांसदहरूलाई लक्षित गरी जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने राइट टू रिकल सम्बन्धी व्यवस्था लागू गर्ने तयारी अगाडि बढ़ाएको छ। जनप्रतिनिधिलाई असल आचरण र अनुशासनमा राख्ने औजारका रूपमा प्रयोग गर्न यस सम्बन्धी दस्तावेज निर्माण गर्न लागिएको हो।
2: नवलपुरको हुप्सेकोट गाउँपालिका 6 पेलेगा स्थित धामी धेर भीरबाट निरन्तर बारूदको जस्तो गन्ध आउने धुवा निस्किरहेको छ। प्लेगा गाउँबाट करिब 500 मिटर दक्षिण पश्चिममा रहेको घाँगी भीरबाट निरन्तर धुवाको मुस्लो निस्किरहेको हो। प्लेगा र भडारी गाउँको बीचमा पर्ने पहाड़मा झरेको सानो पहिरोबाट धुवाको मुस्लो निस्कने र आगो लाग्ने गरेको स्थानीयको भनाई छ।
3: नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्। बाढ़ी प्रभावित नुवाकोटका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष बैठकमा सहभागी भएका गाउँपालिकाका अध्यक्ष तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ परेका हुन्।
2: पहाड़ी राजमार्गमा पानीको निकास नहुनु पहिरोको दृष्टिले अति जोखिम मानिन्छ। यही जोखिम नियन्त्रण गर्ने उद्देश्यले पृथ्वी राजमार्गको कृष्णभीरमा राजमार्गसँगै सर्फेस ड्रेनेज सतही पानी विकास निकास प्रणाली निर्माण गरिएको छ। कृष्णभीरबाट निस्कने पानीले राजमार्गलाई असर नपरोस् भन्ने उद्देश्यले सर्फेस ड्रेनेज निर्माण गरिएको हो।
3: प्राकृतिक विपदबाट घरबार तथा जीविकोपार्जनमा क्षति बेहोरेका नागरिकहरूलाई पुनर्स्थापनामा सघाउने गरी सरकारले सहुलियतपूर्ण कर्जाको व्यवस्था थप पुनर्संरचना गरेको जनाएको छ।
2: कृषि प्रधान मुलुकका रूपमा परिचित भए पनि नेपालले वर्षेनी ठूलो मात्रामा विदेशी धान तथा चामल आयात गरिरहेको छ। मुलुकको कृषि क्षेत्रले जनताको जीविकोपार्जन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आए पनि नेपाली उपभोक्ताको रोजाईमा आएको परिवर्तनका कारण विदेशी चामलमाथिको निर्भरता ह्वात्तै बढेको छ।
3: अब शेयर सम्बन्धी खबर। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गत साता घोषणा गरेको पुँजी बजार सुदृढीकरण तथा पुनर्स्थापना कार्ययोजना अर्थ मन्त्रालयले जारी गरेको छ। नेपालको अर्थतन्त्रमा विगत केही समयदेखि आएको शिथिलता, बैंक तथा वित्तीय क्षेत्र, उद्योग वाणिज्य एवं पूर्वाधार विकासमा परेको असरका साथै मन्दीको चक्रबाट अर्थतन्त्रलाई चलायमान बनाउन अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनर्स्थापना कार्ययोजना 2083 सार्वजनिक गरेको छ।

0: एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो

0: कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98-513-17-966, गजुरी शाखा सम्पर्क 98-513-18-367, थुन्चे शाखा सम्पर्क 98-513-17-866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब विदेशका खबर। विश्वका ठूला एआई कम्पनीका प्रमुखहरूले तीव्र गतिमा भइरहेको विकासबाट उत्पन्न जोखिमबारे चेतावनी सहित विकासको गति सुस्त पार्न आह्वान गरेपछि सोमबार विश्वभर एआईसँग सम्बन्धित कम्पनीका शेयरमा ठूलो गिरावट आएको छ। यसलाई एआई उद्योगमा भइरहेको अरबौं डलरको लगानीमाथि देखिएको अहिलेसम्मकै गम्भीर चुनौतीका रूपमा हेरिएको छ। यही लगानीले पछिल्लो समय विश्वका शेयर बजारलाई कीर्तिमानी उचाइमा पुर्याउन ठूलो भूमिका खेलेको थियो।
6: अब खेल र खेलाड़ीका प्रसंग। अखिल नेपाल फुटबल संघ एन्फामाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले लगाएको निलम्बनको विषय झन जटिल बन्दै गइरहेको छ। निलम्बन फुकुवाका लागि सरकारी पहल पर्याप्त नभएको आरोप लगाउँदै एन्फाले अब आन्दोलनको बाटो रोज्ने निर्णय गरेको छ। सोही क्रममा एन्फाले मंगलबार आज राष्ट्रिय खेलकुद परिषद राखेपा परिसरमा ज्ञापन पत्रसहित धरना दिने औपचारिक कार्यक्रम सार्वजनिक गरेको छ।
5: अब विचार विश्लेषणको पालो। शरीर दिमाग र आत्माको हेरचाह शीर्षकमा नागरिक दैनिकमा डाक्टर सुभाष पोखरेलको विचार छापिएको छ। केही युवाहरू हेर्दै बुढा जस्ता लाग्छन्। जतनले चलाएको पुरानो कार भर्खरको जस्तो देखिने अनि गैर जवाफदेही चालकले हाँकेको नयाँ गाड़ी समेत पुरानो जस्तो देखिए जस्तै हो मानवीय काया पनि। स्वस्थ खान कि भन्ने बित्तिकै आत्मा मारेर मन परेको मिठाई अनि तारेको भुटेको खाने इच्छा त्याग्नु हुँदैन। आखिर औषधि जस्तो खान कि खाएर बाँच्नुको के मजा भएर महिना दुई महिनामा आफूलाई मन परेको खान कि सीमित मात्रामा सेवन गरेर आनन्द मिल्छ भने प्राणलाई किन सुताउने। कहिलेकाहीँ जिब्रो फेर्दैमा स्वास्थ्य बिग्रदैन।
6: त्यसै गरी आजको कान्तिपुर दैनिकमा खोजेको र पाएको सरकार शीर्षकमा सम्झना वाग्ले भट्टराईले लेख्नु भएको छ। जेन्जी शहीदका आमा बुबा तथा अन्य घाइतेहरूले प्रश्न गरिरहेका छन्। आन्दोलन पश्चात आफ्नो भविष्य खोजेका हजारौं युवाले प्रश्न गरिरहेका छन् र हामी जस्ता सामान्य नागरिक पनि प्रश्न गरिरहेका छौं। उनीहरूले के खोजेका थिए? खोजेका थिए त जवाफदेही राज्य, एउटा यस्तो राज्य जहाँ नागरिकको जवाब सुनियोस्।
5: त्यसलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
1: ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क
2: दिस होम इन्टरनेट।

नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz पनि प्रसारण भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पक्षका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौँ। विशेष गरी नेपाली बहसमा हामी सिधा प्रश्नको सिधा जवाफ लिने गर्दछौँ र पछिल्लो समयको राजनीतिक अवस्थालाई हेर्ने हो भने आज हामी चर्चा गर्न चाहन्छौँ नेपाली कङ्ग्रेसको राजनीतिक अवस्था अहिले के छ। कङ्ग्रेस अब विभाजनको डेलमा पुगेको हो, नेपाली कङ्ग्रेसभित्रको लोकतन्त्र कमजोर बन्दै गएको हो, नेपाली कङ्ग्रेसको इतर पक्षले समानान्तर महाधिवेशनका तालिकाहरू निकाल्दै गर्दाखेरि अब कङ्ग्रेसको भविष्य के हुन्छ त आज निकै ठूलो चर्चा र परिचर्चा यतिखेर आएको छ। भोटेपछि बाढीले देशलाई विनाशतर्फ धकेलेको छ, निकै अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ, तर पनि अब त्यसबाट माथि उठ्नुको विकल्प पनि छैन। दिवंगतहरूको चिरस्थान गर्ने कार्यतालिका छ, कार्यसूची छ। अब प्रधानमन्त्रीले जलवायु परिवर्तनका क्षेत्रमा अमेरिकामा गएर, न्युयोर्कमा गएर नेपालको रन र नेपालको स्ट्यान्ड राख्न सक्लान् त। आजको बहसको मुख्य विषय यसलाई पनि हामी बनाउन चाहन्छौँ, हिमाल र मानव स्वास्थ्यका लागि घातक कालो कार्बन बन्दै गएको छ, जसले नेपालले निकै ठूलो क्षति पटक पटक यसमा बेहोर्नुपर्ने बाध्यात्मक परिस्थितिका बीचबाट आज हामी यस बहसलाई अगाडि बढाउन चाहन्छौँ। राजनीतिक दलहरूले ऐक्यबद्धता जनाउनुपर्छ, हाम्रो देशको गरिमाको कुरा, देशको स्वास्थ्यको कुरा, देशको हितको कुरा, देशमा रोजगारी लगायतका विषयमा हरेक दलहरू एक ठाउँमा उभिनुपर्ने एउटा अवस्था छ। त्यसमा अहिलेको सरकारले सबैलाई मिलाएर लैजान

0: ब्याङ्किङ
1: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9-13-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौँ कृषि विकास बैंक लिमिटेड
2: हर विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
3: सम्पूर्ण तागतलाई एक ठाउँमा लगाउने प्रयास अझै निष्कर्ष त आइसकेका छैन. यहाँले देखाए जस्तै 99% पार्टी विभाजनको सङ्घारमा गइसक्यो, त्यो तपाईँ हामीलाई थाहा छ. तर 1% बाँकी रहेको जो विषय छ, कहिलेकाहीँ मिराकल हुन्छ, चमत्कार हुन्छ, त्यो चमत्कारको अपेक्षामा पनि छौँ हामी. लास्ट प्रयासमा अझै पार्टीभित्र एकीबद्धता निर्माण गर्ने बाटो खुल्छ कि भनेर हामी लागिरहेका छौँ. सम्पूर्ण प्रयासहरूले काम गरिरहेको कारणले अझै पनि सम्भावनालाई नकार्न सक्दैनौँ.
4: तर अब प्रयासहरू त धेरै भइरहेका छन्, अब समानान्तर गतिविधिहरू पनि चलिरहेकै छन्, महाधिवेशनका मितिहरू पनि अलग अलग तोकिएका पनि
3: केन्द्रका 71% मात्रै होइनन्, अरू पनि देशभर छरिएका छन्। काङ्ग्रेसका शुभचिन्तक छन् र विशेष त नेपालको लोकतान्त्रिक आन्दोलन र नेपालको राष्ट्रियतालाई जगेर्नका लागि नेपाललाई समृद्धितर्फ लैजानका लागि योजना बुनेर लाग्ने तमाम लोकतन्त्रवादीहरू आज नेपाली काङ्ग्रेस एकै ठाउँमा हुनुपर्छ, ऐक्यबद्ध भएर जानुपर्छ र यो चाहिँ शक्तिशाली बन्नुपर्छ भन्ने एउटा इच्छा सदिच्छा शुभेच्छा राखेर बसेका छन्। त्यो सदिच्छाले काम गर्छ जस्तो मलाई लाग्छ. अब केन्द्रीय नेतृत्वको कारणले पार्टी बचाउन सकिने तपाईँसँग कुरा गरिरहँदाखेरि मैले भनिसकिरहेको छैन.
4: अब छुट्टै महाधिवेशन गर्ने कुराबाट ब्याक सर्ने पनि स्थिति देखिएन. अब तपाईँको आफ्नै अवस्था पनि के रहन्छ? नयन सिंहजीले के गर्दै हुनुहुन्छ अहिले यतिखेर चाहिँ? अब कतातिर जाने, कसरी जाने? कङ्ग्रेसको रुख चिन्ह चारतारे झन्डा मुनि बसेर नै गतिविधि गर्ने कि वा के हुन्छ अबको निर्णय तपाईँको चाहिँ?
3: मैले नेपाली काङ्ग्रेसको एकताको लागि काम गरेको हो. कहिलेकाहीँ त एक्लै उभिनु पर्यो, कहिलेकाहीँ धेरै अपमान पनि सहनु पर्यो. पार्टीको संगठन निर्माणका लागि थुप्रो काम गरियो. अब पार्टी भोलि बाई दे मैले नेपाली काङ्ग्रेस पार्टीको चुनाव चिन्ह रुख चार तारे झन्डा र अझ राणाकालको अन्तका लागि स्थापित भएको पार्टीको सामर्थ्यता बढाउनुको लागि मैले काम गरेको हो. जति बेला बिपी र सुवर्णले पार्टी एकीकरण गर्नु परेको अवस्था थियो, त्यो सानो अलग अलग थलक थलक भएर राणाशाही अन्त हुने र नेपाली जनता जसरी रैतीका रूपमा थिए तिनलाई नागरिकका रूपमा स्थापित गर्नुपर्ने बाध्यता थियो. त्यो एक्लै न बिपीको पार्टीले सक्थ्यो न सुवर्णको. आज चाहिँ पनि त्यो अवस्था छ. एक्लै एक्लै गएर नेपालको सार्वभौम सत्ताको जगेर्ना, नेपालको राष्ट्रियताको यसलाई चाहिँ समृद्धि अनि हाम्रो समृद्ध नेपाल र नेपालको लोकतान्त्रिक शासन प्रणाली बचाउनका लागि त्यही बेलाको जरुरत छ. आज पनि काङ्ग्रेस एक ठाउँमा मूल कडी हुन्छ जस्तो लाग्छ.
4: अब कङ्ग्रेसको शेरबहादुर देउबा समूहले आगामी असोज 3 गतेबाट हुने 15 महाधिवेशनमा कुनै पनि गतिविधिमा सहभागी नहुन आफू पक्षका नेता कार्यकर्तालाई आह्वान गरेको विषय. अब इतर पक्षमा पनि दुईटा किता भएको छ. कङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिले आइतबार गरेको निर्णयले पनि गत पुस अन्तिममा भएको विशेष महाधिवेशनमा सहभागी नभएका र न्यायका लागि अदालतको ढोका ढकढकाइरहेका असन्तुष्ट समूहलाई पार्टी मूलधारमा फर्किने बाटो खुलाएको पनि छ. शेखर कोइराला लगायतका नेताहरू, पूर्णबहादुर खड्का लगायतका नेताहरू अब यता फर्किने भन्ने खालका विषय पनि जोडिएर आएका छन् भन्दा इतर पक्ष कमजोर बन्दै गयो, जे पनि संस्थापनले बाजी मार्यो होइन अहिलेको अवस्थामा.

0: सबैको आफ्नो आफ्नो योगदान छ, पुरानो पुस्ता। म फेरि नेपाली काङ्ग्रेसको सङ्गठन युवाले मात्रै राम्रो बन्छ भन्ने पक्षको व्यक्ति होइन, किनकि नेपालको परिवर्तनमा नेपाली काङ्ग्रेस पार्टी भन्ने बित्तिकै मैले यहाँलाई भने यत्रो लामो हाम्रो करिब करिब 80 वर्षको जो हिस्ट्री छ, हामी नेपाली काङ्ग्रेसका माध्यमले नेपालको शासन प्रणालीमा जनताका अधिकारका विषयमा, राजनीतिक अधिकार होला, जनताका अरू आफ्ना दैनिक आवश्यकता पूर्तिका अधिकार होला, विकासको लागि जनताको जो आफ्नो चाहत हुन्छ त्यो पुरा गर्नका लागि काङ्ग्रेस लागेको कारणले हामी पहिलेदेखि यसको स्थापनादेखि आजसम्मको हामीले भन्छौँ, मैले तपाईँसँग दिएको थिएँ, मैले अहिले यो समस्या पार्टीमा आउँदै गर्दाखेरि यसको विजय यसको पराजय भन्ने अवस्थामा म छैन। मेरो म यति मात्रै के भन्दैछु कि नेपाली काङ्ग्रेसको अन्तिम यो दुईटा समान्तर अधिवेशनको प्रयासलाई विफल पारेर एकै ठाउँमा आउन सक्छ कि भन्ने लास्ट कोसिस भइरहेको छ। त्यो कोसिसले काम गरेन भने, तपाईँसँग स्पष्ट भन्नुपर्छ, त्यो कोसिसले काम गरेन भनेपछि नेपाली काङ्ग्रेसको चारतारी झन्डा र चुनाव चिन्ह रुखका माध्यमले नेपालको लोकतान्त्रिक प्रणालीमा नेपाली काङ्ग्रेस पार्टीले काम गरिरहेको छ, यसैको छातामुनि हामी बस्छौँ। अब म बस्छु र जसलाई अब बिचमा यो परिस्थितिसँग मेल खाँदैन अथवा विग्रह हुन्छ अथवा समानान्तर हुन्छ उहाँहरूको मैले भन्न सकिनँ, तर पार्टी अझै पनि एकताबद्ध बनाउन सकिन्छ कि भन्ने पुरै सम्भावना चाहिँ खत्तमै भएको चाहिँ छैन।
1: अब एउटा कुरा के छ भने, जस्तो
0: युगो प्रब्लम हो, युगो प्रब्लमले संसारका ठुल्ठुला युद्धहरू पनि भएका छन्, सर्वनाश पनि भएको छ, आफ्नो हट आफूलाई लागेको कुरा मात्रै हुनुपर्छ भन्ने कहिले काहीँ हामी त्यो पोजिसन लिन्छौँ, त्यसपछि त्यो कुरा हुँदैन अनि हामी एकदम विनाशतर्फ गइरहेका हुन्छौँ। त्यही परिस्थिति हो जस्तो लाग्छ मलाई। अहिले धेरै कुरा काङ्ग्रेसको अगाडि लिनुपर्ने खासै केही चिजै छैन। 182 विरुद्धमा हामी 38 संसदमा सिट छौँ, सङ्गठनको अवस्था धेरै राम्रो छैन, नयाँ नयाँ शक्तिहरूले समाजमा स्थापित हुने एउटा आफ्नो चाहिँ अभियान चलाएका छन्, त्यति बेला
1: पार्टीलाई पनि मिलाएर अगाडि जानुपर्छ, जलवायु परिवर्तनका पक्षमा छ, विश्वसँग लड्नुपर्ने एउटा स्थिति छ, आफ्नो भनाइहरू राख्नुपर्ने एउटा स्थिति छ, विश्व राजनीति फरक धारमा अगाडि बढिरहेका बेला चाहिँ देशको लोकतन्त्र नै कमजोर बन्ने एउटा पुरानो पार्टी, पुरानो दल, पार्टीभित्रका समस्याहरू मिलाउन नसक्दाखेरि चाहिँ सर्वोच्चको शरणमा जानुपर्ने एउटा परिस्थिति, यी यावत कुराले चाहिँ कङ्ग्रेसको र पार्टीको स्थितिलाई त्यति राम्रोसँग चाहिँ देखाएन क्या? तपाईँहरूको यो लडाइँ, यो झगडा चाहिँ, यो इगो चाहिँ राम्रो भएन क्या?
0: छेमजी यहाँले भने जस्तै वास्तवमा देशमा राम्रो अवस्था छैन, बाढी भुटेपछिको बाढीले भयावह अवस्था आयो, हामी 3 जिल्ला प्रभावित भएर पुरै नेपाल नै प्रभावित भएको छ, अझै पनि घरबार विहीनमा भएका छन्, मान्छेहरू हराइरहेका छन्, कैयौँको मृत्यु भयो, कैयौँ राहतको पर्खाइमा छन्, पुनर्स्थापनाको पर्खाइमा छन्, सरकारको तदारुकता देखिएको छैन, सरकार आफ्नो काम गर्नुपर्ने बेला थियो। त्यति बेला हामी हाम्रो आन्तरिक विवादमा रुमलिएका छौँ, यही हो दुर्भाग्य हो, यो दुर्भाग्यबाट पार पाउनु पर्थ्यो भनेर म चाहिँ 3-4 महिना पार्टीको पूर्ण एकताको लागि क्रियाशील रहेँ, यद्यपि अहिले पनि छु, तर धेरै रिजल्ट हात पार्न सकेको छैन। यसर्थ अझै पनि नेपाली काङ्ग्रेस पार्टी एक भएर अगाडि जान सक्यो भने, यहाँले भनेका देशका बहुत जाजुल्यमान समस्याहरू, एक वर्षको अन्तरालमा हिँड्दा हिँड्दै सरकार निर्माण भएको त पाइयो, तर त्यो सरकारले जनताका लागि के गर्छ, अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न सक्छ कि सक्दैन, सानो दुईटा ठुला छिमेकीको बिचको नेपालले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध कसरी कायम गर्न सक्छ, भर्खरै तपाईँले ब्रिक्सको सम्मेलन भारतमा सम्पन्न भएको, बडो सजग्ताका साथ सम्पन्न भएको तपाईँले देख्नु भएको छ, तर नेपाल जोसँग आज चाहिँ यत्रो जलवायु परिवर्तनका कारणले भोटेपछि मात्रै हुन् कि हाम्रा वाटर टावरहरू, हिमालहरू आज खतरामा पर्ने सम्भावना छ, यो समेत आज अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने, लबिङ गर्नुपर्ने बेलामा नेपाल बेखबर रह्यो, नेपालको सरकारलाई छिमेकीले निम्तासम्म पनि नगर्ने अवस्था आयो। यो अवस्थाले दुनियाँका सबै देश, संसारका सबै राष्ट्रहरूसँग नभेटेर उसँग संवाद नगरेर नेपाल बाँच्छ कसरी, नेपालले कसरी अन्तर्राष्ट्रिय सम्बन्ध काम गर्छ, यो चाहिँ एउटा कुनै प्रधान अब हामीले गर्दै नगरेको कामको सजाय हामी भोगिरहेका छौँ। जलवायु परिवर्तनमा हामीले कुनै योगदान दिएका छैनौँ।

0: संसारका विकसित मुलुकहरूले यसमा योगदान दिएका छन्। जलवायु परिवर्तनका कारणले तर त्यसको नकारात्मक असर चाहिँ हामीले बेहोरिरहेका छौँ। यस कारणले जलवायु परिवर्तन मा संसारलाई ध्यानाकर्षण गराउनुपर्ने स्थिति छ। मलाई प्रधानमन्त्रीलाई मेरो शुभकामना छ, उहाँले चाहिँ संयुक्त राष्ट्रसङ्घमा नेपालको आफ्नो लामो समयदेखि राख्दै आएको विषय यस त्यो बाफत पाउनुपर्ने नेपालले पाउनुपर्ने क्षतिपूर्ति एकता सहितको मुद्दा चाहिँ संसारले थाहा पाउँछ जस्तो मलाई लाग्छ। यसमा यो काम उहाँले गर्दाखेरि अझ प्रभावकारी होला।
1: विपत्र बाढीमा चाहिँ कस्तो उद्धार राहत खोजको काम चाहिँ कस्तो रह्यो सरकारको, तपाईँहरूले कसरी हेर्नुभयो?
0: केही कुरा त हामीसँग सामर्थ्य छैन।

एक्लै, त्यसमा पनि एउटा व्यक्ति एक्लै, सानो समूहको माध्यमले जसरी सबै समाजका सबै क्षेत्रमा वितण्डा मचाइरहेको, व्यापारीमा पनि वितण्डा मचाएको छ, कर्मचारीमा पनि मचाएको छ, जलाए पार त्यसलाई त्यहीँबाट त्यहीँ थुनिदिएको छ, सुनवाई छैन, मान्छेको चरित्र हत्या गरिदिएको छ, यो टाइपले सरकार आफ्नै नागरिकलाई तर्साउने, जसरी चाहिँ यो हामीले पहिले पहिले चाहिँ गुन्डागर्दी भन्थ्यो, त्यो गुन्डागर्दीको नमुना भन्नुहुन्न, सरकार त अभिभावक हो, उसले चाहिँ समस्या केलाउनु पर्छ, समस्या केलाइसकेपछि गलत छ पनि त्यसलाई थुन्ने हो, त्यसलाई हामी बस्दै आएका छौँ, बसेका छौँ, यसैका माध्यमले देश परिवर्तन गर्ने इच्छा राखेर राजनीतिमा लाग्ने साथीहरू हामी यो भित्र क्रियाशील हुने नै छौँ। र अन्तमा यहाँलाई मैले भन्नुपर्छ, तिजको शुभकामना छ खेमजी लगायत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा। अहिले तिज चाहिँ पहिले पहिले नारीहरूको महान पर्व भनिन्थ्यो, नारीहरूको हुँदाहुँदै अब पुरुषको, समाजको सबै वर्गको एउटा चाहिँ राष्ट्रिय पहिचान, अन्तर्राष्ट्रिय पहिचान बनाउँदैछ तिजले। यो तिजको अवसरमा पनि सबै आदरणीय दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न

0: बारखरी कथा 2083 नेपाली साहित्य साधकका सम्मानमा बारखरी मिडिया आह्वान गर्दछ अहिलेसम्मकै ठुलो कथा लेखन प्रतियोगिता।
1: प्रथम पुरस्कार 2,00,000,
0: द्वितीय पुरस्कार 1,00,000,
1: तृतीय पुरस्कार 60,000।
0: टाइटल स्पोन्सर टिगो,
1: अ कल्चरल इनिशिएटिव अफ सूर्य नेपाल गाथा,
0: सपोर्टेड बाई एनआईएमबी बैंक,
1: नासा सिक्युरिटीज,
0: सिटी एक्सप्रेस मनी ट्रांसफर,
1: युनाइटेड अजोर्ड इन्सुरेन्स,
0: इति एयरलाइन्स,
1: वेदालय,
0: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट,
1: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
0: कथा पठाउनका लागि बारखरी बुक्स एट जिमेल
2: मार्टने जादु जत्रो समाचार अफ वर्ल्ड एन्ड मेट्रो सब छ यसमा हाम्रो पात्रो
3: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
4: यो हो नेपाली रेडियो नेटवर्क।
5: हरो विषयमा दरो बहस नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
6: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
7: डिस होम इन्टरनेट
8: यतिकै हाम्रो बीचमा नेकपा एमालेका
9: पुनर्स्थापित गर्न सफलता मिलोस् भन्ने शुभकामना दिन चाहन्छु। र तपाईँले उठाउनु भएको यो विषय भने चाहिँ कुनै पनि म पनि जमानादेखि अब अलि धेरै पहिलेदेखि नै विभिन्न कार्यदलको संयोजक भएर काम गरेका मान्छे हो र उच्च स्तरीय भूमिस्तर आयोगको अध्यक्ष, त्यसपछि

0: स्वतन्त्र र समृद्ध नेपाल सुखी नेपाल निर्माण गर्ने अभियानमा अगाडि बढेका र चाहिँ जनताको बौद्ध जनवादी कार्यक्रमको स्पिरिट बोकेका पङ्क्तिहरू हुन्। त्यो भन्ने बित्तिकै कुनै पनि निर्णय गर्दाखेरि लोकतान्त्रिक ढङ्गले छलफल गर्ने, लोकतान्त्रिक ढङ्गले सर्वसम्मत हुन सकेन भने बहुमतको निर्णय पालना गर्ने यो विधि हो र पाँचौँ राष्ट्रिय महाधिवेशनदेखि चाहिँ यही चल्दै आएको हो। यसमा के हो भने खास गरी 74-75 जनताको बौद्ध जनवादी कार्यक्रमलाई निस्तेज बनाउने, निष्क्रिय बनाउने र त्यो चाहिँ लोकतान्त्रिक पार्टीभित्र पनि लोकतान्त्रिक ढङ्गले विषयवस्तु निर्णय गर्ने र राज्यको पनि लोकतान्त्रिक अगाडि बढाउनु पर्छ भन्ने
1: जसले यसको इनिसिएसन लिनुपर्ने कुरा, जिम्मेवार लिनुपर्ने कुरा, यो त समग्र पदाधिकारी कुरा, यो त समग्र पदाधिकारीको टिमले नै जिम्मेवार लिनु पर्ला नि त, समग्र पार्टीको आफ्नो आफ्नो भएको जिम्मेवार त लिनु पर्ला नि त, एउटैको टाउकोमा दोष थुप्र्याएर आफू उम्किन मिल्छ भन्ने प्रश्न छ नि त होइन।
0: अब यो विषय तपाईँले अलिक खण्डित कुरा मात्रै गर्नुभयो। पहिलो नम्बरमा गत वर्ष भाद्र 23-24 घटना भनेपछि देशको कार्यकारी प्रमुखले प्रमुख भइरहेको अवस्थामा सिङ्गो देशमा 10 वर्षदेखि होइन अन्तर्राष्ट्रिय विविध सङ्घ संस्था विभिन्न गतिविधिहरू भइराखेर पुरै च्यामहरी जोसुकै प्रधानमन्त्री भए तापनि त्यो भयो। त्यसपछि यो देशले खर्बौँ खर्बको क्षति, मान्छेले 88 अर्ब भन्छन् र त्यो 24 गतेको घटनामा चाहिँ क्षति भनियो भने मनोवैज्ञानिक क्षति र दीर्घकालीन क्षतिको हिसाबले
1: जिम्मेवारी कसले लिनु।

पन्ध्र सालदेखिको निर्वाचनको इतिहासमा होइन 49,600 भन्दा बढी मतले पराजित हुनुपर्ने परिस्थिति हाम्रो अध्यक्षले कसरी थाहा पाउनु भएन? काठमाडौँ 9 को म 7 नम्बर वडाको 9 नम्बर वडाको भाइ चाहिँ अहिले प्रधानमन्त्री हुनुहुन्छ, उहाँ यहाँबाट त्यहाँ गएर चाहिँ 49,000 भन्दा बढी मतले चाहिँ विजय फरक मतले चाहिँ विजय जुन हासिल गर्नुभयो, त्यसले गर्दा आफू मनी के भयो।

0: एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
2: पुरा बाहुला भएका लुगा लगाउने,
1: झुलभित्र मात्र सुत्ने,
2: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
1: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
2: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्र
0: सबैका लागि ब्याङ्क डिश होम इन्टरनेट।
3: आदर श्रोता, हामी नेपाली बसमा कुराकानी गरिरहेका छौँ देशको समग्र स्थितिको विषय, सरकारको परिस्थितिको विषय, राष्ट्रिय स्वतन्त्र पार्टीको पछिल्लो अवस्थाको विषयमा पनि छलफल र बहस गरिरहेका छौँ, किनभने भोटेको सिबाडीले निकै ठूलो वितण्डा पनि बचाएको छ। सरकारका काम कारवाहीहरू कस्तो रहे, राष्ट्रिय स्वतन्त्र पार्टीको आजको एजेन्डा चाहिँ कार्यान्वयन हुन सकिरहेको छ कि छैन, गइरहेको छ कि छैन, यस विषयमा कुराकानी गर्नका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक मध्येका नेता केशव अधिकारी हामीसँग प्रत्यक्ष जोडिनु भएको छ। अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: नमस्ते
3: खेमजी। अब अहिलेको अवस्थामा यो बिहानै हामी बस गर्दै गर्दाखेरि देश
4: हामी नेपालीमा सबैजनाको एउटै भावना छ, एक अर्कामा पर्दाखेरि एक अर्कामा सहयोग गर्ने भन्ने हाम्रो नेपालीको दाजुभाइ दिदीबहिनीको ब्लडमै छ। आफू नखाएर नि अर्कोलाई खुवाउनु पर्छ र अर्कोलाई बचाउनु पर्छ भन्ने चाहिँ त्यो हाम्रो नेपालीको भावना नै हो। त्यसमा सरकारले कति के गर्यो भन्दाखेरि नि तपाईँको जुन दिन घटना घट्यो त्यो दिनको तपाईँहरूले आफैले विचार गर्न सक्नुहुन्छ, कतिवटा हेलिकप्टर र कति ठाउँमा होइन राष्ट्रियको तपाईँको चाहिँ आर्मी पुलिसहरू चाहिँ कसरी खटेर छ भने चाहिँ त्यहाँको स्थानीय जनताहरूले देख्नुभएको छ होइन। त्यो भएको कारणले चाहिँ हामीले चाहिँ सक्दो प्रयास गरेको थियो र छ र गरी अहिले पनि कति ठाउँमा चाहिँ अहिले पनि गरिरहेको छ। त्यो भएको कारणले चाहिँ कसले के भन्ला भन्ने भन्दा नि हामीले गरेको छ र गरिरहेको छ हो। त्यसमा कोही बेलामा सानो तिनो त्रुटि ऊ हुनु सक्छमा चाहिँ होइन, अब हामी सक्दो प्रयास गरेको थियो र छ।
3: अब सरकारको जुन एजेन्डा छ, हामी यो देशमा रोजगारीको सिर्जना गर्छौँ होइन, यो देशलाई चाहिँ उन्नत बनाउँछौँ, समुन्नत बनाउँछौँ, यसै देशमा बस्ने वातावरणको सिर्जना गर्छौँ भन्नुभएको छ। सरकारको एउटा मोटो छ त्यसको चाहिँ, त्यसमा एकछिनमा बहस गरौँला। तर प्रधानमन्त्री संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुन अब असोज 6 गते जाँदै हुनुहुन्छ। जलवायु परिवर्तनको मुद्दा र एजेन्डामा चाहिँ नेपाल खरो रूपमा प्रस्तुत हुन सक्ला, बालिन्जीले त्यो आँट गर्न सक्नुहोला त्यो सभामा?
4: त्यो त 100% गर्न सक्नुहुन्छ नि, त्यो त हामीमा कुनै रङ कुनै उहाँ

0: त यस्तो हुन्छ उस्तो हुन्छ भन्ने भन्ने चाहिँ यो प्रतिपक्षका विचार
1: सब्जी
0: होइन होइन यसमा तपाईँहरूले हामीले यसरी बुझ्नुपर्छ तपाईँको हिजोको गृहमन्त्री आज गृहमन्त्रीमा धेरै फरक छ नि त भएको अहिले यस्तो यङ जेनेरेसनमा यस्तो भएको तपाईँको कस्तो भने हिजो तपाईँको आफैले मैले भन्दा पनि मलाई भन्दा पनि अझ हजुरलाई बढी राम्रो थाहा छ यस्तो पार्लियामेन्टमा हिजोको गृहमन्त्रीले चाहिँ तपाईँको चाहिँ इधर उधर भनेर कस्तो अमलाको भाव लाएर कस्तो नराम्रो ओडहरू र त्यस्तो डाइरेक्ट एक अर्कामा प्रतिस्रोत उ गरेर त्यस्तो गर्यो भने अहिलेको गृहमन्त्रीले अब तपाईँ हेर्नुहोस् त हिजोको बाढीमा उहाँ आफै जानु भएको छ फिल्ममा आफै खटेको छ आर्मी

खोइ हिजो अस्ति तपाईँको हेर्नुहोस् त अहिले 300 भएर आर्मी पुलिसहरूले काम यातायात काम गरिरहेको छ, उनीहरूको अहिले 80 भइरहेको छ। अहिले कुल ठाउँ ठाउँमा चाहिँ अबको 1-1.5 महिनाभित्रमा चाहिँ सरकारले चाहिँ सबै ठाउँमा चाहिँ सँगसँगै बाटो जोड्ने र पुल जोड्ने सबै चाहिँ भित्रबाट चाहिँ एकदम प्रयास यसरी काम गर्न पनि तपाईँको 2-4 जनाले चाहिँ आर्मीले पुलिसले चाहिँ यसरी राजबाटो रातै खाइदिएर यस्तो भयो भने चाहिँ तपाईँको समाचारमै आइरहेको छ। त्यो भएको कारणले चाहिँ उहाँहरू

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
2: आफन्त मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: रेडियो NRN 99.1।

0: रेडियो एनआरएन 99.1।
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।

0: अब घर घरमा फास्ट इन्टरनेट।
1: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
2: पुरा बाहुला भएका लुगा लगाउने,
1: झुलभित्र मात्र सुत्ने,
2: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
1: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
2: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
1: खाल्डा खुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
2: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
1: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
2: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
1: डेङ्गी रोग बारे सचेत बनाऊ।
3: नेपाल रेड क्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखा।

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ 8 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। प्राकृतिक विपदबाट घरबार तथा जीविकोपार्जनमा क्षति बेहोरेका नागरिकलाई पुनस्थापनामा सघाउने गरी सरकारले सहुलियतपूर्ण कर्जाको दायरा फराकिलो बनाउने भएको छ। नयाँ व्यवस्था अनुसार बाढी, पहिरो, भूकम्प लगायत विपदबाट प्रभावितले निजी आवास निर्माणका लागि 5 लाख रुपियाँसम्म कर्जा पाउने भएका छन्। सरकारले कर्जाको ब्याजमा वार्षिक 3% अनुदान दिने भएको छ। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थालाई नयाँ व्यवस्था अनुसार कर्जा प्रवाह गर्न पनि निर्देशन दिएको हो। नयाँ व्यवस्थाले सहुलियतपूर्ण कर्जाको दायरा परम्परागत कृषि तथा उद्यममा मात्र सीमित नराखी स्टार्टअप, वैदेशिक रोजगारीबाट फर्केका युवा, शिक्षित युवा, महिला, उद्यमी, दलित समुदाय, जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइते र प्राकृतिक विपद पीडितसम्म विस्तार गरेको छ। नेपाल राष्ट्र ब्याङ्कले जलवायु तथा प्राकृतिक विपदको वित्तीय असरको नियमित मूल्याङ्कन र स्ट्रेस टेस्ट अनिवार्य गरेको छ। राष्ट्र ब्याङ्कले सोमबार जोखिम व्यवस्थापन निर्देशिका 2026 जारी गर्दै ब्याङ्क तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापन प्रणालीलाई व्यापक बनाएको हो। सन् 2018 पुरानो निर्देशिकालाई विस्थापन गर्दै ल्याइएको नयाँ व्यवस्थाले वित्तीय क्षेत्र तीव्र डिजिटल रूपान्तरण, जलवायु सङ्कट र नयाँ प्रकृतिका प्रणालीगत जोखिमतर्फ प्रवेश गरिसकेको निष्कर्षसहित जोखिम व्यवस्थापनको दायरा विस्तार गरेको छ। नयाँ व्यवस्थाले बाढीमा आए ब्याङ्कले दिएको कर्जामा कति असर पर्छ, पहिरोले कुन क्षेत्रमा गरिएको लगानी जोखिममा पार्न सक्छ, मोबाइल ब्याङ्किङ कति समयसम्म बन्द रहन सक्छ र एआई प्रयोग गर्दा नयाँ जोखिम के आउन सक्छ भन्ने प्रश्नको समेत पूर्व मूल्याङ्कन गर्नुपर्ने बताएको छ। निर्देशिकाको जलवायु जोखिमलाई ब्याङ्किङ क्षेत्रको प्रत्यक्ष वित्तीय जोखिमका रूपमा स्थापित गरेको छ। बाढी, पहिरो, खडेरी लगायत चरम मौसमी घटनाबाट उत्पन्न हुने जोखिमलाई भौतिक जोखिम तथा न्यून कार्बन अर्थतन्त्र तर्फको संक्रमणका क्रममा नीति, प्रविधि र बजारमा आउने परिवर्तनबाट उत्पन्न हुने जोखिमलाई संक्रमण जोखिमका रूपमा वर्गीकरण गरिएको छ। भोटेकोशी बाढीका कारण विद्युत आयोजना तथा प्रसारण लाइनमा भएको क्षतिका कारण विद्युत उत्पादनमा मात्रै 16 अर्ब 34 करोड रुपियाँ बराबरको क्षतिको अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले औँलाए अनुसार विद्युत उत्पादन तथा सो उत्पादनपछि प्राप्त हुने रोयल्टी समेत गुम्न पुग्दा 16 अर्ब 34 करोड 69 लाख रुपियाँको क्षति हुने देखिएको हो। प्रतिवेदन अनुसार बाढी तथा पहिरोका कारण वार्षिक 2739.848 मेगावाट घण्टा विद्युत उत्पादनमा कमी आउनेछ। जलविद्युत, सौर्य ऊर्जा उत्पादन र ऊर्जा रोयल्टीमा हुने क्षति समेत जोड्दा ऊर्जामा यस्तो आर्थिक क्षति हुने प्रारम्भिक मूल्याङ्कन गरिएको हो। प्रतिवेदन अनुसार जलविद्युत उत्पादनतर्फ वार्षिक 2520 मेगावाट घण्टा विद्युत उत्पादन गुम्नेछ। यसबाट 14 अर्ब 82 करोड रुपियाँ बराबरको क्षति हुने अनुमान गरिएको छ। त्यस्तै सौर्य ऊर्जा उत्पादनमा वार्षिक 210.48 मेगावाट घण्टा कमी आउने र त्यसबाट 1 अर्ब 23 करोड 84 लाख रुपियाँ बराबरको क्षति हुने जनाएको छ। ऊर्जा रोयल्टीतर्फ थप 28 करोड 85 लाख रुपियाँ क्षति हुने अनुमान छ। भोटेकोशी नदीको बाढीका कारण दूरसञ्चार पूर्वाधारमा करिब 63 करोड रुपियाँको क्षति पुगेको आकलन गरिएको छ। सरकारले हालै सार्वजनिक गरेको द्रुत क्षति आवश्यकता आकलन प्रतिवेदन अनुसार मोबाइल टावर, फाइबर नेटवर्क, प्रसारण प्रणाली, फाइबर टु दि होम र इन्टरनेट सेवा प्रदायक आइएसपीका पूर्वाधार समेत गरेर 62 करोड 87 लाख रुपियाँको क्षति पुगेको हो। गत भदौ 10 गते रोसुवास्थित भोटेकोशी नदीको बाढीका कारण नेपाल टेलिकमको 3 वटा र एनसेलको 1 वटा टावरमा क्षति पुगेको थियो। त्यस्तै नेपाल टेलिकमको 91 किलोमिटर र एनसेलको 61 किलोमिटर गरी 152 किलोमिटर फाइबरमा पनि क्षति पुगेको पाइएको प्रतिवेदनमा उल्लेख छ। अब ब्याङ्क तथा वित्तीय संस्थाका एटिएमबाट 100 रुपियाँ दरका नोट पनि पाइने भएको छ। नेपाल राष्ट्र ब्याङ्कले सर्वसाधारणको सहजता तथा नजिकै गरेको चाडबाडमा ब्याङ्कहरूमा हुने भिडभाड कम गर्न एटिएम मेसिनबाट 100 रुपियाँका नोट पनि वितरण गर्ने व्यवस्था मिलाउन ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र ब्याङ्कको मुद्रा व्यवस्थापन विभागले नेपाल ब्याङ्कर्स सङ्घलाई पत्र लेख्दै यस्तो व्यवस्था मिलाउन भनेको हो।
र आजका लागि नेपाल राष्ट्र ब्याङ्कले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र ब्याङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर 152 रुपियाँ 59 पैसा र बिक्री दर 153 रुपियाँ 19 पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिद दर 176 रुपियाँ 9 पैसा र बिक्री दर 176 रुपियाँ 88 पैसा। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 205 रुपियाँ 74 पैसा र बिक्री दर 206 रुपियाँ 55 पैसा। स्विस फ्रान्क एकको खरिद दर 186 रुपियाँ 80 पैसा र बिक्री दर 187 रुपियाँ 54 पैसा कायम गरिएको छ। अस्ट्रेलियन डलर एकको खरिद दर 108 रुपियाँ 74 पैसा, बिक्री दर 109 रुपियाँ 16 पैसा। क्यानेडियन डलर एकको खरिद दर 109 रुपियाँ 81 पैसा र बिक्री दर 110 रुपियाँ 24 पैसा। सिङ्गापुर डलर एकको खरिद दर 120 रुपियाँ 5 पैसा र बिक्री दर 120 रुपियाँ 52 पैसा तोकिएको छ। राष्ट्र ब्याङ्कले विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। हस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: रेडियो एनआरएन 99.1। तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
0: रेडियो एनआरएन 99.1।

0: को पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।

0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5972-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: Radio NRN 99.1

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्,

0: वेब सर्फर अब घर घरमा फास्ट इन्टरनेट
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ
2: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
4: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ
5: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ 9 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। आज ऋषि पञ्चमी पर्व नेपाली नारीहरूले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्व महिलाले आज बिहानै उठेर नित्य कर्म सकी 30 व्रतको पारायण गरेर नजिकको नदी खोला ताल तलैया र पोखरीमा गए। 365 वटा दत्ती वनले दाँत माझ्ने, गाईको गोबर माटो एवं खरानी लगाई स्नान गर्ने गर्दछन्। 30 व्रतको भोलिपल्ट नै ऋषि पञ्चमी पर्व परेकाले व्रत पारायण सकेपछि पञ्चमी स्नान लगायत कर्म गर्नुपर्ने धर्मशास्त्रीहरूको भनाइ छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज अपरान्ह 1 बजे बस्दैछ। आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले एसियाली विधायकी संस्थाको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट पारेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। भोटेकोशी बाढीमा परि हालसम्म 1,395 जनाको शव फेला परेको छ भने 5,130 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार फेला परेका शवमध्ये चितवनमा 364, नलपरासी पूर्वमा 232, नलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोर्खामा 77, धादिङमा 72 र तनहुँमा 38 छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। हालसम्म फेला परेका शवमध्ये 104 शनाखत भइसकेको छ। बाँकी शवको पहिचानका लागि डिएनए परीक्षण लगायत प्रक्रिया अघि बढाइएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म 13,737 जनाको उद्धार गरिएको छ। स्याङ्जाको वार्लिङ नगरपालिका 9 भुम्रे स्थित आधी खोलामा नुहाउने क्रममा बेपत्ता भएकी 53 वर्षीय माया पाण्डे मृत अवस्थामा फेला पर्नुभएको छ। आज बिहान करिब 5 बजे नुहाउने क्रममा खोलाले बगाएकी पाण्डेको शव वार्लिङ नगरपालिका 13 अन्तर्गत गाए खोला नजिक ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय वार्लिङले जनाएको छ। सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ। खतराको सूचीपछि ब्यारेजका 23 वटा ढोका खुल्ला गरिएको छ। आज बिहान 7:15 बजेको सूचना अनुसार सप्तकोशीमा पानीको बहाव प्रति सेकेन्ड 1,81,775 क्युसेक छ। ब्यारेज नियन्त्रण कक्षका अनुसार ब्यारेजमा जल सतह खतराको बिन्दुमा पुगेको र पानीको बहाव अझै तीव्र गतिमा बढ्दो क्रममा रहेको छ। पानीको सतह खतराको तह पुगेपछि स्थानीय प्रशासनले सुनसरी र सप्तरीका कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: मुस्ताङमा आजदेखि घरपो जङ जलवायु सम्मेलन 2083 सुरु हुँदैछ। सम्मेलनको आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनमा भाग लिन 421 स्थानीय तह र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझ मुस्ताङ पुगेका छन्। सोमबार साँझसम्म सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधि सहित 2000 बढी अतिथि मुस्ताङ आइपुगेको घरपोजङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। आज देशभर सामान्यतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग का थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। देशका बाढी भूभागका केही स्थानमा पनि मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। यस्तै राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा थोरै स्थानमा मेघ गर्जन र चट्टानसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी जिनपिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी युद्ध अन्त्य गर्न सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन्। रुसी राष्ट्रपतिको कार्यालय क्रेमेलिनले मोदी र रुस युक्रेन युद्ध रोक्न सहयोग गर्न तयार रहेको पुटिनसँग प्रस्ताव गरेको जनाएको छ। पुटिनले यस प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको क्रेमलिनले बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोलले नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनका क्रममा यो छलफल भएको जानकारी दिएका छन्। र अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल सङ्घ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापनपत्र सहित धरना दिने भएको छ। एन्फा कर्मचारी, रेफ्री, प्रशिक्षक सहितको टोलीले आज राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले जानकारी दिनुभयो। ज्ञापनपत्र बुझाएपछि राखेप परिसरमा 1 घण्टा धरना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने एन्फाको तयारी छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 9 बजे 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई डिजिटलका हरेक प्लेटफर्महरूबाट पनि तपाईँहरूले सुनिराख्नु भएको छ। फेसबुक पेजमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्दा हामी प्रत्यक्ष रूपमा आइरहेका छौँ। युट्युब च्यानलमा नेपाली नेटवर्क टिभी मार्फत पनि प्रत्यक्ष रूपमा नेपाली बहस यतिखेर प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पक्षका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौँ। विशेष गरी नेपाली बहसमा हामी सिधा प्रश्नको सिधा जवाफ लिने गर्दछौँ र पछिल्लो समयको राजनीतिक अवस्थालाई हेर्ने हो भने आज हामी चर्चा गर्न चाहन्छौँ नेपाली कङ्ग्रेसको राजनीतिक अवस्था अहिले के छ। कङ्ग्रेस अब विभाजनको डेलमा पुगेको हो, नेपाली कङ्ग्रेसभित्रको लोकतन्त्र कमजोर बन्दै गएको हो। नेपाली कङ्ग्रेसको इतर पक्षले समानान्तर महाधिवेशनका तालिकाहरू निकाल्दै गर्दाखेरि अब कङ्ग्रेसको भविष्य के हुन्छ त आज निकै ठूलो चर्चा र परिचर्चा यतिखेर आएको छ। भोटेपछि बाढीले देशलाई विनाशतर्फ धकेलेको छ, निकै अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ, तर पनि अब त्यसबाट माथि उठ्नुको विकल्प पनि छैन। दिवंगतहरूको चिरशान्तिको कामना गर्दै, घाइते अपाङ्ग अङ्गभङ्ग भएकाहरूको चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना गर्दै देश अगाडि बढ्नुपर्ने एउटा बाध्यात्मक परिस्थितिमा हामी छौँ। आदरणीय श्रोता, अब देशलाई कसरी अगाडि बढाउन सकिन्छ, समुन्नतितर्फ देशलाई कसरी लैजान सकिन्छ, विकासको मोडेललाई कसरी अगाडि बढाउन सकिन्छ, आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौँ। आदरणीय श्रोता, अहिले बाढीको कहरमा जनप्रतिनिधिहरू छन्, आफन्त सहकर्मी गुमाए तर बिर्सेनन् दायित्व। जनप्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिहरूदेखि लिएर सङ्घ प्रदेशका जनप्रतिनिधिहरू विपत्को क्षेत्रमा खटिएका छन्। आजको नेपाली बहसमा हामी यस विषयमा कुराकानी गर्दैछौँ। प्रधानमन्त्रीहरूसँग पालिका प्रमुखहरूले भेट गरेका छन्। पहिले कनेक्टिभिटी अनि मात्र पुनर्निर्माण उनीहरूले एउटा अडान लिएका छन्। आदरणीय श्रोता, अब याचना होइन, प्रमाणसहितको न्याय चाहिन्छ। यस विषयमा पनि चर्चा र परिचर्चा गर्न चाहन्छु किनभने संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री सहभागी हुनका निम्ति 6 गते अमेरिका प्रस्थान गर्ने, न्यूयोर्क प्रस्थान गर्ने कार्यतालिका छ, कार्यसूची छ। अब प्रधानमन्त्रीले जलवायु परिवर्तनका क्षेत्रमा अमेरिकामा गएर, न्यूयोर्कमा गएर नेपालको अडान र नेपालको स्ट्यान्ड राख्न सक्लान् त। आजको बहसको मुख्य विषय यसलाई पनि हामी बनाउन चाहन्छौँ। हिमाल र मानव स्वास्थ्यका लागि घातक कालो कार्बन बन्दै गएको छ, जसले नेपालले निकै ठूलो क्षति पटक पटक यसमा बेहोर्नुपर्ने बाध्यात्मक परिस्थितिका बीचबाट आज हामी यस बहसलाई अगाडि बढाउन चाहन्छौँ। राजनीतिक दलहरूले ऐक्यबद्धता जनाउनुपर्छ। हाम्रो देशको गरिमाको कुरा, देशको स्वास्थ्यको कुरा, देशको हितको कुरा, देशमा रोजगारी लगायतका विषयमा हरेक दलहरू एक ठाउँमा उभिनुपर्ने एउटा अवस्था छ। त्यसमा अहिलेको सरकारले सबैलाई मिलाएर लैजान सक्छ त? आजको बहसमा हामी चर्चा गर्न चाहन्छौँ। हरितालिका तीजको त्यति धेरै उल्लास रहन सकेन किनभने भोटेकोसी विपत्ले निकै ठूलो सङ्कट देशलाई निम्त्याएको छ। हिजो हामीले पशुपतिनाथमा पनि धेरै महिला दिदीबहिनीहरूसँग हामीले सोधेका छौँ। उहाँहरूसँग तिज त्यति रमाइलो, त्यति रौनक हुन सकिरहेको छैन। व्रत बस्ने परम्परा अनुसार व्रत बसे तापनि यसलाई हामीले रौनकताका साथ लिन सकिरहेका छैनौँ, उहाँले भन्नुभएको थियो। उहाँहरूले आदरणीय श्रोता, 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीडित छन्। खानेपानीको मुख्य समस्या छ, महामारीको जोखिम पनि सँगसँगै बढ्दै गइरहेको छ। बाढीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कडा महामारी नफैलिए पनि रोगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा इकोली जीवाणु नै भेटिएको भन्ने खबरहरू पनि आएका छन्। अब कसरी हामी बाढी प्रभावित क्षेत्रका नागरिकहरूलाई पुनर्स्थापना र पुनर्निर्माणमा सहभागी बन्न सक्छौँ त? यस विषयमा पनि चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, आजको नेपाली बहसमा मेडिकल व्यवसाय एवं सामाजिक अभियन्ता दुर्गा प्रसाईलाई हिजो मात्र धरपकड भएको विषय पनि सँगसँगै जोडिएर आएको थियो। यो धरपकड किन भयो, किन विमानस्थलबाट बाहिरिँदै गर्दाखेरि विमानस्थलमा कार्यक्रमै गर्न खोजेका थिए त दुर्गा प्रसाईले? आजको बहसमा हामी दुर्गा प्रसाईसँग पनि कुराकानी गर्न चाहन्छौँ, किन उहाँमाथि धरपकड भयो त? ए, आजको यो पछिल्लो राजनैतिक अवस्थाको विषय, समसामयिक सामाजिक आर्थिक अवस्थाका विषयलाई पनि हामी जोड्छौँ। सानेपाको प्रस्ताव चुनदेवीद्वारा अस्वीकार भएको छ। संस्थापन पक्षको निर्णयले देउबा समूह अब विभाजित बन्दै गइरहेको छ। छुट्टै महाधिवेशन गर्ने देउबा पक्षले निष्कर्ष निकालेको छ। असोज 3 बाट हुने अधिवेशनमा सहभागी नहुन पनि आह्वान गरिएको छ। महाधिवेशनमा भाग नलिने डाक्टर शेखर समूहले तयारी पनि गरेको छ। अब कंग्रेसको भविष्य के हुन्छ? एउटा मुद्दा विचाराधीन अवस्थामा छ सर्वोच्च अदालतमा, तत्कालीन बेलाको आधिकारिकतामा निस्सा पाइसकेपछि अब के हुन्छ त मुद्दा? यस विषयमा पनि आज हामी बहस गर्न चाहन्छौ। ओलीको अडानले एमाले पुनर्गठन कार्यदल नै बन्धक बनेको छ। केपी शर्मा ओलीले भनेका छन् आफ्नो पक्षका बाहिर फैसला हुने स्थिति वा आदेश हुने स्थिति आयो भने सही हुँदैन, एमाले बरू विभाजनको अवस्थामा पनि जान सक्छ, तर केपी ओलीले कुनै पनि हालतमा पछाडि नहट्ने अडान दोहोऱ्याएका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्न चाहन्छौँ। फेरि हाम्रो बीचमा नेपाली कङ्ग्रेसका नेता नयन सिंह महर हुनुहुन्छ। महरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: गुड मर्निङ।
0: सुरुवाती दिनदेखि नै नेपाली कङ्ग्रेसलाई मिलाएर अगाडि बढ्नुपर्छ भनेर मध्यमार्गी प्रस्ताव गर्ने र मध्यमार्गी बाटोमा बस्ने मध्येको एउटा नेता नयन सिंह महर, आज सानेपाको प्रस्ताव चुनदेवीले पटक पटक अस्वीकार गरिरहेको छ। संस्थापन पक्षको निर्णयले देउबा समूह नै विभाजित बन्ने परिस्थितिमा आयो। अब कङ्ग्रेसलाई मिलाउन सकियो कि के भयो? व्यर्थै रह्यो यो बीचको समय।
1: कुनै पनि प्रयास पूर्णतया सफल हुने नहुने कुरा आफ्नो ठाउँमा छ, आफूले गर्ने कर्म गरिराख्ने हो। यसकारणले पार्टीको सम्पूर्ण तागतलाई एक ठाउँमा लगाउने प्रयास अझै निष्कर्ष त आइसकेका छैन। यहाँले देखा जस्तै 99% पार्टी विभाजनको सङ्घारमा गइसक्यो, त्यो तपाईँ हामीलाई थाहा छ। तर 1% बाँकी रहेको जो विषय छ, कहिले काहीँ मिराकल हुन्छ, चमत्कार हुन्छ, त्यो चमत्कारको अपेक्षामा पनि छौँ हामी। लास्ट प्रयासमा अझै पार्टीभित्र एकीबद्धता निर्माण गर्ने बाटो खुल्छ कि भनेर हामी लागिरहेका छौँ। सम्पूर्ण प्रयासहरूले काम गरिरहेको कारणले अझै पनि सम्भावनालाई नकार्न सक्दैनौँ।
0: तर अब प्रयासहरू त धेरै भइरहेका छन्, अब समानान्तर गतिविधिहरू पनि चलिरहेकै छन्, महाधिवेशनका मितिहरू पनि अलग अलग तोकिएका पनि छन्, यता संस्थापन इतर पक्षबाट संस्थापनतर्फ फर्किनेहरूको क्रम पनि बढ्दै नै गइरहेको छ। यसले कङ्ग्रेसलाई के गर्छ, कहाँ पुर्याउँछ? अहिलेको ठ्याक्कै वर्तमान अवस्था के हो भित्र?
1: जे बाहिर देखिराख्नु भएको छ त्योभन्दा बढी भित्र छ जस्तो लाग्दैन। अब म पनि यसमा धेरै संलग्न त थिएन, तर पार्टी मिलाएर जानुपर्छ र गाउँमा बस्ने एकजना चाहिँ जो भुइँ मान्छे छ, भुइँ मान्छे भएर नेपाली काङ्ग्रेसको सङ्गठनमा काम गर्ने इच्छा राखेको छ, राम्रोसँग काम गरेका छ, तिनको पनि सुनवाई हुनुपर्छ। खालि केन्द्रमा बस्ने लिडरसिपको मात्रै होइन, नेता भनेको केन्द्रका 1% मात्रै होइन, अरू पनि देशभर छरिएका छन्, काङ्ग्रेसका शुभचिन्तक छन्। त विशेष त नेपालको लोकतान्त्रिक आन्दोलन र नेपालको राष्ट्रियतालाई जगेर्ना गर्नका लागि, नेपाललाई समृद्धितर्फ लैजानका लागि योजना बुनेर लाग्ने तमाम लोकतन्त्रवादीहरू आज नेपाली काङ्ग्रेस एकै ठाउँमा हुनुपर्छ, ऐक्यबद्ध भएर जानुपर्छ र यो चाहिँ शक्तिशाली बन्नुपर्छ भन्ने एउटा इच्छा सदिच्छा शुभेच्छा राखेर बसेका छन्। त्यो सदिच्छाले काम गर्छ जस्तो मलाई लाग्छ। अब केन्द्रीय नेतृत्वको कारणले पार्टी बचाउन सकिने अवस्था कम छ।
0: अब पार्टीको विभाजन चाहिँ रोकिएला भन्नेतर्फ अलिकति समस्या सिर्जना हुँदै हुँदै गयो होइन पछिल्लो समय, नयन सिंहजी यो कुरा स्वीकार्नुहुन्छ होइन? अब चाहिँ
1: दुईटा महाधिवेशनतर्फ उन्मुख भएको परिस्थिति छ। मलाई लाग्छ त्यसलाई फर्काउनका लागि कोसिस भए पनि सम्पूर्ण रूपले कोसिसले रिजल्ट हात पारिसकिरहेको अवस्था छैन। मैले यहाँलाई भने चमत्कारिक अवस्था भयो भनेपछि हामी एक ठाउँमा उभिएर नेपाली काङ्ग्रेसको सङ्गठनलाई अगाडि बढाउन सक्छौँ। लास्टसम्म पनि हाम्रो प्रयत्न त्यही रहन्छ। अब तर हामी कति त्यसलाई फर्काउन सक्छौँ, कति यसलाई साकार बनाउन सक्छौँ भन्ने कुरा ठ्याक्कै तपाईँसँग कुरा गरिरहँदाखेरि मैले भनिसकेको छैन।
0: अब छुट्टै महाधिवेशन गर्ने कुराबाट ब्याक सर्ने पनि स्थिति देखिएन। अब तपाईँको आफ्नै अवस्था पनि के रहन्छ? नयन सिंहजीले के गर्दै हुनुहुन्छ अहिले यतिखेर चाहिँ? अब कतातिर जाने, कसरी जाने? कङ्ग्रेसको रुख चिन्ह चारतारे झन्डा मुनि बसेर नै गतिविधि गर्ने कि वा के हुन्छ अबको निर्णय तपाईँको चाहिँ?
1: मैले नेपाली कङ्ग्रेसको एकताको लागि काम गरेको हो। कहिले काहीँ त एक्लै उभिनु पर्यो, कहिले काहीँ धेरै अपमान पनि सहनु पर्यो। पार्टीको सङ्गठन निर्माणका लागि थुप्रो काम गरियो। अब पार्टी भोलि बाइदेवे मैले नेपाली काङ्ग्रेस पार्टीको चुनाव चिन्ह रुख चार तारे झन्डा र अझ राणाकालको अन्तका लागि स्थापित भएको पार्टीको सामर्थ्यता बढाउनुको लागि मैले काम गरेको हो। जति बेला बिपी र सुवर्णले पार्टी एकीकरण गर्नु परेको अवस्था थियो, त्यो सानो अलग अलग थलक थलक भएर राणाशाही अन्त हुने र नेपाली जनता जसरी रैतीका रूपमा थिए तिनलाई नागरिकका रूपमा स्थापित गर्नुपर्ने बाध्यता थियो। त्यो एक्लै न बिपीको पार्टीले सक्थ्यो न सुवर्णको। आज चाहिँ पनि त्यो अवस्था छ, एक्लै एक्लै गएर नेपालको सार्वभौम सत्ताको जगेर्ना, नेपालको राष्ट्रियताको यसलाई चाहिँ समृद्धि अनि हाम्रो समृद्ध नेपाल र नेपालको लोकतान्त्रिक शासन प्रणाली बचाउनका लागि त्यही बेलाको जरुरत छ। आज पनि काङ्ग्रेस एक ठाउँमा उभिनुपर्छ भनेर लागेको हो, तर दुर्भाग्यवश हामी त्यो ठाउँमा पुग्यौँ। पार्टीका दुईवटा महाधिवेशन हुने स्थिति आयो भने अब नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुख र चार तारे झन्डालाई मजबुत बनाउनका लागि, यो सङ्गठनलाई प्रभावकारी बनाउनका लागि मैले काम गरेको थिएँ तीन चार महिना पार्टीको बृहत् एकताका लागि। तसर्थ अन्तमा यदि त्यो दुर्भाग्य परिस्थिति निर्माण भयो भने रुख रुख चिन्ह र चार तारे झन्डा नै त्यसैको वरिपरि हुन्छु म। त्यही मेरो चाहिँ एउटा चाहिँ भविष्यको राजनीतिक एउटा सिद्धान्तको मूल कडी हुन्छ जस्तो लाग्छ।
0: अब कङ्ग्रेसको शेरबहादुर देउबा समूहले आगामी असोज 3 गतेबाट हुने 15 महाधिवेशनमा कुनै पनि गतिविधिमा सहभागी नहुन आफू पक्षका नेता कार्यकर्तालाई आह्वान गरेको विषय, अब इतर पक्षमा पनि दुईटा किता भएको छ। कङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिले आइतबार गरेको निर्णयले पनि गत पुस अन्तिममा भएको विशेष महाधिवेशनमा सहभागी नभएका र न्यायका लागि अदालतको ढोका ढकढकाइरहेका असन्तुष्ट समूहलाई पार्टी मूलधारमा फर्किने बाटो खुलाएको पनि छ। शेखर कोइराला लगायतका नेताहरू, पूर्णबहादुर खड्का लगायतका नेताहरू अब यता फर्किने भन्ने खालका विषय पनि जोडिएर आएका छन् भन्दा इतर पक्ष कमजोर बन्दै गयो, जे पनि संस्थापनले बाजी मार्यो होइन अहिलेको अवस्थामा।
1: सबैको आफ्नो आफ्नो योगदान छ पुरानो पुस्ता। म फेरि नेपाली काङ्ग्रेसको संगठन युवाले मात्रै राम्रो बन्छ भन्ने पक्षको व्यक्ति होइन, किनकि नेपालको परिवर्तनमा नेपाली काङ्ग्रेस पार्टी भन्ने बित्तिकै मैले यहाँलाई भने यत्रो लामो हाम्रो करिब करिब 80 वर्षको जो हिस्ट्री छ, हामी नेपाली काङ्ग्रेसका माध्यमले नेपालको शासन प्रणालीमा जनताका अधिकारका विषयमा राजनीतिक अधिकार होला, जनताका अरू आफ्ना दैनिक आवश्यकता पूर्तिका अधिकार होला, विकासको लागि जनताको जो आफ्नो चाहत हुन्छ त्यो पुरा गर्नका लागि काङ्ग्रेस लागेको कारणले हामी पहिलेदेखि यसको स्थापनादेखि आजसम्मको हामीले भन्छौँ, मैले तपाईँसँग धेरै कुरा गरेका छु, द ग्रेटेस्ट जेनेरेसन भन्छ राणा कालमा लडेको 97 वर्षभन्दा अगाडिको पुस्तादेखि अहिलेको अल्फा पुस्ता, जेनजी मात्रै होइन कि अल्फासम्मको पुस्ता पनि नेपाली काङ्ग्रेसको पार्टीको सङ्गठनमा योगदान दिएर देशका लागि काम गर्ने इच्छा राखेर बसेको छ र काम गर्दै आएको छ। यी सबै पुस्ताको समायोजन, सबैको आफ्नो उपस्थिति, सबैको आफ्नो योगदान अनुसारको त्यहाँबाट पाउने प्रतिफल का लागि सबै अधिकार राख्छन्, सबैले आफ्नो आफ्नो अधिकार राख्छन्। तसर्थ सबै पुस्ता सबै समूहको पार्टी भएको कारणले सबै नेताहरूले योगदान दिएको थिए। मैले अहिले यो समस्या पार्टीमा आउँदै गर्दाखेरि यसको विजय यसको पराजय भन्ने अवस्थामा म छैन। मेरो म यति मात्रै के भन्दैछु कि नेपाली काङ्ग्रेसको अन्तिम यो दुईटा समान्तर अधिवेशनको प्रयासलाई विफल पारेर एकै ठाउँमा आउन सक्छ कि भन्ने लास्ट कोसिस भइरहेको छ। त्यो कोसिसले काम गरेन भने तपाईँसँग स्पष्ट भन्नुपर्छ, त्यो कोसिसले काम गरेन भनेपछि नेपाली काङ्ग्रेसको चारतारी झन्डा र चुनाव चिन्ह रुखका माध्यमले नेपालको लोकतान्त्रिक प्रणालीमा नेपाली काङ्ग्रेस पार्टीले काम गरिरहेको छ, यसैको छातामुनि हामी बस्छौँ। अब म बस्छु र जसलाई अब बिचमा यो परिस्थितिसँग मेल खाँदैन अथवा विग्रह हुन्छ अथवा समानान्तर हुन्छ उहाँहरूको मैले भन्न सकिनँ, तर पार्टी अझै पनि एकताबद्ध बनाउन सकिन्छ कि भन्ने पुरै सम्भावना चाहिँ खत्तम भएको चाहिँ छैन।
0: अब एउटा कुरा के छ भने नि, जस्तो लामै समयदेखि निकै रस्साकसी चलेर नै आयो नेपाली कङ्ग्रेसभित्र, एउटा मुद्दा विचाराधीन अवस्थामा छ, निस्सा प्राप्त भएको छ आधिकारिकताको विषयलाई, त्यही मुद्दामा टेकेर आगामी गतिविधिहरू अगाडि बढाउँ भन्ने देउबा पक्षको अडान पनि कायमै रह्यो, संस्थापन पक्षले केही लचकता देखाएको भन्ने खालका विषय पनि आएका थिए, केन्द्रीय समितिमा समायोजन गर्ने खालका कुरा र अलिकति छाती ब्रड बनाएको विषय पनि आएको थियो गगन थापाजीले सभापतिजीले, तैपनि यो कहाँनिर के कारणले चाहिँ हल अड्कियो, यो महत्त्व काम चाहिँ किन यसरी चाहिँ बढ्दै गएको हो, यो के हिसाबले चाहिँ यसको एकता ठ्याक्कै आउन नसक्या, एकै ठाउँमा चाहिँ आउन नसक्या परिस्थिति के हो, तपाईँलाई के लाग्छ यो चुरो कुरा चाहिँ के हो?
1: अब युगको प्रब्लम हो, युगको प्रब्लमले संसारका ठुल्ठुला युद्धहरू पनि भएका छन्, सर्वनाश पनि भएको छ, आफ्नो हट आफूलाई लागेको कुरा मात्रै हुनुपर्छ भन्ने कहिले काहीँ हामी त्यो पोजिसन लिन्छौँ, त्यसपछि त्यो पुरा हुँदैन अनि हामी एकदम विनाशतर्फ गइरहेका हुन्छौँ। त्यही परिस्थिति हो जस्तो लाग्छ मलाई। अहिले धेरै कुरा काङ्ग्रेसको अगाडि लिनुपर्ने खासै केही चिजै छैन, 182 विरुद्धमा हामी 38 संसदमा सिट छौँ, सङ्गठनको अवस्था धेरै राम्रो छैन, नयाँ नयाँ शक्तिहरूले समाजमा स्थापित हुने एउटा आफ्नो चाहिँ अभियान चलाएका छन्, त्यति बेला जनताको मन जित्ने, जनतासँग बस्ने र जनताको आदेश अनुसार अनुसार अगाडि बढाउनु पर्ने बेलामा हामी नेतृत्वको आदेश अनुसार चल्न खोजिसकेपछि यो समस्या आउने नै भयो। तसर्थ यो हद त्याग्न नसकेको र बढी लिने बढी आफू समृद्ध हुने व्यक्ति बलियो हुने जो हाम्रो चाहिँ एउटा महत्वाकांक्षी छ त्यो महत्वाकांक्षीले समस्या उत्पन्न गरेको
0: छ। अब देशमा निकै ठुलो विपत्ति आयो, भोटेको सीमा त्यत्रो बाढी आयो, धेरै जनधनको क्षति भएको छ, होइन, धेरै मानिसहरू अझै पनि बेपत्ता छन्, घरबार विहीन भएका छन्, कतिले आफन्त गुमाएका छन्, दिवंगत भएका छन्। यो शोकका घडीमा पनि अब मिल्न पर्छ, एउटा राष्ट्रिय एकताको हिसाबले पनि अगाडि बढ्नु पर्छ, पार्टीलाई पनि मिलाएर अगाडि जानुपर्छ। जलवायु परिवर्तनका पक्षमा छ, विश्वसँग लड्नु पर्ने एउटा स्थिति छ, आफ्नो भनाइहरू राख्नुपर्ने एउटा स्थिति छ, विश्व राजनीति फरक धारमा अगाडि बढिरहेका बेला चाहिँ देशको लोकतन्त्र नै कमजोर बन्ने, एउटा पुरानो पार्टी, पुरानो दल, पार्टीभित्रका समस्याहरू मिलाउन नसक्दाखेरि चाहिँ सर्वोच्चको शरणमा जानुपर्ने एउटा परिस्थिति, यी यावत कुराले चाहिँ कङ्ग्रेसको र पार्टीको स्थितिलाई त्यति राम्रोसँग चाहिँ देखाएन क्या? तपाईँहरूको यो लडाइँ, यो झगडा चाहिँ, यो इगो चाहिँ राम्रो भएन क्या?
1: छिमजी यहाँले भने जस्तै वास्तवमा देशमा राम्रो अवस्था छैन। बाढी भुटेपछिको बाढीले भयावह अवस्था आयो। हामी 3 जिल्ला प्रभावित भएर पुरै नेपाल नै प्रभावित भएको छ। अझै पनि घरबार विहीनमा भएका छन्, मान्छेहरू हराइरहेका छन्, कैयौँको मृत्यु भयो, कैयौँ राहतको पर्खाइमा छन्, पुनर्स्थापनाको पर्खाइमा छन्। सरकारको तदारुकता देखिएको छैन। सरकार आफूलाई धेरै बलियो ठाने पनि समाजको सबै पक्ष, पत्रकार होस् कि कृषक होस् कि टिचर होस् कि प्राध्यापक होस् कि वकिल होस् कि दफ्तर होस् कि कर्मचारी होस् अथवा सरकारको दलभन्दा बाहिर बसेको राजनीतिक कर्मी होस्, सबै आज सरकारसँग, जनताको कुनै पनि समुदायले सरकारसँग सन्तुष्टि प्राप्ति गरेको अवस्था देख्दैन। सरकारको काम कारवाहीले, मेरो सरकार, मेरो अभिभावकको काम कारवाहीले म खुसी छु भनेर आफ्नो अनुहारलाई, आफ्नो अनुहारमा हाँसो एउटा देखाएको कुनै पनि परिस्थिति देखिँदैन। त्यति बेला नेपाली काङ्ग्रेस सशक्त प्रतिपक्षीले वास्तवमै सरकारलाई ठिक बाटोमा डोर्याएर, सरकारलाई नत्थी लगाएर जनताका पक्षमा काम गर्नुपर्ने बेला थियो। त्यति बेला हामी हाम्रो आन्तरिक विवादमा रुमलिएका छौँ। यही हो दुर्भाग्य हो। यो दुर्भाग्यबाट पार पाउनु पर्थ्यो भनेर म चाहिँ 3-4 महिना पार्टीको पूर्ण एकताको लागि क्रियाशील रहेँ, यद्यपि अहिले पनि छु, तर धेरै रिजल्ट हात पार्न सकेको छैन। यसर्थ अझै पनि नेपाली काङ्ग्रेस पार्टी एक भएर अगाडि जानु सक्यो भने यहाँले भनेका देशका बहुत दाजुल्यमान समस्याहरू एक वर्षको अन्तरालमा, पोहोर सालको 23 र 24 भदौको आन्दोलन पछाडि जेनजी तपाईँ हाम्रा भाइ छोराहरूले, छोराछोरीहरूले ज्यान गुमाउनु पर्यो, त्यस पछाडि 24 गतेको विध्वंसकारी घटना, देशको राष्ट्रिय स्वाभिमानमाथि नै प्रहार गर्ने गरी भएको घटनाका बाद फिताहरू अहिलेसम्म पनि समाप्त हुन सकेका छैन। पटक पटक सानसाना पराकम्पनहरू देशलाई समस्यामा पार्ने, देशलाई जातीय द्वन्द्वमा फसाउने, देशलाई विभिन्न वर्गीय विभाजन गर्ने, देशभित्रै विभिन्न समस्याहरू पैदा गर्ने, देशी विदेशी चलखेलका बिचमा नेपाल अहिले बस्नु परेको अवस्था छ। सरकार सिरियस छैन, सरकारसँग कुनै देश बनाउने रोड म्याप छैन। आकस्मिक रूपले हिँड्दा हिँड्दै बाइरुटको बाटोमा हिँड्दा हिँड्दै सरकार निर्माण भएको तपाईँ हो, तर त्यो सरकारले जनताका लागि के गर्छ, अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न सक्छ कि सक्दैन, सानो दुईटा ठुला छिमेकीको बिचको नेपालले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध कसरी कायम गर्न सक्छ, भर्खरै तपाईँले ब्रिक्सको सम्मेलन भारतमा सम्पन्न भएको, बडो सजदशकाथार सम्पन्न भएको तपाईँले देख्नु भएको छ, तर नेपाल जोसँग आज चाहिँ यत्रो जलवायु परिवर्तनका कारणले भोटेपछि मात्रै हुन् कि हाम्रा वाटर टावरहरू, हिमालहरू आज खतरामा पर्ने सम्भावना छ, यो समेत आज अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु पर्ने, लबिङ गर्नुपर्ने बेलामा नेपाल बेखबर रह्यो। नेपालको सरकारलाई छिमेकीले निम्तासम्म पनि नगर्ने अवस्था आयो। यो अवस्थाले दुनियाँका सबै देश, संसारका सबै राष्ट्रहरूसँग नभेटेर, उसँग संवाद नगरेर नेपाल बाँच्छ कसरी, नेपालले कसरी अन्तर्राष्ट्रिय सम्बन्ध काम गर्छ? यो त एउटा कुनै प्रधानमन्त्री बालेन शाहको विषय मात्रै होइन नि, 3 करोड नेपाली जनताको भविष्य अन्तर्राष्ट्रिय सम्बन्ध कायम नगरे भनेर बन्दैन नि। एउटा देशसँग नगर्ने कुरा अलग हो, कुनै देशसँग पनि संवाद नगर्ने, जनतासँग संवाद नगर्ने, पोलिटिकल पार्टीहरूसँग संवाद नगर्ने, आफ्नै पार्टीभित्र संवाद नगर्ने, आफ्नै मन्त्रीहरूसँग कुराकानी छलफल नगर्ने, प्रधानमन्त्रीले देश कसरी चलाउनन् भन्ने आज सबैले प्रश्न गरिरहेको अवस्था छ। तसर्थ यो बेलामा हामीले शक्ति फेरि पुनस्थापित गरेर लाग्नुपर्ने बेला भएको छ, मलाई विश्वास छ अझै पनि।
0: अब एउटा कुरा के छ भने नि, जस्तो अब देश अहिले अप्ठ्यारो परिस्थितिमा नै छ, निकै ठुलो अप्ठ्यारो परिस्थितिको सामना गर्नु परेको छ। प्रधानमन्त्री यो जलवायु परिवर्तनको मुद्दा लगेर संयुक्त राष्ट्रसङ्घको महासभामा जाने तयारी गर्नुभएको छ, असो 6 गते उहाँ जाँदै हुनुहुन्छ। नेपालको उपस्थिति कस्तो रहन सक्छ, नेपालको स्ट्यान्ड चाहिँ के रहनुपर्छ अन्तर्राष्ट्रिय मञ्चमा?
1: अब हामीले गर्दै नगरेको कामको सजाय हामी भोगिरहेका छौँ। जलवायु परिवर्तनमा हामीले कुनै योगदान दिएका छैनौँ, संसारका विकसित मुलुकहरूले यसमा योगदान दिएका छन्। जलवायु परिवर्तनका कारणले तर त्यसको नकारात्मक असर चाहिँ हामीले बेहोरिरहेका छौँ। यस कारणले जलवायु परिवर्तनमा संसारलाई ध्यान आकर्षण गराउनुपर्ने स्थिति छ। मलाई प्रधानमन्त्रीलाई मेरो शुभकामना छ, उहाँले चाहिँ संयुक्त राष्ट्रसङ्घमा नेपालको आफ्नो लामो समयदेखि राख्दै आएको विषय, त्यो बाफत पाउनुपर्ने नेपालले पाउनुपर्ने क्षतिपूर्तिदेखि लिएर नेपालको थप एउटा व्यवस्थापनको विषय त्यहाँ उठ्नेछ भन्ने मलाई विश्वास छ। तर मेरो सुझाव चाहिँ के हो भनेपछि, उहाँ जानुभन्दा अगाडि नेपालको सम्पूर्ण रूपले राष्ट्रिय एकता कायम गर्नका लागि प्रधानमन्त्रीले सधैँ विदेश जाँदाखेरि पूर्व कम्पनीमा प्रधानमन्त्री राजनीतिक दलहरूसँग संवाद गरेर जलवायु परिवर्तनसँगै नेपालका थप समस्या पनि होलान्, यी समस्याहरूका बारेमा एउटा छलफल गरेर राष्ट्रिय ताकत निर्माण गरेर उहाँ संयुक्त राष्ट्रसङ्घमा पुग्नुभयो भनेपछि त्यसले अझ विश्वभरि छरिएका नेपालीको शिर पनि उचो हुन्छ र नेपालको एउटा समग्र एकता सहितको मुद्दा चाहिँ संसारले थाहा पाउँछ जस्तो मलाई लाग्छ। यसमा यो काम उहाँले गर्दाखेरि अझ प्रभावकारी होला।
0: विपत्र बाढीमा चाहिँ कस्तो उद्धार राहत खोज को काम चाहिँ कस्तो रह्यो सरकारको, तपाईँहरूले कसरी हेर्नुभयो?
1: अब केही कुरा त हामीसँग सामर्थ्य छैन। खेमबमजी पनि प्रधानमन्त्री हुनुभयो भनेपछि संसारले, चीनले, भारतले, अमेरिकाले, अस्ट्रेलियाले गरेको जस्तो रेस्क्यु तत्कालै गर्न सक्ने अवस्थामा त हामी हुँदैनौँ। हामीसँग प्रभावकारिता त्यति नहोला स्रोत साधनको कारणले। तर इच्छा शक्ति चाहिँ भयो भने धेरै काम सकिन्थ्यो होला। तपाईँले उदाहरणको लागि टनेलभित्र अरू मान्छेलाई नै प्रवेश गर्न दिएन, जबकि टनेल निर्माण गर्ने कम्पनीहरूभित्रसँग आफ्नै एक्सपर्ट विशेषज्ञ पनि थिए, त्यति बेला केही 5-7 दिनसम्म उनीहरूलाई जान दिएन, 3-4 दिनसम्म विदेशका एक्सपर्टहरूलाई आउन दिएन, लास्टमा दुइटै कुरालाई खुला गर्नु पर्यो जति बेला मान्छेको मृत्यु भइसकेको थियो। यो अवस्थामा सरकारको रवैया उसको ढङ्ग पुगेन। म सरकारको गल्ती त मैले भन्दैन, सरकारको ढङ्ग नपुगेर चाहिँ बाढीको जति जुन टाइपले पुनर्स्थापना अथवा राहत हुनुपर्थ्यो, जसरी मान्छेको चाहिँ जीवनलाई बचाउन सकिन्थ्यो, त्यो कुरामा सरकार चाहिँ धेरै असफल भएको देखिन्छ। सरकारको ढङ्ग नपुगेर त्यहाँको जति क्षति भयो त्यो क्षतिलाई धेरै कम गर्न सकिन्थ्यो जस्तो लाग्छ मलाई।
0: र अब जाँदा जाँदै पछिल्लो नेपालको राजनैतिक अवस्था, अन्तर्राष्ट्रिय समीकरण, कूटनीतिको स्थिति, भारतमा मात्र ब्रिक्स सम्मेलन भयो, नेपालले निम्तो प्राप्त गर्न सकेन, यद्यपि यसभन्दा अगाडिका कतिपय मन्त्रीहरू वा साइडलाइन रूपमा भए पनि भेटघाट भएका उदाहरणहरू पनि छन्। यो शक्तिशाली दक्षिण एसियामा आफूलाई सुपर पावर बनाउने होडमा रहेका चीन, भारत जसको बीचमा हामी छौँ, आज नेपालको कूटनीतिक अवस्था र त्यहाँको उपस्थिति वा चाहिँ अन्तर्राष्ट्रिय जगतसँग आफ्नो नजिकाहरूसँगको उपस्थिति चाहिँ कस्तो छ?
1: संसारसँगको कूटनीतिक रूपमा वर्तमान सरकार असफलतातर्फ अगाडि बढेको छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति ज्यादै न्यून भएको छ। नेपालका मुद्दा जसले उठाउनु पर्ने हो कार्यकारी प्रमुख प्रधानमन्त्री, उनले संवाद गर्ने भेटघाट गर्ने जमर्को गरेको खासै देखिँदैन, न संसारसँग भेटघाट र सम्बन्ध अथवा संवादको जरुरी देख्नु भएको छ, न त जनतासँग, न त बहुदलीय शासन प्रणालीमा राजनीतिक दलहरूसँग गर्नुपर्ने हो, न नागरिक समाजसँग छ। यस्तो किसिमले नेपाल चल्छ कसरी भन्ने कुरा दुनियाँको नौलो अभ्यास भइरहेको छ। यस तसर्थ हामी जहाँ जहाँ समस्या आइरहेको छ त्यो समस्या समाधान गर्नका लागि नेपाल सफलता प्राप्त गर्न सकिरहेको छैन। यो विषय मैले भने नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीको विषय मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट बनेको उहाँको मार्फतको सरकारको मात्रै होइन, यो प्रधानमन्त्रीको मात्रै विषय होइन, मेरो अभिभावकको सरकार, जनताको अभिभावकको सरकार, 3 करोड नेपाली जनताको अभिभावकत्व दिन जरुरी थियो र त्यो सकिरहेको जस्तो देखिएको छैन। त्यस कारणले मेरो सरकारलाई अनुरोध हो, यो खेमजीको एउटा पपुलर रेडियो मार्फत मैले सरकारसँग अनुरोध गर्न चाहन्छु, सरकार एक्लै, त्यसमा पनि एउटा व्यक्ति एक्लै, सानो समूहको माध्यमले जसरी सबै समाजका सबै क्षेत्रमा वितण्डा मचाइरहेको व्यापारीमा पनि वितण्ड मचाएको छ, कर्मचारीमा पनि मचाएको छ, जलाई पायो त्यसलाई त्यहीँबाट त्यहीँ थुनिएको छ, सुनवाई छैन, मान्छेको चरित्र हत्या गरिदिएको छ। यो टाइपले सरकार आफ्नै नागरिकलाई तर्साउने, जसरी चाहिँ यो हामीले पहिले पहिले चाहिँ गुन्डागर्दी भन्थ्यो, त्यो गुन्डागर्दीको नमुना भन्नुहुन्न। सरकार त अभिभावक हो, उसले चाहिँ समस्या केलाउनु पर्छ, समस्या केलाइसकेपछि गलत छ पनि त्यसलाई थुन्ने हो, त्यसलाई सजाय दिने हो। तर मान्छेको चरित्र हत्या गरेर पछि सुन्ने अगाडि थुन्ने क्रियाकलापले धेरै राम्रो भइरहेको छैन खेमजी, यसलाई मलाई विश्वास त सुधार गर्नुपर्छ। र नेपाली काङ्ग्रेसको सङ्गठनभित्र बसेका यसका शुभचिन्तक सम्पूर्ण साथी सम्पूर्ण आदरणीय मित्रहरूमा मेरो अनुरोध छ, लास्ट पटक छ, अन्तिम प्रयास भएको छ, यो विषयलाई सबैले आआफ्नो चाहिँ एउटा वैल्यू शुभेच्छा राखेर पार्टी अझै पनि एक ठाउँमा उभिन्छ कि भन्ने प्रयासमा लागौँ। भएन भने त मैले भने चार तारे झन्डा र रुख सिंहको छाताभित्र जसरी हामी बस्दै आएका छौँ, बसेका छौँ, यसैका माध्यमले देश परिवर्तन गर्ने इच्छा राखेर राजनीतिमा लाग्ने साथीहरू हामी यो भित्र क्रियाशील हुने नै छौँ। र अन्तमा यहाँलाई मैले भन्नुपर्छ, तिजको शुभकामना छ खेमजी लगायत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा। अहिले तिज चाहिँ पहिले पहिले नारीहरूको महान पर्व भनिन्थ्यो, नारीहरूको हुँदाहुँदै अब पुरुषको, समाजको सबै वर्गको एउटा चाहिँ राष्ट्रिय पहिचान, अन्तर्राष्ट्रिय पहिचान बनाउँदैछ तिजले। यो तिजको अवसरमा पनि सबै आदरणीय दाजुभाइ दिदीबहिनी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। सरकारलाई जनताका प्रति जिम्मेवार बनाउने कार्य सफल हुन सकोस् र नेपाली काङ्ग्रेसको समग्र सङ्गठन एक ठाउँमा राख्न सकियोस्। हाम्रो 15 महाधिवेशनबाट नेपाली काङ्ग्रेसको पूर्ण एकता कायम भएर नयाँ नेतृत्व स्थापित भएर पार्टी सञ्चालन एउटा पद्धति अगाडि बढोस् भन्ने कुरा राख्न चाहन्छु।
0: हस्, उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेस। हस्, यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार।
1: धन्यवाद खेमजी, आफ्नो कुरा राख्ने मौका दिनुभएकोमा।
0: उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नेता, पूर्व निवेशनका अध्यक्ष नयन सिंह। उहाँ आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: ब्याङ्किङ
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुन्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 1660-01-1110 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौँ कृषि विकास बैंक लिमिटेड
4: हर विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक
5: डिस होम इन्टरनेट
6: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
7: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ्स गुड।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।
2: इगो बारखरी कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठुलो कथा लेखन प्रतियोगिता।
4: प्रथम पुरस्कार 2,00,000,
3: द्वितीय पुरस्कार 1,00,000,
4: तृतीय पुरस्कार 60,000,
3: टाइटल स्पोन्सर टिगो,
4: अ कल्चरल इनिशिएटिव अफ सूर्य नेपाल गाथा,
3: सपोर्टेड बाई NIMB बैंक,
4: नासा सिक्युरिटीज,
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
4: युनाइटेड अजोर इन्सुरेन्स,
3: यति एयरलाइन्स,
4: वेदालय,
3: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट,
4: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
3: कथा पठाउनका लागि barkharibooks@gmail.com।
4: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, NC एग्रोटेक उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
9: यो हो नेपाली रेडियो नेटवर्क।
10: हर विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ। ग्लोबल IME बैंक, सबैका लागि बैंक।
11: दिस होम इन्टरनेट।
12: यतिकै हाम्रो बीचमा नेकपा एमालेका नेता एवं पूर्व मन्त्री केशव बडाल हुनुहुन्छ। बडालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
13: धन्यवाद सर।
12: अब नेकपा एमालेको पछिल्लो अवस्था त यहाँले नजिकैबाट राम्रैसँग हेरिराख्नु भएको छ। ओलीको अडानले एमाले पुनर्गठन कार्यदल नै बन्धक बनेको परिस्थिति आयो। अब के हुन्छ एमालेको परिस्थिति स्थिति हबिगत?
13: सर्वप्रथम म चाहिँ आज हरितालिका तीजको दिन देशभरिका सबै दिदी बहिनीहरू प्रति म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र यो रसुवा घटनाबाट पीडित र दिवंगत सबैप्रति म श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु र त्यहाँबाट पीडामा रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू सबैलाई अब शीघ्र पुनस्थापित गर्न सफलता मिलोस् भन्ने शुभकामना दिन चाहन्छु। र तपाईँले उठाउनु भएको यो विषय भने चाहिँ कुनै पनि म पनि जमानादेखि अब अलि धेरै पहिलेदेखि नै विभिन्न कार्यदलको संयोजक भएर काम गरेका मान्छे हो र उच्च स्तरीय भूमिसर आयोगको अध्यक्ष, त्यसपछि गएर चाहिँ पोखराको केवाताल अतिक्रमित समस्याको चाहिँ कार्यदलको चाहिँ संयोजक भएर, त्यसपछि चेन्ज एयर घटना जुन भएको थियो त्यसको संयोजक भएर धेरै साथीहरू हुन् त्यहाँ, त्यसै गरी धनुषा महोत्तरीमा पार्टीभित्रको विवादसँग लाई समाधान गर्ने को चाहिँ संयोजक भएर र अरू पनि धेरै संयोजक भएर म काम गरेको छु। तर संयोजक त्यो कार्यदल बनिसकेपछि कार्यदलमा रिपोर्ट चाहिँ त्यो विषयमा चासो राख्ने अथवा इन्ट्रेस्टहरूको चाहिँ राय लिएर निर्णय गर्ने भन्ने बित्तिकै त्यो कार्यदलको कुनै अर्थै हुँदैन। होइन, कार्यदलमा चाहिँ यो राखौँ कि त्यो राखौँ भनेर सुन्न अन्त जाने हो भने त्यो त्यस्तो कार्यदललाई कार्यदल भन्न पनि मिल्दैन, अब केही पनि भन्न मिल्दैन। त्यसले गर्दा कार्यदल बनाएपछि कार्यदलको निर्णय जे छ त्यसलाई स्वीकार्ने नस्वीकार्ने, त्यसलाई अगाडि बढाउने नबढाउने, त्यसपछिको चाहिँ सम्बन्धित अन्तिम निर्णयकर्ताको कमिटीको काम हो। त्यसले गर्दा कार्यदलमा यो राख यो नराख भन्ने कुरो हो भने त्योभन्दा अलोकतान्त्रिक र जनताको बहुदल जनवादी कार्यक्रमको विपक्षमा अरू केही पनि खोज्नै पर्दैन।
12: होइन, अब कार्यदलमा पेश भएका दुवै प्रतिवेदन मर्ज हुने स्थिति आएको छ। अब जसले कार्यदल जसरी बनेको थियो, जसको नेतृत्वमा बनेको थियो, त्यो कार्यदलले फेरि अब पुनर्लेखन गर्नुपर्ने परिस्थिति, अब यदि आफू अल्पमतमा पर्ने परिस्थिति आउँदाखेरि रामलाल थापा बादललाई चाहिँ कार्यक्रम स्थगित गरेर आउनुहोस्, बैठकै स्थगित गरेर आउनुहोस् वा चाहिँ बहिष्कार गरेर आउनुहोस् भन्ने निर्देशन, अब यसले एमालेलाई बलियो बनाउँछ कि कमजोर बनाउँछ भने?
13: अब होइन, मैले अघि पनि भने म त्यसलाई स्ट्रेस फेरि पनि दिन चाहन्छु र त्यो कुनै पनि कार्यदल बनाएपछि कार्यदलमा कुनै इस्यु हुन्छ, इस्युको पक्ष विपक्ष हुन्छ, त्यहाँ सल्लाह गर्दै अनि त्यसपछि चाहिँ के लेखौँ, कुन शब्द राखौँ, कुन नराखौँ भनेर अन्त सोधियो भने त्योभन्दा अयोग्यताको अरू केही केही प्रमाण खोज्नु पर्दैन। त्यसले गर्दा प्रश्न के छ भने नि, कार्यदल बनाउँदाखेरि सोच्नुपर्ने हो, बनाइसकेपछि त्यसले जे निर्णय ल्याउँछ त्यसबारेमा चाहिँ अन्तिम निर्णय भनेको चाहिँ पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटी अब अथवा चाहिँ सचिवालय त्यहाँबाट चाहिँ टुङ्गो गर्ने विषय हो। त्यसले गर्दा अब यो यो विषयमा संयोजकको अलगै र चाहिँ त्यसको त्यो सदस्य सचिवको अलगै भन्ने कुरो आउने बित्तिकै त्यो कार्यदल बनाउनु र नबनाउनुको कुनै अर्थ छैन। देशभरिका 13 भन्दा बढ्ता चाहिँ 7 प्रदेश भयो, त्यसपछि प्रदेश तहका पार्टी कमिटीहरू भए, विभिन्न क्षेत्रबाट आएका सुझावलाई अस्वीकार गर्ने हो भने पार्टीले गति लिन, अगाडि बढ्न र आम जनताको विश्वास आर्जन गर्न कठिन हुन्छ। म यति शब्द मात्रै प्रयोग गर्न चाहन्छु।
12: अब विशेष महाधिवेशनको अवस्थाको विषयमा कुरा गर्ने हो भने नेकपा एमालेमा चाहिँ एमाले विधानको धारा 72 यसको व्यवस्था गरिएको पनि छ र केही कारणहरू दर्शाएर उपधारा कमा ठोस कार्यसूची र कारण दर्शाई दुईटीआई जिल्ला कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यले लिखित रूपमा माग गरेमा माग पत्र दर्ता गरेको 6 केन्द्रीय कमिटीले विशेष महाधिवेशन आयोजना गर्नुपर्नेछ, होइन? यसको अर्थ 77 जिल्ला कमिटी मध्ये बहुमत अर्थात 39 जिल्ला कमिटी वा बहुमतले चाहिँ यसको आह्वान गर्ने स्थिति पनि छ। अब एमालेलाई पुनर्गठन गर्ने, पुनर्स्थापना गर्ने ढङ्गले चाहिँ अगाडि बढ्नुपर्ने छ कि होइन? अब जे छ चलिरहेछ, अब ओलीजी पनि महाधिवेशनबाटै निर्वाचित भएर आएकै टिम हो, उहाँकै नेतृत्वमा चाहिँ अबका बाँकी कार्यकाल जानुपर्छ भन्ने लाइन हुनसक्छ पार्टीमा।
13: अब यो विषयमा मैले तपाईँसँग योभन्दा पहिले पनि 1 जति पहिले होला कुरा गरेका थिएँ कि यो 11 महाधिवेशन 1 ओर सार्न जरुरत थिएन, विधान अधिवेशन त्यतिखेर गर्नै पर्ने कुनै कारणै थिएन है। अब त्यो परिस्थितिमा निश्चित उद्देश्यका साथ यो 1 ओर सारियो, त्यो नै त्रुटिपूर्ण थियो, त्यसले देशले र पार्टीले ठुलो क्षति बिहोर्न पर्यो र लाखौँ लाख पार्टी कार्यकर्ताहरू अब अहिले चाहिँ अब बडो दुखित अवस्थामा छन्। त्यसले गर्दा म उहाँहरूलाई के भन्छु भने तपाईँहरूको आपसी अन्तर्विरोधहरूले र लाखौँ लाख त्यो चाहिँ एमाले कार्यकर्ता भन्ने बित्तिकै के राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता, लोकतन्त्र, समृद्ध नेपाल, सुखी नेपाल निर्माण गर्ने अभियानमा अगाडि बढेका र चाहिँ जनताको बहुदल जनवादी कार्यक्रमको स्पिरिट बोकेका पङ्क्तिहरू हुन्। त्यो भन्ने बित्तिकै कुनै पनि निर्णय गर्दाखेरि लोकतान्त्रिक ढङ्गले छलफल गर्ने, लोकतान्त्रिक ढङ्गले सर्वसम्मत हुन सकेन भने बहुमतको निर्णय पालना गर्ने यो विधि हो र 5 राष्ट्रिय महाधिवेशनदेखि चाहिँ यही चल्दै आएको हो। यसमा के हो भने खास गरी 74-75 जनताको बहुदल जनवादी कार्यक्रमलाई निस्तेज बनाउने, निष्क्रिय बनाउने र त्यो चाहिँ लोकतान्त्रिक पार्टीभित्र पनि लोकतान्त्रिक ढङ्गले विषयवस्तु निर्णय गर्ने र राज्यको पनि लोकतान्त्रिक अगाडि बढाउनु पर्छ भन्ने जुन अठोटका साथ जननेता मदन भण्डारीले अगाडि सार्नु भएको थियो, त्यो विषयलाई निस्तेज, निष्क्रिय र कमजोर बनाउने अभियान केही वर्षदेखि भएको छ र त्यो अवस्थाबाट चाहिँ पार्टी अगाडि बढ्न सक्दैन। त्यसले गर्दा यसबारेमा पुनः विचार गर्न र अब चाहिँ लोकतान्त्रिक ढङ्गले विषयवस्तुलाई निर्णय गर्न र कुनै व्यक्तिको रामश्याम हरि कुनै व्यक्तिको चाहिँ निर्देशन अनुसार चल्ने हो भने पार्टी नरहेर अब वान म्यान चाहिँ निर्णयको रूपमा जान्छ र त्यस्तो बाटोमा जाँदाखेरि पार्टी कमजोर हुन्छ।
12: र एउटा कुरा, अब एमालेलाई जुन ढङ्गले चाहिँ अब आफ्नो यो फागुन 21 निर्वाचनमा पराजय बेहोरेको कुरा, त्यसपछि चाहिँ अध्यक्षले यसको इनिसिएसन लिनुपर्ने कुरा, जिम्मेवार

0: भए तापनि सैनिक क्षेत्रको पनि कार्यकारी हेडले क्याबिनेटबाट निर्णय गरेका प्रस्तावहरू उहाँले अगाडि बढाउने हो। त्यसले गर्दाखेरि चाहिँ त्यो पनि त्यो विषय पनि चाहिँ बडो गम्भीर विषय छ, किनभने खुफिया विभाग उहाँकै अन्तर्गत थियो। चाँडै सुरक्षा निकाय कार्यकारी हेड भन्ने बित्तिकै मूल जिम्मेवार भने त प्रधानमन्त्री हुन्छ हाम्रो देशमा, रामश्याम हरि जोसुकै प्रधानमन्त्री भए तापनि त्यो भयो। त्यसपछि यो देशले खर्बौँ खर्बको क्षति, मान्छेले 88 अर्ब भन्छन् र त्यो 24 गतेको घटनामा चाहिँ क्षति भनियो भने मनोवैज्ञानिक क्षति र दीर्घकालीन क्षतिको हिसाबले
1: जिम्मेवारी फ्याक्ट कुरा जिम्मेवारी कसले लिनुपर्छ भने अध्यक्षको टाउको मात्रै
0: होइन होइन कार्य मुख्य कुरो के छ त्यो विषयमा देशको प्रधानमन्त्री कार्यकारी प्रमुख भएको हुनाले त्यसको मूल जिम्मेवारी उहाँले लिनुपर्छ र बाँकी आफ्नो मातहतका संयन्त्रहरू होइन सुरक्षा निकायका चारै अङ्गहरू त्यसपछि राज्यका अन्य अङ्गहरू त्यसलाई अगाडि बढाउनुको निम्ति चाहिँ जसरी सतर्कता छ जसरी सजग हुनु पर्थ्यो र अगाडि बढाउनु पर्थ्यो त्यो के हो मैले भनिरहनु परेन। तर ती सबै कुरोको परिणाम नै फागुन 21 गतेको निर्वाचन हो। त्यो निर्वाचनमा मैले त व्यक्तिलाई कसैलाई दोष दिने भन्दा पनि जो जसको जहाँ जहाँ जे जे जिम्मा थियो जस्तो अब कुनै त्यो केन्द्रको मात्रै होइन पार्टी सिङ्गो पार्टीको मात्रै होइन जुन जुन प्रदेशको जिम्मेवारी लिनुभएको छ अनि पालिकाको जिम्मेवारी लिनुभएको छ र जिल्लाको जिम्मेवारी लिनुभएको छ उहाँहरूले पनि आत्मसमीक्षा गरेर मेरो के ध्यान पुगेन स्थिति कहाँ पुगारेछ भन्ने कुरो थाहा पाउनुभयो। जस्तो भनौँ न अब झापा जस्तो चाहिँ एउटा मुख्य सशक्त आधार भएको ठाउँमा 1 र 3 त जमान जफ्त भएको छ होइन 5 नेपालको 15 सालदेखिको निर्वाचनको इतिहासमा होइन 49,600 बढी मतले पराजित हुनुपर्ने परिस्थिति हाम्रो अध्यक्षले कसरी थाहा पाउनु भएन। काठमाडौँ 9 म 7 वडाको 9 वडाको भाइ चाहिँ अहिले प्रधानमन्त्री हुनुहुन्छ उहाँ यहाँबाट त्यहाँ गएर चाहिँ 49,000 बढी मतले चाहिँ विजय फरक मतले चाहिँ विजय जुन हासिल गर्नुभयो त्यसले गर्दा आफू मनि के भइरहेको छ भन्ने कुरो चाहिँ थाहै नपाइकन बस्न जिम्मेवार मान्छेले मिल्छ कि मिल्दैन
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
3: पुरा बाहुला भएका लुगा लगाउने,
2: झुलभित्र मात्र सुत्ने,
3: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
2: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
3: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
2: खाल्डा खुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
3: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
2: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
3: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
2: डेङ्गी रोग बारे सचेत बनाऊ।
4: नेपाल रेड क्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखा।
5: हामी नेपाली बहसमा कुराकानी गरिरहेका छौँ देशको समग्र स्थितिको विषय, सरकारको परिस्थितिको विषय, राष्ट्रिय स्वतन्त्र पार्टीको पछिल्लो अवस्थाको विषयमा पनि छलफल र बहस गरिरहेका छौँ। किनभने भोटेको सिबाडीले निकै ठूलो बितण्डा पनि बचाएको छ। सरकारका काम कारवाहीहरू कस्तो रहे, राष्ट्रिय स्वतन्त्र पार्टीको

0: आजको एजेन्डा चाहिँ कार्यान्वयन हुन सकिरहेको छ कि छैन, गइरहेको छ कि छैन, यस विषयमा कुराकानी गर्नका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक मध्येका नेता केशव अधिकारी हामीसँग प्रत्यक्ष जोडिनु भएको छ। अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब अहिलेको अवस्थामा यो बिहानै हामी बहस गर्दै गर्दाखेरि देश अप्ठ्यारो परिस्थितिमा छ, यस बीचमा हरितालिका तीज पनि नेपाली नारीहरूले, महिला हिन्दू नारीहरूले मनाइ पनि रहनु भएको छ, त्यति राम्रो उल्लासमै हुन सकेको छैन उहाँले भन्दै हुनुहुन्छ। भोटेकोसी बाढीमा जुन किसिमको बितण्डा सामना देशले गर्नु पर्यो, त्यसमा सरकारको उपस्थिति कस्तो रह्यो? राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाई नजिकको सरकार छ, किनभने संस्थापक पक्षको एउटा नेता मध्येको एउटा नेता हुनुहुन्छ। स्थापना गर्दैखेरि तपाईँहरूको मोटो के थियो? देशमा के गर्नका निम्ति चाहिँ यसको उदय भएको थियो? समग्रतामा कसरी हेर्नु भएको छ अहिले पछिल्ला गतिविधिहरू?
1: यसमा त हामीले यसरी बुझ्नुपर्छ, यो भई परि आएको होइन, एक्कासी यस्तो घटना घट्यो, त्यो त हाम्रो देश र जनता र हामीमा एकदम दुःखको दुःख लागेको छ। र त्यसमाथि नै अब तपाईँ हामीले कति गर्यो गरेन भन्नु भन्दा नि

रेडियो एन आर्यन 99.1 समयको ख्याल राखौ। 10 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। ऋषि पञ्चमीको अवसरमा काठमाडौँ लगायत देशभरका ऋषिश्वर मन्दिरमा व्रतालुहरूको बिहानैदेखि भिड लागेको छ। नारीहरूले आज ऋषि पञ्चमी पर्व अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म सके तीज व्रतको पारायण गरेर नजिकको नदी खोला ताल तलैया र पोखरीमा गई 365 ती वनले दाँत माच्ने गाईको गोबर माटो एवं खरानी लगाई स्नान गरी मनाइरहेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा पहिरो खसेर सडक पूर्व पूर्ण रूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्रतर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा आवजावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालनका गर्न तीव्रता दिएको हो। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनु भएको छ। उहाँका अनुसार आज 11 दिनमा ग्राभेलिङ स्लो कटिङ र नाली निर्माणको काम भइरहेको छ। सम्भवतः असोज 1 गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको नेपालले जानकारी दिनुभयो। नेपालगञ्ज स्थित भेरी अस्पतालमा कम्तीमा 50 शव राख्न सक्ने क्षमताको नयाँ शवगृह निर्माण तथा विस्तार गरिने भएको छ। बाढी पहिरो र भूकम्प जस्ता प्राकृतिक विपदका बेला एकैपटक धेरै शव आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्षमता बढाउने निर्णय गरेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नवीन दर्नालले जानकारी दिनुभयो। उहाँका अनुसार हाल भेरी अस्पतालको शवगृहमा एकैपटक 6 शव मात्र राख्न सकिने अवस्था छ। विपदका समयमा शवको सुरक्षित संरक्षण पहिचान परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सहज हुने गरी कम्तीमा 50 शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण तथा विस्तारको प्रक्रिया अघि बढाइने भएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ। रसुवाको भोटेकोसी नदीमा हालै आएको बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति र सुरक्षा सङ्कट निम्त्याएपछि ऊर्जा मन्त्रालयले आयोजनाहरूको सुरक्षाको पूर्व तयारीमा जुटेको हो। ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठका अनुसार मन्त्रालयले देशका विभिन्न आयोजनाहरूको निर्माण सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण नीतिगत व्यवस्थाहरू अघि बढाएको हो। आयोजना स्थलमा हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न र कामदारहरूको सुरक्षा सुनिश्चित गर्न मन्त्रालयले नयाँ अवधारणा कार्यान्वयनमा ल्याउने तयारी थालेको छ। मन्त्रालयका प्रवक्ता मोहन बहादुर साकेका अनुसार 6 बुँदे सुरक्षा अवधारणा तयार गरिएको छ, जसमा अनिवार्य बिमादेखि सुरुङ मार्गको पुनः संरचनासम्म प्रस्ताव गरिएको छ। सुरक्षा अवधारणामा अनिवार्य हल बिमाको व्यवस्था गरिएको छ। अबदेखि हरेक आयोजनाले अनिवार्य रूपमा हल वा संरचनात्मक बिमा गर्नुपर्नेछ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश

0: लाखको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: IME गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। मोरङ्गो बुढी गङ्गामा सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हलदारको मृत्यु भएको छ। सोमबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। मोरङ ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर सन्तोष नेपानेका अनुसार वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको 17913 नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ बाटो क्रस गर्दै गरेको P104004P0346 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर मोटरसाइकल चालक सशस्त्र प्रहरी बलका सहायक हलदार बुढीगङ्गा चार घर भएका 36 वर्षीय सुदीप खड्काको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि बुढीगङ्गा स्थित ब्रियाड शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले साँझ 6:52 बजेतिर खड्कालाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। बाल विवाह न्यूनीकरणका नाममा सरकारी तथा गैर सरकारी संघ संस्थाले लाखौं रुपियाँ खर्च गरे पनि दैलेखमा कम उमेरमै प्रसूति हुने किशोरीको संख्या घट्न सकेको छैन। जिल्ला अस्पताल दैलेखको 4 आर्थिक वर्षको तथ्याङ्कले बाल विवाह न्यूनीकरण अभियानको प्रभावकारितामाथि नै प्रश्न उठाएको छ। जिल्ला अस्पतालमा प्रसूति सेवा लिने महिलामध्ये 20 वर्ष मुनिको उमेरमै प्रसूति हुनेको संख्या पछिल्ला वर्षमा उच्च देखिएको छ। आर्थिक वर्ष 2082-83 अस्पतालमा 658 जना प्रसूति भएकामा 20 वर्ष मुनिको प्रसूति 17.78% रहेको जिल्ला अस्पतालले जनाएको छ। भोटिकोसी बाढीका कारण हराएका मध्ये 71 जना सम्पर्कमा आएका छन्। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रको अभिलेख अनुसार हालसम्म रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन र तनहुँमा कार्यरत सुदूरपश्चिमका 143 जना सम्पर्कविहीन छन् भने 1 जनाको मृत्यु भएको छ। गत भदौ 10 बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा घर ठेगाना भएका तर प्रभावित क्षेत्रमा कार्यरत व्यक्तिहरू बाढीपछि सम्पर्कविहीन भएको भन्दै केन्द्रमा गुनासो आएको थियो। पछि 71 जना सम्पर्कमा आएको जानकारी प्राप्त भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद शाखा प्रमुख जनक तामीले जानकारी दिनुभयो। हालसम्म सम्पर्कमा आएका मध्ये 11 महिला र 60 पुरुष र सम्पर्कविहीन भएकामा 13 महिला र 130 पुरुष रहेको उहाँले जानकारी दिनुभयो। जिल्लागत विवरण अनुसार कैलालीका सबैभन्दा धेरै 67 जना सम्पर्कविहीन छन् भने 53 जना सम्पर्कमा आएका छन्। सम्पर्कविहीन र सम्पर्कमा आएका मध्ये कर्मश कञ्चनपुरका 36 र 11, डडेलधुराका 17 र 6, डोटीका 2 र 1 जना छन्। जस्तै बाजुराका 16 जना र बैतडीका 7, दार्चुलाका 4, बझाङका 2 र अछामका 2 जना अझै सम्पर्कविहीन छन्। बैतडीका 1 जनाको मृत्यु भएको र सब बुझी अन्त्येष्टि गरिसकिएको आपतकालीन कार्य सञ्चालन केन्द्रको अभिलेखमा उल्लेख छ। र वीरगन्जमा भन्सार छलेर ओसार पसार गर्दै गरेको 11 लाख बढीका लत्ता कपडाहरू प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय प्रसाका अनुसार वीरगन्ज महानगरपालिकाका सुर इर्नवा गाउँबाट भन्सार छलीको उक्त लत्ता कपडाहरू बरामद गरेको जनाएको छ। सीमावर्ती क्षेत्रबाट खुलेआम अवैध ओसार पसार हुन थालेपछि प्रहरीले निगरानी बढाउँदा उक्त लत्ता कपडा बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता एवं DSP चन्द्रबहादुर मल्लका अनुसार बरामद सामग्री 11,02,140 रुपियाँ बराबरको रहेको छ। बरामद सामग्री आवश्यक कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा रेडियो NRN 90.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: रेडियो एनआरएन 99.1।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
0: रेडियो एनआरएन 99.1।

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ। 11 बज्यो।

नेपाली रेडियो नेटवर्कको 11 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। भाद्र 10 गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशुली नदी आसपासका क्षेत्रमा रहेका झोलुङ्गे पुलमा ठूलो क्षति पुगेपछि टुटेको स्थानीय बासीको वारिपारीको सम्बन्ध जोड्न सरकारले पुल मर्मत तथा पुननिर्माणको काम अघि बढाएको छ। बाढीले नुवाकोट र धादिङका विभिन्न स्थानमा त्रिशुली नदीमाथि रहेका झोलुङ्गे पुलमाथि क्षति पुर्याएपछि स्थानीयको दैनिक आवजाव प्रभावित भएको छ। पुलमा क्षति पुगेसँगै नदीको एक किनारबाट अर्को किनारमा जान स्थानीयलाई समस्या भएको छ भने बजार, विद्यालय, स्वास्थ्य संस्था तथा अन्य अत्यावश्यक सेवाका लागि वारिपारी गर्ने अवस्था समेत प्रभावित बनेको छ। विशेष गरी नुवाकोटको केउरेनी बजार, तारुका घाट लगायतका क्षेत्रमा पुल मर्मतको काम सुरु भइसकेको छ। पुल सञ्चालनमा नआउँदै स्थानीय बासिन्दा लामो दूरीको वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन्। दैनिक उपभोग्य सामग्री खरिद गर्न बजार जानेदेखि कृषि उत्पादन ओसार पसार गर्नेसम्मका काम प्रभावित भएका छन्। सरकारले बाढीबाट क्षति पुगेका झोलुङ्गे पुलको मर्मत तथा पुननिर्माणलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार मोलिङदेखि टिमुरेसम्म रहेका 64 झोलुङ्गे पुलमध्ये 53 पुल बाढीबाट क्षति पुगेको प्रारम्भिक मूल्याङ्कनबाट देखिएको थियो। सरकारी अधिकारीले प्रभावित क्षेत्रमा पुगेर गरेको स्थलगत मूल्याङ्कनका क्रममा क्षति पुगेका 53 पुलमध्ये 20 मर्मत गर्नुपर्ने र बाँकी 33 पुननिर्माण गर्नुपर्ने निष्कर्ष निकालेका थिए। क्षतिग्रस्त पुल मर्मतका लागि सरकारले भदौ 17 गते कार्यदिशा जारी गरेको थियो। ऋषि पञ्चमीको अवसरमा काठमाडौँ लगायत देशभरका ऋषिश्वर मन्दिरमा व्रतालुहरूको बिहानैदेखि भिड लागेको छ। नारीहरूले आज ऋषि पञ्चमी पर्व अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म सकी तीज व्रतको पारायण गरेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई 365 दत्तीय वनले दाँज माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गरी मनाइरहेका छन्। देशका विभिन्न राजमार्ग तथा सडक खण्डमा बाढी पहिरो र सडक निर्माणका कारण यातायात प्रभावित भएको छ। सडकको पछिल्लो अवस्था सम्बन्धी विवरण अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका केही प्रमुख सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध छन्। बागमती प्रदेशमा रसुवाको मुख्य राजमार्ग खण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ। यस्तै नुवाकोटको टोखा छहरे सडक खण्ड तथा पासाङ लामो सडक खण्ड समेत अवरुद्ध अवस्थामा छन्। धादिङमा पृथ्वी राजमार्गको बेनीघाट, रोनाङ क्षेत्रका विभिन्न स्थानमा बहिरो गएपछि यातायात प्रभावित भएको छ। केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही खण्डमा एकतर्फी रूपमा यातायात सञ्चालनमा भइरहेको छ। चितवनको नारायणगढ मोङलिङ सडक खण्डको 3 खोलामा सडकको अवस्था अनुसार सवारी साधनलाई एकतर्फी सञ्चालन गरिएको छ। यात्रुवाहक तथा अन्य सवारी साधनलाई सडकको अवस्था हेरेर सावधानीपूर्वक आगमन गर्न भनिएको छ। त्यस्तै गण्डकी प्रदेश मनाङमा चामे बेसी सहर सडक खण्डमा सडक निर्माणका काम कारण राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको केन्द्रीय सदस्य भन्दै सरकारी कार्यालयमा पुगेर धाकधम्पी दिने झापा हल्दीबारीका सुजन विश्वकर्मा पक्राउ परेका छन्। प्रधानमन्त्री तथा गृहमन्त्रीसँग निकट सम्बन्ध रहेको भन्दै सरकारी तथा राजनीतिक पदको दुरुपयोग गरी विभिन्न कार्यालय र सङ्घ संस्थामा धाकधम्पी दिएको आरोपमा विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको हो। 26 वर्षीय विश्वकर्माले आफू राष्ट्रसभा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्दै धाकधम्की दिने गरेको भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनी केही समयदेखि विभिन्न सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा सही परिचयका आधारमा प्रवेश गर्दै आएका थिए। बैठकमा सही नक्कली परिचयका आधारमा दबाव तथा धाकधम्की दिँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति शी जिनपिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी युद्ध अन्त्य गर्न सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन्। रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले मोदी र शी रुस युक्रेन युद्ध रोक्न सहयोग गर्न तयार रहेको पुटिनसँग प्रस्ताव गरेको जनाएको छ। पुटिनले यस प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको क्रेमलिनले बताएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनका क्रममा यो छलफल भएको जानकारी दिएका छन्। र अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल सङ्घ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धर्ना दिने भएको छ। एन्फा कर्मचारी रेफ्री र प्रशिक्षक सहितको टोलीले आज राष्ट्रिय खेलकुद परिषद राक्षेपमा धर्ना दिने कार्यक्रम रहेको महासचिव किरण राईले जानकारी दिनुभयो। ज्ञापन पत्र बुझाएपछि राक्षेप परिसरमा 1 घण्टा धर्ना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने एन्फाको तयारी छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: रेडियो एनआरएन 99.1। तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्। रेडियो एनआरएन 99.1
1: नेपाली रेडियो नेटवर्क, रेडियो NRN 99.1 मा यो हो नचाउने गाना।

0: रेडियो एनआरएन 99.1
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
3: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ
4: तपाई सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
5: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना

0: रेडियो एनआरएन 99.1
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्,

0: यसमा ब्याङ्किङ।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।
2: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो नचाउने गाना।

0: मात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ
2: स्वादिलो पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन

0: web surfer. अब घर घरमा fast internet.
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो. जे पनि बचत गरिहाले. बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा खुत्रुके भरायो. बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो. बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा अर्पणा खनालको नमस्कार। संघीय संसदका दुवै अधिवेशन अन्त्य गर्ने तयारी, आज प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै प्रतिनिधि सभाको बैठक दिउँसो एक बजे बस्ने। सिङ्जाको आँधी खोलामा नुहाउने क्रममा बेपत्ता महिला मृत फेला, सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजको 26 ढोका खोलियो। फोटेको शिवबाडीमा परेका 1395 जनाको शव फेला, 5000 जना अझै बेपत्ता, विपदबाट घरबार विहीन भएका र आर्थिक क्षति बेहोरेका नागरिकलाई पुनर्स्थापनामा सरकारको सहुलियतपूर्ण कर्जा। मेल इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्च अदालतको रोक, रूस युक्रेन युद्ध रोक्न पुटिनसँग मोदी र सीको प्रस्ताव। र अन्तर्राष्ट्रिय फुटबल महासंघबाट निलम्बनमा अखिल नेपाल फुटबल संघ, निलम्बन फुकुवाका लागि इन्फाले राष्ट्रिय खेलकुद परिषद विरूद्ध धरना दिने।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभा र राष्ट्रिय सभाको दोस्रो बजेट अधिवेशन अन्त्य गर्ने तयारी सम्बन्धी खबरबाट। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको दोस्रो बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। असोज तेस्रो सातादेखि अधिवेशन अन्त्य गर्ने तयारी भइरहेको हो। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको भदौ 26 गते बसेको बैठकमा अधिवेशन अन्त्यबारे कुराकानी भएको थियो। संघीय संसद सचिवालयका प्रवक्ता एक राजगिरीले भदौ 26 गतेको कार्यव्यवस्था परामर्श समिति बैठकमा अधिवेशन अन्त्यबारे कुराकानी भए पनि निष्कर्ष निस्किन सकेको जानकारी दिनुभएको छ। आज प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ। बैठक सिंहदरबार स्थित कार्यव्यवस्था हलमा दिउँसो 12 बजे बस्न लागेको हो, जहाँ डिजिटल संसदसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची रहेको कार्यव्यवस्था परामर्श समिति सदस्य डाक्टर राम लामाले जानकारी दिनुभयो। शून्य समय, आकस्मिक समय र विशेष समयमा सांसदहरूले उठाएका जनसरकारका विषयलाई डिजिटल प्रणाली मार्फत सम्बन्धित मन्त्रालय तथा निकायसँग जोड्न सकिने अवधारणाबारे छलफल हुँदै आएको छ। सांसदहरूले उठाएका विषयमा सरकारले के निर्णय गर्यो, कति प्रगति भयो र कहिले सम्बोधन भयो भन्ने कुरा ट्र्याक गर्न सकिने प्रणाली विकास गर्ने सन्दर्भमा छलफल हुन लागेको हो। आज प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बस्दैछ। त्यस अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो। आज ऋषि पञ्चमीको दिन बिहानै आधी खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। वालिङ नगरपालिका 9 भूमरेकी 53 वर्षीय माया पाण्डे मृत अवस्थामा भेटिएकी हुन्। वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलका अनुसार आधी खोलामा नुहाउने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो। वडा प्रहरी कार्यालय वालिङ, जनप्रतिनिधि, स्थानीयवासीले खोजी गर्ने क्रममा झण्डै 4 किलोमिटर तल शान्तेघाटमा ढुङ्गामा अड्किएको अवस्थामा शव भेटिएको थियो। सप्तकोशी नदीको जल सतह अहिलेसम्म पनि खतराको बिन्दुमा छ। कोशी परियोजनाद्वारा जारी सूचना अनुसार बिहान 11:15 जाँदा त्यहाँ 156,265 क्युसेक पानी मापन भएको छ। उक्त जल परिणाम गैरातीको तुलनामा कम हो। अहिले सप्तकोशी ब्यारेजबाट बिहारतर्फ पानी बहावका लागि 20 ढोका खुला गरिएको छ। यसअघि 26 ढोकासम्म खोलिएको थियो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,273,29,777 रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 ब्याङ्कमा 10,40,49,43,516 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 ब्याङ्कमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण र तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिएको थियो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015 7 21 165, टोल फ्री नम्बर 16601 11 11 0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास ब्याङ्क लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: भोटेकोशी बाढीमा परि हालसम्म 1395 जनाको शव फेला परेको छ भने 5130 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार फेला परेका शवमध्ये चितवनमा 364, नवलप्रासी पूर्वमा 232, नवलप्रासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोर्खामा 77, थादिङमा 72 र तनहुँमा 68 छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। हालसम्म फेला परेका शवमध्ये 104 शनाखत भइसकेको छ। बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाइएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढ़ीपछि हालसम्म 13767 जनाको उद्धार गरिएको छ। प्राकृतिक विपदबाट घरबार तथा जीविकोपार्जनमा क्षति बेहोरेका नागरिकलाई पुनर्स्थापनामा सघाउने गरी सरकारले सहुलियतपूर्ण कर्जाको दायरा फराकिलो बनाउने भएको छ। नयाँ व्यवस्था अनुसार बाढ़ी पहिरो भूकम्प लगायत विपद बाट प्रभावितले निजी आवास निर्माणका लागि 5 लाख रुपियाँसम्म कर्जा पाउने भएका छन्। सरकारले कर्जाको ब्याजमा वार्षिक 3% अनुदान दिने भएको छ। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थालाई नयाँ व्यवस्था अनुसार कर्जा प्रवाह गर्न पनि निर्देशन दिएको हो। नयाँ व्यवस्थाले सहुलियतपूर्ण कर्जाको दायरा परम्परागत कृषि तथा उद्यममा मात्र सीमित नराखी स्टार्ट अप, वैदेशिक रोजगारीबाट फर्किएका युवा, शिक्षित युवा, महिला उद्यमी, दलित समुदाय, जेनजी आन्दोलनका सहित परिवार तथा घाइते र प्राकृतिक विपद पीड़ितसम्म विस्तार गरेको छ। नेपाल राष्ट्र ब्याङ्कले जल, वायु तथा प्राकृतिक विपदको वित्तीय असरको नियमित मूल्याङ्कन र स्ट्रेस टेस्ट अनिवार्य गरेको छ। राष्ट्र ब्याङ्कले सोमबार जोखिम व्यवस्थापन निर्देशिका 2026 जारी गर्दै ब्याङ्क तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापन प्रणालीलाई व्यापक बनाएको हो। सन् 2018 पुरानो निर्देशिकालाई विस्थापन गर्दै ल्याइएको नयाँ व्यवस्थाले वित्तीय क्षेत्र तीव्र डिजिटल रूपान्तरण, जल वायु संकट र नयाँ प्रकृतिका प्रणालीगत जोखिमतर्फ प्रवेश गरिसकेको निष्कर्षसहित जोखिम व्यवस्थापनको दायरा विस्तार गरेको छ। नयाँ व्यवस्थाले बाढ़ी आय ले दिएको कर्जामा कति असर पर्छ, पहिरोले कुन क्षेत्रमा गरिएको लगानी जोखिममा पार्न सक्छ, मोबाइल ब्याङ्किङ कति समयसम्म बन्द रहन सक्छ र एआई प्रयोग गर्दा नयाँ जोखिम के आउन सक्छ भन्ने प्रश्नको समेत पूर्व मूल्याङ्कन गर्नुपर्ने बताएको छ। निर्देशिकाले जलवायु जोखिमलाई ब्याङ्किङ क्षेत्रको प्रत्यक्ष वित्तीय जोखिमका रूपमा स्थापित गरेको छ। बाढ़ी पहिरो, खडेरी लगायत चरम मौसमी घटनाबाट उत्पन्न हुने जोखिमलाई भौतिक जोखिम तथा न्यून कार्बन अर्थतन्त्रतर्फको संक्रमणका क्रममा नीति प्रवृद्धि र बजारमा आउने परिवर्तनलाई उत्पन्न हुने जोखिमलाई संक्रमण जोखिमका रूपमा वर्गीकरण गरिएको छ। भोटेकोशी बाढ़ीका कारण विद्युत आयोजना तथा प्रसारण लाइनमा भएको क्षतिका कारण विद्युत उत्पादनमा मात्रै 16.34 अर्ब रुपियाँ बराबरको क्षतिको अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दुर्त क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले औल्याए अनुसार विपद उत्पादन र सो उत्पादनपछि प्राप्त हुने रोयल्टी समेत गुम्न पुग्दा 16,34,69,00,000 रूपियाँको क्षति हुने देखिएको हो। प्रतिवेदन अनुसार बाढ़ी तथा पहिरोका कारण वार्षिक 2,739.48 GW घण्टा विद्युत उत्पादनमा कमी आउनेछ। जल विद्युत सौर्य ऊर्जा उत्पादन र ऊर्जा रोयल्टीमा हुने क्षति समेत जोड्दा ऊर्जामा यस्तो आर्थिक क्षति हुने प्रारम्भिक मूल्याङ्कन गरिएको हो। भोटेकोशी नदीको बाढ़ीका कारण दूरसञ्चार प्राधिकरणमा करिब 63 करोड़ रूपियाँको क्षति पुगेको आकलन गरिएको छ। सरकारले हालै सार्वजनिक गरेको द्रुत क्षति आवश्यकता आकलन प्रतिवेदन अनुसार मोबाइल टावर, फाइबर नेटवर्क, प्रसारण प्रणाली, फाइबर टू दि होम र इन्टरनेट सेवा प्रदायक आईएसपीका पूर्वाधार समेत गरेर 62,87,00,000 रूपियाँको क्षति पुगेको हो। गत भदौ 10 गते रसुवास्थित भोटेकोशी नदीको बाढ़ीका कारण नेपाल टेलिकमको 3 वटा र एनसेलको 1 टावरमा क्षति पुगेको थियो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचन अघि मेल इन मतदानमा प्रतिबन्ध लगाउने प्रयास तत्काल कार्यान्वयन गर्न नपाउने निर्णय गरेको छ। अदालत प्रशासनले उक्त योजनामाथिको रोक हटाउन गरेको अनुरोध अस्वीकार गरेपछि लाखौं मतदाताको हुलाक मार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको छ। 9 सदस्यीय अदालतका 6 कन्जर्भेटिभ न्यायाधीश मध्ये 2 निर्णयप्रति असहमति जनाएका थिए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी चिनफिङले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी युद्ध अन्त्य गर्न सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन्। रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले मोदी र सी रूस युक्रेन युद्ध रोक्न सहयोग गर्न तयार रहेको पुटिनसँग प्रस्ताव गरेको जनाएको छ। पुटिनले यस प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको क्रेमलिनले बताएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ इन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने भएको छ। इन्फा कर्मचारी रेफ्री प्रशिक्षक सहितको टोलीले आज राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले जानकारी दिनुभयो। ज्ञापन पत्र बुझाएपछि राखेप परिसरमा 1 धरना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने इन्फाको तयारी छ। जादा जादै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। संघीय संसदका दुवै अधिवेशन अन्त्य गर्ने तयारी, आज प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै प्रतिनिधि सभाको बैठक दिउँसो 1 बस्ने। सिङ्जाको आधे खोलामा नुहाउने क्रममा बेपत्ता महिला मृत फेला, सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजको 23 ढोका खोलियो। फोटेकोशी बाढ़ीमा परेका 1395 जनाको सफेला, 5,000 जना अझै बेपत्ता, विपदबाट घर बाहर विहीन भएका र आर्थिक क्षति बेहोरेका नागरिकलाई पुनर्स्थापनामा सरकारको सहुलियतपूर्ण कर्जा। मेल इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्च अदालतको रोक, रूस युक्रेन युद्ध रोक्न पुटिनसँग मोदी र सीको प्रस्ताव। र अन्तर्राष्ट्रिय फुटबल महासंघबाट निलम्बनमा अखिल नेपाल फुटबल संघ, निलम्बन फुकुवाका लागि इन्फाले राष्ट्रिय खेलकुद परिषद विरूद्ध धरना दिने। हवस्त, नेपाली खबर अहिलेलाई यति नै। 1 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो एनआरएन 99.1।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: Garima Vikas Bank Limited. Access to all.
1: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो म्युजिक मस्ती।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा।

0: आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: रेडियो NRN 99.1 मेगाहर्ज।
5: नेपाली रेडियो नेटवर्क, रेडियो NRN 99.1 मा यो हो म्युजिक मस्ती।

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौं। 1 बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा अर्पणा खनालको नमस्कार। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो एक बजे बस्ने बैठकमा मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ। परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणा सहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख टोल प्रसाद डीपी अर्यालसँग भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा संसदको कार्यतालिकामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम समावेश नभएको र भोटेको से बाढेपछिको राहत र उद्धारबारे संसदीय अनुगमन विषय समिति गठन लगायत विषयमा छलफल भएको बताइएको छ। असोज 15 लागि बनाइएको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम राखिएको छैन। आजको प्रतिनिधि सभा बैठकमा कांग्रेसले संसदीय अनुगमन समिति गठनको माग दोहोर्याउने तयारी गरेको छ। आज बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल संसदको अवधारणा अघि बढ़ाउने विषयमा छलफल भएको छ। सिंहदरबार स्थित कार्यव्यवस्था हलमा बसेको बैठकमा डिजिटल संसदसँग सम्बन्धित विषयमा छलफल भएको हो। सांसदहरूले शून्य समय, आकस्मिक समय र विशेष समयमा उठाएका विषयलाई डिजिटल प्रणाली मार्फत सम्बन्धित मन्त्रालय तथा निकायसँग जोड्न खोजिएको छ। सांसदहरूले उठाएका विषयमा सरकारले के निर्णय गर्यो, कति प्रगति भयो र कहिले सम्बोधन गरियो भन्ने कुरा ट्र्याक गर्न सकिने प्रणाली विकास गर्ने सन्दर्भमा छलफल भएको हो। धनुषामा अपरिचित 15 बालकको 11 सकुशल उद्धार गरिएको छ। धनुषाको बिहेत नगरपालिका 6-3 कोरियाबाट हराएका 15 बालकको 11 प्रहरीले सकुशल उद्धार गरेको हो। बालकलाई अपहरण गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओम प्रकाश खनालका अनुसार कमलेश महतोका 15 छोरा सिद्धान्त महतो भदौ 18 अपरान्न करिब 4:40 जाँदा आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा हराएका थिए। बालक हराएको सूचना प्राप्त भएपछि प्रहरी चौकी गिद्धाबाट टोली परिचालन गरिएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब एटीएमबाटै 100 रुपियाँका नोट निकाल्न पाइने भएको छ। नेपाल राष्ट्र ब्याङ्कले दशैं तिहारलाई लक्षित गर्दै ब्याङ्क तथा वित्तीय संस्थाका एटीएमबाट 100 रुपियाँ दरका नोट समेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। राष्ट्र ब्याङ्कको मुद्रा व्यवस्थापन विभागले नेपाल ब्याङ्कर्स संघ, डेभलपमेन्ट ब्याङ्कर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्राचार गर्दै माथतका ब्याङ्क तथा वित्तीय संस्थाका एटीएमबाट 100 रुपियाँका नोट वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो। राष्ट्र ब्याङ्कका सहायक प्रवक्ता सुधा शाहका अनुसार चाडपर्वका बेला साना दरका नोट सटहीका लागि ब्याङ्कका शाखा तथा काउन्टरमा हुने भीड घटाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। गायक उदित नारायण झाको परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5,00,000 सहयोग गरेको छ। भोटेकोशी बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि झाकी श्रीमती दीपा नारायण तथा छोरा आदित्य नारायणका तर्फबाट साधना कला केन्द्र मार्फत उक्त सहयोग रकम प्रदान गरिएको हो। सहयोग स्वरूपको चेक अर्थमन्त्री सोडेम वाग्लेलाई हस्तान्तरण गरिएको छ। यही भदौ 10 गते भोटेकोशी बाढ़ी तथा पहिरोका कारण भएको धनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीड़ितको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको परिवारले जनाएको छ। भारतबाट नेपाल आयल निगमको भलवारी डिपोका लागि ल्याइँदै गरेको पेट्रोलियम पदार्थ बीच बाटोमै चोरी गरिरहेको अवस्थामा प्रहरले एक सहचालकलाई नियन्त्रणमा लिएको छ। बिहान 9 बजे डिपोका लागि छुटेका ट्याङ्करले भैरहवा स्थित सराफ आयल सेन्टरमा गैर कानूनी रूपमा तेल निकालिरहेको विषय सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको टोलीले बिहान 10 बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै थप अनुसन्धान अघि बढ़ाएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।

0: रेडियो एनआरएन 99.1
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
0: रेडियो एनआरएन 99.1 मेगाहर्ज।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फुलबारी।

0: समाज कहाँ पुग्छ, किन गम्भीर छैनौँ हामी? दिपा नेपालीका माग सामान्य छन्, धेरै जटिल पनि छैनन्। सरकार कोठा खोइ भनेर भनिराख्नु भएको छ, उहाँको एउटै माग छ, सरकारले कानुन बनाउनु पर्यो, वार्ताले यो समस्या समाधान हुने भइदिएको भए म जो कोहीसँग पनि वार्ता गर्न तयार थिएँ। तर वार्ताले यो समस्या समाधान हुँदैन, सरकारले यो कानुन किन बनाउँदैन? जातीय छुवाछुत कसुर सजाय 2068 सबै कुराको हल गरेन, हामीलाई कानुन चाहियो, छिटो सरकारले कानुन बनाउनु पर्यो भनेर एउटा चेली सडकमा आएको आज 150 दिनसम्म पनि सरकारले यो कुरा नसुन्नु असाध्यै पीडादायक अवस्था छ, सरकारले किन सुनिराखेको छैन? त्यसैले यो संस्थागत ढङ्गले गरिने जो त्यो कोठा खोज्ने प्राइभेट कम्पनी जो छ मामा भान्जो भन्ने त्यसलाई कारवाहीको माग गर्दै दिपा नेपालीका मागलाई छिटोभन्दा छिटो सुनवाई गरियोस्, एउटा नारीको जीवन रक्षा गरियोस्। उहाँ सडकमा हुनुहुन्छ, यो समाजलाई कुशासनबाट सुशासनतिर लिने बाटोमा गरेको आन्दोलनमा सरकारले साथ दिनुपर्छ। सरकारले विभिन्न आरोप प्रत्यारोप लगाएर साँच्चीकै समाजमा भएका हिंसा अत्याचारका विरुद्ध आन्दोलन गरिराखेका नागरिकहरूलाई जन पीडित बनाउने होइन, उहाँहरूका कुरा सुन्नुपर्छ। सरकारले यो विषयमा गम्भीर ध्यान आकर्षण होस् भन्न म चाहन्छु। लगायत सरकारलाई केही बोलेकै भरमा अस्ति मात्रै जीवन परियारको गिरफ्तार गरियो, यो पनि निन्दनीय छ। साँच्चीकै नागरिकले आफ्नो सरकारप्रति गुनासाहरू राख्न पाउने कि नपाउने, आफ्नो सरकारले यस्तो गर्यो भन्न पाउने कि नपाउने, बोलेकै भरमा मान्छेहरूको गिरफ्तारी कहिलेसम्म हुन्छ सरकार? धन्यवाद।
1: माननीय सदस्य मनिष खनाल, 2 मिनटभित्र आफ्नो भनाइ राख्नुहोस्।
2: सम्माननीय सभामुख महोदय, हामीले हिजो मात्रै महिलाहरूलाई केन्द्रमा राखेर हरितालिका तीज मनायौँ, तर महिलाहरूकै चाडको भोलिपल्ट अर्थात् आज बिहान नवलपुरमा एउटा आततायी घटना घटेको छ। आज बिहान विनय त्रिवेणी गाउँपालिका वडा नम्बर 3 घर भएकी 40 वर्षीय उनिसरा बिकलाई आफ्नै श्रीमानले घाँटी रेटेर हत्या गरेको खबर प्राप्त भएको छ। प्रहरीले आरोपीलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाइसकेको खबर प्राप्त भएको छ। यसमा अपराधीलाई कडाभन्दा कडा सजायको माग गर्दछु। सम्मान्य सभामुख महोदय, सोही पालिकामा सोही वडा सोही ठाउँमा घटेको यो घटना नयाँ होइन। पोहोर साल ठिक 1 वर्ष अगाडि तीजकै सेरोफेरोमा सोही ठाउँमा बस्ने 50 वर्षीय पुरुषले आफ्नै निवासमा आफ्नै श्रीमतीको घाँटी रेटेर हत्या गरेका थिए। हत्याको श्रृङ्खला क्रमिक देखिएको छ भने मोडस ओपरान्डी पनि उस्तै छ। यस्ता घटना किन बारम्बार दोहोरिरहेका छन् भनेर अध्ययन जरुरी छ। सम्मान्य सभामुख महोदय, प्रश्न एक हत्या र एक व्यक्तिमाथिको कारवाही मात्र होइन, आजका दिनमा महिलाका लागि सुरक्षित समाज बनाउन हामीले कस्ता प्रयास गरिराखेका छौँ भन्ने हो। एक बालकलाई ऊ हुर्केर पुरुष हुँदै गर्दा समता र समानुभूतिको शिक्षामा जोड दिइनु आवश्यक छ। आज सामाजिक सञ्जालहरूमा र सार्वजनिक छलफलहरूमा आउने स्त्रीद्वेषी टिप्पणीहरू र त्यसमाथिको हाम्रो हलुका बुझाइले आज डरलाग्दो भविष्यको सङ्केत गरिराखेको छ। त्यसैले सभामुख मार्फत राज्यलाई, हाम्रो समाजलाई हरेक तवरले महिलालाई सुरक्षित बन्ने वातावरण सिर्जना गर्न आवश्यक हर कदम अविलम्ब चाल्न सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। तब मात्र सही अर्थमा हामीले खुलेर हरितालिका तीज मनाउन सक्छौँ, तब मात्र हामीले हरितालिका तीजमा दिइएको शुभकामनाले अर्थ राख्छ। धन्यवाद।
1: मान्य सदस्य सुनिल केसी।
3: सम्माननीय सभामुख महोदय, हिजो 29 गते परेको अविरल वर्षाका कारणले काठमाडौँ र भक्तपुरको सीमा भई बग्ने मनोरा नदीमा आएको बाढीले कागेश्वरी मनोरा नगरपालिका वडा नम्बर 4, 5, 6, 7 तथा काठमाडौँ महानगरपालिका वडा नम्बर 32 लगायतका क्षेत्रमा उत्पन्न डुबानको जोखिमप्रति सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। वडा नम्बर 4 र 5 रहेको पेप्सीकोला ब्रह्माखेल सडक खण्डको भैरव स्थानमा रहेको पुल समेत भाँसिएकोले सोको यथाशीघ्र मर्मत तथा समाधान गर्न आग्रह गर्दछु। यसै गरी वर्षाका कारणले शङ्खरापुर नगरपालिका वडा नम्बर 9 रहेको समीर श्रेष्ठ र रामकृष्ण श्रेष्ठ लगायतको घर पहिरोको जोखिममा परेकोले उक्त समस्याको तत्काल समाधान गर्न सरकारलाई आग्रह गर्दछु। यस विपदको घडीमा नागरिकको धनजनको सुरक्षाका लागि खटिएको सुरक्षाकर्मीप्रति आभार व्यक्त गर्दछु। धन्यवाद।
1: मान्य सदस्य दीपक कुमार शाह महोत्तरी।
4: सम्माननीय सभामुख महोदय, महोत्तरी बलवा नगरपालिका वडा नम्बर 7 बनौटामा भङ्हा नगरपालिका वार्ड नम्बर 6 बिर्जोनी टोलको 25 वर्षीय विवेक सरदारको हत्या गरी सबलाई टुक्रा टुक्रा पारी सेफ्टी ट्याङ्कभित्र लुकाइएको घटनाप्रति मेरो घोर भर्सना छ। यो अति नै अत्यन्तै विभत्स, अमानवीय र स्तब्ध पार्ने खालको घटना हो। यदि प्रारम्भिक अनुसन्धानमा देखिएको आशंका अनुसार यो हत्या व्यक्तिगत सम्बन्ध, सामाजिक दबाव वा तथाकथित इज्जत र सम्मानको नाममा गरिएको हो भने यो केवल एक युवकको हत्या होइन, यो हाम्रो समाजमा अझै जीवित रहेको विकृत मानसिकताहरूको गम्भीर प्रश्न हो। कसैको व्यक्तिगत सम्बन्ध वा सामाजिक विवादका कारणले मानिसको ज्यान लिने अधिकार कसैसँग छैन। म सरकारसँग यस घटनाको निष्पक्ष र गहिरो छानबिन गरी र कुनै पनि दबावमा नपरी अनुसन्धान गर्न जोडदार माग गर्दछु। पक्राउ परेका व्यक्तिहरू दोषी हुन् वा होइनन् भन्ने अन्तिम निर्णय अनुसन्धान र अदालतले गर्नेछ, तर प्रमाण नष्ट गर्ने, शव लुकाउने वा घटनालाई अन्य कुनै आवरणमा ढाकछोप गर्ने प्रयास भएको छ भने त्यसको समेत गम्भीर अनुसन्धान हुनुपर्छ। यो घटनाको सत्य बाहिर आउनै पर्छ। दोषी जोसुकै होस्, कुनै राजनीतिक, सामाजिक वा पारिवारिक दबाव बिना कानुनको कटघेरामा उभ्याइनुपर्छ र प्रचलित कानुन बमोजिम सबैलाई कडा कारवाही गर्नुपर्छ। म मृतक विवेक सरदारप्रति हार्दिक सर्जना व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दछु। इज्जतको नाममा हत्या स्वीकार्य छैन हजुर, सम्बन्धको नाममा हत्या स्वीकार्य छैन र कानुन भन्दा माथि कोही पनि हुनुहुन्न। जय नेपाल, जय देश।
1: मान्य सदस्य गणेश सिंह ठगुन्ना।
5: सम्माननीय सभामुख महोदय, विगत केही दिनदेखिको अविरल वर्षाका कारण दार्चुला जिल्ला ब्यास गाउँपालिका वडा नम्बर 4 को मडगाउँ बस्ती माथिबाट जमिन भाँसिँदा 3 दर्जन घरहरू क्षतिग्रस्त भई स्थानीय बासिन्दाहरू विस्थापित भएका छन्। साथै उक्त पुरै गाउँ जोखिममा रहेको छ। विस्थापित नागरिकहरूलाई तत्कालीन राहत बसोबासको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गर्दछौँ। साथै उक्त पुरै बस्ती जोखिममा रहेकोले बस्ती स्थानान्तरणको लागि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट अविलम्ब विज्ञ टोली पठाई आवश्यक व्यवस्थापन कार्य गर्न हुन समेत अनुरोध गर्दछौँ। यसै गरी अस्ति 28 गते नगाड गाउँपालिका 4 सिप्टी गैरा बस्तीमाथिबाट पहिरो आउँदा सो बस्ती जोखिममा रहेकोले बस्ती संरक्षणको लागि आवश्यक व्यवस्थापन कार्य गरिदिन हुन समेत सम्बन्धित निकायको ध्यान आकर्षण गर्दछौँ। सभामुख महोदय, हाल तत्कालीन राहत र उद्धार कार्यको लागि जिल्ला दैवी प्रकोप उद्धार समितिमा कुनै बजेट नहुने र पालिकाले गर्नुपर्ने व्यवस्था हुँदा स्थानीय पालिकाहरूसँग स्रोत साधन नहुँदा प्रभावकारी रूपमा राहत उद्धार हुन सकेको छैन। अत दैवी प्रकोप घटनाहरूमा तत्कालीन राहत उद्धार र पुनर्निर्माण पुनर्स्थापनाको लागि गृह मन्त्रालय केन्द्रीय दैवी प्रकोप उद्धार समितिले थप बजेट जिल्ला दैवी प्रकोप उद्धार समिति मार्फत पठाउन समेत म माग गर्न चाहन्छु। थप बजेट केन्द्रीय दैवी प्रकोप उद्धार समितिबाट जिल्ला जिल्लामा उपलब्ध भयो भने मात्रै थप राहत उद्धारका कामहरू तीव्रताका साथ सम्पन्न हुन सक्छन्। म यो विषयमा गृह मन्त्रालयको विशेष ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य मोहनलाल आचार्य।
6: सम्मान्य सभामुख महोदय, भदौ 10 गते भोटेकोशी नदीमा अचानक आएको बाढीको कारण हालसम्म पनि अज्ञात अवस्थामा रहेका कपिलवस्तु जिल्लाका 6 जना होनहार व्यक्तिहरूको उद्धार, राहत र पुनर्स्थापना हुन नपाउँदै बाढाङ्गा नगरपालिका वार्ड नम्बर 8 को एक परिवारमा अर्को वज्रपात परेको छ। यही भदौ 27 गते शनिबार कपिलवस्तु जिल्ला स्थित बाढाङ्गा नगरपालिका वार्ड नम्बर 8 का 16 वर्षीय रिदम लामा र 10 वर्षीय बुद्ध लामा बाढाङ्गा नदीमा पौडी खेल्न गएको अवस्थामा अकस्मात आएको बाढी बाढी आएको थाहा पाए। तर उनीहरूले थाहा पाउन्जेल बाढी नजिकै आइसकेकाले बाहिर निस्किने अवसर पाएनन्। टापुमा फँसेकोमा रिदम लामालाई उद्धार टोलीले सकुशल उद्धार गरे पनि 10 वर्षीय बुद्ध लामा भने दाजुको आँखा अगाडिबाटै खोलामा बेपत्ता भए। बालक बुद्ध लामाको शव भदौ 28 गते आइतबार करिब 12 बजे नेपाल भारत सीमाभन्दा करिब 2 किलोमिटर टाढा भारतीय क्षेत्रमा पर्ने बगुलुवा नदीमा फेला परेको र भारतीय प्रहरीको समन्वयमा सोरतगढमा राखिएको थियो। उक्त शव सुरक्षाकर्मी र स्थानीय प्रशासनको पहलमा भदौ 28 गते नै नेपाल ल्याइएको भए पनि पिपरा अस्पतालमा राखिएको छ र मृतकका आमा बुवाहरू विदेशमा भएको कारणले गर्दा शनाखत हुन सकेको थिएन र आइसकेको हुनाले आजै शनाखत हुने र दाह संस्कार गर्ने कार्यक्रम रहेको छ। बाढीबाट हुनसक्ने धनजनको थप क्षतिबाट सजग रहन सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध गर्छु। मृतकप्रति हार्दिक संवेदना व्यक्त गर्दछु। सम्मान्य सभामुख महोदय, बाडङ्गा नदीमा प्रत्येक वर्ष यस प्रकारका घटनाहरू घट्ने गरेका छन्। यसै वर्ष समेत करिब 7 जनाको मृत्यु भइसकेको र ठुलो सङ्ख्यामा उद्धार समेत भएका छन्। अत्यन्तै बाक्लो बस्ती भएको उक्त क्षेत्रमा घटना पूर्व सूचना प्रणाली अर्ली वार्निङ सिस्टम प्रभावकारी नभएका कारण पनि त्यस क्षेत्रका नागरिकहरूले अकालमा ज्यान गुमाउनु परेको छ। अत यथाशीघ्र बाडङ्गा नदीमा तटबन्ध गरी बस्तीको संरक्षण गर्न र अर्ली वार्निङ सिस्टम राखेर साइरन सहितको व्यवस्था गर्नको निम्ति सदन मार्फत नेपाल सरकार र स्थानीय तहलाई अनुरोध गर्छु। धन्यवाद।
1: माननीय सदस्य खड्क बहादुर बुढा।
7: सम्माननीय सभामुख महोदय, जाजरकोटमा लगातार दोहोरिरहेको बाढी पहिरो र त्यसबाट नागरिकले भोगिरहेको गम्भीर मानवीय सङ्कटप्रति सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। विशेष गरी नलगाड नगरपालिका 10 र 11 को सिमानामा पर्ने ताक्सुगाड अहिले नागरिकका लागि जोखिमको पर्याय बनेको छ। हिजो भदौ 29 गते ताक्सुगाडले बगाएर बारेकोट 4 का 26 वर्षीय युवा रमेश सुनार बेपत्ता हुनुभएको छ। त्यसको ठिक 3 दिन अघि मात्रै नलगाड 11 का रतनबहादुर दमाईलाई पनि सोही खोलाले बगाएर बेपत्ता बनाएको छ। त्यसै गरी नलगाड 1 र 2 को सिमानामा रहेको बौला खोलाले अस्ति राति घर पसल लगायत ठुलो भौतिक क्षति पुर्याएको छ। सभामुख महोदय, साउन 30 गतेको बाढीले ताक्सुगाडमा 4 वटा घर, झोलिङ्गे पुल र अस्थायी कजवे बगायो। भेरी करिडोरमा क्षति पुर्यायो भने रोली जिल्लाको सिँचाइ नहर क्षतिग्रस्त हुँदा किसानको धान बाली प्रभावित भएको छ। तर प्रश्न भौतिक क्षतिको मात्र होइन, नागरिकको जीवन सुरक्षाको हो। पुल बगेपछि नागरिक जोखिम मोलेर खोलाबाटै आवतजावत गर्न बाध्य छन्। पक्की पुल निर्माणको ठेक्का भएको वर्षौँ बित्दा पनि काम सम्पन्न नहुनु अब सामान्य ढिलाइ होइन, नागरिकको जीवनसँग जोडिएको गम्भीर विषय हो। त्यसैले सरकारसँग मेरो स्पष्ट माग छ, तत्काल सुरक्षित वैकल्पिक बाटोको व्यवस्था गरियोस्, पक्की पुल निर्माण अविलम्ब सम्पन्न गरियोस्, क्षतिको यथार्थ मूल्याङ्कन गरी पीडितलाई राहत र पुनर्निर्माणको व्यवस्था गरियोस् र बेपत्ता नागरिकहरूको खोज तथा उद्धारलाई उच्च प्राथमिकता दियोस्। सम्माननीय सभामुख महोदय, नागरिकले सरकारसँग दया होइन सुरक्षित जीवनको अधिकार मागेका हुन्। बाढी आएपछि उद्धार गर्ने होइन बाढी आउनु हो नै नागरिकलाई सुरक्षित बनाउने राज्यको राज्य चाहिएको छ। अन्त्यमा वैदेशिक रोजगारीका क्रममा ओमन पुगेकी जाजकोटकी जेनिसा जैसीलाई त्यहाँ बन्धक बनाइएको भन्ने परिवारको भनाइ छ। परिवारले जेनिसा जैसीलाई तत्काल नेपाल फर्काउन हारगुहार गरिरहेको छ। त्यसैले नेपाल सरकारले तत्काल आवश्यक पहलका लागि म हार्दिक माग गर्दछु। धन्यवाद।
1: मान्य सदस्य गोपाल शर्मा।
8: सम्माननीय सभामुख महोदय, रुकुम पश्चिमको सानीबेरी गाउँपालिका वार्ड नम्बर 6 को विकट गाउँ कोट गाउँमा गत 28 गते सवारी जीप दुर्घटना हुँदा सवारी चालक सुन्दर खड्का र विद्यार्थी प्रेमकला पुन मगरको घटनास्थलमै मृत्यु भयो र वडा सदस्य बलबहादुर पुनसहित 11 जना घाइते हुनुभयो। गम्भीर घाइतेहरूको स्थानीय सरकारको व्यवस्थापनमा हेलिकप्टर मार्फत तत्काल उद्धार गरी सुर्खेत र कोहलपुरमा उपचार भइरहेको छ भने अन्य घाइतेहरूको चौरजारी अस्पतालमा उपचार भइरहेको छ। यस दुर्घटनाको कारण जीवन गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली एवं शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछु। साथै दुर्घटनामा घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। यस दुःखद अवस्थामा मृतकहरूको परिवारलाई आवश्यक सहयोग र घाइतेहरूको प्रभावकारी उपचारको लागि सरकारलाई विशेष अनुरोध गर्न चाहन्छु। सभामुख महोदय, सरकारी निकायको तथ्याङ्क अनुसार हाम्रो दैनिक सडक दुर्घटनाको औसत सङ्ख्या 82 छ। दैनिक औसत 7 जनाको मृत्यु हुने गरेको छ। वार्षिक 2700 भन्दा बढी सडक दुर्घटनाको कारण झन्डै 30,000 मानिसले अकालमा जीवन गुमाउनु परेको छ। यस्तो भयावह अवस्थाप्रति गम्भीर भन्दै सवारी दुर्घटना न्यूनीकरणका लागि थप प्रभावकारी कानुनी र व्यावहारिक कदम चाल्न आवश्यक छ। हाम्रो जस्तो पहाडी विभाग विशेष त कर्णाली प्रदेशका विभिन्न ठाउँमा हुने गरेका सवारी दुर्घटनामा विद्यमान सडक पूर्वाधारको कमजोर अवस्था बढी जिम्मेवार छ। तसर्थ दुर्घटनाका अन्य कारणहरूसहित जोखिमयुक्त सडक पूर्वाधार सुधारको लागि प्रभावकारी कदम चाल्न म सरकारको विशेष ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य ऐन बहादुर महर।
9: सम्माननीय सभामुख महोदय, आज म मेरो गृह जिल्ला बझाङको खप्तल छन्ना गाउँपालिकाको वडा नम्बर 7 गोर्खालीका 33 वर्षीय जितेन्द्र खड्का यही भदौ 23 गते बिहान घरबाट जङ्गली च्याउ टिप्न जान्छु भनेर जङ्गलमा जानुभयो। त्यसपछि उहाँ चाहिँ अहिले अज्ञात हुनुहुन्छ, बेपत्ता हुनुहुन्छ, कुनै पनि अत्तोपत्तो छैन। अचम्मको कुरा के भने, सम्मान सभामुख महोदय 2083/5/29 गतेसम्म भदौ 29 गतेसम्म उहाँको फोन सम्पर्क भइराखेको छ, मतलब फोन रिङ गइराखेको छ तर कल रिसिभ हुँदैन, र अहिलेसम्म पनि उहाँको अत्तोपत्तो भएको छैन। र प्रहरीमा खबर गर्दा प्रहरीले त्यहाँ कुनै त्यो बढी मालिका नजिकको टावरले उहाँको चाहिँ सम्पर्क त्यो चाहिँ नेटवर्क क्याच गरिरहेको छ भन्छ, तर अहिलेसम्म उहाँको कुनै पनि अत्तोपत्तो नलागेकोले परिवारहरू एकदम ठुलो पीडामा हुनुहुन्छ, आत्तिनु भएको छ, र सिङ्गो चाहिँ उहाँको परिवार केटाकेटी सबै ठुलो पीडामा भएको हुनाले म नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। गृहमन्त्री यहीँ हुनुहुन्छ, म चाहिँ गृहमन्त्रीको पनि गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु, र उक्त चाहिँ बेपत्ता भएका 33 वर्षीय जितेन्द्र खड्काको यथाशीघ्र खोजी कार्य गरिदिनु हुन म नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छु र गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य गोविन्द पन्थी।
10: सम्माननीय सभामुख महोदय, आज म अत्यन्तै पीडादायी घटनामार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। हाम्रो गुल्मी जिल्ला मदानी गाउँपालिका 4 निवासी डालकुमार खत्री अग्लुङमा भतिजीको घरमा गएको अवस्थामा दुःखद घटनामा पर्नु भएको छ। आफ्नो अन्नबाली बनेलबाट जोगाउन छिमेकीले खेतबारीमा प्रवाह गरेको करेन्टमा परि उहाँको मृत्यु भएको र भाद्र 26 गते मृत अवस्थामा फेला पर्नु भएको जानकारी प्राप्त भएको छ। यसै गरी मुसीगढ नगरपालिका 5 इन्द्रगौँडा निवासी कल्पना पुन आइतबार माइती गएर जाने क्रममा निस्ती खोला तर्दा खोलाले बगाएर बेपत्ता हुनुभएकोमा अर्को दिन खोलामै मृत भेटिनु भएको छ। मृतक डालकुमार खत्री र कल्पना पुनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। सभा महोदय, मृतक डालकुमारी घर खत्री जो बँदेल जोगाउन प्रयोग गरेको नाङ्गो तारमा परेर मृत्यु भयो, यो केवल एउटा व्यक्तिको मृत्युको घटना होइन, यो किसानले आफ्नो अन्नबाली जोगाउन राज्यसँग सुरक्षित उपाय नपाउँदाको परिणाम पनि हो। मैले यही सदनमा पटक पटक बाँदर बँदेल लगायतका वन्यजन्तु आतंकबाट किसानलाई जोगाउन सरकारको ध्यान आकर्षण गराउँदै आएको छु, तर सरकारले प्रभावकारी समाधान नदिँदा किसान आज आफ्नो वर्षभरिको मेहनतले फलाएको अन्न जोगाउन आफै जोखिमपूर्ण उपाय अप्नाउन बाध्य छन्। करेन्ट प्रवाह गर्नु कानुनसम्म थिएन भने त्यसको कानुनी अनुसन्धान कारवाही आफ्नो ठाउँमा हुनुपर्छ, तर बाली जोगाउनु उद्देश्य र मानिसको ज्यान लिने आपराधिक नियत एउटै कुरा होइन। डालकुमारी उक्त धरापमा कसरी पर्नुभयो, कसको लापरवाही थियो र घटनाको वास्तविकता कारण के हो, निष्पक्ष अनुसन्धानबाट बाहिर आउनुपर्छ। तर प्रश्न यहाँ गम्भीर छ, किसानले बाली जोगाउन करेन्ट लगाउनु पर्ने अवस्था कसले सिर्जना गर्यो, अनि बाली संरक्षण गर्न राज्यले पनि कदम नचाल्ने, आफै गर्दा जेल जानुपर्ने ती किसानलाई कस्तो दशा सभामुख महोदय? त्यसैले सभामुख मार्फत नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। राज्यले किसानको बाली जोगाउन सकेन भने किसानले जोखिम उठाएर बाली जोगाउन खोज्दा हुने दुर्घटनाको जिम्मेवारीबाट पनि राज्य पन्छिन मिल्दैन। धन्यवाद।
1: माननीय सदस्य खुशबु ओली।
11: सम्मान्य सभामुख महोदय, मलाई आज बिहानै विदुर नगरपालिका 1 त्रिशुल बजार निवाकोटबाट प्रकाश जोशीले फोन गरेर भाद्र 10 गतेको विपदले निम्त्याएको एउटा प्रतिनिधि उदाहरण दिनुभएको छ। उहाँको व्यापार व्यवसाय घर मात्रै होइन, परिवारको 5 जना सदस्य आमा श्रीमती 2 छोरा र बुहारी गुमाउनुभयो। यो उहाँ मात्रै होइन, यस्ता धेरै परिवार छन् जहाँ प्रकृतिले नै उहाँहरूलाई शून्यमा पुर्याएको छ। उहाँको एउटा मात्रै गुनासो छ, 5 जना परिवारमध्ये 1 जना छोराको शव भेटिएको छ, तर पूर्ण पहिचानको अवस्थामा भए पनि राज्यबाट त्यो शव लिन उहाँहरूलाई गाह्रो भएको छ। उहाँहरूको एउटै कुरा, सरकार पक्षको एउटै कुरा छ, व्यवस्थापन गरिसकेको शवको डिएनए को रिपोर्ट म्याच भएपछि दिन्छौ भन्ने रहेको छ। पुलिस हस्पिटलमा उहाँले डिएनए

0: तपाईँसँग एउटा अनुरोध छ, कम्तीमा कि त स्पष्ट पहिचान खुलेकाहरूको परिवारलाई जिम्मा दिनु पर्यो, होइन डिएनए नै चाहिने हो भने उहाँहरू जस्ताको छुट्टै चाँडै डिएनएको रिपोर्ट आउने व्यवस्थापन गरिदिनु पर्यो भने उहाँहरूको मान छ। पूर्ण पहिचान रहेका शवको छुट्टै व्यवस्थापन गरी शनाखत गरी मुचुल्का उठाएर तत्काल राज्यले उहाँहरूलाई सहयोग गरिदियोस् भनेर अनुरोध गर्न चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य इन्दिरा राणा मगर।
2: सम्मान्य सभापतिज्यू, हालै अहिले यो जुन रसिया बाढीबाट जति पनि पीडित भएका छन्, म आफै पनि अस्ति के अरे केही बच्चा महिलाहरूलाई चाहिँ रेस्क्यु गर्ने क्रममा म आफै पनि गएको थिएँ विद्युरबाट, त्यहाँ उहाँहरूलाई रेस्क्यु गर्ने अरे भन्दाखेरि म पनि गएको थिएँ, उहाँहरूसँगसँगै म आएँ र कतिजना त्यो अब स्वास्थ्यको प्रब्लम छ, कति ट्रोमाटाइज भएका छ, मानसिक स्वास्थ्यको लागि चाहिँ त्यो त्यस्तो हामीसँग हस्पिटलै छैन, एउटा हस्पिटल छ त्यो ओपिडी मात्रै छ त्यो ललितपुरमा, अहिलेसम्म त्यस्तो रिहाब सेन्टरहरू हामीसँग छैन, जसले तिर्छ तिनीहरूले त्यो मौका पाउँछ तर कति गरिबहरूले त्यो छैन। अब विभिन्न घटना घटिरहेछ, त्यसकारण हाम्रो यो मानसिक के अरे हस्पिटल चाहिँ अलिकति व्यवस्थित हुनु पर्यो, त्यहाँ सिटको व्यवस्थाहरू पनि हुनु पर्यो, त्यस्तै गरेर यो येल्लो गुम्बामा जति पनि बाढी पीडितहरू ल्याइएको छ उहाँहरूलाई जुन ट्रिटमेन्ट गरेर फेरि अब फर्दर ट्रिटमेन्टको लागि चाहिँ आफै जाने विभिन्न हस्पिटलमा भनिएको छ, यसलाई चाहिँ अलिकति व्यवस्थित गर्न सम्बन्धित वडाहरूबाट कागज बनाएर कार्ड बनाएर अब सबै सम्पूर्ण त बगाइसकेको छ भने उहाँहरूले कसरी ट्रिटमेन्ट गर्ने, कहाँबाट पैसा ल्याउने, त्यो चाहिँ सम्पूर्ण के अरे सरकारले चाहिँ बिहोर्नुपर्छ भन्ने कुरा स्वास्थ्य मन्त्रालयलाई पनि म यो ध्यान आकर्षण गराउन चाहन्छु, किनभने अहिलेको यो अवस्थामा उहाँहरूको हरेक बेसिक निड चाहिँ उहाँहरूको मौलिक अधिकार हो र अहिले चाहिँ सरकारले एकदमै संवेदनशील भएर लाग्नुपर्छ र हामी आफै पनि हामी रुलिङ पार्टीको मेम्बर भएको हुनाले हामी आफै पनि उत्तर हौँ, हामी त्यसले गर्दाखेरि यो उत्तरमा अहिले मैले सम्पूर्ण के अरे हाम्रा मन्त्रालयका सम्बन्धित निकायहरूलाई म चाहिँ यो ध्यान आकर्षण गराउन चाहन्छु, विभिन्न बेसिक निड्सहरू विभिन्न मन्त्रालयसँग सम्बन्धित कुराहरू चाहिँ सम्पूर्ण मन्त्रालयले जिम्मेवारी लिन पर्यो भन्ने मेरो अनुरोध छ। धन्यवाद।
1: माननीय सदस्यहरू, अब सुन्ने समयको कार्यक्रम प्रारम्भ हुन्छ। सुन्ने समयमा बोल्न चाहनुहुने माननीय सदस्यहरूलाई एक मिनटको समय निर्धारण गरिएको छ। सर्वप्रथम माननीय सदस्य चन्द्रमोहन यादव।
3: सम्मान्य सभा महोदय, म आज केही एउटा छोटो घटना होइन बरु हाम्रो सत्तापक्षकै सांसदजीहरूको जो वक्तव्य आएछ त्यस

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा अर्पणा खनालको नमस्कार। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख टोल प्रसाद अर्याल डीपी अर्यालसँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा संसदको कार्यतालिकामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम समावेश नभएको र भोटेको से बाढेपछिको राहत र उद्धारबारे संसदीय अनुगमन विशेष समिति गठन लगायत विषयमा छलफल भएको बताउनु भएको छ। असोज 15 लागि बनाइएको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम राखिएको छैन। आज बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल संसदको अवधारणा अघि बढ़ाउने विषयमा छलफल भएको छ। सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बसेको बैठकमा डिजिटल संसदसँग सम्बन्धित विषयमा छलफल भएको हो। सांसदहरूले शून्य समय, आकस्मिक समय र विशेष समयमा उठाएका विषयलाई डिजिटल प्रणाली मार्फत सम्बन्धित मन्त्रालय तथा निकायसँग जोड्न खोजिएको छ। सांसदहरूले उठाएका विषयमा सरकारले के निर्णय गर्यो, कति प्रगति भयो र कहिले सम्बोधन भयो भन्ने कुरा ट्र्याक गर्न सकिने प्रणाली विकास गर्ने सन्दर्भमा छलफल भएको हो। धनुषामा अपहरित 15 बालकको 11 सकुशल उद्धार गरिएको छ। धनुषाको विदेह नगरपालिका 6-3 कोरियाबाट हराएका 15 बालकको 11 प्रहरीले सकुशल उद्धार गरेको हो। बालकलाई अपहरण गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओम प्रकाश खनालका अनुसार कमलेश महतोका 15 छोरा सिद्धान्त महतो भदौ 18 अपराह करिब 4:40 जाँदा आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा हराएका थिए। बालक हराएको सूचना प्राप्त भएपछि प्रहरी चौकी गिद्धाबाट टोली परिचालन गरिएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: गायक उदित नारायण झाको परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5,00,000 सहयोग गरेको छ। भोटेकोसी बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि झाकी श्रीमती दिपा नारायण तथा छोरा आदित्य नारायणका तर्फबाट साधना कला केन्द्र मार्फत उक्त सहयोग रकम प्रदान गरिएको हो। सहयोग स्वरूपको चेक अर्थमन्त्री सोडेम वाग्लेलाई हस्तान्तरण गरिएको छ। यही भदौ 10 गते भोटेकोसी बाढ़ी तथा पहिरोका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीड़ितको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको परिवारले जनाएको छ। अब एटीएमबाटै 100 रुपियाँका नोट निकाल्न पाइने भएको छ। नेपाल राष्ट्र ब्याङ्कले दशैं तिहारलाई लक्षित गर्दै ब्याङ्क तथा वित्तीय संस्थाका एटीएमबाट 100 रुपियाँ दरका नोट समेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। राष्ट्र ब्याङ्कको मुद्रा व्यवस्थापन विभागले नेपाल ब्याङ्कर्स संघ, डेभलपमेन्ट ब्याङ्कर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्राचार गर्दै मातहतका ब्याङ्क तथा वित्तीय संस्थाका एटीएमबाट 100 रुपियाँका नोट वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो। राष्ट्र ब्याङ्कका सहायक प्रवक्ता सुधा शाहका अनुसार चाडपर्वका बेला साना दरका नोट सटहीका लागि ब्याङ्कका शाखा तथा काउन्टरमा हुने भीड घटाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। अस्ट्रेलियन सुपरस्टार डेभिड वार्नरलाई काठमाडौँ गोर्खाजले खरिद गरेको छ। वार्नर काठमाडौँ गोर्खाजमा जोडिएसँगै नेपाल प्रिमियर लिगको तेस्रो संस्करण अलि विशेष हुने भएको छ। उनी क्रिकेटको महाशक्ति राष्ट्रका खतरनाक ओपनर मानिन्छन्। त्यसको पुष्टि आज उक्त फ्रेन्चाइजले सामाजिक सञ्जाल मार्फत गरेको छ। वार्नर एनपीएलमा जोडिने अहिलेसम्मकै ठूला नाम हुन्। यसअघि पहिलो संस्करणमा भारतका शिखर धवन र दोस्रोमा दक्षिण अफ्रिकाका फाफ डुप्लेसिसले क्रमशः कर्णाली याक्स र विराटनगर किङ्सबाट खेलिसकेका छन्। काठमाडौँ उपत्यकामा रेडियो यन आर्यन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: बाढीको भरसा समेत सबै बगाएर लगेको छ। होल्डिङ सेन्टरहरूको अवलोकन गर्दा प्रभावित परिवारहरूले अस्थायी बसोबासमा कठिनाई भोग्नु परेको देखिन्छ। यस्तो अवस्थामा राज सँगसँगै उनीहरूको दीर्घकालीन पुनर्स्थापनामा ध्यान दिनु आवश्यक छ। बाढी आएको 20 दिन भइसकेको छ र सो प्रभावित क्षेत्रलाई सामान्य जनजीवनमा लैजानका लागि निम्न कुरा सरकार समक्ष अनुरोध गर्दछु। होल्डिङ सेन्टरहरूमा बस्दै आएका परिवारलाई यथाशीघ्र अस्थायी सुरक्षित बसोबासमा लैजानुपर्छ। खानेपानी, शौचालय, सरसफाइ र नियमित स्वास्थ्य परीक्षणसँगै मनोसामाजिक परामर्श सञ्चालन गर्नुपर्छ। बालबालिका, ज्येष्ठ नागरिकहरूको शारीरिक र मानसिक स्वास्थ्य सुधारका लागि पोषणयुक्त खानेकुरा, शैक्षिक र खेल गतिविधि सञ्चालन गर्नुपर्छ। धन्यवाद।
1: माननीय सदस्य ताहिर अली भाट।
2: सम्माननीय सभामुख महोदय, विनाशकारी सङ्कटको पीडामा सहयोग गर्ने मैले सबैलाई हृदयबाट धन्यवाद दिन चाहन्छु सभामुख महोदय। र यो विनाशकारी सङ्कटमा अहिले जुन मुस्लिमहरूले सहयोग गर्ने अगाडि आयो, हरेक मस्जिद र मदरसाबाट अभियानका साथमा सबै ठाउँमा सहयोग गर्ने जुन वातावरण बन्यो, हरेक नेपाली मुस्लिमले सहयोग गर्ने वातावरण जुन बनायो, सहयोग गरे, म सबैलाई हृदयबाट धन्यवाद दिन चाहन्छु। र उनीहरूले हामी नेपाली हो, हामी पनि सहयोग गर्न चाहन्छौँ र आफ्नै दाजुभाइको पीडा हो जुन सहयोग गरे, सबैलाई धन्यवादको पात्र मैले बनाउँछु। र आइतबारको बिदा वास्तवमा यो कसैलाई चाहेको छैन सभामुख महोदय। यो शैक्षिक जगत हरेक ठाउँमा आइतबारको बिदा यो नकारात्मक कुराहरू भइराखेको छ, त्यस कारण सरकारले आइतबारको बिदा कटौती गरेर पहिल्यैकै बिदालाई कायम गरोस्। धन्यवाद।
1: माननीय सदस्य दीपक राज बोहरा।
3: सम्माननीय सभामुख महोदय, सरकारी तथ्याङ्क अनुसार 5,130 जना अझै रसुवाबाडीमा बेपत्ता छन्। मेरो जिल्ला कञ्चनपुर हो, कञ्चनपुरको कुरा गर्ने हो भने 26 जना र मेरो निर्वाचन क्षेत्र कञ्चनपुर 2 को कुरा गर्ने हो भने 14 जना बेपत्ता छन्। म मेरो निर्वाचन क्षेत्र पछिल्लो 4-5 दिन रहे, प्रत्येक घर गए, घर पुग्ने प्रयास गरे। बाढी पीडितहरूकोमा के प्रहरी छन्, के आर्मी छन्, सेनाका मान्छेलाई, प्रहरीका मान्छेलाई उनीहरूको सङ्गठनले भनेको छ हामी छौँ, हामी साथ दिन्छौँ, परिवारको जिम्मा लिन्छौँ। तर सिभिलियनको कुरा गर्ने हो भने कहीँ पनि कोही पुगेका छैन। प्रशासनको मान्छे भन्छ पालिकाका कर्मचारी पुगे होलान्, पालिका नगर प्रमुख पुगे होला, नगर प्रमुख भन्छ सरकार आउँछ, कोही पनि छैन। एउटा उदाहरण भन्छु, शुक्लाफाटा 3 जोनापुरमा सुनिता डङ्गौरा, जो दुइटै मुर्ग फेल भएको छ, उहाँको छोरा अभिषेक डङ्गौरा लाङटाङ हाइड्रोमा बेपत्ता छन्। औषधि किनिदिने मान्छे छैन, बिहान साँझ छाक कसरी टार्ने भन्ने चिज छैन, खाने व्यवस्था छैन। एउटा प्रतिनिधि घटना मात्रै हो, सबैको अवस्था त्यस्तो छ। सरकारले के गर्छ, कहाँ जान्छ, के भन्छ भन्ने हेर्न बाँकी छ। धन्यवाद।
1: मान्य सदस्य देवराज पाठक।
4: सम्माननीय सभामुखज्यू, नेपालको संविधानको भाग तिनको धारा 25 नागरिकको सम्पत्तिको मौलिक हकको व्यवस्था गरेको छ। 25 उपधारा 3 राज्यको कुनै पनि नागरिकको सम्पत्ति सार्वजनिक हितका लागि अधिग्रहण गर्दा उचित क्षतिपूर्ति दिने पनि व्यवस्था गरेको छ। मेरो निर्वाचन क्षेत्र दाङ क्षेत्र नम्बर 1 भालुबाङ बजारमा 17 परिवारको 6 बिघा 7 कठा 2 जग्गा सशस्त्र प्रहरी बल ज्वालामाई गढले कब्जा गरी बसेको छ। म सरकारसँग माग गर्दछु, जनताको जग्गा, जनताले संविधान प्रदत्त उपभोग गर्न पाउने अधिकार खण्डित नगरियोस् र जनताको जग्गा आजसम्मको क्षतिपूर्ति सहित फिर्ता गरियोस्। धन्यवाद।
1: माननीय सदस्य धनबहादुर बुढा।
5: सम्माननीय सभा महोदय, विगतदेखि नै यो सम्माननीय सदनमा मैले बारम्बार उठाएका शैक्षिक सुधारका महत्त्वपूर्ण विषयहरू आज फेरि उठाउन चाहन्छु। यसपटक पक्कै सरकारको ध्यान जानेछ भन्ने विश्वास पनि लिएको छु। सभामुख महोदय, डोल्पा लगायत हिमाली क्षेत्रको शैक्षिक क्यालेन्डर परिमार्जन गरी मङ्सिरभित्रै शैक्षिक सत्र सम्पन्न हुने व्यवस्था गरियोस्। लक्ष्मी मावि थरगाउँ, तिर्पाकोट मावि मधु, अरणी माविको काइकेलाई स्थायी माविको व्यवस्था गरियोस्। साथै डोल्पो क्याम्पसलाई आङ्गिक तथा लिक्विड क्याम्पसलाई व्यवस्थित बनाइयोस्। शिक्षक दरबन्दी वितरणमा विद्यार्थी सङ्ख्या मात्र होइन, भौगोलिक विविधता र विद्यालय बिचको दूरीलाई समेत मुख्य आधार बनाइयोस्। दुर्गम विद्यालयका शिक्षकलाई प्रोत्साहन दिन विशेष दुर्गम भत्ताको व्यवस्था गरियोस्। हस्, धन्यवाद।
1: माननीय सदस्य धर्मराज केसी।
6: सम्माननीय सभामुख महोदय, भदौ 10 गतेको विनाशकारी बाढी पश्चात नेपालले संयुक्त राष्ट्रसङ्घको UNFCCC को लस एन्ड ड्यामेज फन्डमा सहयोगको लागि अपिल गरिरहेको छ। त्योभन्दा पनि अहिले हामीले नेपालले विगतमा पाएको ती सङ्घ संस्थाहरू ग्लोबल इन्भाइरोमेन्टल फेसिलिटी ग्रिन क्लाइमेट फन्डबाट पाएका रकमहरू यो ग्लेसियल लेक आउटब्रस्ट फ्लडका लागि समाधानको लागि गर्न पाएको फन्ड कहाँ कति कसरी खर्च भयो भन्ने कुरा पारदर्शी रूपमा आउनु आवश्यक छ। तिनीहरूको स्वतन्त्र तेस्रो निकायबाट अडिट हुनु आवश्यक छ। अहिलेसम्म जिसिएफले नेपाललाई 157 मिलियन युएस डलर करिब 24 अर्ब सहयोग गरिसकेको छ भने त्यस्तै ग्लेसियल लेक आउटबर्स फ्लडका रिसर्चको लागि नै ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटीले 6.2 मिलियन डलर 2009 नै दिइसकेको छ। तिनीहरूको रिजल्ट के थियो, हामीले त्यसबाट अहिलेको फ्लड नियन्त्रणको लागि के पायौँ भन्ने कुराको अध्ययन गरियोस्। धन्यवाद।
1: माननीय सदस्य नरेन्द्र कुमार केरुङ।
7: सम्माननीय सभामुख महोदय, 2036 प्रारम्भ भई 66 स्थापित बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिलाई सुशासनका नाममा खारेज गरी लुम्बिनी विश्वविद्यालय र पुरातत्व विभागमा विलयनले बौद्ध समुदाय अचम्भित छन्। हजारौँ वर्षदेखि संरक्षित बौद्ध दर्शन, संस्कृति, परम्परा, हस्तलिखित ग्रन्थ, मूर्ति तथा अमूल्य सम्पदाको संरक्षण र अभिलेखीकरणको दायित्व निर्वाह गर्नुपर्नेमा राज्य र जनतालाई जोड्ने एकमात्र संस्था खारेजीको निर्णयले बौद्ध सम्बद्ध 2 दर्जन बढी संस्था आन्दोलित भएका छन्। नेपालको हिमाली र पहाडी क्षेत्रका गुम्बाहरू धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र मौलिक सम्पदाका जीवित केन्द्र हुन्। शैक्षिक प्राज्ञिक कार्य गर्ने विश्वविद्यालयलाई यो जिम्मेवारी कुम्लो बोकी ठिमीतिर भएन र कि सुशासनमा टाउकाको औषधि अन्यत्रै लाइन्छ। यस्तो निर्णय गर्दा सरोकारवालासँग छलफल गर्नु पर्दैन र यसर्थ गुम्बा विकास समिति खारेज गर्ने यो निर्णय तत्काल फिर्ता गरियोस्। धन्यवाद।
1: माननीय सदस्य नरेन्द्र कुमार गुप्ता।
8: सम्माननीय सभामुख महोदय, भोटे कोशीको दुखद घटनाले मन अत्यन्त मर्माहत भएको छ। दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारमा गहिरो समवेदना। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र प्रभावित सबैको सुरक्षाको कामना गर्दछु। सभामुख महोदय, यो घटना केवल घटना मात्र होइन, हामी सम्पूर्ण मानव जातिको लागि एउटा ठुलो चुनौती हो। यसबाट हामीले आगामी दिनको लागि सचेत हुन जरुरी छ। अहिले पनि हामीले देख्न सक्छौँ नदी उकासको जग्गाहरूमा तमाम चाहिने भूमिहीनहरूले बसोबास गर्नुभएको छ। ती सबै भूमिहीनलाई सुरक्षित ठाउँमा व्यवस्थापन गर्न आवश्यक छ। यसै गरी मेरै निर्वाचन क्षेत्रमा विभिन्न स्थानमा लामो समयदेखि रहनुभएका भूमिहीन सुकुम्बासीहरूलाई पूर्जा वितरण गर्ने कार्य म तत्काल माग गर्न चाहन्छु। यो सँगसँगै ग्रामीण आवास कम्पनीको जग्गाहरूमा पनि लामो समयदेखि बस्नुभएका गरिब भूमिहीनहरूको लागि न्यून शुल्कमा चाहिने भूमि।
1: माननीय सदस्य नीतिमा भण्डारी कार्की।
9: सम्मान्य सभामुख महोदय, म आज यस सम्मान्य सदन मार्फत सरकार समक्ष विशेष अनुरोध गर्न उपस्थित भएको छु। रसुवाको भोटेकोसी बाढीमा सर्लाही हरिपुर 7 चितवनमा रहेको श्री लक्ष्मीनाथ जनतामा आधारभूत विद्यालयमा कार्यरत शिक्षक द्वारिका प्रसाद दङ्गाल बेपत्ता हुनुभएको छ। अहिलेसम्म जीवित रहेको कुनै जानकारी छैन। उहाँको परिवारको मुख्य आमदानीको आधार हुनुहुन्थ्यो। उहाँकी श्रीमती मन्दिरा दङ्गाल स्थानीय निजी विद्यालयमा पढाउनुहुन्छ। मेरो अनुरोध छ, द्वारिका दङ्गाल बेपत्ता हुनुभएपछि रिक्त शिक्षक पदमा आवश्यक प्रक्रिया पुरा गरी उहाँकी श्रीमतीलाई नियुक्ति गर्ने व्यवस्था सरकारले मिलाइदियोस्। यसले राज्य सबैको साथमा छ भने जनतालाई अनुभूति हुनेछ। सभामुख महोदय, द्वारिका प्रसाद दङ्गाल जस्तै भोटेकोसी विपत्तिमा धेरै पेसा कर्मी बेपत्ता हुनुभएको छ। अब उहाँहरू फर्केर आउने आशा समेत छैन। यस्तो अवस्थामा बेपत्ता तथा मृतक परिवारका योग्य सदस्यलाई रोजगारी र अवसर र सामाजिक सुरक्षाको सुनिश्चित दिएर सरकारले साथ दिन सक्छ, यो सम्भव छ। त्यसरी दङ्गाल परिवारबाट सुरुवात गर्दै विपत्तिमा आफ्नो परिवारका सदस्य गुमाएका परिवार योग्य सदस्य रोजगारीको अवसर उपलब्ध।
1: माननीय सदस्य निराशा चौधरी डगौरा।
10: स सम्मानीय सभामुख महोदय, म यस सदन मार्फत देशभर कार्यरत करार कर्मचारीका जायज मागप्रति सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। करार कर्मचारीले राज्यको सेवा प्रवाहमा लामो समयदेखि महत्त्वपूर्ण योगदान दिइरहेका छन्। एउटै प्रकृतिको काम गर्ने कर्मचारी बीच सेवा सुविधा र सामाजिक सुरक्षामा हुने असमानता अन्त्य गर्नुपर्छ। सर्वोच्च अदालतको 2082 सालको सम्बन्धित फैसलाले समेत करार सेवामा कार्यरत कर्मचारीको सेवा सुविधा र अधिकारका विषयमा महत्त्वपूर्ण मार्गदर्शन गरेको अवस्थामा त्यसको कार्यान्वयनबारे सरकारको स्पष्ट धारणा सदन समक्ष आओस्। त्यसै गरी करार कर्मचारीलाई सामाजिक सुरक्षा कोष एसएसएफमा आबद्ध गर्न सकिने कानुनी आधार सामाजिक सुरक्षा ऐन 2068 तथा सम्बन्धित नियमावलीमा रहेको अवस्थामा सरकारले त्यसलाई व्यवहारमै प्रभावकारी रूपमा कार्यान्वयन गरियोस्। करार कर्मचारीका जायज मागलाई तत्काल सम्बोधन गर्दै श्रमको सम्मान, सामाजिक सुरक्षा र न्यायोचित सेवा सुविधाको सुनिश्चित गर्न सरकारसँग
1: मान्य सदस्य निष्कल राई।
11: सम्माननीय सभामुख महोदय, इलामस्थित कन्याम चिया बगान, सुक्तिम, चिलिमकोट चिया बगानहरूमा अझै पनि रासायनिक मलहरू, कीटनाशक औषधि, पेस्टिसाइड्सहरू युज भइरहेका छन्। त्यसले त्यहाँका वरपरका नागरिकहरूलाई प्राणघातक रोगहरू अथवा दीर्घ रोगहरूबाट ग्रसित हुनु परेको छ। त्यसले गर्दाखेरि यस्ता कुराहरूको प्रयोगमा प्रतिबन्धको कुरा कडाइका साथ कार्यान्वयन होस् भन्ने पनि म सरकार समक्ष आह्वान गर्न चाहन्छु। र अर्को चाहिँ चिया मजदुरहरूको सरकारको मापदण्ड अनुरूपको तपाईँको दैनिक ज्याला, सेवा, सामाजिक सुरक्षा कोषमा आबद्धताको कुराहरू कडाइका साथ कार्यान्वयन होस् भनेर म अनुरोध गर्न चाहन्छु। अर्को चाहिँ स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिकामा अवस्थित नेपालको पहिलो नवग्रह मन्दिर धार्मिक आस्था, पर्यटन र स्थानीय अर्थतन्त्रको महत्त्वपूर्ण आधार बन्दै गएको छ। नेपालको पहिलो नवग्रह मन्दिरको संरक्षण, पूर्वाधार, विकास, प्रवर्धन तथा धार्मिक पर्यटन मार्फत स्थानीय अर्थतन्त्रलाई थप मजबुत बनाउन आवश्यक बजेट र प्रचार प्रसार आवश्यक भएकोले सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य निनु कुमारी कर्ण।

0: सम्मान्य सभामुख महोदय, 2082 भदौ 23 गते जेएनजी आन्दोलनमा शहादत प्राप्त गर्नुहुने वीर योद्धाहरूलाई सम्मान तथा नमन गर्दछु। भदौ 24 गते देशमा विध्वंस मचाइयो, श्रद्धेय नेताहरूको घर लुटपाट गरी खरानी बनाएर अराजकता फैलायो। त्यही क्रममा जनकपुरको एउटा घटना स्मरण गर्न चाहन्छु। श्रद्धेय नेता महेन्द्र निधिको घरमा आगजनीमा संलग्न एकजना व्यक्ति खुलेआम नेताहरूको हत्या गर्ने अभिव्यक्ति दिएका थिए। उनले नेपाली काङ्ग्रेसका नेता आदरणीय विमलेन निधि, नेकपा एमालेका नेता रघुवीर महासेठ, सांसद जुली महतो लगायत नेताहरूलाई भरौटे शब्द मात्र प्रयोग गरेनन् कि उहाँहरूको हत्या गर्नुपर्छ र हत्या भएपछि मात्र देश बन्नेछ भन्दै उहाँहरूले विभिन्न प्रकारका यस्ता अराजक अभिव्यक्तिहरू सडकमा दिनुभएको थियो। त्यो भिडियो सुरक्षित छ। अपराधीहरूमाथि छानबिन यथा शीघ्र होस्। सभामुख महोदय, सुशासन भनेको नेताहरूलाई हत्या गर्नुपर्छ भन्दै भाषण गर्नु हो। त्यसैले यस प्रकारको अपराधी मानसिकता भएका
1: मान्य सदस्य पवित्र विक,
2: सम्माननीय सभामुख महोदय, सरकारले मन्त्रालयहरू र मातहतका निकायहरूको पुनर्संरचना प्रशासनिक खर्च घटाउने ओएमएन गर्ने निर्णय गरेको थियो। मन्त्रीहरूको कार्यालय सहितको 18 वटा मन्त्रालयको संगठन सर्वेक्षण सकिएको भन्ने जानकारी आएको छ। देशका कृषि फार्म केन्द्रहरू, बागवानी विकास केन्द्र, रेशमी मौरी लगायतका अन्य फार्महरूमा काम गर्ने करिब 1500 प्राविधिक कर्मचारीहरूको दरबन्दी कटौती गर्ने भन्ने समाचार आएको छ। यो दूरदर्शी निर्णय होइन। हामी प्राविधिक शिक्षा र रोजगारीको कुरा गर्छौँ, तर गाउँ गाउँमा किसानलाई सेवा दिने प्राविधिकहरूको दरबन्दी कटौती गर्छौँ। कृषि प्रधान देश बन्छौँ, जलवायु परिवर्तनको जोखिमको न्यूनीकरणको कुरा गर्छौँ, सिंहदरबारमा हाकिमका कुर्सी थप्ने मात्र काम भएको छ। कृषिमा
1: मान्य सदस्य पुकार बम,
3: सम्माननीय सभामुख महोदय, भोटेगुसी बाढीमा काठमाडौँ क्षेत्र नम्बर 4 का नागरिक र आफन्तजनहरू पनि प्रभावित हुनुभएको छ। भर्खरै मात्र प्रभावित परिवारसँग प्रत्यक्ष भेटेर आएको छु। त्यहाँ देखेको अवस्थाबारे सम्मानित सदन मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सबैभन्दा पहिले प्रभावित नागरिकलाई प्रशासनिक झन्झटबाट मुक्त गराउनुपर्छ। शारीरिक, मानसिक, मनोवैज्ञानिक र आर्थिक आघातमा परेका नागरिकहरूमाथि प्रशासनिक झन्झट थपिँदा उनीहरूले राज्य भएको अनुभूति कसरी गर्ने? विशेष गरी क्षतिपूर्ति, बिमा, राहत वितरण, मृत्यु दर्ता लगायत प्रक्रियामा सरकार लचिलो र मानवीय हुनुपर्छ। विपदको सबैभन्दा ठूलो मार एकल महिला, बालबालिका र राज्य समक्ष प्रत्यक्ष पहुँच नभएका परिवारमा परेको छ। सरकारले बालबालिकाको सुरक्षा, शिक्षा, निरन्तरता र आवश्यक संरक्षण तत्काल सुनिश्चित गर्नुपर्छ। पढाइ छुटेका बालबालिकाको लागि विशेष पुनर्स्थापना कार्यक्रम ल्याइयोस्। राहतसँगै प्रभावित परिवारको पुनर्स्थापना, शिक्षा, रोजगारी, दीर्घकालीन जोखिम न्यूनीकरणको स्पष्ट कार्ययोजना सदन समक्ष प्रस्तुत गर्न म सरकारसँग आग्रह गर्दछु। पहुँचविहीन र सङ्कटमा परेका नागरिकले अभियुक्त लिनु सरकारको संवैधानिक र मानवीय दायित्व हो। धन्यवाद।
1: मान्य सदस्य पूर्ण प्रसाद लिम्बू,
4: सम्माननीय सभामुख महोदय, सङ्खुवा सभा सिरिचुङ गाउँपालिका वार्ड नम्बर 1, 2 र 3 का बासिन्दाहरूको अनुसार सङ्खुवा र सिस्वा खोला करिडोर क्षेत्रमा गुराँस र मातृभूमि हाइड्रो पावर कम्पनीहरूले सञ्चालन गर्न लागेको योजनाहरूले आदिवासी अधिकार आइएलओ 169 उल्लङ्घन भएको ठहराएको छ। पूर्व सूचना, पूर्व जानकारी र सुसूचित सहमति, फ्री, प्रायर एन्ड इन्फर्म्ड कन्सर्न बिना यस क्षेत्रको पारिवारणीय संवेदनशीलता र आदिवासी थकथलो माथि गम्भीर असर पर्ने गरी योजना अघि सारिएको र यसबारे स्थानीय सरकार, सङ्घ संस्था र सम्बन्धित मन्त्रालयहरूलाई पनि निवेदन पत्र मार्फत जानकारी गराइसकेको हुँदा माथि उल्लेखित योजनाहरू तुरन्त रोकी सबै स्थानीय समुदायहरूको पुनः सहमति लिएर मात्र योजनाहरू अघि बढाउने वा नबढाउने भन्नेबारे स्थानीय अनि केन्द्र सरकारको तुरन्त पहल होस् भनी जोरदार माग राख्दछौँ। धन्यवाद।
1: मान्य सदस्य प्रकाश पाठक,
5: सम्माननीय सभामुख महोदय, जीवनका लागि मानिसले लाखौँ लगानी गर्छ। लगानीको अधिकांश हिस्सा सुरक्षा प्रणालीको विश्वसनीयतामा गरिएको हुन्छ, तर नेपालीको जीवन कसैको प्रयोगशालाको माध्यम बनिरहेको छ। इलेक्ट्रिक गाडीका नाममा हामीले आफ्नै मृत्यु खरिद गरिरहेका छौँ। प्राविधिक कारणले गुड्दा गुड्दै गाडी जल्ने, सिस्टम बन्द हुने, सेन्सरले काम नगर्ने, ठूलो दुर्घटनामा पनि एयरब्याग ननिस्कने समस्याले अनाहकमा ज्यान जाने र अङ्ग भङ्ग हुने क्रम पछिल्लो समय बढ्दो छ। सभामुख महोदय, नेपालमा इभी गाडी भित्र्याउँदा त्यसको मेकानिकल परीक्षण हुन्छ कि हुँदैन? नेपालमा भित्र नै इभी गाडीको अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड परीक्षण गर्ने छुट्टै बलियो सरकारी संयन्त्र कुन हो? लिथियम आयन ब्याट्रीमा आगो लाग्दा निभाउन आवश्यक पर्ने विशेष प्रविधि नेपालमा कहाँ छ? इभीलाई सुरक्षित बनाउने पूर्वाधार मापदण्ड, परीक्षण, चार्जिङ पूर्वाधार, उद्धार प्रविधि र नियमन बिनै हामी नागरिकको ज्यानसँग जोखिमको परीक्षण त गरिरहेका छैनौ सरकार?
1: माननीय सदस्य प्रकाश सिंह कार्की।
6: सम्माननीय सभामुख महोदय, काठमाडौँ उपत्यकामा देशका विभिन्न जिल्लाबाट आएका किरात राई समुदायका नागरिकहरू ठुलो संख्यामा बसोबास गर्छन्। तर दुःखद अवस्था के छ भने काठमाडौँमा जीवन बिताएका किरात नागरिकको मृत्यु भएपछि आफ्नै मौलिक परम्परा अनुसार अन्तिम संस्कार गर्न व्यवस्थित ठाउँ छैन। परिवारले मृतकको शव गाउँसम्म लैजाँदा हेलिकप्टर वा गाडी प्रयोग गर्नुपर्ने बाध्यता छ, जुन कुरा शोकमा रहेको परिवारमाथि थप आर्थिक, शारीरिक र मानसिक पीडा थुपरिएको छ। यो कुनै जातीय वा समुदायलाई विशेष सुविधा दिने कुरा होइन, तर नेपालको संविधानले सुनिश्चित गरेको समानता, संस्कृति, पहिचान र आफ्नो संस्कार संरक्षण गर्ने अधिकार दिइनुपर्छ। त्यसैले काठमाडौँ उपत्यकामा किरात राई समुदाय लगायत सबै समुदायको मौलिक परम्परा अनुसार अन्तिम संस्कार गर्न मिल्ने व्यवस्थित स्थानको व्यवस्था गर्न सभामुख मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गर्दछु। धन्यवाद।
1: माननीय सदस्य प्रदीप विष्ट।
7: सम्मान्य सभामुख महोदय, विपद बाजा बजाएर आउँदैन। जब आउँछ काठमाडौँ लगायतका सहरमा डेरा गरी बस्ने लाखौँ मजदुर, विद्यार्थी लगायतका नागरिकको चुलो सबैभन्दा पहिला निप्छ। बाढी पहिरोले बाटो बन्द हुनासाथ बजारमा ग्यास लुकिहाल्छ। भएका एउटा सिलिन्डर रित्तिएपछि अर्को फेर्ने विकल्प हुँदैन अनि ग्यास खोज्न जाँदा बजारमा हाहाकार हुन्छ। यस्तो विपदमा हाम्रा नागरिकहरू चिउरा र चाउचाउको भरमा सुत्न बाध्य हुन्छन्। यसको एउटै भरपर्दो विकल्प हो हाम्रो देशको बिजुली अर्थात् इन्डक्सन चुलो। सभामुख महोदय, तर यहाँ व्यावहारिक समस्या के छ भने धेरैजसो घरमा 5 वा 16 एम्पायरको मिटर हुन्छ अनि अलिक ठुलो घर भए 32 एम्पायरको होला। सबै कोठामा डेरावालले एकैपटक इन्डक्सन बाल्दा तार जल्ने र फ्युज जाने डरले घरबेटीले इन्डक्सन चुलो चलाउन दिँदैनन्। त्यसैले म सभामुख मार्फत सरकारको विशेष माग गर्न चाहन्छु। सरकारले सहरका घरधनीहरूलाई आफ्नो घरको बिजुलीमा एम्पेयर क्षमता बढाउन विशेष सहुलियत दिने नीति ल्याओस्, साथै प्रत्येक कोठामा सब मिटर राख्ने व्यवस्थालाई सहज बनाइयोस्, ताकि डेरावालले आफूले जति बिजुली बाल्छन् त्यतिको मात्र पैसा घरबेटीलाई बुझाउन पाउन्। यति मात्र गर्न सके पनि विपदमा ग्यासको लाइनमा बस्नुभन्दा शास्ति घट्छ र सहरका नागरिकहरू भोकै बस्नु पर्दैन। धन्यवाद। नेपालको जय होस्।
1: माननीय सदस्य प्रमिला कुलुजू।
8: सम्माननीय सभामुख महोदय, 2072 सालको भूकम्प गएको 10 वर्ष हुन लाग्दा पनि भक्तपुरका पुराना र ऐतिहासिक सम्पदाहरू अझै काठको टेकोकै भरमा अडिएका छन्। विश्व सम्पदा सूचीमा परेको यो ऐतिहासिक सहरका मन्दिर र पार्टीहरू यति लामो समयसम्म नबन्नु दुःखको कुरा हो। अर्कोतिर बनिसकेका मन्दिर, पार्टी र पोखरीमा पनि पुराना शैली र मौलिक प्रविधिको प्रयोग घटेको देखिन्छ। जताततै जथाभावी घरहरू बन्नु र पुराना ढुङ्गे धाराहरू सुक्दै जानुको भक्तपुरको पुरानो पहिचान नै हराउने खतरा बनेको छ। त्यसैले टेकोमा रहेका सम्पदाहरूलाई तुरन्तै पुराना शैलीमै पुनर्निर्माण गर्न, हाम्रा परम्परागत कला कौशलको जगेर्ना गर्न र पुरातत्व नियमहरू कडाइका साथ पालना गराउन म नेपाल सरकार र पुरातत्व विभागको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य प्रमेश कुमार हमाल।
9: सम्माननीय सभामुख महोदय, हालै ग्रिन जोनले नेपालको बारेमा एउटा रिपोर्ट प्रकाशित गरेको छ। त्यो रिपोर्टले नेपालको ग्रे जोनले नेपालको बारेमा रिपोर्ट प्रकाशित गरेको छ। त्यसले नेपाली राजनीतिको बारेमा गम्भीर प्रश्न उठाएको छ, साथै सरकारको बारेमा पनि नैतिक प्रश्न उठाएको छ। म सरकारको तर्फबाट यो संसदमा आधिकारिक धारणा प्रस्तुत गर्नको निमित्त अनुरोध गर्न चाहन्छु, साथै सर्वदलीय सहमतिको आधारमा सत्तारूढ दलका सभापतिले भोटेकोशी बाढी पीडितको उद्धार
1: मान्य सदस्य प्रशान्त उप्रेती
10: हेलो हेलो आवाज आइराखेको छ सम्माननीय सभामुख महोदय यो मैले अगाडि भनेको कुरा मेरो निर्वाचन क्षेत्रमा थाहा कैलाश राक्सिराङ मनहरी भीमफेदी लगायत थुप्रै स्थानहरूमा हरेक दिन मान्छेले फोन गर्दाखेरि अगाडिपट्टि आफ्नो आवाज फोनमा आइराखेको वा नआइराखेको भनेर सोधिराख्नुपर्ने अवस्था छ विश्वले 5G 6G परीक्षण गरिरहँदाखेरि एआईको विकासको बारेमा चर्चा भइराख्दा यसका सुरक्षा यसका खतराका बारेमा चर्चा गरिराख्दाखेरि हामी भने चाहिँ तपाईँको विदेशमा रहेका आफ्ना छोराछोरी नाति नातिनासँग कुरा गर्न नपाउने सूचना तथा सञ्चारको चाहिँ हकबाट वञ्चित भइराखेका छौँ यो अत्यन्तै दुःखलाग्दो अवस्था हो मानिसले आफ्नो चाहिँ प्रियजनहरूलाई फोन गर्न नसक्ने फोन गर्न नपाउने अवस्था छ मोबाइल हातमाथि गर्दै हल्लाउँदै कता टावर आउँछ भनेर डाँडा डाँडा जानुपर्ने अवस्था छ यो यो यो समस्याका तर्फ म सूचना तथा सञ्चार मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु धन्यवाद
1: मान्य सदस्य प्रेम बहादुर बाइक
11: सम्माननीय सभामुख महोदय खल्तीमा पैसा नभएका विपन्न नागरिकहरूले शिक्षा र स्वास्थ्य उपचार निशुल्क गर्न पाउनु पर्यो 2 वर्षमा बन्नुपर्ने बाटो 20 वर्षमा पनि बन्दैन 1.5 वर्षमा बन्नु पर्यो यी हुन् हाम्रा एजेन्डा सम्माननीय प्रधानमन्त्रीज्यू र त्यस्तै राष्ट्रसभा सभापतिज्यूले हामीले सरकार बनायौँ भने 100 दिनभित्र कम्तीमा पनि सुरुवातमा 100 जना युवाहरूलाई फ्री टिकटमा यो देशमा रोजगारी दिन विदेशका गल्ली गल्लीमा स्टिकर टाँच्ने भनेर भन्नुभएको थियो सभामुखज्यू मार्फत यो सरकार र प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु तपाईँका एजेन्डा कायमै छन् कि सार्वजनिक खपतमै सीमित भए पढ्न चाहने पैसा नभएका विद्यार्थीलाई निशुल्क शिक्षा र आर्थिक अभावले उपचार गर्न नसकेका बिरामीहरूलाई निशुल्क औषधि उपचार हुने व्यवस्था कहिले गर्छ यो सरकारले ग्यास नपाएकाहरूले चुलोमा आगो कहिले बल्छ एलपी ग्यासको आपूर्ति तत्काल सहज र नियमित गरिदिए सरकार बनेको 168 दिन पुरा भइसक्यो कतिजना युवाका लागि रोजगारी खोल्यो कुन देशका गल्लीमा स्टिकर टाँसिएका छन् फ्री टिकटमा युवालाई स्वदेश फिर्ता ल्याउन जनता जान्न चाहन्छन् सरकार धन्यवाद लाल सलाम
1: मान्य सदस्य प्रेमलाल चौधरी
12: सम्माननीय सभामुख महोदय आज म नेपालको वन क्षेत्रका कानुन सुधार गर्नै पर्ने बारेमा सम्मानित सदनमा कुरा राख्न चाहन्छु हाल वन क्षेत्रभन्दा 5 किलोमिटरभित्र भेनियर मिल राख्न नपाउने वर्तमान व्यवस्थाले इलाम लगायत देशैभरिका पहाडी जिल्लाहरूमा उद्योग स्थापना हुन नसकेको अवस्था एकातर्फ छ भने अर्कोतर्फ हरियो वन नेपालको धन भन्ने कथनी अरबौँ रकमको काठ सडेर जाने तराईसम्म गोलिया काठ ढुवानी गर्नुपर्ने र करोडौँ इन्धन खर्च हुने कारणले कथनमै सीमित भएको छ पहाडी भूगोलमा 5 किलोमिटरभित्र अवश्य पनि वन पर्ने भएकोले यसलाई परिमार्जन गर्ने 1 किलोमिटर राख्दा पहाडमै भेनियर मिल सञ्चालन गर्न पाउने व्यवस्था गरिएमा इन्धन खपत र ढुवानी खर्च घट्ने किसानले काठको उचित मूल्य प्राप्त गर्ने ढुवा बिचौलियाको भूमिका निमिट्यान्न हुने वृक्षारोपणमा किसान उत्साहित हुने स्थानीय स्तरमा रोजगारी सिर्जना हुने तथा मूल्य अभिवृद्धिसहित काष्ठ पदार्थको निर्यात बढ्न गई आय वृद्धि हुने भएकोले 5 किलोमिटरको कानुन व्यवस्थालाई पुनरावलोकन गरी आवश्यक कानुन संशोधन गर्न र राष्ट्रिय वन नीति ल्याउन कृषि वन तथा वातावरण मन्त्रालय र सरकारको ध्यान आकर्षण गराउन चाहन्छु धन्यवाद
1: मान्य सदस्य बदन कुमार भण्डारी
13: सम्माननीय सभामुख महोदय ग्यासको अभाव र लाइन त छँदैछ पछिल्लो 1 महिनाको अवधिमा जिरा मसिनो चामल 25 केजीको रूप 2200 2600 पुगेको छ लङग्रेन 20 केजीको 3200 3600 पुगेको छ मासको दाल 1 केजीको 140 200 पुगेको छ र अर्को दाल 1 केजीको 190 210 पुगेको छ तेल सनफ्लावर प्रति लिटर 280 310 पुगेको छ भटमासको तेल 270 300 पुगेको छ त्यो सँगसँगै चिनी 140 कटिसकेको छ अन्डा प्रति क्रेट 605 पुगेको छ यो ढङ्गबाट अनियन्त्रित ढङ्गबाट मूल्य वृद्धि भएको छ यो मूल्य वृद्धिमा हुनुको कारण के हो र मूल्य वृद्धि नियन्त्रणमा सम्बन्धित मन्त्रालयको र सरकारको योजना के रहेको छ त्यो सँगसँगै मूल्य वृद्धि नियन्त्रणको निम्ति सरकार स्थानीय तह लगायत विभिन्न निकायले अनुगमन गरी मूल्य नियन्त्रण गर्न जोरदार माग गर्दछु धन्यवाद
1: मान्य सदस्य प्रकाश चन्द्र परियार।
14: सम्माननीय सभामुख महोदय, भोटे कोशीको विकराल पहिरो प्राकृतिक विपत्ति मात्र थिएन, त्यसको असर पुस्तोसम्म पर्ने देखिन्छ। उद्धार राहतमा राज्यको उपस्थिति प्रशंसनीय छ, तर सङ्कट सकिएको छैन, भूगोल अझै विच्छेदित छ। हाम्रो सामान्य महापर्वहरू दसैँ तिहार र छठ छटपटाउँदै उभिएका छन्। एकातिर महाप्रलयमा सडक र पुलहरू टुक्रिएका छन्, अर्कातिर यही भौगोलिक विच्छेद र नागरिकको असहजतालाई अवसर बनाएर कालोबजारी र बनावटी अभावको नयाँ पहिरो खस्ने गम्भीर खतरा छ। विपत्तिले आहत भोगेका नागरिकलाई महँगी र अभावको दोहोरो मारमा पार्नु राज्यको दायित्व हुँदै होइन। म सम्माननीय सभामुख महोदय मार्फत आपतकालीन रूपमा चुस्त दुरुस्त व्यवस्था र कालाबजारी नियन्त्रणका लागि अग्रिम तयारीका लागि अनुरोध
1: मान्य सदस्यहरू, सुन्ने समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ। मान्य सदस्यहरू, नेकपा एमाले संसदीय दलका उपनेता माननीय पद्मा कुमारी अरियालले बोल्नका लागि समय माग गर्नुभएको छ, अब म उहाँलाई समय दिन्छु। मान्य सदस्यले रोस्टमको प्रयोग गर्न सक्नुहुन्छ।

सम्माननीय सभामुख महोदय, आज यो गरिमामय सदनमा मा विपत्तिसँग जोडिएका राहत उद्धार पुनर्स्थापना र केही सरकारका ध्यान आकर्षणका विषयहरू राख्नको निम्ति उपस्थित भएको छु। आज देशले भदौ 10 गतेको कुर प्राकृतिक प्रकोपको सामना गरिरहेको छ। यो विनाशकारी विपत्तिमा सत्तापक्ष र प्रतिपक्षका सीमाहरू मेटेर हामी नागरिकप्रति साझा रूपमा जवाफदेही बनिरहेका छौँ। हाम्रा हजारौँ निर्दोष नागरिकको ज्यान गएको छ। परिवारका हजारौँ सदस्य सम्पर्कविहीन छन्। यस विपदमा जीवन गुमाउनु हुने सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवार जनप्रति गहिरो समवेदना व्यक्त गर्दछु र घाइते बुवामा दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। बेपत्ता नागरिकको खोजी उद्धार तथा विपदमा परेकालाई राहत र पुनर्स्थापनामा महत्त्वपूर्ण योगदान गर्नुहुने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, स्वयंसेवक साथीहरू, राजनीतिक दल र स्थानीय समुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। गैर आवासीय नेपाली मित्र राष्ट्र एवं गैर सरकारी संस्था र सरकारी संस्था सङ्घ संस्था विभिन्न व्यक्तिहरूबाट प्राप्त सहयोग र सद्भावप्रति पनि हाम्रो दलको तर्फबाट आभार व्यक्त गर्दछु। बेपत्ता नागरिकको खोजी कार्यमा थप तदारुकता प्रदान गरियोस् भन्ने माग गर्दछु। सभामुख महोदय, आशा मारेका छैनौँ। विश्वमा यस्ता विपत्तिमा कयौँ दिनपछि पनि बेपत्ता नागरिकको जीवितै उद्धार भएका उदाहरणहरू छन्। यही बाढीमा पनि 11 दिनमा नागरिकको जीवितै उद्धार भएको छ। त्यसैले खोज तथा उद्धार अभियान निरन्तर अगाडि बढाइयोस् म हार्दिक आग्रह गर्न चाहन्छु। राहतका सन्दर्भमा आजका दिनमा पनि रसुवाका विभिन्न क्षेत्रमा पर्याप्त राहत पुग्न नसकेको जनगुनासो आइरहेको छ। पीडितका निम्ति राहत जम्मा भएकै छ। जुनसुकै उपाय अवलम्बन गरेर भए पनि ती ठाउँमा पर्याप्त राहत पुर्याउने तत्काल व्यवस्था गरियोस् म माग गर्दछु। सभामुख महोदय, भन्दै आएका छौँ र फेरि भन्छौँ, सत्तारूढ दलका सभापतिज्यूले पनि यही रोस्टममा व्यक्त गर्नुभएको छ। म त्यसलाई पनि समर्थन गर्छु र हाम्रो पनि यो जोडदार कुरा राख्न चाहन्छु। राहत खोज उद्धार पुनर्स्थापना पुनर्निर्माणका काममा थप प्रभावकारी बनाउन सहयोग पुग्ने गरी संसदीय विशेष समिति गठन गरियोस् म यो माग गर्दछु। विपदपछि हुने मृत्यु, बेपत्ता नागरिकको खोजीमा हुने ढिलाइ, राहतमा हुने विभेद र पुनर्स्थापनामा हुने ढिलाइ सबै प्राकृतिक विपत्ति होइनन्। यो राज्यको तयारी, क्षमता र जवाफदेहितासँग जोडिएका प्रश्न हुन्। घटना घटिसकेपछि पनि राम्रो तयारी हुन सकेको भए सायद यति ठुलो मानवीय क्षति हुने थिएन होला। आफ्नो सामर्थ्यको आकलन गर्न नसक्नु गम्भीर कमजोरी हो। जुन घटना घट्यो त्यसको सामना हाम्रो वर्तमान सामर्थ्यले मात्र गर्न नसक्ने अवस्था थियो। हाम्रो प्राविधिक क्षमता, विज्ञता तथा साधन र स्रोतको अवस्थालाई ध्यान राख्दै सरकारले तत्काल सार्वजनिक आह्वान, अनुरोध, कूटनीतिक पहल मार्फत सहयोग माग गर्नुपर्थ्यो। हामी यहाँ चुक्यौँ। हाम्रा विश्वविद्यालय वा क्याम्पसका इन्जिनियर तथा विभिन्न क्षेत्रका विज्ञहरूसँग सम्पर्क गरी परिचालन गर्ने कुरामा पनि चुक्यौँ। सरकारले विपदका अनुभवबाट शिक्षा लिँदै तत्काल सर्वदलीय बैठक राखेर अन्य राजनीतिक दलसँग छलफल समन्वय र सहकार्यका लागि पहल गर्नुपर्थ्यो, त्यो पनि हुन सकेन। म भन्न चाहन्छु, यो विपत्तिको बेला म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुहोस्। प्रधानमन्त्रीज्यू, देश र जनताको माया तपाईँलाई बढी र हामीलाई कम भन्ने हुन सक्दैन। यसो भन्दै गर्दा काम नै भएन भन्न खोजेको होइन।
अझ बेसी गर्न सकिन्थ्यो। त्यसका लागि सरकारले बेलैमा आवश्यक छलफल, समन्वय, स्रोत परिचालनमा पर्याप्त ध्यान दिन सकेन भन्ने हाम्रो भनाइ हो। जोखिममा परेका नागरिकलाई तत्काल उद्धार गर्न पर्याप्त जनशक्ति, हेलिकप्टर, डुङ्गा लगायतका उद्धार उपकरण परिचालनमा कमजोरी भयो। हामीसँग नभएका साधनका लागि अन्य मुलुकसँग सहयोग लिन हिचकिचाउन हुँदैनथ्यो। एकै समयमा ठूलो सङ्ख्यामा उद्धार गर्नुपर्ने अवस्थामा सीमित संस्था वा निकायसँग मात्रै भर पर्ने कुराले बेसी क्षति भयो। सङ्घ, प्रदेश, स्थानीय तह र स्वयंसेवी संस्थालाई एउटै सूचना तथा कमान्ड प्रणालीमा प्रभावकारी रूपमा जोड्न सकिएन। स्थानीय तह तस नस भएको छ। जनप्रतिनिधि र कर्मचारी बेपत्ता छन्। उनीहरूका परिवार, आफन्त र प्रियजन पनि बेपत्ता भएका छन्। घर बगेका छन्। यस्तो अवस्थामा उनीहरू आफै पीडित भएर पनि उद्धार कार्यमा अवरात्र खटिरहेका छन्। तर तिनै स्थानीय तहलाई फर्केर किन गरिनस् भन्ने प्रश्न कति शोभनीय छ। घर बगेका वा भत्किएर बस्न नसक्ने भएका परिवारका लागि अस्थायी आवास, खानेपानी, शौचालय र सरसफाइको व्यवस्था तथा बालबालिका, ज्येष्ठ नागरिक, अशक्तका लागि आवश्यक विशेष सेवा, औषधि, सियार सुसार उपलब्ध गराउन समस्या देखिएको छ। सभामुख महोदय, विपत्तिको सामना गरिरहेका नागरिक आफ्नो परिवार, आफन्त गुमाएर गुहार मागिरहेका छन्। कसैले आमा, कसैले बाबु, कसैले श्रीमान, कसैले श्रीमती वा परिवारका प्रिय सदस्य गुमाएका छन्। यस्तो क्षणमा एउटा बाबु गुमाएको बालकका लागि संसारमा सबैभन्दा ठुलो अर्को कुनै कुरा हुन सक्दैन बाबुभन्दा। श्रीमती गुमाएका श्रीमानका लागि त्यो क्षणमा श्रीमतीभन्दा मूल्यवान अरू केही हुन सक्दैन। श्रीमान गुमाएको श्रीमतीका लागि त्यो क्षणमा श्रीमानभन्दा अर्को ठुलो चिज केही हुनै सक्दैन। आफ्नो प्रियजनको जीवनभन्दा ठुलो कुनै राजनीतिक सत्ता, विचार, सरकार हुनै सक्दैन। तर यस्तो असह्य पीडाको बीचमा पीडित नागरिकतर्फ फर्केर सरकारको बचाउका नाममा मन परे गाली गर्ने, अश्लील र अमर्यादित शब्द प्रयोग गर्ने, पीडितलाई नै दोषी देखाउने, सरकार असफल बनाउन खोजियो, अमुक दलले उक्सायो भन्दै उनीहरूको पीडामाथि राजनीति गर्ने प्रवृत्ति कति निर्दयी र अमानवीय छ। पीडामा परेको नागरिकलाई पहिले नागरिकको रूपमा हेरौँ, राजनीतिक कार्यकर्ताका रूपमा होइन। सरकारको आलोचना भयो भन्दैमा आँसुमा पनि राजनीतिक रङ खोज्ने, आफन्तको सब खोजिरहेको नागरिकलाई पनि दलको समर्थक वा विरोधी भनेर छुट्याउने यो कस्तो राजनीति हो। अझ प्रधानमन्त्रीकै नामबाट सञ्चालन गरिएका सामाजिक सञ्जालका आइडीहरूबाट समेत विरोध र आक्रोशको वर्षा हुनु झन् गम्भीर र खेदजनक विषय हो। प्रधानमन्त्रीको पद देशका सबै नागरिकको अभिभावक पद हो। उहाँका शब्दले घाउमा मलम लगाउनु पर्छ, घाउ अझ गहिरो बनाउनु हुँदैन। प्रधानमन्त्रीज्यू, तपाईँको नाम र पदको दुरुपयोग गरी नागरिकसँग विवाद गर्ने, गाली गलौज गर्ने, आक्रोश पोख्ने, पीडितको नाममा थप पीडा दिने काम भइरहेको छ। तसर्थ कि तपाईँका नाममा सञ्चालित अन्य आइडीहरूबारे जिम्मा लिनुहोस्, होइन भने तपाईँको आधिकारिक आइडी बाहेक सबै नामका सामाजिक सम्पूर्ण आइडीहरू तत्काल बन्द गर्नुहोस्। सभामध्ये विपद व्यवस्थापनसँग जोडिएर सम्माननीय जीव मार्फत सरकारसँग केही जानकारी माग तथा ध्यान आकर्षण गर्न चाहन्छु। बाढीबाट घाइते भएका नागरिकको अवस्था के छ? उपचार निशुल्क हुने अवस्था सबै अस्पतालमा लागू भएको छ कि छैन? उनीहरूमध्ये कति गम्भीर अवस्थामा छन्? कति नागरिक स्थायी अपाङ्ग लिएर फर्किने अवस्थामा छन्? दीर्घकालीन उपचार, पुनर्स्थापना र कृत्रिम अङ्गको खर्च राज्यले बेहोर्ने निर्णय भएको छ कि छैन? अभिभावक गुमाएका बालबालिकाको आधिकारिक विवरण तयार भएको छ कि छैन? सङ्ख्या कति हो? उनीहरूको संरक्षण, लालन पालन, व्यवस्थापन र पठन पाठनको तयारी कुन अवस्थामा छ? विपदपछि बालबालिका बेचबिखनको जोखिम बढ्ने भएकोले
बाल संरक्षण दर्ता र अनुगमनको प्रणाली के छ? क्षतिग्रस्त विद्यालयका विद्यार्थीको शैक्षिक अभिलेख नष्ट भएको अवस्थामा वैकल्पिक प्रमाणीकरणको तयारी के छ? यसै वर्ष परीक्षा दिने विद्यार्थीका लागि के व्यवस्था गरिँदैछ? यी विषयहरूको अपडेट सहितको जानकारी यो गरिमामय संसदलाई गराइयोस् म माग गर्न चाहन्छु। सभामुख महोदय, जुनसुकै विपद वा महामारीमा होस्, देशमा अहिलेसम्मका विपदमा घाउ मलम लगाउन, स्थानीय तहमा पीडितहरूलाई सम्झाउन, बुझाउन र सहयोग गर्न छर छिमेक, परम्परागत स्थानीय समूह, गोठी, आमा समूह, युवा क्लब, टोल सुधार समिति, सामुदायिक वन समूह, खानेपान्थी तथा सिंचाई समूह, गैर सरकारी संस्था, राजनीतिक दल र तिनका भातृ सङ्गठनलाई व्यापक रूपमा परिचालन गरिएको थियो। अहिले सरकारको रणनीति के हो? सार्वजनिक होस्। यो विपदले एक बस्तीलाई अर्को बस्तीमा वा गाउँसम्म जोड्ने विद्युत, सञ्चार र पुल जस्ता पूर्वाधार भत्काएको छ। सेवाबाट विच्छेद भएका आम नागरिकलाई लाइफलाइनसँग जोड्ने कार्ययोजना र समय तालिका तय गरी सार्वजनिक गरियोस्। म आग्रह गर्न चाहन्छु, उल्लेखित कामका लागि सरकारलाई हाम्रो सहयोग कहाँ र के चाहिन्छ हामी हातेमालो गर्न तयार छौँ। पुनर्स्थापना र पुनर्निर्माण 2072 भूकम्पपछिको पुनर्निर्माणको अनुभवले हामीलाई महत्त्वपूर्ण पाठ सिकाएको छ। विगतका असल अभ्यास, अनुभव र विदेशी मोडेलको अध्ययनका आधारमा काम अगाडि बढाउनु उपयुक्त हुन्छ। विस्थापित नागरिक त्रिपाल मुनि छन्। बिस्तारै चिसोयाम सुरु भइसकेको छ, तसर्थ त्रिपालबाट सुरक्षित छातामुनि पुनर्स्थापना गर्नु महत्त्वपूर्ण छ। त्यसका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था गर्ने ठाउँको पहिचान गरौँ। आफ्नै जग्गा भए आफ्नैमा, नभए उपयुक्त जग्गा पहिचान गरी आवश्यक परि अधिकरण गरेर सुरक्षित आवास निर्माणतर्फ लागौँ। पुनर्निर्माण राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई प्रधानमन्त्रीको प्रत्यक्ष नेतृत्व र प्रधानमन्त्री कार्यालयको मातहत राखी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जस्तै स्वायत्त, शक्तिशाली र अधिकार सम्पन्न निकाय बनाउनुपर्छ। उक्त प्राधिकरण अन्तर्गत आपतकालीन उद्धार तथा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि छुट्टा छुट्टै संयन्त्र स्थापना गरी द्रुत गतिमा काम अगाडि बढाउनुपर्छ। मेरो प्रस्ताव छ, यसका लागि विशेष पुनर्निर्माण प्राधिकरण तत्काल गठन गरियोस्। पुनर्निर्माण तथा पुनर्स्थापनाको कार्यान्वयनको केन्द्रबिन्दु स्थानीय तह र समुदायलाई बनाऊ। तिनै तहका सरकार, जनप्रतिनिधि, राजनैतिक दल, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायबीच समन्वय र सहकार्यका संयन्त्र स्थापना गरी सङ्घ प्रदेश सरकारले आवश्यक सहयोग र मार्गनिर्देशन र अनुगमन गरौँ। त्रिशुली भोटेगठी क्षेत्र गुरु योजना तयार गरी पुनर्निर्माण अगाडि बढाइयोस्। यसमा सुरक्षित बस्ती योजना, सडक पूर्वाधार विकास, नदी बेसिनको एकीकृत व्यवस्थापन, एउटै नदीका जलविद्युत आयोजनाहरूबीचको समन्वय, जीविकोपार्जन, पुनर्स्थापना, पर्यटन पुनर्जीवन, कृषि उत्पादन र सीमा नाकाको पुनर्निर्माणका लगायतका विषय परियोजनामा समेटौँ। काठमाडौँ रसुवागढी हुँदै चिनको केरुङ जाने सडक नेपाल र चिनबीचको मेरुदण्ड हो। उक्त सडक तत्काल मर्मत सम्भार गरी सञ्चालनमा ल्याउने र भविष्यका लागि चिन सरकारसँगको समन्वयमा काठमाडौँदेखि बिदर हुँदै केरुङ उपत्यका जोड्ने गरी टनेल तथा ठुल्ठुला पुल सहितको द्रुत मार्ग विकास गर्ने योजना तय गरौँ। बिदर उपत्यकामा विशेष आर्थिक क्षेत्रसहितको नयाँ सहर स्थापना गरी बाढी पीडितलाई बसोबास र रोजगारी उपलब्ध गराउँ। तिब्बत हुँदै बग्ने हिमनदी तथा हिमतालहरूको अध्ययनका लागि चीन सरकारसँग सहकार्य गरौँ र वास्तविक जोखिमको पहिचान गरौँ। उक्त जोखिमबाट सुरक्षित हुन आवश्यक पूर्वाधार लगायतका कार्यका लागि लागत आकलन गरौँ र सम्पूर्ण मुलुकलाई विपदबाट सुरक्षित बनाउने स्पष्ट योजनासहित अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागौँ। हामीले भएको वर्तमान विपत्तिको शोकलाई शक्तिमा बदल्दै मुलुकलाई सबै प्रकारका विपदको जोखिमबाट सुरक्षित बनाउने राष्ट्रिय प्रतिबद्धता सहितको योजना तर्जुमा गरी शीघ्र कार्यान्वयन बन्छौँ। भूकम्पपछिको पुनर्निर्माणमा
हामीले प्रदर्शन गरेको राष्ट्रिय सामर्थ्यलाई पुनर्जागृत गर्दै पुनर्निर्माण तथा पुनस्थापनामा लागौँ। सभामुख महोदय, पुनर्निर्माणसँग सम्बन्धित आवश्यक कानुन शीघ्र निर्माण गरौँ। सभामुख महोदय, नेपाल जलवायु परिवर्तनको समस्या सिर्जना गर्ने मुलुक होइन, त्यसको यसको परिणाम क्षति भोग्ने अग्रपङ्क्तिमा रहेको मुलुक हो। जलवायु परिवर्तनका हिसाबले आज हामीले नहाएको विष लागेको छ, जसको योगदान न्यून छ उसैले ठूलो क्षति बिहोर्न परेको अवस्था आएको छ। जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको विपदलाई वैज्ञानिक अध्ययनका आधारमा स्थापित गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउँ। यसका लागि सबै राजनीतिक दलको साथ र सहयोग लिने संयन्त्र स्थापना गरी साझा राष्ट्रिय दृष्टिकोण र प्रतिबद्धतासहित अन्तर्राष्ट्रिय तहमा हाम्रो जलवायु अधिकार सहितको दावी बलियो ढङ्गले प्रस्तुत गरौँ। सम्माननीय प्रधानमन्त्रीज्यू, संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिने पूर्व सन्ध्यामा नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेको यो अपूरणीय क्षति गम्भीर ढङ्गले अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुहुनेछ भन्ने अपेक्षा राख्दछु। म स्मरण गराउन चाहन्छु, सन् 2025 केपी ओली नेतृत्वको सरकारको समयमा विभिन्न देशका प्रतिनिधि सम्मिलित सगरमाथा संवाद कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रमले कल फर एक्सन सहित 25 बुँदे घोषणा पत्र जारी गरेको थियो। यसलाई समेत मध्यनजर गर्दै महासभामा प्रस्तुत हुन प्रधानमन्त्रीजीको ध्यान आकर्षित गर्दछु। नेपालले अन्तर्राष्ट्रिय मञ्चबाट न्यायको माग गर्दै गर्दा प्रभावित क्षेत्रमा मानवीय क्षति, विस्थापन, जीविकोपार्जन, पूर्वाधार, जैविक विविधता, सांस्कृतिक सम्पदा, कृषि तथा खाद्य सुरक्षा, जलविद्युत लगायतका क्षतिको वैज्ञानिक अभिलेख तयार गरी अन्तर्राष्ट्रिय दावीलाई प्रमाणमा आधारित बनाउनुपर्छ। नेपालले जलवायु विपदपछि प्राप्त हुने रकमलाई ऋणको रूपमा स्वीकार गर्ने दृष्टिकोणबाट माथि उठी हालको विपदपछि नेपालले बिहोरेको क्षतिको विवरणसहित पुनर्निर्माण तथा पुनस्थापनाका लागि अनुदान सुनिश्चित गर्ने कूटनीतिक पहल गरौँ। सभामुख महोदय, अन्तमा जनताका दैनिकी र सरकारका कार्यविधिसँग जोडिएर केही प्रश्न गर्न चाहन्छु। अहिले भइरहेको ग्यासको अभाव सरकारलाई सामान्य लाग्न सक्छ, तर गरिखाने वर्ग, मजदुर, विद्यार्थी, अपाङ्ग भएका व्यक्ति तथा समग्र निम्न वर्गका लागि खाना पकाउने ग्यासको अभावका कारण आक्रान्त छ। एउटा मात्र ग्यास सिलिन्डर हुने र त्यही दिन सिलिन्डर साटेर ग्यास ल्याउने परिवारको सङ्ख्या कति छ त्यसको तथ्याङ्क सरकारसँग छ? महँगो मूल्यमा ब्ल्याक मार्केटबाट ग्यास सिलिन्डर किन्न बाध्य सामान्य जनता छन्। निम्न वर्गका लागि विद्युतीय चुलोको सुविधा छैन। काम छोडेर ग्यास खोज्न जाने कि काम गर्न जाने? बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग भएका व्यक्ति र सुत्केरी भएका निम्न वर्गीय परिवारलाई बाँच्नै मुस्किल भइसकेको छ। एक सुत्केरीका श्रीमानले ग्यास नपाएर खोलामा आम फालेको घटना ताजै छ। यो सरकार ग्यास वितरणसम्म गर्न नसकेर लाचार साबित भएको छ। यो कृत्रिम अभावले ज्यालामा रोजगारी गर्ने 65% भन्दा बढी जनतालाई आक्रान्त बनाएको छ। प्रधानमन्त्रीज्यू, म आज स्तब्ध छु। पैसा नभएको विपन्न गरिबले स्वास्थ्यमा उपचार पाउनु पर्यो, यही हो हाम्रो एजेन्डा भन्नुहुन्थ्यो, तर आज पैसाको अभावमा अस्पतालमा बेड नपाएर पर्स पीडासहित लखेटिएकी गर्भवती बबिता पासवानले सडकमा शिशु जन्माएको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहँदा तपाईँलाई आत्मग्लानी भएन? यो सरकारले आफ्ना वाचा पुरा गरेन। नागरिकले गुनासो गर्दा सरकारका मन्त्रीले मलाई गोली बाहेक कसैले हटाउन सक्दैन भन्ने सार्वजनिक जवाफ आउँछ। हामी सिक्न होइन सिकाउन आएका हौँ भन्ने जवाफ आउँछ। यस्ता जवाफ र व्यवहारले यो सरकार मुलुकमा स्थापित लोकतन्त्रलाई कता लग्दैछ? गृहमन्त्री आफै अभियुक्त तोक्ने, कथित कारवाहीको आवाज थमाउँदै हिँड्ने, कानुन नहेरी गृहमन्त्री प्रहरीले कानुन नहेरी गृहमन्त्रीको इच्छा हेर्ने, यो आधुनिक लोकतान्त्रिक राज्यमा सुहाउँछ? भोटेकोसीको बाढीको महाविनाश भोगेका पीडितहरू रुँदै पूर्वीका परिवार र आफन्तको ज्यान बजाउन गुहार मागिरहेका बेला सरकारी खर्चमा चल्ने हेलिकप्टर गृहमन्त्रीको हामी नेपाल भन्ने संस्थाका लागि कन्टेन्ट क्रिएटर बोक्न परेको हुन्छ। देशमा ठूलो प्राकृतिक विपत्ति आइपर्दा सरकार उद्धार

0: यी कहिले बनेका थिए? अब सरकारले ती संरचना कहिलेसम्म पुनर्निर्माण गर्न सक्छ? के सामाजिक सञ्जालका लागि रिल मात्र बनाएर बस्ने हो? सम्माननीय सभामुख महोदय, यी त हाम्रा ध्यान आकर्षणका विषय थिए। विपदमा राजनीतिभन्दा माथि उठेर राजनीति स्वार्थ नराखी हामी सहयोग गर्न तयार छौँ, गरिआएका छौँ। आजका दिनमा पनि 300 देखि 400 स्वयंसेवक स्वयंसेवकको रूपमा खटिरहेका छन्। त्यसै गरी अन्य हिसाबले पनि स्वतः परिचालन हामीले गरिरहेकै छौँ। हामी सधैँ राष्ट्र र जनताको पक्षमा रहन्छौँ। धन्यवाद।
1: मान्य सदस्यहरू, विशेष समयमा बोल्नको लागि दलीय आधारमा मान्य सदस्यको नाम प्राप्त हुन आएको छ, म उहाँहरूलाई समय दिन्छु। सर्वप्रथम मान्य सदस्य मोहनलाल आचार्य, समय 8 मिनट, त्यसपछि मान्य सदस्य नरेन्द्र कुमार केरुङ।
2: सम्मान्य सभामुख महोदय, ऐतिहासिक संविधान सभाले जारी गरेको नेपालको संविधानले 13 वर्ष पार गर्दैछ। संविधान दिवसको पूर्व सन्ध्यामा नेपालको संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलको गठन र उक्त कार्यदलले निर्वाह गरेको भूमिकाका बारेमा आफ्नो धारणा राख्ने अनुमति चाहन्छु। यस सम्बन्धमा सम्मानित सदनमा प्रतिपक्षी दलका वरिष्ठ नेताजीहरू र सदन बाहिर समेत विभिन्न राजनीतिक दलका नेता र केही तथाकथित विज्ञहरूले फैलाएको भ्रम, मिथ्स र भए मिसकन्सेप्सनको चिरफार गर्न आवश्यक ठानेको छु। संविधान संशोधन पत्र बहसपत्र सम्बन्धमा वास्तविक के भएको थियो भन्ने विषय सम्मानित सदन र सार्वभौम सत्ता सम्पन्न नेपाली नागरिकहरूलाई सत्य र यथार्थ अवस्था उजागर गर्न आवश्यक र जिम्मेवारी ठानेको छु। सम्मान्य सभामुख महोदय,

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। बाढ़ी प्रभावित नागरिकलाई अस्थायी आवास बनाउन स्थानीय सरकारले गर्यो नुवाकोटमा 8 स्थान प्रस्ताव। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न माग। आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको विषय संसदसम्म पुग्यो। नेपाललाई दैनिक 18 घण्टासम्म विद्युत उपलब्ध गराउन भारतको स्वीकृति। जनवरीदेखि नेपाललाई आवश्यक पर्ने विद्युतको परिमाणबारे भने डिसेम्बरमा पुनरावलोकन गरिने। भैरहवामा आयल निगमको तेल चोरी गर्दा गर्दै 2 ट्याङ्कर नियन्त्रणमा। बैतडीको पुर्सौडीमा पहिरोले घरमा पूर्ण क्षति, 10 घर जोखिममा। धनुषामा अपहरित 15 महिने बालकको 11 दिनपछि सकुशल उद्धार। अब एटीएमबाटै 100 रूपियाँका नोट निकाल्न पाइने। साउदी अरबका ऊर्जा संरचनामा आक्रमण भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि। विश्व बजारमा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर उच्च। दक्षिण कोरियाको अगस्त महिनाको निर्यातमा उल्लेख्य वृद्धि। र साफ च्याम्पियनशीपको उद्घाटनमा भारत पाकिस्तान भिड्दै, नेपालले खेले तालिका।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। अस्थायी आवास बनाउन स्थानीय सरकारले गर्यो नुवाकोटमा 8 स्थान प्रस्ताव सम्बन्धी खबरबाट। बाढ़ी प्रभावित नागरिकलाई अस्थायी बास स्थान बनाउन स्थानीय सरकारले केन्द्र सरकार समक्ष 8 स्थान प्रस्ताव गरेको छ। प्रधानमन्त्री बालेन शाहले सोमबार बाढ़ी प्रभावित क्षेत्रका स्थानीय सरकारका प्रमुखसँग छलफल गर्नुभएको थियो। सोक्रममा नुवाकोटको विदुर नगरपालिकाले बाढ़ी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुननिर्माणको विस्तृत योजना समेटेको प्रस्ताव प्रधानमन्त्री समक्ष पेश गरेको छ। मेयर राजन श्रेष्ठले सो कार्ययोजना प्रधानमन्त्री समक्ष पेश गर्नुभएको हो। श्रेष्ठको सचिवालयका अनुसार प्रधानमन्त्रीले प्रस्ताव स्वीकार गर्दै संघीय सरकारले सोही अनुसार रणनीति बनाउने बताउनु भएको छ। विदुर नगरपालिकाले अस्थायी बासस्थानका लागि विदुर 10 अन्तर्गत बेत्रावती क्षेत्रका लागि सुहारा डाँडा प्रस्ताव गरेको छ। विदुर 7 अन्तर्गत तुप्से, सोले, अक्करे, छिपिटार क्षेत्रका लागि भित्रिनी टार र नेपाल विद्युत प्राधिकरणको जग्गा प्रस्ताव गरिएको छ। विदुर 10 भैँसी क्षेत्रका लागि कान्नले सेरोफेरो प्रस्ताव गरिएको छ। विदुर 10 को 1 नम्बर पुल क्षेत्रका लागि गुर्खुटार ओडा कार्यालय क्षेत्रमा प्रस्ताव गरिएको छ। विदुर 9 अन्तर्गत सिलट्याङ्की र बिजुराका लागि राहुल टारमा अस्थायी बास स्थान बनाउन प्रस्ताव गरिएको छ। विदुर 1 अन्तर्गत तिर्सुली ढुङ्गे क्षेत्रका लागि नेपाल विद्युत प्राधिकरणको जग्गा कोलोनी प्रस्ताव गरिएको छ। विदुर 4 अन्तर्गत सिमचोर बस्तीलाई विदुर 2 को धापखेत एरियामा प्रस्ताव गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद जगदीश खरेलले प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गर्न माग गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा आकस्मिक समयलाई लिएर बोल्ने क्रममा उहाँले प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद राहत कोष कायम गर्न माग गर्नुभएको हो। अहिले रसुवामा आएको भोटेकोसी बाढ़ी पनि दैवी प्रकोप नभएको उहाँको भनाइरहेको छ। हामी भोटेकोसी बाढ़ीको पीड़ामा छौं र यो विपदको सामना गरिरहेका छौं। भोटेकोसी बाढ़ी दैवी प्रकोप होइन भन्ने कुरामा हामी स्पष्ट छौं, सांसद खरेलले भन्नुभएको छ। यो बाढ़ी मात्रै होइन, कुनै पनि बाढ़ी, डुबान, कटान, भुइँचालो, आग लागि कुनै पनि दैवी प्रकोप होइनन्, कि यी मानव सिर्जित हुन् कि प्राकृतिक विपद हुन्। छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमै पुगेर अन्तर्वार्ता गरेको विषय संसदमा उठेको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकी सांसद समीक्षा बास्कोटाले यो विषय अति गम्भीर रहेको बताउनु भएको छ। आईसीयू अस्पतालको अत्यन्तै संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको विशेष कक्ष हुन्छ। यस्तो कक्षमा बिरामीको स्वास्थ्य गोपनीयता र संक्रमण नियन्त्रणलाई प्राथमिकता दिने गरिन्छ। बिरामीको परिवारलाई पनि निश्चित समयमा मात्रै भेट्न दिइन्छ, तर त्यसको हुर्मत लिने काम भएको भन्दै उहाँले आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै सांसद बास्कोटाले भन्नुभयो, 2 दिन अगाडि सार्वजनिक भएको एउटा अन्तर्वार्ताले हाम्रो संवेदनशीलतालाई उदाङ्गो पारिदिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख टोलप्रसाद डीपी अर्यालसँग भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा संसदको कार्यतालिका, प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम समावेश नभएको र भोटेकोसी बाढ़ीपछिको राहत र उद्धारबारे संसदीय अनुगमन विशेष समिति गठन लगायतका विषयमा छलफल भएको बताइएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015721165, टोल फ्री नम्बर 1660111110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास ब्याङ्क लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। धनुषामा अपहरित 15 महिने बालकको 11 दिनपछि सकुशल उद्धार भएको छ। धनुषाको विदेह नगरपालिका 6-3 कोरियाबाट हराएका 15 महिनाका बालकको 11 दिनपछि प्रहरीले सकुशल उद्धार गरेको हो। बालकलाई अपहरण गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओम प्रकाश खनालका अनुसार कमलेश महतोका 15 महिनाका छोरा सिद्धान्त महतो भदौ 18 गते अपरान्ह करिब 4:40 बजे आफ्नै घरको आँगनमा खेलिरहेका थिए। बालक हराएको सूचना प्राप्त भएपछि प्रहरी चौकी गिद्धाबाट टोली परिचालन गरिएको थियो। बैतडीको पुर्चौटी नगरपालिका 8 लामोनी गाउँमा पहिरोले एक घर पूर्ण रूपमा क्षति पुगेको छ। सोमबार राति करिब 9 बजे घरमाथिबाट खसेको पहिरोले गैर गाउँका गणेश दत्त जोशीको घर पुरेको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन प्रसाद तिमिल सिन्हाका अनुसार पहिरो खस्न थालेपछि परिवारले समयमै घर छाडेकाले मानवीय क्षति पनि हुन पाएन। घर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि जोशीको परिवार आफन्तको घरमा आश्रय लिएर बसेको छ। पहिरोले गोठमा पुरेका 10 बाख्रालाई प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा जीवितै उद्धार गरिएको थियो। पहिरोका कारण गाउँ नै उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ। भारतले नेपालमा दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृत दिएको छ। भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सेप्टेम्बरदेखि 31 डिसेम्बर 2026 दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृत दिएको हो। भारतको विद्युत मन्त्रालयको सूचना अनुसार मुजफ्फरपुर ढल्केबर 400 केभीडीसी लाइन मार्फत 600 मेगावटसम्म र टनकपुर महेन्द्रनगर 132 केभी एससीसी लाइन मार्फत 54 मेगावटसम्म विद्युत निर्यात गर्न सकिनेछ। यस अनुसार नेपालले भारतबाट कुल 654 मेगावटसम्म विद्युत आयात गर्न पाउनेछ। भारतले दैनिक राति 12 बजेदेखि बेलुकाको 6 बजेसम्म 18 घण्टाका लागि विद्युत निर्यातको स्वीकृति दिएको हो। सन् 2027 जनवरीदेखि नेपाललाई आवश्यक पर्ने विद्युतको परिणामबारे भने डिसेम्बर 2016 पुनरावलोकन गरिने भारतको विद्युत मन्त्रालयले जनाएको छ। भारतबाट रूपन्देही स्थित भलवारी डिपोका लागि ल्याउँदै गरेको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले 2 ट्याङ्कर नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले भैरवा स्थित सराफ आयल सेन्टरमा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा 2 ट्याङ्कर नियन्त्रणमा लिएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी लाइट्स गुड।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। साउदी अरेबियाको ऊर्जा पूर्वाधारमा आक्रमण भएपछि साउदीको इस्ट वेस्ट पाइपलाइन बन्द भएको छ। यसका कारण आपूर्तिमा अवरोध आउने देखिएको छ। यही कारण मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेको छ। खाड़ी क्षेत्रमा जल यातायातको जोखिम कम गर्ने प्रयासमा पनि अन्यल सिर्जना भएको छ। यता दक्षिण कोरियामा विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर उच्च रहेपछि दक्षिण कोरियाको अगस्त महिनाको निर्यातमा उल्लेख्य वृद्धि भएको खबर छ। अब खेल खबर। अस्ट्रेलियन सुपरस्टार डेभिड वार्नरलाई काठमाडौँ गुर्खासले खरिद गरेको छ। वार्नर काठमाडौँ गुर्खासमा जोडिएसँगै नेपाल प्रिमियर लीगको तेस्रो संस्करण अब झनै विशेष हुने भएको छ। उनी क्रिकेटको महाशक्ति राष्ट्रका खतरनाक ओपनर मानिन्छन्। त्यसको पुष्टि आज उक्त फ्रेन्चाइजले सामाजिक सञ्जाल मार्फत गरेको छ। वार्नर एनपीएलमा जोडिने अहिलेसम्मकै ठूला नाम हुन्। यसअघि पहिलो संस्करणमा भारतका शिखर धवन र दोस्रोमा दक्षिण अफ्रिकाका फाफ डुप्लेसले कर्मश कर्णाली याक्स र विराटनगर किङ्सबाट खेलिसकेका छन्। यता एसियाली फुटबल महासंघ साफले बंगलादेशमा नोभेम्बर 5 हुने साफ च्याम्पियनशीपको तालिका सार्वजनिक गरेको छ। आज प्रतियोगिताको खेल तालिका सार्वजनिक सँगै भारत र पाकिस्तान बीच उद्घाटन खेलमा प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगितामा सहभागी 6 दुई समूहमा विभाजन गरिएको छ। जसको समूह एमा बंगलादेश, श्रीलंका र भूटान छन् भने बीमा भारत, मालदिव्स र पाकिस्तान रहेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। बाढ़ी प्रभावित नागरिकलाई अस्थायी आवास बनाउन स्थानीय सरकारले गरे नुवाकोटमा 8 स्थान प्रस्ताव। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न माग। आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको विषय संसदसम्मै पुग्यो। नेपाललाई दैनिक 18 घण्टासम्म विद्युत उपलब्ध गराउन भारतको स्वीकृति। जनवरीदेखि नेपाललाई आवश्यक पर्ने विद्युतको परिमाणबारे भने डिसेम्बरमा पुनरावलोकन गरिने। भैर हवामा आयल निगमको तेल चोरी गर्दा गर्दै दुई ट्याङ्कर नियन्त्रणमा। बैतडीको पुर्चौडीमा पहिरोले एक घरमा पूर्ण क्षति। 10 घर जोखिममा। धनुषामा अपहरित 15 बालकको 11 दिनपछि सकुशल उद्धार। अब एटीएमबाटै 100 रूपियाँका नोट निकाल्न पाइने। साउदी अरबका ऊर्जा संरचनामा आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि। विश्व बजारमा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर उच्च। दक्षिण कोरियाको अगस्त महिनाको निर्यातमा उल्लेख्य वृद्धि। र साफ च्याम्पियनशीपको उद्घाटनमा भारत र पाकिस्तान भिड्दै नेपालले खेले तालिका फेरिने। नेपाल प्रिमियर लीगको तेस्रो संस्करण अझै विशेष हुने। अस्ट्रेलियन सुपरस्टार डेभिड काठमाडौँ गोर्खाजबाट खेल्ने। हवस् त, अहिलेको लागि नेपाली खबर यहीँ सकिन्छ। अपराह 4 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: अन्य महत्त्वपूर्ण पूर्वाधारहरू प्रत्यक्ष र गम्भीर क्षति पुर्याउँदै ठुलो मानवीय र भौतिक विपत्ति निम्ति आउन सक्छ भन्ने कुरा भोटेकोशी बाढीबाट हामीले पाठ सिक्नुपर्छ। म जोखिम यस जोखिममा अरुण उपत्यकाको शङ्खुवासभाका हिमताल मात्र होइन तिब्बत ती भूभागबाट बगेर आउने 13 हिमतालले उत्तरी क्षेत्रका थप जोखिम निम्ति आउने हिमतालहरूको बारेमा गम्भीर बन्न चाहन्छु। मकालु हिमाल आसपासका हिम नदीहरूले तुम्लिङटार विमानस्थल चतरा लेगुवाघाट जस्ता अरुण तथा कोशी नदी प्रणालीसँग जोडिएका संवेदनशील क्षेत्रमा मात्र होइन सिंह कोशी प्रदेशलाई नै सम्भावित ठुलो जलवायु विपत्तिको उच्च जोखिममा पार्न सक्छ। अरुण उपत्यकाको हिमतालहरूको तत्काल प्राविधिक र वैज्ञानिक अध्ययन गराई सम्भव र प्रभावकारी उपाय पहिचान गरी जोखिम कम गर्ने पूर्व तयारी गर्न नेपाल सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। सम्माननीय सभामुखज्यू, अरुण उपत्यकाभित्र निर्माणाधीन र प्रस्तावित किमाथाङका अरुण, अप्पर अरुण, अरुण चार, अरुण तिन, तल्लो अरुण लगायतका शङ्खुवा सभाका अन्य खोलाहरूबाट निर्मित 5,000 बढी मेगावाटका विद्युत परियोजनाहरू पनि यसबाट प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने खतरा रहेको छ। सम्मान्य सभामुख महोदय, नुवाकोट रसुवा लगायतका क्षतिबाट पाठ सिकेर बन्ने र सञ्चालनमा रहेका आयोजनहरूमा कडा सुरक्षा मापदण्डहरू स्ट्रक्चरल सेफ्टी अडिट अनिवार्य गरिनुपर्छ। यस्तो गम्भीर अवस्थितिमा नदी बेसिनहरूका बस्तीहरूलाई सुरक्षा, रिभर बेसिन सेटलमेन्ट म्यानेजमेन्ट तथा विद्युत जलविद्युत र सुरुङ मार्गहरूमा सुरक्षालाई उच्च प्राथमिकता दिँदै वैज्ञानिक व्यवस्थापन तथा दीर्घकालीन बस्तीको कार्ययोजनाहरू बनाउन नेपाल सरकारसँग माग गर्दछु। यो विपदको घडीमा सरकारले गरेका राहत उद्धार र पुनर्निर्माणको कार्य अझ प्रभावकारी र परिणाममुखी बनाउनको लागि मल्टाई स्टेक होल्डर बहु सामुदायिक मेकानिजम संयन्त्रहरू बनाएर स्थानीय निकायको अगुवाईमा राहत र पुनर्स्थापना काम अगाडि गर्न अनुरोध गर्दछु। सभामुख महोदय, अन्त्यमा जलवायु परिवर्तनको कूटनीति कार्यमा विशेष ध्यान दिन म अनुरोध गर्दछु। हामी वी आर द लिस्ट कन्ट्रिब्युटर टु द क्लाइमेट क्राइसिस बट वी बियर द ब्रन्ट अफ द क्लाइमेट चेन्ज। हामीले ज्यादै कम योगदान पुर्याएको तर सबभन्दा बढी हामीले भोग्नु परिरहेको यो विपत्तिमा हाम्रो सरकारले आगामी युएनको महासभामा र आगामी COP31 गम्भीरतापूर्वक कूटनैतिक पहल गरी यो जलवायु परिवर्तनमा रिपारिएसन र लस एन्ड ड्यामेजको एउटा क्षतिपूर्तिको निम्ति ज्यादै प्रभावकारी कूटनीतिक कार्य गरोस् भनेर म माग गर्न चाहन्छु। म के भन्न चाहन्छु भने यो जलवायु परिवर्तन एउटा दुर्घटना, एउटा विपद मात्र नभएर यो जलवायु न्यायको अथवा क्लाइमेट जस्टिसको इस्यु हो र हामी अतिकम विकसित राष्ट्रहरू पहाडी हिमाली र टप्पु राष्ट्रहरूले सबभन्दा बढी जोखिम बेहर गरिरहेका छौँ र यसलाई कूटनीतिक पहलद्वारा क्षतिपूर्ति लिन नेपाल सरकारले पहल गरोस् र यसले फन्ड फर लस एन्ड ड्यामेजबाट नेपाल सरकारले आफ्ना प्रमाणहरूसहित क्षतिपूर्ति लिनका निम्ति पहल गरोस् भन्ने माग गर्दछु। र अन्तमा म के पनि भन्न चाहन्छु भने हाम्रो छिमेकी राष्ट्रमा भर्खरै भएको ब्रिक्स सम्मेलनमा नेपाल सरकारको अनुपस्थितिले हाम्रो जलवायु परिवर्तन मात्र होइन समग्र कूटनीतिमा हामीले खेल्ने भूमिका घटेको कारणले म बहुत चिन्तित भएको छु। हाम्रो नेपाल जस्तो राष्ट्रले यो एउटा ठुलो अवसर गुमाएको छ र यसमा कूटनीतिक क्षेत्रले विशेष ध्यान दियोस् र आगामी दिनहरूमा हाम्रो यस्ता बहुक्षेत्रीय निकायहरूमा हुने कूटनीतिक पहलबाट हामीले हाम्रो राष्ट्रको पहिचान र हाम्रो कूटनीतिक कार्यको गरिमा घटाउन।
1: मान्य युवराज दुलाल, समय 9 मिनट, त्यसपछि मान्य आर्यन राई। मान्य सदस्य बस्नु।
2: सम्माननीय सभामुख महोदय, ताजा जनादेशबाट नयाँ कानुन निर्माण गरेर देश विकास गर्ने सङ्कल्प बोकेर आएको संसदका मान्यहरूको उपस्थिति देख्दा टिठ लाग्छ। 183 सिटको गरौँ भारीको सदस्यता भएको दलको आज 30 पनि सदस्य संसदमा उपस्थित नहुनु र अन्य मान्यहरूको पनि यो खालको उपस्थिति धेरै नै दयालाग्दो। म आम नागरिकलाई, आफ्ना सांसदहरूलाई सचेत गराउन पनि आह्वान गर्न चाहन्छु। सभामुख महोदय, नेपालको संविधानले प्रजनन हक सुनिश्चित गरेको छ महिलाको। आमा तथा नवजात शिशु प्रजनन स्वास्थ्य अधिकार ऐन 2075, जनस्वास्थ्य नियमावली 2077, आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका 2078, यी सबै संवैधानिक तथा कानुनी दस्तावेजले सबै आमाको प्रजनन अधिकार सुरक्षित र निशुल्क हुने कुरा सुनिश्चित गरेको छ। गत भदौ 24 गजेन्द्रनाथ सिंह सगरमाथा अस्पतालमा बबिता कुमारी पासवानले पैसा नभएको कारणले अस्पतालको गेट बाहिर बच्चा जन्माउनु परेको दुःखद घटना, पीडादायी घटनाले आज हामीलाई झस्काएको छ कि गजेन्द्रनारायण सिंह अस्पतालमा मात्रै हो कि आमा सुरक्षा कार्यक्रम लागू भएका सबै अस्पतालहरूमा असुली हुन्छ। कोशी प्रदेशमा कार्यरत एकजना सरकारी स्वास्थ्यकर्मी मिलन घिमिरे लेख्नुहुन्छ, आमा सुरक्षा कार्यक्रम, निशुल्क आमा सुरक्षा कार्यक्रम असुली र अनावश्यक प्रोसिडरमै व्यस्त, कहिलेसम्म सुरक्षित मातृत्व कागजमै सीमित भन्ने शीर्षकमा उहाँले लेख्नुभएको आलेखमा के छ भने, सरकारी तथा गैर सरकारी सबै अस्पतालहरूमा सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन भए तापनि सरकारीमा 3,000 आरआरीमा र निजी स्वास्थ्य संस्थाहरूमा 10,000-20,000 असुली गर्ने गरेको पाइएको छ र हाम्रो सबै कानुनी दस्तावेजहरूले सुरक्षित मातृत्व अन्तर्गत प्रसूति गराउँदाखेरि लाग्ने सम्पूर्ण उपचार, औषधि, उपकरण खर्च सबै निशुल्क हुने र यातायात खर्च समेत उपलब्ध गराउने व्यवस्था छ। त्यसकारणले म सरकारलाई तत्काल सबै अस्पतालहरूबाट व्यावहारिक रूपमा सुरक्षित प्रसूति कार्यक्रम कार्यान्वयनमा लानको लागि माग गर्दछु। सम्माननीय सभामुख महोदय, भोटेकोसीमा आएको बाढीबाट बेपत्ता नागरिकहरूको संख्या हजारौँमा छ। परिवारहरूले आफन्तहरू नभेटिने कुरामा विश्वास गरेर उहाँहरूले मृत्यु संस्कार गरिसक्नु भएको छ। आज हाम्रो मौजुदा देवानी संहिता 2074 तथा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐनले बेपत्ता नागरिकलाई मृत्यु दर्ता गर्नमा कानुनी जटिलता थपेको छ र यो क्रममा परिवारले मृत्यु संस्कार गरिसकेको र बेपत्ता योद्धाहरू जसको भेटिने सम्भावना असाध्यै न्यून रहेका परिवारहरूको आवाज छ, हामीलाई राहत, बिमा, सामाजिक सुरक्षा, पेन्सन तथा बेपत्ता व्यक्तिहरूको सम्पत्ति स्थानान्तरण लगायतका कारवाहीहरू अगाडि बढाउनको लागि सरकारले तत्काल कानुनी व्यवस्था गर्नु पर्यो भन्ने उहाँहरूले माग गर्नुभएको छ। म सरकारलाई स्मरण गराउन चाहन्छु, 2071 सालमा सिन्धुपाल्चोको जुरेमा गएको पहिरोबाट बेपत्ता 123 नागरिक होस् या 2081 सालमा त्रिशुली नदीको सिमताल भन्ने ठाउँमा गाडी बेपत्ता हुँदा बेपत्ता भएका नागरिक होस्, दुवै समयमा सरकारले एकपटक DDRCबाट निर्णय गरेर र एकपटक मन्त्री परिषदबाट निर्णय गरेर यो कानुनी प्रक्रियालाई सुल्झाएको थियो र बेपत्ता नागरिकलाई मृत सरहमा नि मृत्यु दर्ता गर्ने व्यवस्था गरेको थियो र आज भोटेकोसी नदीमा बेपत्ता भएका र मृत्यु संस्कार गरिएका, भेट्ने सम्भावना नभएका नागरिकहरूको लागि राहत लगायतका सबै व्यवस्थाहरू अगाडि बढाउनको लागि तत्काल कानुनी व्यवस्था गर्न सरकारसँग जोरदार माग गर्न चाहन्छु। बलियो शक्तिशाली सत्तारूढ दलका सभापतिले यो संसदमा सर्वदलीय विशेष समिति निर्माण गरी अन्तर्राष्ट्रिय कूटनीति पहल र राष्ट्रिय एकता कायम गरेर भोटेकोसी नदी बाढीबाट प्रभावित क्षेत्रको उद्धारदेखि पुनर्निर्माणसम्मको लागि पहल गर्ने उद्घोष गर्नुभयो। गटगटाहात तालीले हल गुन्जियो तर आज त्यो घोषणा गरेको एक हप्ता बितिसकेको छ। शक्तिशाली सभापतिले उद्घोष गर्नुभएको कुरा सरकारले मानेन कि अथवा भन्न जान्नु भएन तर आज त्यो समिति बन्नेतर्फ कुनै पहल देखिँदैन। म ध्यानाकर्षण गराउन चाहन्छु, रसुवाको केरुङ नाका भोटेकोसी बाढीले बगाएपछि हामीसँग सहज यातायात सुचारू गर्न सकिने र नाका सञ्चालन गर्न सकिने तातोपानी नाका आज बन्द अवस्थामा छ। दुई हप्ताभन्दा लामो समय भइसक्यो सरकारबाट कूटनीतिक पहल गरेर तातो पानी नाका खुलाउने कुनै प्रयत्न प्रभावकारी भएको छैन। दसैँको मुखमा हामी छौँ। भोटेकोसी नदीले एकातिर सामान बगाएको छ, व्यवसायको ठुलो क्षति भएको छ र बजारमा सामान अभाव हुने समस्या आएको छ भने अर्कोतर्फ चाडपर्वको मुखमा सामान आयात नहुँदाखेरि नागरिकहरूलाई भोलि शास्ति पर्ने देखिन्छ। एकातिर महँगी आकाशिएको छ, हुन त यो सरकारलाई महँगी आकाशिँदा गरिब जनतालाई गाह्रो हुन्छ व्यवहार चलाउन भन्ने कुरा अनुभूत दिलाउन हामीले सकेका छैनौँ। खसीको मासुमा 400 बढ्यो, जाबो 400 बढ्या त हो नि, चामलमा 400 बढ्यो, जाबो 400 बढ्या त हो नि, चिनी 140 केजी भयो, 140 पनि किन्न नसक्ने यो सरकारलाई महँगीको मार एउटा गरिबको चुलोमा कसरी पर्छ भन्ने कुरा हामीले बुझाउन सकेका छैनौँ। र जताततै यो महँगी जुन आकाशिएको छ, यो अवस्थामा तातो पानी नाका अविलम्ब कूटनैतिक पहल गरेर सुचारू गर्नको लागि म नेपाल सरकारसँग जोरदार माग गर्दछु। त्यस्तै कोरला नाकामा चिनिया पक्षले नेपाली मुस्ताङ बाहेकका अन्य चालकहरूलाई प्रवेश अनुमति नदिएको कारणले र ठुला सवारीहरू चलाउने पर्याप्त चालक जनशक्ति त्यहाँ नभएको कारणले आज व्यवसायले ठुलो समस्या भोग्नु परेको र तत्काल कूटनैतिक पहल गरी त्यहाँका चालकहरूलाई प्रस्थान जहाँसम्म जान मिल्ने त्यहाँ जाने व्यवस्थाको लागि व्यावसायिक क्षेत्रबाट माग भएको छ। म सरकारलाई यसतर्फ पनि ध्यान आकर्षण गराउन चाहन्छु। र अन्तमा सभामुख महोदय, विडम्बना हामीले धेरै भोगेका छौँ। यो सरकारको अभिव्यक्ति र आचरणले नागरिक पनि आजित हुँदै जानुभएको छ, हामी पनि आजित भएका छौँ। हामी सरकारलाई आह्वान गर्न चाहन्छौँ, आज अभिव्यक्ति र आचरणमा तादम्यता मिलोस्, हामीले एउटा स्थायी र नयाँ सरकारको अनुभूति गर्न पाऊँ। प्रधानमन्त्रीको अभिव्यक्ति र आचरण, मन्त्रीहरूको अभिव्यक्ति र आचरण, कसैले निर्माण व्यवसायलाई पाता कस्ने, खुट्टा भाँच्ने, उद्योग मन्त्रीले व्यवसायीलाई पाता कस्ने, सरकारले विद्यार्थी सङ्गठन खारेज गर्ने, निजामती ट्रेड युनियन खारेज गर्ने, 55 माथिका कर्मचारी पुराना भए सबै पुराना पार्टीका भए निकालिदिनुपर्छ भन्ने, अदालतमा मुद्दा गयो न्यायाधीशले निर्णय गर्यो पुराना पार्टीका भन्ने, व्यवसायी पुराना पार्टीका, सेयर बजार घाटामा गयो पुराना पार्टीका, विद्यार्थी पुराना पार्टीका, युवा पुराना पार्टीका, सेयर बजारका व्यवसायी पुराना पार्टीका, व्यवसायी पुराना पार्टीका, उपभोक्ता पुराना पार्टीका, यो सरकारलाई भोट चाहिँ कसले दियो? यो सरकारलाई यति धेरै मत चाहिँ कसले दियो? त्यसकारणले सरकारको अभिव्यक्ति र मन्त्रीज्यूहरूको आचरण हेर्दा लाग्छ, मलाई एउटा गहिरो अनुभूति भएको छ, नाच्न नजान्ने सरकारलाई सिंहदरबार टेढो हुन्छ। सम्माननीय सभामुख महोदय, अन्तिममा ग्रे जोन भन्ने पत्रिकाले एउटा सनसनीपूर्ण रिपोर्ट सार्वजनिक गर्यो, त्यो नहोला र नहोस्, तर सत्तारूढ दलका सभापति, देशका सम्माननीय प्रधानमन्त्री, गृहमन्त्री लगायतका यो सम्मानित संसदमा प्रतिनिधित्व गर्ने मान्य सदस्यहरूको नाम उजागर गरेर कुनै अमुक देशबाट प्रशिक्षित गराएर सरकारसम्म पुर्याएको कुरा हामी सार्वभौम सत्ता सम्पन्न नेपाली नागरिकहरूले सुन्नुपर्दा हाम्रो लागि यो दुःखको कुरा हो। त्यो कुरा नहोस् र त्यसबारेमा भएको के हो, सही हो, झुटो हो, के हो, सरकारका प्रधानमन्त्रीले र सत्तारूढ दलका सभापति र अन्य सम्बन्धित मन्त्री र माननीयहरूले यो संसदलाई र यो संसद मार्फत आम नेपाली नागरिकलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन, त्यो नैतिक दायित्व सरकारको हो कि होइन, म सरकारलाई प्रश्न गर्न चाहन्छु। धन्यवाद, अभिवादन।
1: मान्य आर्यन राई, समय 3 मिनट। मान्य सदस्य किन उठौँ? माइक दिनु, 1 मिनट भित्र राख्नु आफ्नो कुरा।
3: धन्यवाद सभामुख महोदय। सामान्य सभामुख महोदय, प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम गर्नु हामी सबै मान्य सदस्यहरूको, प्रतिनिधिसभा सदस्यहरूको दायित्व हो र यसमा सबभन्दा बढी जिम्मेवारी सरकारको हुन आउँछ र म हामीले धेरै पटक आग्रह गरिसकेका छौँ, यो विषय उठान गरिसकेका छौँ, सरकार पक्षबाट, सत्ता पक्षबाट पटक पटक यो सदनको गरिमामा आँच आउने गरी, मर्यादामा आँच आउने गरी व्यवहार भइरहेका छन् र त्यो प्रकारको कार्यशैली र व्यवहार यहाँ प्रकट भइरहेको छ। के म प्रश्न सोध्न चाहन्छु, के यो सभाको गरिमा र मर्यादा प्रतिपक्षहरूबाट मात्रै अपेक्षा गरिएको हो? म यो प्रश्न गर्न चाहन्छु। सबभन्दा बढी त सरकारले यो सभाको गरिमा र मर्यादा राख्नुपर्ने होइन? म यहाँ भर्खरै माननीय युवराज दुलाल बोलिरहेको बखत माननीय गृहमन्त्रीज्यू यो प्रतिसभा नियमावलीको नियम 20 6 सभामुखको आसन तथा बोलिरहेको सदस्यको बिचबाट हिँड्न नहुने भन्ने नियमको व्यवस्था गरेको छ। यो नियमको उल्लङ्घन गर्दै माननीय गृहमन्त्रीज्यू कहिले प्रधानमन्त्री कहिले गृहमन्त्री फेरि त्यो बिचबाट हिँड्नुभएको छ र यो प्रतिसभा नियमावलीको नियम उल्लङ्घन गर्नुभएको छ। म आग्रह गर्न चाहन्छु सभामुखज्यू
1: सबै मान्य सदस्यहरूको ध्यान आकर्षित गरेको छु। मान्य आर्यन राई समय 3 मिनट, त्यसपछि मान्य खुशबु ओली।
4: सम्माननीय सभामुख महोदय, समय कम छ, धेरै कुरा राख्नु छ। सबैभन्दा पहिला हिजो अस्ति 10 गते भदौ 10 गते आएको रसुवा हुँदै विभिन्न जिल्लामा आएको बाढी पहिरोको कारण मृत्यु भएका र विभिन्न नेपालको इतिहासमा परिवर्तनको निम्ति जेएनजी आन्दोलन लगायत विभिन्न आन्दोलनमा सहित हुनुभएका सम्पूर्णलाई सम्झिँदै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। र सम्माननीय सभामुख महोदय, आज म यहाँ उभिरहँदाखेरि करिब करिब म 20-25 दिनको बिचमा चाहिँ यो सम्माननीय सदनमा आज पुग्न पाएको छु। र योभन्दा अगाडि हामी 10 गते जहाँ भदौ 10 गते घटना घट्यो, हामी त्यहाँ भदौ 10 गते नै त्यहाँ पुगेका थियौँ र भर्खरै मात्र हाम्रो गृहमन्त्रीजी अनुभव थियो, निस्किहाल्नुभयो। उहाँसँग सम्बन्धित केही कुराहरू मैले राख्न खोजेका थिएँ र धेरै कुराहरू सरकारले सुझाव दिने कुराहरू हामीले चाहिँ हाम्रो 15 दिनको बसे लगभग बसाइबाट त्यहाँ चाहिँ रसुवा लगायत विभिन्न जिल्लामा हामीले थुप्रै टिपोटहरू गरेका छौँ। त्यो सुझावहरू भोलि म त्यो रोस्टमबाट पनि सभामुखज्यूलाई समय माग गरेको छु, त्यहाँ भन्नेछु। र आज छोटोमा समय छैन, छोटोमा म यहाँ सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। सबैभन्दा पहिला यो हाकुबेसी सुरुङ 216 नम्बरमा अहिले त्यहाँ हाम्रो चाहिँ सरदेह अध्यक्ष हर्क साम्पाङ लगायत त्यहाँ हाम्रो टिमले काम गराएको छ। त्यहाँ चाहिँ 300 जना करिब करिब भित्र चाहिँ बेपत्ता भएको छ र अहिले जम्मा त्यहाँ सुरक्षाकर्मी नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी 20 जना खटिएको छ। यो किन ढिलाइ गरियो यो सरकारले म प्रश्न गर्न चाहन्छु। त्यसै गरी हिजो अस्ति चिलेमी हाइड्रो पावरमा पनि लगभग 6-8 जना त्यहाँ त बेपत्ता छ भनिएको छ। त्यहाँ पनि हामीले 3-4 दिन त्यहाँ काम गर्न सक्यौँ, बल्ल बल्ल त्यहाँ चाहिँ ट्विनबाट चाहिँ मान्छे वार पार गर्नलाई चाहिँ सहज भएको छ, त्यहाँ हामीले सघाएको छौँ। र आज मैले यो घटना किन भनिरहेको छु भने सरकारको यसपालिको कमजोरी कारणले गर्दाखेरि धेरै बाँच्न सक्ने बचाउन सक्ने आम नागरिकहरूको तपाईँको चाहिँ अकालमा ज्यान गएको छ। त्यसको एउटै मात्रै म उदाहरण पेश गर्न चाहन्छु यो सम्मानित सदनमा। हामी बेत्रवती बजारमा 11 दिनको समयमा हामी बेत्रवतीमा थियौँ, जहाँ चाहिँ एकजना महिला चाहिँ 11 दिनमा उद्धार गरियो। त्यो महिला कसरी उद्धार भयो भन्ने विषयमा बाहिर समाचारतिर अरूहरू आएको देखियो। त्यहाँ त्यो महिला उद्धार भएको भनेको चाहिँ पश्चिम सुदूरपश्चिमतिरका केही युवाहरूले आफ्ना आफन्त खोज्दै जाँदै गर्दाखेरि कराउँदै जाँदै गर्दाखेरि भेटिएका ती वृद्ध महिला हुन्। यसको मतलब सरकारले म के भन्न खोजिरहेको छु भने सरकारको उदार कार्यमा ढिलाइ सुस्तीको कारणले गर्दाखेरि आज धेरै आकालमा तपाईँको चाहिँ नागरिक ज्यान गुमाएका छन् र त्यो एउटा 2-4 प्रमाण पनि म जुटाउन चाहन्छु। हिजो अस्ति हामी जहाँ तपाईँको चिलेमे हाइड्रो पावरमा थियौँ, त्यहाँनिर तपाईँको चाहिँ उद्धार कार्यमा खटेका सशस्त्र प्रहरी र तपाईँको नेपाल प्रहरी सेना लगायत न लाइफ ज्याकेट छ, न तपाईँको चाहिँ टोपी छ, न पन्जा छ, केही पनि छैन। जति बेला तपाईँ घटना भएको लगभग 12-13-14 दिन भइसकेको थिएँ। अब हेर्नुहोस् त यो सरकारले यति तपाईँको चाहिँ ढिलासुस्ती ढङ्गले काम गर्यो कि र अझै पनि 300 जना मान्छे फँसेर बसिया छ।
1: मान्य खुसबु ओली, समय 6 मिनट, त्यसपछि मान्य गाजला समीन मिकरानी।
5: सम्माननीय सभामुख महोदय, केही समय अगाडि तराई मधेसमा घटेका धार्मिक द्वन्दका घटनालाई लिएर बनेको प्रतिवेदन मन्त्रालयमा आएको भन्ने जानकारी आएको छ। उक्त घटनाले देशमा एक किसिमको मानव सृजित विपदा निर्माण गरेको थियो। म सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्दै दोषीहरूलाई तत्काल कारवाहीको दायरामा ल्याउन म सरकारको ध्यान आकर्षण गराउँदछु। तराई मधेस घटनापछि पनि धेरै सनातनी हिन्दू आस्था बोकेका युवाहरूलाई धरपकड गरिएको छ। मर्ने पनि हिन्दू, गोली खाएर घाइते हुने पनि हिन्दू, समातिने पनि हिन्दू, के यो न्यायचित हो सभामुख महोदय? यसले थप द्वन्द र टकरावको लागि बिउ रोपेको छैन? म राज्यलाई प्रश्न राख्न चाहन्छु। हिजो हामीले रसुवामा प्राकृतिक प्रकोपको भयावह रूप देख्यौं, भोग्यौं। आज म धर्मनिरपेक्षताले निम्त्याएको मानव सृजित प्रकोप प्रसंग उठाउँदैछु। तराई मधेसमा बारम्बार हुने गरेको धार्मिक तनाव हामीले किन भोगिराखेको छौं? के हामीले यसको जरोसम्म पुग्ने व्यवस्था गरेका छौँ, हेरेका छौँ, पहिचान गरेका छौँ? यस प्रसङ्गमा म पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईज्यूको राजनीतिक भूमिकामा पनि गहिरो प्रश्न उठाउन चाहन्छु। मिति 2083 भादौ 8 गते पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सचिवालयले उहाँ लक्षित धार्मिक घृणा तथा सामाजिक विभाजन फैलाउने सनातनीहरूले गरिरहेको गतिविधिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गर्दै पत्र लेखेको रहेछ। उहाँको अभिव्यक्ति विशेषत हिन्दू धर्म र परम्पराप्रति गरिएका व्यङ्गलाई लिएर आज समाजमा गम्भीर प्रश्न उठेका छन्। उहाँको सचिवालयले विज्ञप्ति जारी गर्दै उहाँ हिन्दू विरोधी नभएको दावी गरेको छ। तर सम्मान्य सभामुख महोदय, इतिहासका एक मात्र होइन दर्जनौ प्रमाणहरू छन्, उहाँका बोली र व्यवहारहरू हिन्दू धर्मप्रति नै सधैँ नै बैरी थिए। दाङमा दुर्लभ ग्रन्थ जलाइएको, स्वर्गद्वारीसँग जोडिएका घटनाहरू र गुरुकुलका शिक्षकहरूमाथि भएको दुर्व्यवहारका आरोपले उहाँको हिन्दू विरोधी चरित्रमाथि गम्भीर प्रश्न उठाउन बाध्य छु। कसैको इसारामा चलेको हुन् कि होइनन् थाहा छैन, तर विश्वकै प्राचीन र सहनशील सनातनी धर्ममाथि उहाँको व्यवहार राक्षसी देखिएको छ। उहाँले आफूलाई हिन्दू विरोधी भनेर टिप्पणी गर्नेहरू विरुद्ध सरकारको ध्यान आकृष्ट गर्नुभएछ, तर के उहाँले आफ्ना जीवनभरको हिन्दू विरोधी गतिविधिको जवाफ कहिले दिनुभयो? किन दिनुहुन्न? के इतिहासले उहाँलाई माफी दिन्छ? के जनताले माफी देलान् त? जनसरकारको प्रमुख हुँदा र त्यसपछिको संक्रमणलाई हेर्दा जनक्रान्तिको नाममा सांस्कृतिक सम्पदामाथि भएको आक्रमणलाई गम्भीरतापूर्वक सम्झन पर्छ। दाङमा दुर्लभ संस्कृत पाण्डुलिपि जलाइएको घटना राजनीतिक हिंसा र सांस्कृतिक विनाशको प्रतीक थियो। यस किसिमको संयौ विनाशको जवाब उहाँले दिनु नपर्ने, राजनीतिक परिवर्तनको नाममा कुनै सभ्यताको ज्ञान, भाषा, धर्म र सांस्कृतिक सम्पदामाथि प्रहार गर्ने अधिकार उहाँलाई गायत उहाँका समर्थकहरूलाई कसले दियो? प्रधानमन्त्री भएपछि एक छठ पर्वको अवसरमा उहाँले हिन्दू धर्मको खिल्ली उडाउनु भयो। सबै धर्ममा कमजोरी छन्, ती सुधार्ने हो, सुधार गरेर क्रान्ति गर्ने हो, तर धर्ममाथि आक्रमण गरेर सभ्यता नै मेटाउने दुस्साहस किमार्थ स्वीकार्य हुँदैन सभामुख महोदय? हिन्दू परम्परामा हजारौं उत्तम कुराहरू छन्, तर उहाँहरूले सतही कुराहरूमा लागेर सिङ्गो सनातनी परिवारलाई आक्रमण गर्नुभयो किन? म उहाँलाई प्रश्न सोध्न चाहन्छु। आज देशका विभिन्न भागमा धार्मिक द्वन्द दिनानुदिन किन बढ्दैछ? आज गाई काटिन्छन्, गाईको मासु खुलेआम होटलहरूमा बिक्री गरिन्छ, तराईका विभिन्न नाकाहरूबाट गौ तस्करी भइरहेको छ। मुस्ताङदेखि तराईकै नाकाहरू हुँदै पवित्र शालिग्रामहरू तस्करी भइरहेका छन्। यस किसिमका तस्करीहरू रोक्न सरकारले के ठोस कदम चालिरहेको छ? म सरकारलाई सोध्न चाहन्छु। आज बस्ती बस्तीमा मिसनरीहरूद्वारा धर्मान्तरण फोर्स कन्भर्जन भइरहेको छ। त्यसै गरी राष्ट्रिय टेलिभिजन एनटिभीमा प्रसारित केही कार्टुन सामग्रीले समेत धर्मान्तरणलाई प्रवर्धन गरिरहेको देखिन्छ। गाउँ गाउँ र विपन्न बस्तीमा धर्मान्तरणको अभियान चलिरहेको तथ्यबीच अब बाल बालिकाको मनोविज्ञानलाई लक्षित गर्दै कार्टुन मार्फत धार्मिक प्रभाव विस्तार गर्ने प्रयास भइरहेको छ। राष्ट्रिय सञ्चार माध्यमले यस्तो सामग्री प्रसारण गर्नु कति उचित र जिम्मेवार छ? कसको फन्डिङमा एनटिभीले यो कार्टुन प्रसारण गरिरहेको छ? बस्ती बस्तीको इसाईकरण हुँदा सामाजिक एकता तोडिएको छ कि छैन? नेपालको धार्मिक सामाजिक एकता जगदेखि हल्लाउने पात्रहरूलाई जनताले खोजेर जवाफदेहिताको कटकरामा किन नउभ्याउने? के उद्देश्यको लागि गणतन्त्रवादी धर्मनिरपेक्षवादी साथीहरूले नेपाली समाजको जग कमजोर बनाइरहेका छन्? जवाफ दिनुपर्छ कि पर्दैन? के पश्चिमा पोस्नको लागि नेपालको हिन्दू राष्ट्र अस्तित्व हटाई धर्मनिरपेक्ष बनाइएको हो? नेपाली जनतालाई प्रक्रियामा सहभागी नगराई जनतालाई नसोधी यो दशको पहिचान किन मेटाएको? किन समाजलाई विभाजन गरेको? कसको अधिकारले कुन जमा जनमतले जवाफ दिनुपर्छ कि पर्दैन, यी सबै विषयमा विगतका सरकार र त्यसको जिम्मेवार नेतृत्वको भूमिका छानबुन हुनु पर्दैन। यदि अघिल्लो सरकारका निर्णय र नीतिले सामाजिक विभाजनका गतिविधिलाई प्रशय दिएको हो भने नयाँ सरकारले मात्र सत्ता सम्हाल्ने होइन, जिम्मेवार पक्षलाई जवाफदेही बनाउने साहस पनि देखाउनु पर्छ। यहाँ अर्को प्रश्न छ, हिन्दू धर्ममाथि पटक पटक प्रहार हुँदा किन हिन्दू समाजले त्यही स्तरको प्रतिशोध कहिले देखाएन? कमजोर भएरै हो त? होइन सभामुख महोदय, यो नेपालको सनातन परम्पराले बोकेको सहिष्णुता, बहुलता र धैर्यको शक्ति हो। तर सहिष्णुता भनेको आफ्नो अस्तित्व प्रतिको प्रश्नमा सधैँ मौन बस्नु हुन सक्दैन। अब मौनता तोड्ने बेला आएको छ। इतिहासको जवाफ इतिहासले माग्छ र जनताको प्रश्नको जवाफ जनताले माग्छन्। सोच्ने, हेर्ने, देख्ने, सुन्ने हामीसँग एउटा ढाँचा छ, त्यस बाहिर संसार नै छैन भन्ठान्छौ, जबकि त्यस बाहिर नै वास्तविक संसार छ, जहाँ मिसनरीहरू आरामसित मानिसहरूलाई आफ्ना शाखाहरूमा लग्दै धर्मान्तरण गरिरहेका छन्। बितेका 17 वर्ष प्रमाण हुन्। मिसनरी लेड भजन मण्डलीले 17 वर्षमा 700 शाखा विस्तार गरेको तथ्यले एउटा गम्भीर प्रश्न हाम्रो सामु खडा गर्छ। यतातर्फ राज्यको धानु जानुपर्छ कि पर्दैन सभामुख महोदय? आज तराई मधेसमा एक किसिमको तनाव देखिएका छन्, भोलि पहाडमा उक्त किसिमका तनावहरू स्थापित हुँदै जान्छन्। राज्यले आफ्नो आँखा, कान र दिमागको ढक्कन खोलेर यो देशको सभ्यतागत मेटा
1: मान्य गजला सिंह समीन मिकरानी, समय 5 मिनट, त्यसपछि मान्य प्रकाश सिंह कार्की।
6: सम्माननीय सभामुख महोदय, म आज अत्यन्त गम्भीर विषय बन्दै गएको जलवायु परिवर्तनका सम्बन्धमा यस सम्मानित सदनको ध्यान आकर्षण गराउन चाहन्छु। नेपालले विश्वको कुल हरित गृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गर्छ, तर जलवायु परिवर्तनको असर भोग्ने देशमध्ये नेपाल अग्रपन्क्तिमा छ। हाम्रा हिमालहरू पग्लिरहेका छन्, हिमनदीहरू तीव्र गतिमा घटिरहेका छन्, हिमतालहरू विस्तार भइरहेका छन् र हिमताल विस्फोटको जोखिम बढिरहेको छ। त्यससँगै बाढी, पहिरो, डुबान, खडेरी र अनियमित वर्षाले हाम्रो जनजीवन, कृषि पूर्वाधार र अर्थतन्त्रमा गम्भीर असर पारिरहेको छ। हाम्रो हिमाल पग्लिँदा यसको असर काठमाडौँमा मात्र होइन, तराईसम्म पुग्छ। नदीमा बाढी आउँदा केवल एउटा घर होइन, परिवारको भविष्य नै बगाउँछ। सम्माननीय सभामुख महोदय, विश्वले जलवायु परिवर्तनको समाधानका लागि विभिन्न व्यवस्था अघि सारेको छ। नेपालले पनि वन संरक्षण, कार्बन उत्सर्जन न्यूनीकरण र कार्बन सम्बन्धी कार्यक्रम मार्फत केही रकम प्राप्त गरिरहेको छ। वन संरक्षण गरेर कार्बन उत्सर्जन घटाउनु आफैमा सकारात्मक काम हो। नेपालले आफ्नो वन जोगाउनुपर्छ, वातावरण संरक्षण गर्नुपर्छ र कार्बन उत्सर्जन घटाउनुपर्छ। तर यहाँ एउटा आधारभूत प्रश्न उठ्छ, के नेपाली जनताको जीवनको मूल्य कार्बनको बजार मूल्यसँग तुलना गर्न सकिन्छ? यदि एउटा हिमताल फुटेर बस्ती बग्यो, यदि पहिरोमा नागरिकको ज्यान गुम्यो भने त्यसको मूल्य कति डलर हो? सभामुख महोदय, मानव जीवन मूल्यवान छ, त्यसैले नेपालको आवाज केवल हामीलाई क्षतिपूर्ति देऊ भन्नेमा सीमित हुनु हुँदैन। नेपालको आवाज अझ बलियो हुनुपर्छ। जलवायु परिवर्तनको मूल कारणमाथि काम गर, उत्सर्जन घटाऊ र जलवायु न्याय सुनिश्चित गर। आज विश्वका केही देशहरू दशकौँदेखि अत्याधिक मात्रामा फोसिल फ्युल प्रयोग गरेर आर्थिक विकास गरेका छन् र त्यसको प्रत्यक्ष असर भने नेपालले भोगिरहेको छ। हामीले विकासको विरोध गरेका होइनौँ, हामीले समृद्धिको विरोध गरेका होइनौँ, तर एउटा देशको समृद्धि अर्को देशको विनाशको मूल्यमा निर्माण हुनु हुँदैन। सभामुख महोदय, कार्बन व्यापार वा कार्बन क्रेडिटले केही आर्थिक स्रोत जुटाउन सक्ला, वन संरक्षणलाई प्रोत्साहन गर्न सक्ला, तर एउटा खतरनाक मानसिकता जन्माउनु हुँदैन। उत्सर्जन गर, पैसा तिरेर आफ्नो जिम्मेवारी पुरा भयो। पैसा तिरेर प्रदूषण गर्ने अधिकार किन्न पाइँदैन। सभामुख महोदय, कार्बन उत्सर्जन घटाउने वास्तविक कामको विकल्प कार्बनको व्यापार हुन सक्दैन। त्यसैले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा अझ स्पष्ट र बलियो आवाज उठाउन आवश्यक छ। हामीले उच्च कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूसँग भन्नुपर्छ, फोसिल फ्युलको प्रयोग घटाऊ, कोइला, तेल, ग्यासको प्रयोग घटाऊ, नवीकरणीय ऊर्जामा लगानी बढाऊ, नयाँ प्रविधिमा लगानी बढाऊ र जलवायु परिवर्तनबाट प्रभावित देशहरूको क्षति र नोक्सानीलाई न्यायपूर्ण ढङ्गले सम्बोधन गर। सभामुख महोदय, म यो सदन मार्फत विश्व समुदायले एउटा सरल प्रश्न गर्न चाहन्छु। के हिमाल पग्लिएपछि पैसा दिएर फेरि हिमाल बनाउन सकिन्छ? के बाढीले बगाएको गाउँ पैसा दिएर फेरि उस्तै बनाउन सकिन्छ? के पहिरोमा घुमेको जीवन पैसा दिएर फर्काउन सकिन्छ? कदापि सकिँदैन सभामुख महोदय। त्यसैले नेपाललाई केवल क्षतिपूर्ति होइन जलवायु न्याय चाहिन्छ। हामीलाई केवल कार्बनको मूल्य तोक्ने व्यवस्था होइन कार्बन उत्सर्जन घटाउने विश्वव्यापी प्रतिबद्धता चाहिन्छ। अन्त्यमा सभामुख महोदय, म यति मात्र भन्न चाहन्छु, पैसाले हिमाल बचाउन सक्दैन, पैसाले घुमेको जीवन फर्काउन सक्दैन र कार्बनको व्यापारले जलवायु सङ्कटको मूल कारण समाधान गर्न सक्दैन। विश्वले अब कार्बन किनबेच गरेर आफ्नो जिम्मेवारी पुरा भएको घोषणा गर्ने होइन, वास्तवमै उत्सर्जन घटाउने निर्णय गर्नुपर्छ। सभामुख महोदय, नेपालले अन्तर्राष्ट्रिय समुदाय सामु बलियो अठोटका साथ भन्नुपर्छ, हामीलाई दया होइन, हामीलाई जलवायु न्याय चाहिन्छ। धन्यवाद।
1: मान्य प्रकाश सिंह कार्की, समय 5 मिनट, त्यसपछि मान्य यशोदा कुमारी बराल।
0: सम्माननीय सभामुख महोदय, आज नेपाल एउटा कठिन मोडमा उभिएको छ। राजनीतिक परिवर्तन धेरै भए, सरकारहरू धेरै बने, नीति तथा कार्यक्रम धेरै आए, बजेट पनि हरेक वर्ष बढ्दै गएको छ, तर आम नागरिकले सोधिरहेका प्रश्न एउटै छ, देश साँच्चै अगाडि बढेको अनुभूति किन गर्न सकेनन्? हामीले राजनीतिक व्यवस्था परिवर्तन गऱ्यौँ, सरकार परिवर्तन गऱ्यौँ, नेतृत्व परिवर्तन गऱ्यौँ, तर जनताको दैनिक जीवनमा परिवर्तन ल्याउने प्रशासनिक संस्कार, विकास निर्माणको गति र जवाफदेहितामा अपेक्षित परिवर्तन आउन सकेन। आज युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य छन्, गाउँमा खेत बाँझिँदैछन्, सहरमा बेरोजगारी बढिरहेको छ, उद्योग स्थापना गर्न कठिन छ, सरकारको पछिल्लो केही गलत कदमले निजी क्षेत्र लगानी गर्न डराइरहेको छ। यसको समाधान के हो? निजी क्षेत्रलाई माथि उठाउन, निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण निर्माण गर्नुपर्नेछ। अर्कोतर्फ प्राकृतिक विपत्तिले हाम्रो विकासको कमजोरी पनि देखाइदिएको छ। बाढी पहिरो र हिमाली क्षेत्रमा बढ्दो जोखिमले सडक, पुल, जलविद्युत, बस्ती र जनजीवन ठुलो क्षति पुर्याइरहेको छ। त्यसैले अब विकास भनेको केवल सडक खन्ने र पुल बनाउने मात्र होइन, दिगो सुरक्षित र विपद प्रतिरोध पूर्वाधार निर्माण गर्ने नीति आवश्यक छ। हालैको विपत्तिले यही आवश्यकता अझ स्पष्ट बनाएको छन्। सभामुख महोदय, नेपालको अर्थतन्त्रलाई अब भाषणले होइन उत्पादनले बलियो बनाउनुपर्छ। कृषि, पर्यटन, जलविद्युत, सूचना प्रविधि, निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य आधार बनाएर अघि बढ्नुपर्छ। हामीले विदेशी रोजगारीबाट आएको रेमिट्यान्समा मात्र भर परेर समृद्धिको सपना देखिरहन सक्दैनौँ। युवालाई विदेश जान रोक्ने र नेपालमै अवसर सिर्जना गर्ने नीति चाहिन्छ। सोलुखुम्बु विश्वको सर्वोच्च शिखर सगरमाथाको जिल्ला हो। यो केवल नेपालको पर्यटनको गन्तव्य होइन, विश्वकै आकर्षक हो। तर प्रश्न उठ्छ, सगरमाथाबाट राज्यले जति लाभ लिनुपर्ने हो त्यति लाभ लिन सकेको छैन, किनकि पूर्वाधार निर्माणमा धेरै सफलता प्राप्त गर्न सकेको छैन। यसतर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सोलुखुम्बुमा पर्यटनको सम्भावना अपार छ, तर पर्यटन विकासका लागि सडक, विमानस्थल, सञ्चार, स्वास्थ्य, खानेपानी, विद्युत र सुरक्षित पूर्वाधार आवश्यक छ। सडक विस्तार भएको छ, तर अझै पनि बर्सातको समयमा सडक अवरुद्ध हुने समस्या छ। दुर्गम बस्तीका नागरिकलाई सामान्य उपचारको लागि समेत ठुलो कठिनाइ छ। त्यसैले सोलुखुम्बुको विकासलाई केवल पर्यटनसँग जोडेर होइन, स्थानीय नागरिकको जीवनस्तर सुधारसँगै जोडेर हेर्नुपर्छ। सोलुखुम्बुको अर्को ठुलो सम्भावना जलविद्युत हो। दुधकोशी लगायतका जलविद्युत आयोजनाले जिल्लाको आर्थिक रूपान्तरण ठुलो योगदान गर्न सक्छन्, तर विकास आयोजनाका नाममा स्थानीय नागरिकको अधिकार, मुआवजा, पुनर्स्थापना र प्रभावितको उचित पहिचानलाई व्यवस्था गर्नु हुँदैन। आयोजना राष्ट्रिय हुनसक्छ, तर त्यसको मूल्य स्थानीय नागरिकले तिर्नुपर्ने अवस्था हुँदैन। त्यसैले प्रभावित नागरिकको सही पहिचान, उचित क्षतिपूर्ति, रोजगारीमा प्राथमिकता र स्थानीय विकासको सुनिश्चितता हुनुपर्छ। सभामुख महोदय, सोलुखुम्बु लगायत हिमाली जिल्लामा पर्यटन उद्योगको बहुत सम्भावना छ। जलविद्युत छ, जडीबुटी छ, कृषि छ, साहसिक पर्यटन छ, हिमाली संस्कृति छ, तर सम्भावना भएर मात्र विकास हुँदैन। त्यसका लागि राज्यको स्पष्ट नीति लगानी र कार्यान्वयन चाहिन्छ। अब हामीले विकासको नयाँ ढाँचा बनाउनुपर्छ। काठमाडौँ केन्द्रित विकास होइन, जिल्ला केन्द्रित विकास बजेट घोषणा गर्ने होइन, बजेट कार्यान्वयन गर्ने व्यवस्था शिलान्यास गर्ने होइन, योजना सम्पन्न गर्ने संस्कार, युवालाई भाषण दिने होइन, रोजगारी
7: दिने नीति सरकारलाई मेरो आग्रह छ। सोलुखुम्बुलाई केवल सगरमाथा देखाएर पर्यटन ल्याउने जिल्ला नसम्झियोस्। सोलुखुम्बुको आफैमा सम्भावनाको राजधानी हो। सगरमाथाले विश्वलाई नेपाल चिनाएको छ। अब राज्यले सोलुखुम्बुका नागरिकको जीवनस्तर उकासेर सगरमाथाको जिल्लालाई विकासको उदाहरण बनाउने जिम्मेवारी लिनुपर्छ। अन्त्यमा नेपाललाई आज राजनीतिक नाराभन्दा बढी सुशासन चाहिएको छ। जनतालाई आवश्यकभन्दा परिणाम चाहिएको छ। युवालाई भाषणभन्दा रोजगारी चाहिएको छ। गाउँलाई योजना होइन सम्पन्न भएको आयोजना चाहिएको छ। त्यसैले देश बनाउने हो भने उत्पादन बढाउँ, युवा रोक्ने हो भने रोजगारी सृजना गरौँ, विकास गर्ने हो भने भ्रष्टाचार नियन्त्रण गरौँ र सोलुखुम्बु बनाउने हो भने त्यहाँका सम्भावनालाई राष्ट्रिय समृद्धिसँग जोडौँ। धन्यवाद।
1: मान्य यशोदा कुमारी बराल, समय 5 मिनट। त्यसपछि मान्य सुशीला ढकाल आचार्य।
8: सम्माननीय सभामुख महोदय, विनाशकारी बाढीको कारण जुन जनधन मानवीय क्षति छ त्यसमा दुःख व्यक्त गर्न चाहन्छु। मृतकप्रति हार्दिक श्रद्धाञ्जली। देशभरि दिनका दिन भइरहेका सडक दुर्घटना, अन्य घटनाबाट भइरहेका घटनाबाट मृतकप्रति हार्दिक श्रद्धाञ्जली। आज कर्णाली राजमार्ग, कर्णालीका विभिन्न ठाउँमा बाटो बिग्रिन्छ। साधन नभएर सुर्खेतकी जुम्लाबाट ल्याएर बाटो बनाउने कुराहरूले गर्दा त्यहाँका जनताले भोगिरहेका शास्ति राज्यले कर्णाली जहिले पनि गर्ने सौतेनी व्यवहार फेरि पनि दोहोरिँदैछ। यो कुरा चाहिँ राज्यले तत्काल कालीकोट वा दैलेख, धेरै कर्णाली राजमार्ग कालीकोट र दैलेखको क्षेत्रमा पर्ने भएकोले त्यहाँ बिग्रिने सडकहरूमा स्थानीय तह, प्रदेश र सङ्घ सरकारले तत्कालै ती संरचना बनाउनको लागि, भत्किएका कुरा बनाउनको लागि, जनतालाई शास्ति नदिनको लागि त्यही कार्य सडक विभाग स्थापना गर्न म सरकार सम्बन्धित निकायसँग जोडदार माग गर्दछु। कालीकोट जिल्ला र कर्णालीका विभिन्न ठाउँमा अहिले पनि नेटवर्क नभएर रुखको टुप्पा घरको छतमा गएर फोन गर्ने, अझै पनि त्यहाँका वस्तुस्थिति छँदैछ। यो सरकारले भन्छ हामी एआई जमाना आयो, एआईबाट चल्छौँ, हामी आधुनिक जमानामा छौँ, कर्णाली कहाँ छ त्यो पनि फर्किएर हेरिदियो सरकार भन्न चाहन्छु। विद्युतको नाङ्गो तारको कारण दिनका दिन हजारौँ मान्छेलाई त्यहाँ मृत्यु भइरहेको छ र त्यहाँका समस्याहरू समाधान गर्नको लागि सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। र विद्युतका पोलहरू ठाउँ ठाउँमा फालिएका छन्, कर्णालीका जनता अझ पनि अँध्यारोमा छन्। यो पनि सम्बन्धित निकाय र सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। अर्को सन्दर्भ जोड्न चाहन्छु। हरेक दिन 35 वर्ष भनेर भन्नुहुन्छ, अहिले चाहिँ 5 महिनाभित्रै लखेटिने कुरा नगर्नुहोस् न सरकार। सम्मानित सभामुख मार्फत सरकारलाई आग्रह गर्न चाहन्छु, तपाईँ अहिले त ठाउँमा हुनुहुन्छ, प्रतिपक्षले हामीलाई काम गर्न दिएन भनेर जुन कुरा तपाईँले बजारमा फेरि हल्ला फैल्याउँदै हुनुहुन्छ त्यो कुरा गलत हो। तपाईँका हातका कलमहरू हामीले रोकेका छैनौँ। तपाईँ अहिले 2/3 हुनुहुन्छ, गरेर देखाउनुहोस् हामीले 35 वर्षमा के गऱ्यौँ भन्ने कुरा। भोटेकोसी बाढीमा भएको क्षतिमा कति बनाएका रहेछन् भन्ने कुरा स्पष्ट गराउँछ। त्यो कुरा पनि म तपाईँलाई ध्यान आकर्षण गराउन चाहन्छु। अर्को कुरा, जेएनजी आन्दोलनका कुराहरू दिनका दिन उठ्छन्। तत्कालीन सरकार त्यति बेलाको पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मात्रै दोष थियो भने ल्याउनुहोस् प्रतिवेदन जाहेर गर्नुहोस्, होइन भने देशका संरचना व्यक्तिगत संरचना जल्नु तपाईँको अधिकारको कुरा हो। जेएनजी विद्रोह कुनै विद्यालयमा भएका विद्यार्थी झोला बोकेर कसले ल्याए सडकमा, त्यो कुरा किन समीक्षा हुँदैन? अहिले पनि त्यही जेएनजीको नाममा तपाईँहरूले सिंहदरबारका कुर्सीहरू रोजिरहनु भएको छ, त्यो कुरा सही हो? अहिले छानबिन हुनुपर्छ, तत्काल छानबिन गर सरकार, होइन भने यो कुरा कसरी लैजाने? कुनै गरिब जनताका छोराछोरी मर्नु र जेएनजी आन्दोलनलाई प्रयोग गरेर आफ्ना विकृतिहरू फैलाउनु यो सरकारका मुख्य काम हुन् र? सम्माननीय सभामुख महोदय, म सरकारलाई भन्न चाहन्छु, यो सरकारको समृद्धि, मूल्य वृद्धि, ग्यासको अभाव, कालाबजारी, फिल्मी शैलीमा अपहरण गर्नु, हत्या हिंसा, विद्यार्थी सङ्गठन खारेज गर्नु, कर्मचारी सङ्गठन खारेज गर्नु, साइबर बुलिङ गर्नु र सुकुम्बासीको उठीबास गर्नु, अमेरिकी युथ काउन्सिल गठन गर्नु यो सरकारको मुख्य काम हो कि निरङ्कुशता शैलीको अपनाएको सरकार? यो कुरा चाहिँ सम्माननीय सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। देशमा भोगमरी अहिले पनि चिनी बजारमा छैन। हिजो म चिनी किन्न गएको मेरो घरमा सिद्धिएको रहेछ, मैले 10 पसलमा जाँदा चिनी छैन। के हो सरकार,

0: होइन तपाईँको परिपक्वतामा अहिले प्रश्न उठ्न थाल्यो, यो कुरा हेरियोस् सरकार र
1: मान्य सुशीला ढकाल आचार्य, समय 3 मिनट, त्यसपछि मान्य गणेश कार्की।
2: सम्मान्य सभामुख महोदय, आज नेपाली जनता अनेकौँ समस्याबाट गुज्रिरहेका छन्। जनतामा सरकारप्रति आशा पनि छ, तर त्यसभन्दा ठुलो प्रश्न छ, सरकारले जनताको समस्याले समाधान गर्छ तर सम्मान्य सभामुख महोदय, आज देशमा महँगी बढेको छ। दैनिक उपभोक्ता वस्तु मूल्य वृद्धिले सर्वसाधारण नागरिकको चुलो प्रभावित भएको छ। किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेको छैन, तर उपभोक्ताले त्यही वस्तु महँगो किन्नु परेको अवस्था छ। त्यसैले सरकारसँग मेरो स्पष्ट प्रश्न छ, महँगी नियन्त्रण गर्न सरकारले तत्काल के गर्दैछ? बजारमा हुने कृत्रिम मूल्य वृद्धि, कालो बजारी र बिचौलामाथि प्रभावकारी कारबाही कहिले हुन्छ? हाम्रो आज हजारौँ युवा रोजगारी र अवसरको खोजीमा विदेशी बाध्य छन्। देशमा पढेका युवाले

0: रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ। 4 बज्यो।
1: नियन्त्रण गरियोस्, युवालाई रोजगारीको अवसर दियोस्, विपद पीडितहरूको तत्काल पुनर्स्थापना गरियोस्, भ्रष्टाचारमा निष्पक्ष कारवाही गरियोस्, भूमिहीन जनतालाई तत्काल स्थायी बसोबासको व्यवस्था गरियोस्। जनता सरकारको भाषण सुन्न मात्र होइन, सरकारको काम हेर्न चाहन्छ। धन्यवाद। जय नेपाल।
2: माननीय गणेश कार्की, समय 7 मिनट, त्यसपछि माननीय राधिका रामतेल।
3: सम्माननीय सभामुख महोदय, धनी सम्पन्न देखिनु र धनी सम्पन्न हुनु फरक कुरा हो। आज समाजमा धेरैजसो प्रतिस्पर्धा सम्पन्न बन्ने होइन, सम्पन्न देखिनेछ। चाडपर्व, संस्कार र परम्परा समेत प्रदर्शनको माध्यम बन्दै गएका छन्। ऋण गरेर भए पनि अरूभन्दा राम्रो देखिनुपर्ने, सम्पन्न देखिनुपर्ने दबाबले धेरैलाई आर्थिक रूपमा कमजोर बनाएको छ। आडम्बरले सम्मान प्रतिष्ठा थप्दैन, खर्च थप्छ। त्यसले क्षणिक सन्तुष्टि दिन सक्छ, तर पछि आवश्यकताहरू खुम्चिँदा, आर्थिक भार थपिँदा पश्चाताप पनि सँगै ल्याउँछ। त्यसैले धनी सम्पन्न देखिने होइन, धनी सम्पन्न बन्ने सपना देखौँ। आवरण चम्काउने होइन, आफ्नो क्षमता, गुणस्तर र जीवनस्तर बढाउनेतर्फ लागौँ। किनकि प्रदर्शनको चमक केही समय टिक्छ, वास्तविक समृद्धिको उज्यालो भने धेरै टाढासम्म पुग्छ। यो मैले भर्खरै भनेको कुराहरू एकदमै राम्रो सुनियो होला, कतिलाई वाह भन्ने पनि लाग्यो कि, अथवा यो त घर घरमा धेरै भनिने एकदम पोजिटिभ कुरा हो, बाबुआमाले छोराछोरीलाई सम्झाउने जस्तो भन्ने लाग्यो कि। जे होस्, आडम्बर वा बाहिरी चमकभन्दा गुणवत्ता वृद्धि गर्ने कुरा हामी सबैलाई सकारात्मक र प्रभावकारी लाग्छ। तर यही कुरा अब हामीतिर फर्काउँ, हाम्रो संसदतिर फर्काउँ। संसदको गरिमा राख्ने विषय यहाँ उठिरहन्छन्, तर संसद र सांसद गरिमा राख्ने कस्ता कस्ता मानकका बारेमा कुरा उठ्छन्। कस्तो रङको चस्मा, कस्तो पोसाक, कस्तो रङको जुत्ता, जुत्ता छालाकै हुनुपर्छ, कपडाको होइन। यहाँ असाध्यै धेरै सुनिने कुराहरू हुने, यसले के परिणाम ल्याउँछ? यदि सम्पन्न देखिने भन्दा सम्पन्न हुनु चाहिँ महान कुरा हो भने त्यही सँग तुलना

0: गर्ने हो भने हामी सांसद हुनेभन्दा सांसद देखिने तयारीमा बढी ऊर्जा समय तर्क खर्च गरिरहेका छौँ भन्न पाइयो कि पाइएन? यदि सांसदको गरिमा उसको पहिरनले भन्दा उसको गुणवत्ताले फरक पार्छ भन्ने भइदिएको भए संसद र सांसदको गरिमा राख्ने कुरा विषय अघि भने जस्तै पोसाक चस्मा र जुत्ताका रङमा गएर अड्किन्थ्यो होला र। सभामुख महोदय, हामीले संसदको गुणवत्ता विकास गर्न विधायकी भूमिका बलियो बनाउन सानादेखि ठुलासम्म परिवर्तन गर्नुपर्नेछ। एउटा सामान्य उदाहरण लिउँ, हामीलाई 72 घन्टाभित्र संशोधन गरिसक्न समय दिइन्छ। मानौ संशोधन विधेयक छ, त्यसका लागि चाहिने कुराहरू के हुन्? मूल ऐन त मुख्य नै हुन्छ, तर मूल ऐनको प्रति सांसदले कहाँबाट कसरी पाउँछ भन्नेसम्म सोचिँदैन। एउटा किताब किने हुन्छ भनिएला, तर एउटा किताबको कुरा मात्रै होइन यो, सांसदलाई स्रोत दिने विषयमा हाम्रो सोचाइ के हो भन्ने देखिएला, अथवा अनलाइनमा पाइन्छ पढे हुन्छ पनि भन्न सकिएला। अनलाइन सिस्टमै भर पर्ने हो भने अनलाइन पनि सहज हुनुपर्ने हो, संशोधन गर्न विधेयकको पिडिएफ राखिएको हुन्छ, तर त्यही कुरा टाइप गर्नमा सांसदको सचिवालयको समय र स्रोत खर्च भइरहेको हुन्छ भन्ने कुरा आजसम्म सोचेको देखिँदैन। त्यही कुरा वर्ड फाइलमा राखिदिने हो भने त निकै समय बचत हुन्छ। यो अति नै सामान्य विषय हो, तर यसले सोचको गम्भीर सङ्केत गर्छ। हामीलाई परिवर्तन चाहिएको छ, तर आफूभन्दा अन्तबाट आफूभन्दा परसम्म मात्रै, आफूलाई नछोस्। यो संसदको हकमा पनि त्यस्तै भइरहेको छ। मुलुकको नीति दिशा र भविष्य परिवर्तन गर्ने यो संसद आफैमा चाहिँ परिवर्तन कति भएको छ वा कति परिवर्तन हुने तयारीमा छ? छैन, पिटिक्कै छैन। थाहै नभए एउटा नजानिँदो खाडलमा हामी पुगेका छौँ, एउटा वृत्तमा फँसे जस्तो भएका छौँ। सबैलाई परिवर्तन गरिसकेर अन्तिममा आफू पर्खेर बसेको जस्तो भएको छ। सहमुखै, हाम्रो लोकतन्त्र शक्ति पृथकीकरणको विशेषता अङ्गाल छ। शक्ति पृथकीकरणमा भनिन्छ न्यायपालिका, सरकार र संसद, तर यो कागजी मात्र हो। व्यवहारमा त सरकार कुसुले र संसद कठपुतली भएको छ। यो शक्ति पृथकीकरण, संसदले सरकारको बिजनेस पर्खेरै समय बिताउने हो। सरकारले जे ल्याए पनि सरकार बनाउने पार्टीका सांसदले समर्थक गर्नै पर्ने र विपक्षी भनिने दलहरूको सांसदहरूले विरोध आलोचना गर्नै परिरहने र यही कायम राख्नुपर्ने, यो त शक्ति पृथकीकरण अनुसार सही हो भनेर कसैले भन्नै सक्दैन। होइन भने यो किन छ? हामीले यो परिवर्तन गर्ने बारेमा सोचेका पनि किन छैनौँ? यहाँ भएका एकजना बाहेक सबै सदस्यहरू कुनै न कुनै पार्टीबाट आएका छौँ, सत्य हो। पार्टी र संसदीय दलको केही सीमा र अनुशासन हुनुपर्छ, सही हो। तर त्यो सीमालाई सिक्री बनाएर सांसद जति सबै कठपुतली मात्रै बन्नुपर्ने हो र? हामी कहिले सांसदको मूल्याङ्कन पनि गलत आधारमा गरिरहेका हुन्छौँ। कति अध्ययन गर्यो, कति गम्भीर बहस गर्यो, कति प्रभावकारी संशोधन प्रस्ताव राख्यो, कति राम्रो कानुन निर्माणमा योगदान पुर्यायो भन्ने भन्दा कति चर्चामा आयो, कति विवादमा देखियो, वा सामाजिक सञ्जालमा कति चर्चा भयो भन्ने आधारले मूल्याङ्कन हुन थालेको छ। यो पनि एक प्रकारले सम्पन्न बन्ने भन्दा सम्पन्न देखिने प्रवृत्तिकै राजनीतिक रूप होइन? यो आजको संसद र आजको सरकारको कुरा मात्रै होइन, तर यसबारे केही गरिएन भने यो सधैँ रहन्छ, भोलिको पनि रहन्छ। यस्तो हुन नदिन। सांसदको बिजनेस संसदबाट नै उत्पन्न हुन सक्नुपर्छ। सरकारको मुख ताकेर बस्ने प्रवृत्ति हटाउनै पर्छ। हाम्रा जुन परम्परागत संसदीय सोच छन् त्यसलाई परिवर्तन गर्नै पर्छ। सहमुख महोदय, सरकारको थोरै मात्र आलोचना गर्ने सरकार सांसद सरकार बनाउने पार्टीको भयो भने सत्तापक्षकै सांसद उत्रिए सरकार विपक्षमा भन्ने सोचिन्छ, लेखिन्छ, भनिन्छ। विपक्षका भनेका दलका सदस्यले सरकारको अलिकति मात्रै समर्थन गरे भने पनि विपक्षमा भएर पनि यस्तो भनेर पार्टीप्रतिको वफादारितामा नै प्रश्न गरिन्छ। यो सोचले समाचारको शीर्षकमा मात्र फरक पारेको छैन, भ्युअरसिप र लाइक्समा मात्रै फरक पारेको छैन, सांसदको विधायकी अधिकार र कर्तव्यमा समेत असर पारेको छ। यो संसदले आफ्नो दोस्रो अधिवेशनको उत्तरार्ध अनुभव गर्दैछ। यो अधिवेशनको समाप्तिसँगै संसद अधिवेशनको एउटा चक्र पुरा हुन्छ। यदि हामीले यो सोच, प्रवृत्ति र साधन फेरेनौँ भने पहिलो र दोस्रो अधिवेशन चाहिँ अबका अधिवेशन पनि हुनेछन्, अबका वर्षहरू सकिनेछन्। सहमुख महोदय, सरकारबाट के आउँछ र समर्थन र विरोधमा ढ्याप पारौँ भनेर मात्रै कोही सांसद हुँदैन। आफ्नो विवेक, ऊर्जा र समय यो समयभित्र देश र नारीका लागि प्रयोग गरौँ भन्नेमा ध्यान नहुन्छ। यसका लागि हामीले स्रोत साधन पनि विभिन्न किसिमले प्रयोग गर्छौँ। त्यही स्रोत साधन प्रयोग गर्दा गर्दै हामी अहिले एआईको युगमा प्रवेश गरेका छौँ। अहिले संसद यति एआईमय भएको छ कि अब संसदमा कसैले ओए म एआई हुँ रे भन्न मात्रै बाँकी छ। यो कुरालाई पनि हामीले रोक्नुपर्ने भएको छ। सांसदको गुणवत्ता, संसदको विशेषता, संसदलाई हाम्रो संविधानले दिएको, हाम्रो लोकतन्त्रले दिएको शक्ति पृथकीकरणको कुरालाई व्यावहारिक रूपमा प्रयोग गर्नु पनि हामीले यो विषयमा बहस, छलफल र बाटो बनाउनै पर्छ। नत्र हिजो जे गल्ती गर्यो, नीति नियम भन्दाखेरि जे कुराहरू बलिया हुन सकेनन्, जे कुरामा सांसदहरू बलिया भएर उभिन सकेनन्, खालि ढ्याबढ्याबे मात्रै भए भनेर एक किसिमको जन्जिर, एक किसिमको परिभाषामा हामी जकडेका थियौँ, त्यसमै हुन्छौँ। त्यही भएर हाम्रो आफ्नो विवेक, ऊर्जा, समय देशका लागि प्रयोग गर्नतिर ध्यान दिउँ, हाम्रो छलफल त्यतातिर जाओस्, गुणवत्तामा काम गरौँ, आवरणमा होइन। धन्यवाद।
1: मान्य राधिका रम्तेल, समय 3 मिनट, त्यसपछि मान्य प्रभा कार्की।
2: सम्माननीय सभामुख महोदय, म आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बढ्दै गएको डुबानको समस्याबारे सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। केही दिन अघि 1 घन्टामै 45 मिलिमिटर वर्षा हुँदा खजुरा, मङ्गलगढी, एरी चोक लगायतका बजार क्षेत्र डुबानमा परे। खोर्के, इत्राम र न्यारे खोलामा पानीको बहाव बढ्यो। वीरेन्द्रनगर 6 को आर्मी स्कुलको करिब 10 मिटर पर्खाल भत्कियो। खोर्के खोलाले पशु बगायो। वीरेन्द्रनगर 8 मोडेल कलेज आसपासका 4-5 वटा पसल पानी पसेर लाखौँ सामानको क्षति भयो। जुम्ला रोड आसपास 100 सवारी साधन डुबानमा परे। तल्लो क्षेत्रका नागरिकहरू रातभरि जागरणमा बस्न पर्यो। सम्माननीय सभामुख महोदय, यो केवल धेरै पानी परेर समस्या होइन, खोला नाला साँगिरिनु, अतिक्रमण हुनु र पानीको निकास व्यवस्थित नहुनु पनि यसको ठुलो कारण हो। अझ गम्भीर कुरा, विपद पूर्व तयारी सम्बन्धी अध्ययन अनुसार वीरेन्द्रनगरका करिब 61% घरधुरी कुनै न कुनै जोखिममा छन्। वडा नम्बर 10 र 9 डुबानको उच्च जोखिममा छन् भने वडा नम्बर 3 मा करिब 500 घरधुरी बाढी तथा कटानको जोखिममा छन्। हामीले 2071 सालको बाढीको पीडा भुलेका छैनौँ। अब प्रश्न छ, सरकार विपद आएपछि मात्र जाग्ने हो कि विपद आउनु अघि नै समाधान गर्ने? त्यसैले सरकारसँग मेरो स्पष्ट प्रश्न छ, खोला नाला अतिक्रमण कहाँ कहाँ भएका छ, कहिलेसम्म हटाइन्छ, मुख्य निकासको स्थायी समाधान कहिले हुन्छ र जोखिममा रहेका नागरिकलाई सुरक्षित बनाउन अबको ठोस योजना के हो? सङ्घ, प्रदेश र स्थानीय तह बीच स्पष्ट जिम्मेवारी, बजेट र समय सीमा सहित दीर्घकालीन डुबान नियन्त्रणको काम तुरुन्त अघि बढाइयोस्। सुर्खेतका जनताले पानी पर्दा डराएर बस्नुपर्ने अवस्था अन्त्य गरियोस्। वीरेन्द्रनगरले फेरि 2071 साललाई दोहोऱ्याउन नपरोस्। त्यसैले सम्माननीय सभामुख महोदय, नयाँ लिपेको सबैले देख्छन् तर पुरानो लिपेको कसैले पनि देख्दैन।
1: मान्य प्रभा कार्की, समय 4 मिनट, त्यसपछि मान्य वसुमाया तामाङ।
3: सम्माननीय सभामुख महोदय, आज म यस गरिमामय सदन मार्फत आम नेपाली जनताको भान्सा र दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको तर वर्षौँदेखि संरचनागत विकृतिको चेपुवामा परेको एलपी ग्यास आपूर्तिको संवेदनशील विषयतर्फ सरकार र सम्बन्धित निकायको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। एउटा कम्पनीको ग्यास सिलिन्डर अर्को कम्पनीसँग सहजै साट्न पाउने सम्बन्धमा निवर्तमान उद्योग मन्त्री माननीय गौरी कुमारीज्यूबाट भएको निर्णय अत्यन्तै व्यावहारिक, समय सान्दर्भिक र पूर्णत उपभोक्ता मैत्री छ। यस निर्णयको आम जनताबाट पनि व्यापक स्वागत भइरहेको छ। तर सभामुख महोदय, नीति बन्नु मात्र ठूलो कुरा होइन, त्यसको कडाइका साथ कार्यान्वयन हुनु असल शासनको कसी हो। त्यसैले नेपाल आयल निगमको एलपी ग्यास विनियमावली 2065 मा तत्काल आवश्यक संशोधन गरी यस व्यवस्थालाई व्यावहारिक रूपमै कार्यान्वयनमा ल्याउन म जोरदार माग गर्दछु। सभामुख महोदय, ग्यास सिलिन्डरमा लगानी उपभोक्ताको हुन्छ, उपभोक्तालाई कुनै ब्रान्डको व्यापारिक लोगो होइन सिलिन्डरको प्राविधिक सुरक्षा र गुणस्तर चाहिएको हो। सिलिन्डरको निश्चित आयु एक्सपायरी डेट हुने र सुरक्षा नै मुख्य प्राथमिकता भएकाले प्रत्येक रिफिलिङ गर्दा कम्पनीले रिफिलिङ मिति, तौल र कम्पनीको विवरण, प्रष्ट देखिने स्टिकर अनिवार्य टाँच्ने व्यवस्था गरिनुपर्छ। साथै सिलिन्डरको बिमा नेपाल आयल निगम मार्फत नै अनिवार्य गरियो भने बजारमा चलाएका अनेकौँ काल्पनिक जटिलता र भ्रमहरू स्वतः निराकरण हुनेछन्। आज खुद्रा पसलमा जाँदा उपभोक्ताले आफूसँग भएको ब्रान्ड नपाएर रित्तो सिलिन्डर थर्काउनु पर्ने बाध्यता छ। विशेष गरी एउटा मात्र सिलिन्डर भएका विपन्न र मध्यमवर्गीय परिवारले यो शास्ति दिनौ भोगिरहेका छन्। यो शास्तिको अन्त्य अब हुनै पर्छ। सभामुख महोदय, यो सँगै अर्को गम्भीर र संरचनागत खेलवाट पिडिओ अर्थात् प्रोडक्ट डेलिभरी अर्डरको वितरणमा भइरहेको छ। ठुला भनिने कम्पनीहरूले पहुँचका आधारमा बढी पिडिओ ओगट्ने तर सोही अनुपातमा ग्यास आयात नगर्ने, अनि साना कम्पनीहरूले कम पिडिओ पाएर पनि बजारमा प्रभावकारी आपूर्ति गरिरहेको स्थिति छ। यो सरासर उपभोक्तामाथिको अन्याय र बजारमाथिको सिन्डिकेट हो। यसको दुधको दुध पानीको पानी छुट्याउन नेपाल आयल निगमसँग भएका तीनवटा तथ्याङ्कको तत्काल निष्पक्ष विश्लेषण गरियोस्। एक, विगत छ महिनामा कुन कम्पनीलाई कति पिडिओ दियो। दुई, कुन कम्पनीले वास्तवमा कति ग्यास आयात गर्यो। तीन, दैनिक रूपमा बजारमा कसको आपूर्ति कति छ। पाएको कोटा अनुसार ग्यास नल्याउने र बजारमा कृत्रिम अभाव सृजना गर्ने कम्पनीको पिडिओ कटौती गरियोस्। क्षमता र सक्रियताका साथ आपूर्ति बढाउने कम्पनीलाई थप पिडिओ उपलब्ध गराइयोस्। जबसम्म ग्यास आपूर्तिमा यो स्वस्थ प्रतिस्पर्धाको वातावरण बन्दैन, तिनै सीमित घरानाको मनपरी चलिरहनेछ। सभामुख महोदय, सडक पूर्वाधार चौडा हुँदैमा वा सीमापारी ग्यासको भण्डार छ भन्दैमा नेपालीको भान्सा सुरक्षित बन्न सक्दैन। जबसम्म हाम्रो आफ्नो नीति र वितरण प्रणालीमा रहेका यी धमिराहरू हटाइँदैनन्, तबसम्म कृत्रिम अभाव, उपभोक्ताको शास्ति र सरकारमाथिको आलोचना दोहोरिरहनेछ। त्यसैले अब सतही भाषण र अस्थायी टालटुले समाधान होइन, समस्याको जरो पहिलाएर दीर्घकालीन र स्थायी समाधानतर्फ अघि बढ्न म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: मान्य बसुमाया तामाङ, समय 5 मिनट, त्यसपछि मान्य आनन्द बहादुर चन्द।
4: सम्माननीय सभामुख महोदय, म यस गरिमामय सदन मार्फत सामाजिक कल्याणको नाममा भएको एउटा गम्भीर सरकारी जग्गा दोहन र करोडौँ रुपियाँको भ्रष्टाचारको विषयतर्फ सरकार, सदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गम्भीर ध्यान आकर्षित गराउन चाहन्छु। काठमाडौँको शङ्खरापुर स्थित साबिक इन्द्रावती क्षेत्रमा असहाय ज्येष्ठ नागरिकहरूको संरक्षणको लागि ज्येष्ठ नागरिक ग्राम स्थापना गर्ने पवित्र उद्देश्य देखाइ नेपाल सरकार मन्त्री परिषदको मिति 2068 साल फागुन 26 गतिको निर्णय मार्फत बहुमूल्य सार्वजनिक जग्गा सङ्कल्प नेपाल नामक गैर सरकारी संस्थालाई भोगातीकरका लागि उपलब्ध गराइएको थियो। तर सभामुख महोदय, राज्यले पवित्र उद्देश्यका लागि दिएको उक्त जग्गामा सुरुदेखि नै निहित स्वार्थ र दोहनको प्रपञ्च रचियो र सभामुख महोदय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तर्गत मन्त्रालय मार्फत आर्थिक वर्ष 2070-71 र 71-72 सो परियोजना निर्माणका नाममा राज्य कोषबाट सिधै 6 करोड 1 लाख रुपियाँ निकासा गरियो। तर वर्षौँ बितिसक्दा पनि सो 20 रोपनी जग्गामा कुनै संरचना बनेको छैन। जग्गा अलपत्र छ र 6 करोडभन्दा बढी बजेटको कागजी दोहन गरिएको छ। यो सम्पूर्ण कार्य र योजनाको नेतृत्व सङ्कल्प नेपालकी तत्कालीन अध्यक्ष कमला कुमारी पराजुलीले गर्नुभएको थियो, जो वर्तमानमा देशको आधा जनसङ्ख्या ओगट्ने, महिलाहरूको हक हित र न्याय संरक्षण गर्ने संविधानीय निकाय राष्ट्रिय महिला आयोगकी अध्यक्ष पदमा आसीन हुनुहुन्छ। महालेखा परीक्षकको प्रतिवेदनले यसमा गम्भीर प्रश्न उठाइसकेको छ र प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले समेत छानबिन गरी निष्कर्ष निकालिसकेको छ। तसर्थ म सदन मार्फत जोरदार माग गर्दछु। एकमा, महालेखा र लेखा समितिको निष्कर्ष का आधारमा 6 करोड भन्दा बढीको यो घोटाला र जग्गा दोहनमा संलग्न राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुली सहित सम्पूर्ण व्यक्तिहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अविलम्ब विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरियोस्। 2 आरोपित राष्ट्रिय महिला आयोगकी अध्यक्षले निष्पक्ष छानबिनको लागि नैतिकताका आधारमा तत्काल पदबाट राजीनामा दिनुपर्छ, अन्यथा संसदले नेपालको संविधान बमोजिम तत्काल महाभियोगको प्रक्रिया अगाडि बढाइयोस्। 3 आर्थिक वर्ष 70-71 ज्येष्ठ नागरिकको नाममा निकासा भई हिनामिना गरिएको रकमको सावा ब्याज र हर्जना सहित सम्बन्धित संस्था र पदाधिकारीबाट तत्काल असुल उपर गरी राज्य कोषमा दाखिलिया गरियोस्। सभामुख महोदय, अर्कोतर्फ आज भोटेकोशीमा आएको भीषण बाढी र पहिरोले सयौँ नागरिकलाई बेघर बनाएको छ। त्यहाँका वृद्ध वृद्धा असहाय र अनाथ बालबालिकाहरूको त्रिपाल मुनि खुल्ला आकाशमा रात बिताउन बाध्य छन्। उनीहरूका लागि तत्काल सेल्टर बनाउन जग्गाको टटकारो आवश्यकता छ। एकातिर बाढी पीडित अनाथ बालबालिकाका लागि ओत लाग्ने ठाउँ छैन, अर्कातिर मन्त्री परिषदको निर्णय गराएर ओगटिएको शङ्करापुरको त्यो 20 रोपनी जग्गा बहुमूल्य सरकारी जग्गा अल्पत्र पारिएको छ। तसर्थ म सरकारसँग माग गर्दछु, भ्रष्टाचारको घेरामा परेको र अल्पत्र पारिएको शङ्खरापुरको सो 20 रोपनी सरकारी जग्गालाई तत्काल सरकारले आफ्नो नियन्त्रणमा लियोस् र भोटेकोशीका बाढी पहिरो पीडित असहाय वृद्ध वृद्ध र अनाथ बालबालिकाहरूको पुनःस्थापनाका लागि सुरक्षित सेल्टर निर्माण गर्न हस्तान्तरण गरियोस् र यसो गर्न सकेमा एकातिर भ्रष्टाचारमाथि कडा प्रहार हुनेछ भने अर्कातिर वास्तविक विपदमा परेका नागरिकले राज्यको राहत र अन्यायको अनुभूति गर्नेछ। धन्यवाद।
1: माननीय आनन्द बहादुर चन्द, समय 5 मिनट, त्यसपछि गोविन्द पन्ती।
5: सम्मानीय सभापति महोदय, विश्वमा सफ्टवेयर क्लाउड र डिजिटल सर्भिसको प्रतिस्पर्धा जारी नै छ। एआईले अहिले एउटा नयाँ स्ट्राटेजिक डोमेन सिर्जना गरेको छ, जहाँ कम्प्युटिङ पावर, डाटा मोडेल्स र ट्यालेन्टका लागि अभूतपूर्व प्रतिस्पर्धा र अवसर सिर्जना गरेको छ। हिजो र अस्ति 2 बिदा भएको हुँदा मैले संसारमा एआईमा के कुरा भइरहेको छ भनेर यसो अध्ययन गर्ने जमर्को गरेँ। गुगल स्कलर खोलेँ र सबैभन्दा बेस्ट आर्टिकल अथवा बुक च्याप्टर के छ भनेर हेरेँ र एउटा रिसर्च भेटेँ। सेप्टेम्बर 26 जोन हपकिन्स विश्वविद्यालयकी प्रोफेसर गिलियन ह्याटफिल्ड र एमआइटीका इकोनोमिस्ट एन्ड्रू कोले द इकोनोमिक्स अफ ट्रान्सफर्मेटिभ एआईको च्याप्टर नम्बर 5 एन्ड इकोनोमी अफ एआई एजेन्ट्सले महत्त्वपूर्ण प्रश्न उठाएको देखे। जब एआई स्वयंले आर्थिक एजेन्ट बन्न सुरु गर्छ, त्यसपछि त्यसले बजार, कम्पनी र राज्यका संस्थाहरूलाई कसरी बदल्न सक्छ? फेरि मैले हेरेँ, त्यसो हो भने अब नेपाल कहाँ रहेछ? र नेपाल र त्यो खोज्दै गर्दाखेरि अक्सफोर्ड इन्साइटको 2024 गभर्मेन्ट एआई रेडिनेस इन्डेक्समा नेपालको स्कोर 33.34 रहेको भेटे र हाम्रो स्थान 150 स्थानमा रहेको देखे। फेरि मेरो आँखा छिमेकी मुलुक भारततर्फ लाग्यो र मैले भारतको भारतको डाटा हेर्दाखेरि छिमेकमुलुक भारतले 5 वर्षका लागि करिब 10,371 करोड भारतीय रुपियाँको इन्डिया एआई मिसन अघि बढाएको रहेछ। जुन 2026 सेयर्ड एआई इन्फ्रास्ट्रक्चरमा 45,000 बढी एआई प्रोसेसिङ युनिट जिपियु उपलब्ध गराइसकेको रहेछ। इन्डिजिनियस फाउन्डेसन मोडल्स, डाटा सेट, रिसर्च र फेलोसिपमा पनि ठुलो लगानी भइरहेको रहेछ। म नेपालले भारतसँग प्रतिस्पर्धा गर्नुपर्छ भनिरहेको छैन, तर हामीले डिरेक्सन, स्पिड र डिसिप्लिनमा प्रतिस्पर्धा त गर्न सक्छौँ भन्ने सोचेँ। त्यसपछि म नेपालको पोलिसीतिर गएँ। नेपाल सरकारले नेसनल एआई पोलिसी ल्याएको छ, नेसनल एआई सेन्टर स्थापना गरेको छ, सोभरनियन एआई कम्प्युट सेन्टर पनि स्थापना गरेको घोषणा गरेको छ। म सरकारलाई यस निर्णयको लागि स्वागत गर्न चाहन्छु, तर सभामुख महोदय, घोषणा त गन्तव्य होइन नि, यो त यात्राको सुरुवात मात्र हो। त्यसपछि मैले हाम्रो साइन्स एन्ड टेक्नोलोजी मिनिस्ट्रीको वेबसाइट खोले, एउटा त राम्रो कुरा भेटेँ, त्यसमा इन्फर्मेसन अथवा सूचना अथवा हामीले सम्पर्क गर्दाखेरि कमसेकम इन्फो एट द रेट भन्ने इमेल चाहिँ रहेछ। सरकारका कर्मचारीहरूले इन्फो एट द रेट मन्त्रालयका इमेल कति प्रयोग गर्छन् त्यो मलाई थाहा छैन, तर कमसेकम त्यसमा भेटे खुसी लाग्यो। र त्यसपछि खोजे के साइन्स एन्ड टेक्नोलोजी मिनिस्ट्रीले नेसनल एआई एक्सन प्लान सार्वजनिक गरेको छ भनेर खोजे, र सँगसँगै यस वर्षको बजेट, कम्प्युट क्यापासिटी, रिसर्चर ट्रेनिङ, नेपाली डाटा सेट, एआई लिटरेसी टार्गेट्स, साइबर सेक्युरिटी इन्भेस्टमेन्ट, युनिभर्सिटी र स्टार्टअप पार्टिसिपेसन जस्ता मेजरेबल माइलस्टोनहरू छ कि छैनन् भनेर हेरे, र कता कता अलि नभेटेको जस्तो लाग्यो। फेरि म विश्वविद्यालयतिर गएँ, विश्वविद्यालयले सफ्टवेयर इन्जिनियर प्रड्युस गरेको जस्तो देखियो, र अहिले त्रिभुवन विश्वविद्यालय लगायतका अरू विश्वविद्यालयहरूतिर जाँदाखेरि विश्वविद्यालयमा सेन्टर फर एआई एन्ड मसिन लर्निङ बनाउनुको सट्टा बिबिए जस्ता प्रोग्राम बाँड्न तल्लिन भएको देखेँ। र फेरि म रिसर्चतिर गएँ, मैले युजिसी लगायत विश्वविद्यालयका अरू रिसर्चहरू पनि हेरेँ कि हाम्रो विश्वविद्यालय, हाम्रा युनिभर्सिटी ग्रान्ट कमिसनहरू मसिन लर्निङ एआई जस्ता कुराहरूमा रिसर्च गरिरहेको छ, तर दुर्भाग्यवश एकदमै थोरै अथवा त्यो रिसर्च पनि भेट्न सकेन। फेरि म स्कुलतिर गएँ कि हाम्रो सरकारले अब अर्को वर्षै भए पनि एआई मसिन लर्निङ रोबोटिक जस्ता कोर्सहरू राख्न खोजिरहेछ। मैले फ्युचर अफ जब रिपोर्ट्स पढेँ, फ्युचर अफ जब रिपोर्ट्समा सबैभन्दा माथि एआई रोबोटिक्स एआई नै थियो, र मैले हाम्रो पाठ्यक्रम हेर्दाखेरि शिक्षा मन्त्रालयको कुरा हेर्दाखेरि त्यसमा पनि कता कता नमिलेको जस्तो लाग्यो। र राष्ट्र सेवक कर्मचारीलाई सरकारले के अपस्किलिङ गर्दैछ त, अब एआई मसिन लर्निङको ट्रेनिङ दिइरहेछ र हाम्रो समय घटाएर सेवा प्रवाहमा हामी काम गरिरहेछौँ, त्यो पनि काम भइरहेको भए पनि त्यसमा पनि मैले खासै सूचना पाउन सकेन। त्यसैले सभामुखज्यू मार्फत म नेपाल सरकारलाई के अनुरोध गर्न चाहन्छु भने अब प्रत्येक मन्त्रालयले आफ्नो क्यालेन्डर बनाओस्, त्यो क्यालेन्डरमा उसले गर्ने काम हामीले पनि देख्न सकौँ, र त्यो काम कहिले हुन्छ, कसरी हुन्छ, र मेजरेबल आउटकम्सहरू के हो, त्यो कुराहरू सबैलाई सूचित गराउन भन्न चाहन्छु। धन्यवाद।
1: मान्य गोविन्द पन्ती, समय 4 मिनट, त्यसपछि मान्य बुद्धि प्रसाद पन्ती।
6: सम्मान्य सभामुख महोदय, आज म भटेकोशी बाढीबाट बेपत्ता हुनुभएका नागरिकहरूको कानुनी उल्झनबारे नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। मुलुकी देवानी संहिता 2074 दफा 40 कुनै व्यक्ति बिना सूचना लगातार 12 बेपत्ता भएमा जीवित रहेको प्रमाण प्राप्त नभएसम्म मृत्यु भएको मानिने व्यवस्था गरेको छ। त्यस्तै 80 उमेर पुरा भएको व्यक्तिको हकमा 5 युद्धस्थलमा खटिएको सैनिकको हकमा युद्ध समाप्त भएको मितिले 4 र दुर्घटनामा परेको व्यक्ति भए दुर्घटना भएको मितिले 3 पुरा भएपछि मृत्यु भएको मानिने व्यवस्था छ। तर उपदफा 4 कुनै व्यक्ति विपद वा दुर्घटनामा परि बेपत्ता भएको अवस्थामा सरकारवालाले अदालतमा निवेदन दिएर मृत्युको न्यायिक घोषणा माग्ने सक्ने व्यवस्था गरेको छ। यसको कार्यविधि समेत मुलुकी देवानी कार्यविधि नियमावलीमा तोकिएको छ। सभामुख महोदय, समस्या यहीँबाट सुरु हुन्छ। भोटेकोसी बाढी जस्तो ठुलो विपद, मानिसहरू बाढी पहिरो सुरुङ नदी तथा भग्नावशेषमा परि बेपत्ता भएका छन्। कतिपयको शव तत्काल भेटिन सम्भव छैन, खोज तथा उद्धार कार्य लामो समयसम्म चल्न सक्छ। यस्तो अवस्थामा अहिलेको कानुनी व्यवस्थाले शव नभेटिएको र मृत्युको यकिन प्रमाण नभएको परिवारलाई कानुनी रूपमा मृतक हैसियत प्राप्त गर्न लामो र जटिल प्रक्रियामा जानुपर्ने अवस्था सिर्जना गर्न सक्छ। यसको प्रत्यक्ष असर केवल मृत्यु दर्तामा मात्र पर्दैन, परिवारको राहत तथा क्षतिपूर्ति, बिमा रकम, बैङ्क तथा वित्तीय कारोबार, सम्पत्तिको हक हस्तान्तरण, उत्तराधिकार, सामाजिक सुरक्षा तथा आश्रित परिवारको कानुनी अधिकार प्रभावित हुन सक्छ। अझ गम्भीर कुरा के हो भने एउटा परिवारले आफ्नो प्रियजनलाई विपदमा गुमाएको छ कि अझै कतै जीवित हुनुहुन्छ भन्ने अनिश्चितमा वर्षौँ कुर्नुपर्ने व्यवस्था आउन सक्छ। कानुनले प्रमाण खोज्नु स्वाभाविक हो, तर विपदमा पीडित परिवारलाई प्रमाणको अभावमा वर्षौँ राज्यको सुविधा र अधिकारबाट वञ्चित गर्नु न्यायसङ्गत हुन सक्दैन। नेपालको विपद जोखिम न्यूनीकरण तथा व्यवस्था ऐन 2074 पनि विपदको कारण मृत्यु भएका व्यक्तिको परिवारलाई न्यूनतम राहत उपलब्ध गराउने र विपद प्रभावितलाई तत्काल खारेज उद्धार तथा राहत उपलब्ध गराउने राज्यको दायित्व स्पष्ट गरेको छ। त्यसैले सरकार समक्ष मेरो सुझाव छ, पहिलो भट्टेकोसी बाढी जस्तो राष्ट्रिय स्तरको ठुलो विपदमा बेपत्ता भएका व्यक्तिहरूका परिवारलाई राहत, क्षतिपूर्ति, बिमा तथा सामाजिक सुरक्षाबाट वञ्चित हुन नदिन गरी विशेष कानुनी व्यवस्था गरियोस्। दोस्रो, मुलुकी देवानी संहिताको दफा 40 आवश्यक संशोधन गरी नेपाल सरकारले औपचारिक रूपमा राष्ट्रिय विपद घोषणा गरेको विशेष अवस्थामा निश्चित प्रमाण र सरकारी छानबिनको आधारमा सामान्य 3 प्रतीक्षा अवधि लागू नहुने व्यवस्था गरियोस्। तेस्रो, मृत्युको अन्तिम न्यायिक घोषणा र तत्काल राहत पाउने अधिकारलाई अलग गरियोस्, अर्थात् सब नभेटिए पनि सरकारी खोज तथा उद्धार समितिको प्रमाण, प्रत्यक्ष विवरण, घटनास्थलको प्रमाण, यात्राको अभिलेख, प्रहरी मुस्किलका लगायतका आधारमा विपदमा का कारण बेपत्ता भनेर अस्थायी कानुनी मान्यता दिई परिवारलाई तत्काल राहत, क्षतिपूर्ति र बिमाको प्रक्रिया अगाडि बढाइयोस्। भविष्यमा हुने ठुलो भूकम्प, बाढी पहिरो, हिमपहिरो, विमान दुर्घटना वा अन्य सामूहिक विपदका लागि विशेष विपद मृत्यु तथा बेपत्ता व्यवस्थापन कार्यवाही तत्काल निर्माण गरियोस्। सभामुख महोदय, त्यसैले भटेकसी विपदको पीडित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्न विद्यमान कानुनको मानवीय व्यवस्था, आवश्यक विषय निर्णय र दीर्घकालीन रूपमा कानुन संशोधन गरी यस्तो असाधारण परिस्थितिमा असाधारण व्यवस्था गर्न म नेपाल सरकारसँग जोडदार माग गर्दछु। धन्यवाद।
1: मान्य बुद्धि प्रसाद पन्थ, समय 4 त्यसपछि मान्य ललिता कुमारी।
7: सम्माननीय सभामुख महोदय, आज म जनतासँग सबैभन्दा नजिकको सरकार मानिने स्थानीय सरकारको विषयमा उठेका केही गम्भीर विषयहरू यस गरिमामय सदनमा राख्न चाहन्छु। सभामुख महोदय, स्थानीय तहमा भ्रष्टाचार जसरी र जुन रूपमा बढ्दै अनि उजगार हुँदै गइरहेको छ त्यो एकदमै असामान्य र भयावह छ, जसका कारण आम जनताले सङ्घीय सरकारप्रति नै प्रश्न गर्न थालेका छन्। भ्रष्टाचार र भागभण्डाले गर्दा स्थानीय पालिकाहरू यसरी ऋणमा डुबेका छन् कि कतिपय पालिकाहरू त विकास निर्माणका भुक्तानी मात्र नभई कर्मचारीहरूको तलब र उपदान समेत भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका छन्। कतिपय पालिकाहरूमा त जनप्रतिनिधि र कर्मचारीहरूबीच अघिल्लो आर्थिक वर्षको भागभण्डा नमिल्दा बजेट प्रक्रिया नै अवरुद्ध छन् भने कतै बजेट पारित भएर पनि खाता सञ्चालन हुन नसकेको अवस्था छ। मधेश प्रदेशको एकमात्र महानगर वीरगन्ज महानगरपालिकाले समेत कर्मचारीहरूको तलब र उपदान गरी 73 करोडभन्दा बढीको रकम भुक्तान गर्न नसक्दा त्यहाँ कार्यरत र अवकाशप्राप्त कर्मचारीहरू ठूलो मारमा परेका छन्। सभामुख महोदय, स्थानीय तहमा हुने करार एवं ज्यालादारीका कर्मचारी नियुक्तिदेखि ठेक्कापट्टासम्मका सम्पूर्ण कामहरू पार्टी नातागोता र व्यक्तिगत सम्बन्धका आधारमा पूर्ण मिलोमतोमा हुने गरेको व्यापक जनगुनासो छ त्यहाँ। त्यस्ता लेनदेन र राजनीतिक आस्थाको आधारमा हुने शिक्षक तथा अन्य करार कर्मचारीको नियुक्ति एवं सरुवाले शिक्षा र स्वास्थ्य जस्ता जनताको प्रत्यक्ष सरकारका क्षेत्र समेत अस्त व्यस्त र आक्रान्त छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने कुल उजुरीको 52% अर्थात् आधाभन्दा बढी उजुरी स्थानीय पालिकाहरूको विरुद्धमा मात्रै पर्दै गर्दा एउटा मेयरको कार्यकालमा भएको भ्रष्टाचारको अनुसन्धान अर्को व्यक्ति मेयर बन्दासम्म पनि पुरा हुन नसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग अहिलेको हाम्रो न्याय प्रणाली र सुशासन भद्दा मजाकको विषय बन्न पुगेको छ। सभामुख महोदय, अब सुशासनको नारामा बनेको यो सरकारको पहिलो काम अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई चुस्त, सक्षम र निष्पक्ष बनाउन अत्यन्तै आवश्यक भइसकेको छ। त्यसका लागि आयोगमा तत्कालै आयुक्तदेखि अनुसन्धान अधिकृतसम्मका जनशक्तिहरू अवकाश प्राप्त वा अन्य निजामती समूहबाट नभई छुट्टै अख्तियार समूह बनाई खुल्ला प्रतिस्पर्धाबाट ल्याउने व्यवस्था गर्न म सम्माननीय सभामुखज्यू मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, यसका साथै स्थानीय सरकारले सुशासनका साथ गर्ने कार्य सम्पादनको मूल्याङ्कनको आधारमा सङ्घीय सरकारले राम्रो गर्ने पालिकाहरूलाई पुरस्कृत गर्ने र भ्रष्टाचारमा संलग्न पालिकाहरूको आवश्यक परे अनुदान रोक्नेसम्मको कडा र निर्मम विधि अपनाउन म सभामुखज्यू मार्फत सरकारको ध्यान आकर्षण गराउँदछु। अन्यथा गाउँ गाउँमा सिंहदरबारको सट्टा गाउँ गाउँमै भ्रष्टाचार बन्ने निश्चित भएको विषय पनि म पुनः सभामुखज्यू मार्फत सरकारलाई जानकारी गराउन चाहन्छु। धन्यवाद।
1: मान्य ललिता कुमारी, समय 4 मिनट, त्यसपछि मान्य सोम शर्मा।
2: सम्माननीय सभामुख महोदय, आज हामीले भोगिरहेको प्राकृतिक विपत्तिलाई केवल जलवायु परिवर्तनको परिणाम भनेर मात्र पुग्दैन, हामीले आफै गरिरहेको वन विनाश, अनियन्त्रित विकास र वातावरणसँगको खेलवाड पनि जोखिम अझै बढाइरहेको छ। जलवायु परिवर्तनको असर हिमालमा मात्र होइन, मधेसको जीवनमा पनि प्रत्यक्ष रूपमा परिरहेको छ। हिमालमा बाढी आउँछ, पहाडमा पहिरो जान्छ, त्यसको असर अन्तत मधेससम्म पुग्छ। सम्माननीय सभामुख महोदय, हामीले भोटे कोशीमा आएको बाढी देख्यौँ, पहाडमा गएको पहिरो देख्यौँ। यस्तो विपत्ति आउँदा हामी जलवायु परिवर्तन भन्छौँ। हो, जलवायु परिवर्तन यसको ठुलो कारण हो, तर वातावरणसँग हामीले आफै गरिरहेको व्यवहारलाई पनि बिर्सिनु हुँदैन। हामी रुख काटिरहेका छौँ, पानीका मुहान सुखाइरहेका छौँ, प्राकृतिक स्रोतमा दबाब बढाइरहेका छौँ। प्राकृतिक माथि दबाब बढाउँदै गयो भने त्यसको असर कुनै न कुनै रूपमा हामीले नै भोग्नुपर्छ। अर्कोतर्फ मधेसको अवस्था झन गम्भीर बन्दै गएको छ। मधेसमा जलवायु परिवर्तनको असर खेतीमा मात्र होइन, हाम्रो दैनिक जीवनमा देख्नु थालेको छ। कहिले अत्याधिक गर्मी, कहिले असामान्य चिसो, कहिले लामो समयसम्म पानी नपर्ने, अनि एकैपटक अत्याधिक वर्षा हुने, गर्मीमा लु चल्ने, अत्याधिक आर्द्रता हुने, मानिसलाई घर बाहिर निस्कन समेत गाह्रो हुने अवस्था आउँछ। मौसमको सन्तुलन बिग्रिँदा हाम्रो समाज, हाम्रो स्वास्थ्य, हाम्रो कृषि र हाम्रो जनजीवन सबै प्रभावित हुन्छ। खेतमा समयमा पानी नहुँदा किसानले खेती गर्न सक्दैन। खेती भएन भने आम्दानी हुँदैन, आम्दानी भएन भने घर कसरी चल्छ, अनि हाम्रो युवा विदेश जाने बाध्य हुन्छ। त्यसले मधेसको कृषि सङ्कट र वैदेशिक पलायनलाई पनि जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्छ। यो केवल वातावरणको विषय होइन, यो मधेसको जीवन र भविष्यको विषय हो। हामी भगवान् श्री कृष्णको गीता पढ्छौँ, गीताले कर्म गर्न सिकाउँछ, त्यसले कर्मको सही दिशामा पनि हुनुपर्छ। किसानले आफ्नो खेतमा कर्म गरिरहेका छन्, युवाले आफ्नो भविष्यको लागि कर्म गरिरहेका छन्, राज्यले पनि आफ्नो कर्म गर्नुपर्छ, मानिस र प्रकृति दुवैलाई बचाउनु पर्छ। अब सरकारको काम विपत्ति आएपछि राहत दिने मात्रै होइन, पानी संरक्षण, सिँचाइ विस्तार, वन संरक्षण, भूजल संरक्षण, जलवायु अनुकूल कृषि र स्थानीय रोजगारी सृजनामा दीर्घकालीन काम गर्नुपर्छ। सभामुख महोदय, हामीले प्रकृतिलाई जित्ने होइन, प्रकृतिसँग मिलेर बाँच्ने बाटो रोज्नुपर्छ। मधेसको खेतमा समयमा पानी भयो भने किसानको जीवन बच्छ, हिमाल सुरक्षित भयो भने मात्रै मधेस सुरक्षित हुन्छ, र मधेसको किसान सुरक्षित भयो मात्रै नेपालको भविष्य सुरक्षित हुन्छ। धन्यवाद। जय देश, जय मधेस।
8: माननीय सदस्य सोम शर्मा, समय 5 मिनट।

0: सम्माननीय सभामुख महोदय, केही दिन अघि मात्रै हामीले जेएनजी जनआन्दोलनको पहिलो दिवस मनायौँ। त्यो दिनको स्मरण अझै पनि गरिरहेको छु। ठ्याक्कै एक वर्ष पुगेछ। त्यही स्थानमा सडकभरि रगत बगेको, टाउका, छाती, हात र खुट्टाहरूमा तातो गोलीले रातो रगत निस्केको। यहीँबाट तत्कालीन शासकलाई फेरि सोध्न चाहन्छु, भाद्र 2324 दिनहरूमा सडकमा उत्रेका ती साना नानी बाबीहरूले आखिर के गल्ती गरेका थिए? उनीहरूको हातमा बन्दुक थिएन, पेट्रोल बम थिएन, उनीहरूको हातमा थियो त केवल किताब, कापी, कलम र एउटा सेतो कागज जसमा लेखिएको थियो, सरकार हामीलाई सुशासनयुक्त राज्य र वाक स्वतन्त्रता चाहियो, हामी डिजिटल संसारसँगको सम्बन्ध तोड्न चाहँदैनौँ। तर उनीहरूको आवाज सुन्नुको साटो, उनीहरूको गुनासो बुझ्नुको साटो राज्यले उनीहरूमाथि ताकी ताकी गोली चलायो। सडकमा रगतको आहाल बगाइयो। मानिसका शरीरहरूलाई यसरी ढालिए जसरी खसी काटिन्छन्। बालुवाटारका ठालुहरूले जो रक्त पिपास पिचासु बनेर त्यो लासको थुप्रो र रगतको होली हेरिरहेका थिए। सायद रगत हेर्ने र लास हेर्ने आफ्नो विगतको अभ्यासले पनि होला ती साना साना नानी बाबीहरूमाथि त्यति विधि लासहरू देख्दा पनि, त्यति धेरै रगत देख्दा पनि एकपटक भन्न सकेनन्, भयो अब गोली नचलाऊ। साझा ती नागरिकहरूको लासलाई देख्दा सायद लाग्थ्यो मान्छे हुँ कि भनी प्रमाणित गर्नको लागि जिम्मेवार घटनाको जिम्मेवारी बोध गरेर एकपटक भन्छन् र राजीनाम दिन्छन्। तर अह, उल्टै उनीहरूलाई लासभन्दा पनि आफ्नो सत्ताको माया थियो, सत्ताको डर थियो। र साझ तत्कालीन संचार मन्त्रीको जुन भनाइ थियो त्यो भनाइबाट स्पष्ट देखिन्थ्यो सरकारको रवाफ के थियो भनेर। उल्टै घुसपेट भनेर आन्दोलनकारीलाई आरोपित गरिन्थ्यो। उनीहरूलाई लागेको थियो होला अघिल्लो चैत्र 15 जस्तै फेरि नागरिक डराएर बस्छन्। तर नागरिक अब ती निरङ्कुशता सहेर बस्नेवाला थिएनन्। त्यसैले उनीहरू भोलिपल्ट सडकमा उत्रिए र एउटा परिवर्तनको सङ्घघोष गरे। एकपटक सायद ती नागरिकका आवाजहरू राम्रोसँग सुन्ने चेष्टा बोकेको भए, गोली नचलाऊ भनेर शब्द मात्र निकालिदिएको भए, सम्भवतः 24 उनीहरू आफ्नै घर छोडेर हेलिकप्टरबाट भाग्नु पर्ने थिएन होला, देशले त्यो विद्रोह भोग्ने थिएन होला। र सायद तपाईँहरूकै हालीमुहाली हुन्थ्यो होला, हामी उही सडकमा हुन्थ्यो होला, अनि हाम्रा सभापतिलाई अझै कति दिन जेल हाल्ने हो भनेर सोच्न पनि पाउँथ्यो होला, हाम्रा प्रधानमन्त्रीलाई अझै कसरी घेराबन्दी गर्ने हो भनेर मजाको योजना पनि बनाउन सक्थ्यो होला, हामीलाई जेल हाल्न सक्थ्यो होला, अनि दिनहुँ भ्रष्टाचार गरेर अझै पनि कति सम्पत्ति जम्मा गर्ने हो भनेर सोच्न सक्थ्यो होला। तर यो सबै कसले गर्दा भयो? हामीले गर्दा या तिमीहरूले गर्दा? हामीलाई सांसद बन्न या मन्त्री बन्न, प्रधानमन्त्री बन्ने इच्छा थिएन, त्यो त तिमीहरूले गर्दा नै भएको हो। तिमीहरू भ्रष्ट भयौ, हामी मुलुकको विकासको जिम्मेवारी बोक्न बाध्य भयौँ। अब भन्नुहोस्, गल्ती कसको? तिमीहरूको या ती सडकमा उत्रिएका नागरिकहरूको? यो सबैको बावजुद एउटा विद्रोह गर्न आएका नागरिकलाई सधैँ देश जलाउने, खरारी पार्ने भन्दा हामीलाई त्याग लगाउनेहरूलाई अलि साह्रै बोलेर भन्न मन छ। सिंहदरबार, संसद भवन र बालुवाटारलाई दुर्गन्धित र अपवित्र कसले बनायो? ती शब्द सुन्ने बित्तिकै नागरिकलाई रिस उठ्ने कसले बनायो? ती संरचनाको भित्ता देख्ने बित्तिकै आक्रोश र क्रुद्ध हुने गरी कसले गरेको कामहरू? न्यायालयप्रति आम नागरिकको अविश्वास हुने गरी फोहोरी राजनीतिको खेल खेलिदिएको कसले हो? जलाएको भन्दा आरोप लगाउनेहरूले ती संरचनालाई जनताको मनमा श्रद्धा र सम्मान हुने गरी काम किन नगरिदिएको हो? जल्नु सही थिएन तर जलाउनुपर्छ भन्ने आवाज सुनिँदा पनि किन नागरिक हो भन्ने अवस्थामा पुगे? तिमीहरूले कुनै दिन समीक्षा गर्यौ? त्यति बेला त गर्न पाएनौ होला, तर अब मजाले बार्तरीमा घर बसेर समीक्षा गर्नु। तर खबरदार, दायाँ बायाँ कुरामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। फेरि सुन्दैछु, संसद पुनस्थापनाको रटान लगाएर फेरि जनतालाई लडाउन खोज्दै थौरे। अहिलेसम्म त गुन्डु र बार्तरीमा आनन्दले बस्न दिएका छन्, तर यदि यस्तै रटान लगाएर बस्यो भने तिमीहरूलाई कसैले कुटी बनाउने मान्छे पनि नपाउन सक्छौ। म यहीँबाट स्पष्ट चेतावनी दिन चाहन्छु, बालुवाटारबाट हेलिकप्टरमा भागेको त्यो दिन पक्कै पनि स्मरण दिलाउन नपर्ला। 2007 साल, 2046 साल, 52-62 जनयुद्ध तिमीहरूको निमित्त आन्दोलन हुने, विद्रोह हुने, अझै संविधान भने जनयुद्ध भन्दा शब्द घुसाउन पर्ने, अनि हामीले देश र जनताको निमित्त गरेको आन्दोलन तिमीहरूको लागि अराजकता हुने, देश जलाउने झुण्ड हुने। सम्माननीय सभामुख महोदय, म धेरै लामो कुरा गर्न चाहदिनँ, समय अलि मागेको थियो, समय छोटो पुगेछ। यी सबैको बावजुद जस्तै त्यो दिन आम नागरिकको पक्षमा त्यतिखेरको भ्रष्ट सरकारको विरुद्धमा सडकमा आए, हामीलाई यहाँ पुर्याए, परिवर्तनका सङ्घघोष भनेर श्रद्धा गरिनुपर्ने, सम्मान गर्ने पात्रहरू अहिले जेलमा छन्, सधैँभरि जेलमा राखेर हामी सत्तामा बस्न सुहाउँदैन, सभामुखमा हुँदै जेलबाट तत्काल रिहाई गरियोस्। धन्यवाद।
1: मान्य सदस्यहरू, विशेष समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ। मान्य सदस्यहरू, अब पठनी सभा नियमावली 2083 को परिषद 8 बमोजिमको प्रश्नोत्तर कार्यक्रम प्रारम्भ हुन्छ। आज परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यक्रम रहेको छ। मान्य सदस्यहरू, मान्य मन्त्रीले उत्तर दिनुभएपछि प्रश्नकर्ता मान्य सदस्यले चाहेमा आफ्नो प्रश्नसँग सम्बन्धित विषयमा केन्द्रित रही 1 मिनटभित्र पूरक प्रश्न सोध्न सक्नुहुने बेहोरा समेत जानकारी गराउँछु। मान्य सदस्यहरू, अब परराष्ट्र मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रम प्रारम्भ हुन्छ। अब म माननीय परराष्ट्र मन्त्री शिशिर खनाललाई रोस्टममा आउन आग्रह गर्छु।

0: मान्य सदस्यहरू, अब प्रश्नकर्ता मान्य सदस्य सीता थपलियालाई आफ्नो प्रश्न सोध्न अनुमति दिन्छु। प्रश्न नम्बर 12।
1: सम्माननीय सभामुख महोदय, परराष्ट्र मन्त्रीज्यूलाई म प्रश्न सोध्न चाहन्छु। परराष्ट्र मन्त्रीज्यू तपाईँ आफै भारत भ्रमणको क्रममा द्विपक्षीय वार्तामा सरकारसँग पुरानो ब्यागेज नभएको अभिव्यक्ति दिनुभएको थियो। पुरानो ब्यागेज भनेको के हो? विगतमा सरकारले गरेको कुन कुन निर्णय ब्यागेज हो? लिपुले कालापानी लिपिया धुरा समेटिएको नक्सालाई संविधानमा समावेश गर्ने निर्णय पुरानो ब्यागेज हो? विगतमा सरकारका परराष्ट्र नीतिमा के कस्ता गल्ती भए? मन्त्री र मन्त्रालयको धारणा के हो?
0: मान्य सदस्यहरू, अब माननीय परराष्ट्र मन्त्री शिशिर खन्नालाई उक्त प्रश्नको उत्तर दिन अनुमति दिन्छु।
2: सम्माननीय सभामुखज्यू, मान्य सदस्यज्यूहरू, यस सम्मानित सदनमा माननीयज्यूहरूले उठाउनु भएको परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विविध प्रश्नहरूको जवाफ दिने क्रममा आज मान्य श्री सीता थपलियाज्यूले सङ्घीय संसद सचिवालय प्रतिनिधि सभा प्रश्न व्यवस्थापन शाखामा 2083 साउन 26 गते दर्ता गराउनु भएको मेरो भारत भ्रमणका बखत द्विपक्षीय वार्तामा वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको सन्दर्भ सम्बन्धी प्रश्नको जवाफ दिन चाहन्छु। वर्तमान सरकार नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको बेहोरा म पुनः उल्लेख गर्न चाहन्छु। नेपालले छिमेकी एवं मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई सदैव उच्च प्राथमिकतामा राख्दै आएको छ। द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने दिशामा उच्च स्तरीय भ्रमणहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। यसै क्रममा मैले 5-7 जुन 2026 मित्रराष्ट्र भारतको र 14-17 जुन 2026 मित्रराष्ट्र चीनको औपचारिक भ्रमण सम्पन्न गरेको विषयमा यस सम्मानित सदनलाई जानकारी गराइसकेको छु। भारतको औपचारिक भ्रमणको क्रममा मैले व्यक्त गरेको ओल्ड ब्यागेज, पुरानो बोध सम्बन्धी धारणालाई सही सन्दर्भ र कूटनीतिक अर्थमा बुझ्न आवश्यक छ। सर्वप्रथम त ओल्ड ब्यागेजको स्पष्ट अर्थ र प्रयोग भएको सन्दर्भ उल्लेख गर्न चाहन्छु। ब्यागेज शब्दले स्वाभाविक रूपमा नकारात्मक बोझ वा विगतको अवरोध, नेगेटिभ कनोटेसनलाई जनाउँछ। उक्त भनाइको सन्दर्भ र तात्पर्य विगतमा देखिने गरेको आन्तरिक राजनीतिक ध्रुवीकरण, इन्टर्नल पोलिटिकल पोलराइजेसन तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनीतिक अस्त्रीकरण, पोरोकियल पोलिटिकल विपनाइजेसन अफ फरेन पोलिसी र डिप्लोमेसीबाट मुक्त हुनु हो। तर यो अभिव्यक्तिको राज्य र सरकार निरन्तर उत्तराधिकारीवाला संस्था हो भन्ने स्थापित राजनीतिक मान्यता वा राज्यको विरासत, लेगेसी विपरीत अर्थ लगाउनु अतिशयोक्तिपूर्ण हुन जान्छ। छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ हानिको औजार बनाउने गलत अभ्यास नै विगतको बोझ हो, जसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ छ भन्ने स्पष्ट सन्देश दिन खोजिएको बेहोरा म अनुरोध गर्न चाहन्छु। यो अभिव्यक्ति मुलुकको गरिमामय इतिहास, राष्ट्रिय विरासत, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय हितको रक्षा तथा ऐतिहासिक दस्तावेजहरू, स्टेट्स हिस्टोरिक लेगेसी संरक्षणप्रति लक्षित होइन। लिपुलेख, कालापानी र लिम्पिया धुरा समेटिएको नेपालको राजनीतिक नक्सा र त्यसलाई अनुमोदन गर्ने संविधान संशोधन, संसदको सर्वसम्मत निर्णय तथा समग्र नेपाली जनताको साझा राष्ट्रिय संकल्प हो। यो हाम्रो संवैधानिक र सार्वभौम दस्तावेज हो, जसलाई कुनै पनि सन्दर्भमा बोझ मान्न सकिँदैन। मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, सिमानाको रक्षा र स्वाभिमानलाई अक्षुण्ण राख्ने विषय कुनै पनि सरकारको सर्वोपरि एवं स्थायी जिम्मेवारी हुने आउने बेहोरा अनुरोध गर्न चाहन्छु। वर्तमान सरकार कुनै पनि पूर्वाग्रह, संकीर्णता र अनावश्यक अविश्वासको बन्दी नबनी पारस्परिक समानता, सम्मान, विश्वास र आर्थिक साझेदारीका आधारमा छिमेकी र मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई रूपान्तरणकारी दिशा दिन चाहन्छ। राष्ट्रिय हितलाई सर्वोपरि राख्दै स्पष्ट परिपक्व र परिणाममुखी कूटनीति मार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्नु नै वर्तमान सरकार र परराष्ट्र मन्त्रालयको स्पष्ट दृष्टिकोण रहेको बेहोरा अनुरोध छ। सम्मान्य सभामुखज्यू, मान्य सदस्यज्यूहरू, अन्त्यमा मान्य सदस्यज्यूहरूलाई परराष्ट्र मन्त्रालयसँग सम्बन्धित काम कारवाहीको बारेमा उठाउनु भएको महत्त्वपूर्ण जिज्ञासा, सुझाव तथा पृष्ठपोषणको लागि धन्यवाद ज्ञापन गर्न चाहन्छु। धन्यवाद।
0: मान्य मन्त्री आसन ग्रहण गर्न सक्नुहुन्छ। मान्य सदस्यहरू, परराष्ट्र मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रम यहीँ समाप्त हुन्छ। अब म माननीय भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई प्रश्नमा आउन आग्रह गर्दछु।

0: मान्य सदस्यहरू, अब प्रश्नकर्ता मान्य सदस्य युवराज दुलाललाई आफ्नो प्रश्न सोध्न अनुमति दिन्छु। प्रश्न नम्बर 13।
1: सम्माननीय सभामुख महोदय, सभामुखको महोदयको अनुमतिले म माननीय भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य मन्त्रीज्यूसँग मेरो प्रश्न राख्न चाहन्छु। प्रश्न रहेको छ, वर्षौँदेखि किसानहरू मोही बनेर आबादी र आवासको रूपमा भोगचलन गर्दै आएको गुठी जग्गा, जुन अहिले प्रयोगविहीन प्रयोजनविहीन पनि भइसकेको छ गुठीको, त्यो जग्गा रैतानी वा रैकर हुनुपर्छ कि पर्दैन? सरकारलाई गुठी जग्गामा आश्रित किसानहरूको आर्थिक बैङ्किक लगायतका समस्याहरू र व्यवहारिक पीडाको बारेमा थाहा छ कि छैन? यदि समस्या थाहा छ र गुठी जग्गा रैकर हुनुपर्छ भन्ने यो सरकारले भने यो सरकारले यो संसदमा गुठी विधेयक कहिले पेश गर्छ? धन्यवाद।
0: मान्य सदस्यहरू, अब माननीय भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई उक्त प्रश्नको उत्तर दिन अनुमति दिन्छु।
2: सम्माननीय सभामुख महोदय, प्रश्नकर्ता मान्यज्यूलाई धेरै धेरै धन्यवाद। गुठी जग्गाका किसानको हक अधिकार र गुठी जग्गामा भएको अनाधिकृत अतिक्रमणका विषयमा सरकार गम्भीर रहेको कुरा म यहाँ जानकारी गराउन चाहन्छु। प्रचलित गुठी संस्था ऐन 2033 दफा 27 गुठी जग्गामा खास जोताहा किसानको प्रचलित कानुन बमोजिम मोहियानी हक प्राप्त गर्ने गुठी संस्था ऐन 2033 दफा 30 भूमि सुधार ऐन 2021 तथा अन्य प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम मोहियानीमा कमाइ आएको जग्गाको मोहि यानी हक खरिद बिक्री हुन सक्नेछ भन्ने विशेष व्यवस्था रहेको छ, जसले गर्दा गुठीको मोही लागेको जग्गाहरू बिक्री वितरण वा अन्य बेहोराले हक हस्तान्तरण गर्न पाइने कुरामा दुई मत नरहेको कुरा म यहाँ जानकारी गराउन चाहन्छु। सोही ऐनको दफा 35(3) मोहियानी हक दर्ता भएको गुठी जग्गामा कसैले घर बनाउन संस्थाको स्वीकृति मागेमा संस्थाले तोके बमोजिमको दस्तुरले स्वीकृति दिन सक्नेछ भन्ने व्यवस्था पनि रहेको छ। यसरी हेर्दा गुठी अधीनस्थ जग्गामा मोहीले स्थानको स्वीकृति लिएर घर टहरा निर्माण गर्न कानूनले बन्देज लगाएको छैन। गुठी अधीनस्थ जग्गाहरू प्रचलित कानून बमोजिम हक हस्तान्तरण तथा धितो बन्दक राख्न सकिने तथा त्यस्ता जग्गामा संस्थाको स्वीकृति लिएर घर टहरा निर्माण गर्न सकिने स्पष्ट कानूनी व्यवस्था रहेको अवस्थामा गुठी जग्गामा स्वामित्व स्थापित भएमा मोहीले गुठी जग्गाप्रति प्रतिकूल मनस्थिति बनाइरहनु पर्ने देखिँदैन। सम्माननीय सभामुख महोदय, गुठी संस्थान ऐन 2033 तत्कालीन दफा 36 मोही लागेका गुठी जग्गा रैतान नम्बरी हुने व्यवस्था रहेको थियो। सो व्यवस्था सम्मानित सर्वोच्च अदालतबाट मिति 2064/10/10 भएको आदेश बमोजिम निष्क्रिय भएको हो। मिति 2064/10/10 पश्चात मात्र गुठी जग्गाको रैतान नम्बरीमा परिणत नहुने हो। मोही नामसारी मोही खरिद बिक्री भने भइ आइरहेको छ। गुठीको जग्गा स्वत रैतानी नम्बरी हुने व्यवस्था छैन। सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर संविधानको धारा 290 परिकल्पना सम्पदा संरक्षण गुठीको निरन्तरता समेत लाई ख्याल गर्दै सरकारले गुठीको विधेयक तर्जुमा विषयहरूमा यस विषयमा चाहिँ विज्ञहरूसँग छलफल परामर्श गरिरहेको यहाँ जानकारी गराउन चाहन्छु। गुठी जग्गालाई रैकर वा रैतानीमा परिणत गर्ने प्रश्न केवल जग्गाको स्वामित्व परिवर्तनसँग सम्बन्धित विषय मात्र होइन, यससँग धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, गुठीको मूल प्रयोजन, गुठीको आयस्रोतबाट सञ्चालन हुँदै आएका धार्मिक तथा सामाजिक कार्य, सार्वजनिक सम्पत्तिको संरक्षण र वास्तविक मोही किसानको अधिकार जस्ता बहुआयामिक विषयहरूमा प्रत्यक्ष रूपमा सम्बन्धित छ, जसले गर्दा विगतमा गुठी विधेयक राष्ट्रसभामा पुगेर फिर्ता भएको अवस्था यहाँ विद्यमान छ। सो समेतलाई मध्यनजर गर्दै सरकार यसमा लागि परेको छ। सम्मान्य सभामुख महोदय, जहाँसम्म सरकारले गुठी विधेयक संसदमा कहिले प्रस्तुत गर्छ भन्ने प्रश्न छ। विधेयकका विषयहरूमा घनीभूत रूपमा छलफल भइरहेको छन्। विज्ञ सरोकारवालाहरूसँग छलफल गरिरहेको छौँ। गुठी धर्म संस्कृति संस्कार सभ्यता परम्परासँग जोडिएको विषय भएको हुँदा चाहिँ पूर्व निर्धारित मिति नै अब यति गतिभित्र अथवा यति समयभित्र भनेर मिति नै तोक्ने अवस्था चाहिँ रहेन। तथापि सरकारले यस विषयलाई उच्च प्राथमिकतामा राखी आवश्यक अध्ययन परामर्श र कानुनी प्रक्रिया पूरा गरेर यथाशीघ्र विधेयक संसदमा प्रस्तुत गर्ने प्रतिबद्धता म यहीँबाट जाहेर गर्न चाहन्छु।
0: प्रश्नकर्ता मान्य सदस्यले पूरक प्रश्न सोध्न चाहनु भएकोले विषयमा केन्द्रित भई पूरक प्रश्न सोध्न अनुमति दिन्छु।
1: सम्माननीय सभामुख महोदय, म विषय केन्द्रितै भएर सोध्छु। सम्मानित सर्वोच्च अदालतले सरकारका नाममा कानुन बनाएर गुठी जग्गा रैकर गर्ने सवालमा मन्त्रीज्यूलाई के थाहा छ र यहाँले राख्नुभयो गुठी जग्गालाई धितो बन्धक राख्न सकिन्छ, अहिले नेपालका कुन कुन ब्याङ्कले गुठी जग्गालाई धितो बन्धक राख्छ र अहिले जनतालाई परेको स्थान के अरे हक हस्तान्तरणको कुरा होइन, नागरिकहरूलाई परेको समस्या भनेको मानौ तपाईँको 50 रुपियाँ जग्गा छ र त्यो सबै गुठी जग्गा छ, तपाईँको घर त्यसमै बनेको छ, तपाईँको बच्चा बाहिर जानु पर्यो, तपाईँलाई ऋण चाहियो र ब्याङ्कले लिँदैन, त्यो अवस्थामा तपाईँलाई कस्तो पीडाबोध होला र जनतालाई तपाईँ हामीले के उत्तर दिने? धन्यवाद।
2: हस्
0: माननीय मन्त्री।
2: हस् सामान्य सभामुख महोदय, प्रतिप्रश्नको लागि फेरि पनि धन्यवाद। पक्कै पनि गुठीसँग गुठी ऐनसँग सम्बन्धित हामीले अहिले जुन अहिले पीडितहरूले भनौँ न गुठीका यस सम्बन्धी भोगिरहेको समस्याहरूलाई नै मध्यनजर गर्दै चाहिँ कानुन तर्जुमा भइरहेको छ। अघि नै यहाँ एकजना मान्य सदस्यले उठाउनु पनि भन्नुभएको थियो, खोज्नु भएको थियो स्वर्गदारी गुठीको विषयमा पनि उहाँले उठाउन त्यो समय अभावका कारण हुनसक्छ, तर पनि त्यो त्यसलाई पनि म विषय जोडेर भन्नुपर्छ। जुन मैले सर्वोच्चको कुरा गरेँ, सर्वोच्च आदेशले चाहिँ 2062 चाहिँ त्यो चाहिँ त्यो खण्डीकृत नगर्नु भन्ने आदेश जारी गरेको थियो र पक्कै पनि मान्यज्यूले राखेको राख्नुभएको विषय गम्भीर छ र स्वर्गदारी विषयमा चाहिँ जुन अघि नै पनि उठाउन खोज्नु भएको थियो यो सम्बन्धित नै भएको भएर पनि मैले भन्न चाहन्छु, किनभने यो विषयमा फेरि त्यही कुरा आउँछ होइन, विगतमा सरकारहरूले त्यो त्यतिखेर पनि सहमति कार्यान्वयन नभएको कारणले उहाँहरू आज चाहिँ रुष्ट भएर फेरि पनि हामी चाहिँ सडकमा आउनुपर्ने हो कि भन्ने खालका अवस्था सिर्जना भइरहेका छन्। पक्कै पनि नेपाल सरकारले यसमा काम गरिरहेको छ, त्यसमा पनि विगतमा सरकारले के सहमति गरेको छ त्यसलाई चाहिँ अक्षरशः पालना गर्ने यो सरकारले त्यसमा प्रतिबद्ध छ, त्यसमा हामी काम गरिरहेका छौँ र मान्यज्यूले भनेका सम्पूर्ण कुरालाई चाहिँ एड्रेस हुने गरिकन विधेयक मसौदा भइरहेको छ र यसमा थप यो विधेयक यहाँ आएर टेबल भइसकेपछि थप यसमा छलफल हुने नै छ र विगतमा सरकारले गरेका गुठी सम्बन्धीका जति पनि सहमतिहरू छन् त्यो चाहिँ यो सरकारले पनि अक्षरशः पालना गर्नेछ भन्ने कुरा म यहीँबाट यहाँ निवेदन गर्न चाहे। धन्यवाद।
0: माननीय मन्त्री आसन ग्रहण गर्न सक्नुहुन्छ। माननीय सदस्यहरू, भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तरको कार्यक्रम यहीँ समाप्त हुन्छ। साथै आजको लागि निर्धारित प्रश्नोत्तर कार्यक्रम यहीँ समाप्त हुन्छ। माननीय सदस्यहरू, अब माननीय कानुन न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई एसियाली विधायकीय संस्थाहरूको परिषद काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिट्युसन क्यालीको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले एसियाली विधायकी संस्थाहरूको परिषद काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिट्यूशन क्यालीको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।

सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, उक्त सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणामाथि प्रतिनिधि सभा नियमावली 2083 नियम 227 बमोजिम कुनै पनि मान्य सदस्यको संशोधनको सूचना प्राप्त नभएको जानकारी गराउँछु। मान्य सदस्यहरू, अब एसियाली विधायिकी संस्थाहरूको परिषद काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिट्युसन क्यालीको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारको आफ्नो हकमा स्पष्ट गरेको घोषणामाथि उक्त सम्मेलनमाथिको तफावार छलफल प्रारम्भ हुन्छ। छलफलमा बोल्न चाहनुहुने मान्य सदस्यले आफ्नो नाम सभामुखको डायलसँगै बसेका कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित रूपमा वा प्रविधिको माध्यमबाट उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा भाग लिने प्रत्येक मान्य सदस्यलाई 3 मिनटको समय निर्धारण गरेको छु।

सर्वप्रथम मान्य सदस्य प्रमिला कुलुजू।

0: त्यसपछि मान्य सदस्य तारा जोशी।
1: सम्माननीय सभामुख महोदय, आज यस घडीमा म प्रतिनिधि सभा समक्ष प्रस्तुत एसियाली विधायकी संस्थाहरूको परिषद काउन्सिल अफ एसियन लेडिज लेटिम इन्स्टिट्युसन सिएएलआई को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि आफ्ना भनाइहरू राख्न अनुमति चाहन्छु। कानुन निर्माण र संसदीय अभ्यास कुनै बन्द कोठामा मात्र सीमित हुन सक्दैन। आजको 21 औं शताब्दीमा डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता एएलको तीव्र विकास र जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूले हाम्रो समाज र कानुनी ढाँचामा नयाँ प्रश्नहरू खडा गरिएका छन्। यस्ता आधुनिक चुनौतीहरूलाई सम्बोधन गर्न र हाम्रा कानुनहरूलाई अझ व्यावहारिक, सर्वसुलभ र प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय तथा क्षेत्रीय अनुभवहरूको आदान प्रदान अपरिहार्य भइसकेको छ। यसै सन्दर्भमा एसियाली राष्ट्रहरूबीच कानुनी शासन रुल अफ ल सुदृढ गर्न कानुन तर्जुमाका नवीन अभ्यासहरू साथसाथ गर्ने र प्रविधिको प्रयोग मार्फत जनताको कानुनी पहुँच विस्तार गर्ने उद्देश्यका साथ सिएएलआईको स्थापना भएको हो। नेपाल यस परिषदको सदस्य बन्नु हाम्रा लागि बहुआयामिक दृष्टिले लाभदायक छ। सिएएलआईको सदस्यताबाट नेपालले पाउने प्रमुख लाभहरू विद्यायिकी क्षमतामा वृद्धि, कानुन निर्माण तथा संशोधन प्रक्रियामा अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञता र आधुनिक प्रविधिको प्रयोग सम्बन्धी अध्ययन अनुसन्धानमा नेपालको पहुँच स्थापित हुनेछ। अनुभव आदान प्रदान, एसियाली मुलुकका विधायिकी निकायहरूसँग विशेषज्ञहरूको आपसी भ्रमण, संयुक्त अध्ययन र विचार विमर्श मार्फत हाम्रो संसदीय अभ्यासलाई अझ परिपक्व बनाउन सकिन्छ। राष्ट्रिय दायित्व र सार्वभौमिकताको रक्षा, यस समझदारी पत्र एमओयुले नेपालमाथि कुनै पनि कानुनी रूपमा बाध्यकारी दायित्व वा ऋण सृजना गर्नेछ। सचिवालय सञ्चालनको मुख्य आर्थिक दायित्व आयोजना मुलुक दक्षिण कोरियाले बेहोर्नेछ भने नेपालको सहभागिता र योगदानपूर्ण स्वैच्छिक प्रकृतिको रहनेछ। कुनै थप प्रशासनिक खर्च नहुने, यस समझदारीको कार्यान्वयनका लागि नयाँ छुट्टै निकाय वा

0: संरचना बनाउनु पर्ने छैन। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयभित्रै फोकल पोइन्ट तोकेर विद्यमान संयन्त्रबाटै सहज रूपमा कार्य सम्पादन गरिनेछ। सामान्य सभामुख महोदय, नेपालको संविधान र नागरिकका आकाङ्क्षा स्वरूप समय सापेक्ष कानुन निर्माण गर्ने र हाम्रो विधायिकी अभ्यासहरूलाई अझ सुदृढ प्रविधि मैत्री र अन्तर्राष्ट्रिय स्तरले बनाउने यो प्रस्ताव अत्यन्त
1: मान्य सदस्य तारा प्रसाद जोशी, त्यसपछि मान्य सदस्य गणेश बहादुर विश्वकर्मा। मान्य सदस्यहरूले वेटिङ चेयर प्रयोग गरिदिनु होला।
2: सभामुख महोदय, एसियाली देशहरूको विधायकी संस्थाहरूको यो परिषदमा हाम्रो सरकारले गरेको निर्णय बमोजिम यसमा हाम्रो संलग्नता हुने कुरा, सदस्यता हुने कुराको समर्थन गर्छौँ। खास गरेर यो समर्थनको आधार भनेको हाम्रो घोषणामा हाम्रो अटोनोमीको स्पेसलाई एकदमै मेन्टेन गरिया छ, एउटा कायम भरिया छ। त्यस कारण हाम्रो स्ट्राटेजिक सेक्टरमा यो कुनै पनि कहीँबाट पनि इन्क्रोचमेन्ट हुने अवस्था छैन, त्यसकारण यो हाम्रो लागि अझ राम्रो कुरा हो। र दोस्रो महत्त्वपूर्ण कुरा, हाम्रो यसले गर्ने खास गरेर विधायकी क्षेत्रको काममा, खास गरेर डिजिटल स्पेसमा, डिजिटलाइजेसनको सन्दर्भमा, अनि त्यसपछि एआईको सन्दर्भमा र क्लाइमेट चेन्जको सन्दर्भमा छ। र हामीलाई यस क्षेत्रमा, यो सम्बन्धित क्षेत्रमा धेरै कम नलेज हो हाम्रो नेपाली समाजलाई, हाम्रो नेपालको हाम्रो अहिलेको अध्ययनमा हामीसँग सीमित यसको नलेज हो। कोरिया जस्ता टेक्नोलोजीमा राम्रो देशहरू छन्, तिनीहरूसँगको एआईको बारेमा हामीले अझ आफ्नो नलेजलाई अलि वाइडर गर्न सक्छौँ। र यसले हामीले पार्ने असरका बारेमा कसो भोलि कस्तो किसिमको यसको नियमन गर्ने भन्ने कुरा, कस्तो किसिमको नीति बनाउने कुरा अथवा कस्तो किसिमको हामीले कानुन बनाउने भन्ने कुरा पनि हामीलाई चाहिँ एउटा राम्रो हुन्छ, हामीलाई यो सजिलो हुन्छ। त्यस कारण चाहिँ पनि यससँगको हाम्रो साझेदारी अथवा यसको सदस्यता हाम्रो लागि सबै महत्त्वपूर्ण छ। अर्को महत्त्वपूर्ण कुरा मलाई के लाग्छ भनेपछि, हाम्रो इन्टरनेसनल रिलेसनमा हाम्रो अरू बायोलेटरल अथवा मल्टिलेटरल इन्गेजमेन्ट धेरै कम भएको छ, धेरै साथ आज हाम्रो इन्टर्नल स्पेसहरू इन्क्रोच हुँदै हुँदै जानुको कारण चाहिँ हामीले आफ्नो सोभरेन्टीको बारेमा चोटिचोटि भनिरहनु पर्ने कारण के हो भनेपछि, हामीले इन्टरनेसनल रिलेसनमा हामीले अनि इन्गेजमेन्टहरू, बायोलेटरल इन्गेजमेन्टहरू, अरू अन्य विभिन्न संस्थाहरूसँगको इन्गेजमेन्ट, मल्टिलेटरल डिप्लोमेसीलाई हामीले एकदमै कमजोर छ, हाम्रो त्यो पक्ष धेरै हामीले कमजोर छौँ। मलाई लाग्छ यो साइडबाट हामी हाम्रो मल्टिलेटरल डिप्लोमेसीको साइडलाई पनि हामी चाहिँ अझै बढी इन्गेज गर्न सक्छौँ, हामी त्यसमा बढी एक्टिभ हुन सक्छौँ। र हाम्रो डिप्लोमेसीको फ्याक्टर पनि अथवा डिप्लोमेसीलाई पनि हामी, त्यसको होराइजनलाई पनि हामी अझ चौडा बनाउन सक्छौँ। यस अर्थमा यसका लागि चाहिँ यो हामीलाई धेरै महत्त्वपूर्ण कुरा हो। हामीले कमसेकम अहिले देशबाट बाहिर हेर्नका लागि बाहिरका संस्थाहरूसँगको इन्गेजमेन्टले हाम्रो सोभरेन स्पेसभित्रको सोभरेन स्पेसलाई पनि फराकिलो बनाउन सकिन्छ। मलाई लामो समयसम्मको मेरो अध्ययनले मलाई चाहिँ कमजोरी हाम्रो राष्ट्रिय स्वाभिमानको बारेमा चोटिचोटि चर्चा गर्नु र अझ पनि यो चर्चा नपुगेको कारण के हो भने, हाम्रो सोभरेन स्पेसलाई हामीले मेन्टेन गर्नलाई आउटर बाहिरको चाहिँ दुनियाँसँगको हाम्रो इन्गेजमेन्ट कमजोर भएको छ। यसले पनि काहीँ न काहीँ यसमा चाहिँ हामीलाई चाहिँ फाइदा हुन्छ भन्ने मलाई विश्वास लागेको छ। सरकारले यो प्रस्तावका लागि, सरकारको मेहनतका लागि धन्यवाद।
1: मान्य सदस्य गणेश बहादुर विश्वकर्मा, त्यसपछि मान्य सदस्य सरस्वती लामा।
3: सम्मान्य सभामुख महोदय, एसियाली विधायकी संस्थाहरूको परिषदको जो सदस्यमध्ये जुन हामीले छलफल गर्दैछौँ, यो सैद्धान्तिक छलफलमा यसका केही सकारात्मक पक्षका विषयमा हामीले कुरा उठाएका थियौँ र यसका केही चुनौतीहरूका विषयमा म ध्यान आकर्षण गराउन चाहन्छु। सर्वप्रथम आर्थिक भारका सन्दर्भमा हामीले चाहिँ यसलाई अलिक संसदीय कूटनीतिका माध्यमद्वारा त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, विशेष गरिकन सदस्यता शुल्क, वार्षिक योगदान, अब यातायातको सन्दर्भ र विशेष सचिवालय राख्ने कुरालाई चाहिँ नि हामीले कसरी व्यवस्थापन गर्न सक्छौँ, त्यसतर्फ ध्यान दिनुपर्छ भन्ने लाग्दछ। अर्को उपलब्धिलाई संस्थागत गर्न संसदलाई, अब यो हरेक पटक चाहिँ यो कन्फरेन्स डिप्लोमेसी चाहिँ हुने खतरा हुन्छ अथवा फोटो डिप्लोमेसी पनि भन्ने गरिन्छ, अब त्यहाँ जाने कन्फरेन्समा भाग लिएर आउने कुरा मात्रै महत्त्वपूर्ण हुँदैन, त्यो त्यहाँ गएर हामीले विशेष गरिकन त्यहाँ गएर हामीले चाहिँ के एजेन्डा राख्यौँ, त्यो एजेन्डाको विषयमा चाहिँ नै संसदलाई जानकारी गराउने अनिवार्य व्यवस्था गर्नु जरुरी हुन्छ। र भूरान्तिक संवेदनशीलता यो अत्यन्तै ठुलो समस्या हुने सम्भावना छ हाम्रो, विशेष गरिकन एसियामा चाहिँ नै भारत, चीन र अमेरिकाको जुन किसिमको चाहिँ नै यो जुन शक्तिहरूको प्रतिस्पर्धाको जुन खतरा बढिरहेको चाहिँ जुन विभिन्न अभ्यासहरू हामी देख्दछौँ, विशेष गरिकन बिआरआई, अब हामीले बिआरआईलाई समर्थन गर्ने अथवा चाहिँ नि एमसिसीलाई समर्थन गर्ने अथवा चाहिँ नि अब हिजो अस्ति ब्रिक्सको चाहिँ नि कुरा पनि हामीले बिहान चर्चा गऱ्यौँ। अब यी संरचनाहरूका प्रति हाम्रो धारणा चाहिँ नै हाम्रो के अरे राष्ट्रियता, हाम्रो चाहिँ नै संवेदनशीलतालाई ख्याल गरेर जानुपर्दछ, नत्र कुनै शक्ति, एकचोटि मलाई याद छ के भन्छ, भारतको प्रधानमन्त्रीज्यू नेपाल आउँदाखेरि हामीले बिदा दियौँ, चिनको राष्ट्रपति आउने कुरा टुङ्गो भएको थिएन, तर उहाँ जहिले आउनुहुन्छ त्यहीले बिदा दिने भन्ने हामीले चाहिँ नै निर्णय गरेका थियौँ। त्यसले गर्दाखेरि यस्तो चाहिँ नै डरले अथवा यस्तो खालको कुराले सन्तुलनका नाममा गरिने कामले चाहिँ हामीलाई कहिलेकाहीँ समस्या बनाउँछ, त्यसो हुनाले यस्ता कुराप्रति हामीले ध्यान दिनुपर्छ भन्ने लाग्छ। अर्को कुरो, यो एसियाका देशहरूमा हाम्रो जस्तो सामाजिक संरचना सबै देशहरूमा छैन, त्यसले गर्दा अथवा हाम्रो जस्तो संविधान अथवा हाम्रो जस्तो शासन व्यवस्था छैन, त्यस कारणले त्यो कुरालाई पनि ख्याल गरेर चाहिँ हामीले ध्यान दिनुपर्छ भन्ने लाग्दछ। र अर्को कुरो, यो जलवायु न्यायको कुरा, श्रम आप्रवासनको कुरा, सीमान्त समुदायको चाहिँ अधिकारको कुरालाई हामीले चाहिँ कसरी एजेन्डा बनाएर लैजान्छौँ, त्यो एजेन्डा चाहिँ त्यहाँ चाहिँ हामी कसरी चाहिँ पास गराउन सक्छौँ, यो कुरालाई चाहिँ हामीले समयमै ध्यान दिनुपर्छ भन्ने लाग्दछ। र अर्को कुरो, यो राष्ट्रिय हित, आर्थिक, कूटनीति, जलवायु न्याय लगायतका कुरामा मैले अघि कुरा गरेँ। र अर्को कुरा चाहिँ यो दोहोरोपनलाई पनि अलिकति माननीय मन्त्रीज्यूलाई म ध्यान आकर्षण गराउन चाहन्छु, जस्तै यो परराष्ट्र मन्त्रालय र चाहिँ नै यो फोकल पोइन्ट बनाउनु पर्ने भए हुनाले कानुन मन्त्रालयको चाहिँ काममा कहिले दोहोरोपन आउन सक्ने पनि यसको एउटा सम्भावना देखिन्छ, त्यसतर्फ पनि ध्यान दिउँ भन्ने लाग्छ। हार्दिक धन्यवाद।
1: माननीय सदस्य सरस्वती लामा, त्यसपछि माननीय सदस्य अमृता विका।

0: सम्माननीय सभामुख महोदय, एसियाली विधायकी संस्थाहरूको परिषद काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिट्युसन क्यालीको सदस्यता प्राप्त गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने प्रस्तावमाथि आफ्नो धारणा राख्न चाहन्छु। अन्तर्राष्ट्रिय संस्था वा संयन्त्रको सदस्यता लिनु केवल औपचारिकतामा सीमित नरही यसबाट नेपालको राष्ट्रिय हित, आर्थिक दायित्व र दीर्घकालीन प्रतिफल के कस्तो प्राप्त हुन्छ भन्ने कुरालाई प्राथमिकतामा राख्नु पर्दछ। क्यालीको सदस्यता लिए पश्चात नेपालले पनि निश्चित आर्थिक दायित्व तथा सहभागिता सम्बन्धी खर्च बेहोर्नुपर्ने भए तापनि राज्यको सीमित स्रोत साधनलाई ध्यानमा राख्दै यस्तो खर्चको औचित्य र प्रतिफल सुनिश्चित हुनुपर्दछ। तर खर्च हुने भएकै कारणले अन्तर्राष्ट्रिय सहकार्यबाट पछाडि हट्नु पनि उचित हुँदैन। यस परिषद मार्फत एसियाका विभिन्न मुलुकका सांसद तथा विधायकी संस्थाबीच कानुन, नीति, संसदीय अभ्यास र अनुभव आदान प्रदान गर्न सकिन्छ। यसले नेपाललाई समय सापेक्ष कानुन निर्माण, आवश्यक कानुनको संशोधन तथा संसदीय क्षमता अभिवृद्धिमा सहयोग पुर्याउन सक्छ। आजको युगमा डिजिटल प्रविधि र डिजिटल पहुँच पनि विधायकी सहकार्यको महत्त्वपूर्ण विषय हो। सदस्य राष्ट्रहरूबीच डिजिटल शासन प्रविधिको सुरक्षित प्रयोग, नागरिकको डिजिटल पहुँचको विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा अनुभव आदान प्रदान गर्न सकिन्छ। तर डिजिटल सहकार्यको नाममा नागरिकको व्यक्तिगत सूचना र राष्ट्रिय महत्त्वका तथ्याङ्क असुरक्षित हुने अवस्था आउनु हुँदैन। त्यसैले डिजिटल पहुँच बिस्तारै सँगै गोपनीयता, साइबर सुरक्षा र राष्ट्रिय डेटा सुरक्षालाई समान प्राथमिकतामा राख्नुपर्दछ। सम्माननीय सभामुख महोदय, क्यालीको मुख्यालय दक्षिण कोरियामा रहने सन्दर्भमा नेपाल र कोरिया बीचको विद्यमान सम्बन्धलाई अझ सुदृढ गर्ने अवसर यस सदस्यताले प्रदान गर्न सक्छ। रोजगारीका सिलसिलामा ठूलो सङ्ख्यामा नेपाली नागरिक कोरियामा रहेका छन्। त्यसैले दुई देशका विधायकी संस्थाबीचको सम्बन्ध बलियो हुँदा नेपाली नागरिकका हित र सरोकारको विषयमा समेत आपसी समझदारी र सहयोगको वातावरण बन्न सक्दछ। नेपालका नगरपालिका तथा गाउँपालिका र कोरियाका स्थानीय तहबीच मैत्री तथा भगिनी सम्बन्ध र सहकार्य अभ्यासहरू रहँदै आएका छन्। यसले नेपाल कोरिया सम्बन्ध सरकार बीच मात्र नभए स्थानीय तह र जनस्तरसम्म जोडिएको सम्बन्ध हो भन्ने प्रमाणित गर्दछ। क्याली मार्फतको सम्बन्धलाई विधायकी तहमा समेत थप प्रगाढ बनाउन सकिन्छ। त्यसै गरी नेपालले कोरिया मात्र होइन क्यालीको अन्य सदस्य राष्ट्रहरूसँग पनि संसदीय, कूटनीतिक, आर्थिक सहकार्य, प्रविधि हस्तान्तरण, शिक्षा लगानी तथा पारस्परिक हितका विषयमा सम्बन्ध विस्तार गर्न सक्दछ। यसले नेपाललाई एसियाको साझा समृद्धिको यात्रामा आफ्नो क्षमता र आवश्यकता अनुसार योगदान पुर्याउने अवसर पनि दिनेछ। मेरो दृष्टिकोणमा एसियाको समृद्धि केही शक्तिशाली राष्ट्रको मात्र समृद्धि होइन, सबै सदस्य राष्ट्रको समान पारस्परिक लाभ र राष्ट्रिय स्वार्थको संरक्षण सहितको साझा समृद्धि हुनुपर्दछ। नेपालले पनि आफ्नो सार्वभौमिकता, स्वतन्त्र निर्णय क्षमता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर यस्तो सहकार्यमा योगदान गर्नुपर्दछ। अन्त्यमा सभामुख महोदय, खर्चको प्रतिफल सुनिश्चित गर्दै नेपालको सार्वभौमिकता र राष्ट्र
1: मान्य सदस्य अमृता विक, त्यसपछि मान्य सदस्य राधिका रम्तेल।

0: सम्माननीय सभामुख महोदय, नेपाल सरकार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा यस गरिमे सदनमा प्रस्तुत काउन्सिलिङ अफ एसियन लेजिस्लेटिभ इन्स्टिट्युसनको सदस्यता प्राप्त गर्न सम्बन्धी प्रस्ताव र म हार्दिक समर्थन गर्दछु। आज हाम्रो देश विकास, समृद्धि र सुशासनको यात्रामा अगाडि बढिरहँदा हाम्रा कानुनी संरचनालाई आधुनिक र समय समक्ष बनाउनु अपरिहार्य छ। यो विधेयक वा प्रस्ताव केवल एउटा अन्तर्राष्ट्रिय मञ्चमा जोडिने विषय मात्र होइन, बरु एसियाली मुलुकहरूका उत्कृष्ट कानुनी अभ्यास र अनुभवहरूलाई हाम्रो रैथाने परिवेश अनुसार रूपान्तरण गर्ने एउटा रणनीति कोसे ढुङ्गो हो। सभामुख महोदय, आज हाम्रो देश नेपाल जलवायु परिवर्तनको कुनै भूमिका नखेलेरै पनि यसको विपत्तिजनक मार खेप्न बाध्य छ। हाम्रा हिम नदीहरू तीव्र रूपमा पग्लिरहेका छन् र हिमतालहरू फुट्ने जोखिम उत्तिकै बढेको छ। रसुवा नुवाकोटमा आएको हालकै विनाशकारी आकस्मिक बाढी फ्ल्यास फ्लड को भयानक दृश्य हाम्रो मानसपटलमा अझै ताजा छ, जसका कारण हामीले 1,367 अमूल्य नागरिक गुमाउनु परेको छ भने 4 अरब रुपियाँभन्दा बढी ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ। यसका साथै सुदूरपश्चिमको दार्चुलामा गएको भीषण पहिरोले निम्ताएको मानवीय सङ्कट र व्यवस्थापनको पीडाले देशलाई अझै पिरोलिरहेको छ। यी बारम्बार निम्तिने ठूला जलवायुजन्य विपत्तिहरूसँग लड्न र हाम्रा जोखिमयुक्त समुदायलाई सुरक्षित राख्न हामीलाई परम्परागत कानुन होइन जलवायु न्याय क्लाइमेट जस्टिस सुनिश्चित गर्न द्रुत राहत पुर्याउने र विपद व्यवस्थापनलाई दिगो रूपमा सम्बोधन गर्न प्रमाण आधारित बलियो कानुन एभिडेन्स बेस्ड लेजिस्लेसन आवश्यक छ। सिएएलआईको सदस्यले हामीलाई दक्षिण कोरिया, थाइल्यान्ड जस्ता एसियाली साझेदार मुलुकहरूले जलवायु अनुकूल वातावरणीय कानुनको तर्जुमा र हरित प्रवृत्तिको नियमनका अवलम्बन गरेका उत्कृष्ट कानुनी ढाँचाहरू लेजिस्लेटिभ मोडल्स र नियम बालुवा खाने रेगुलेटरी स्यान्डबक्सेसबाट सिक्ने ठूलो अवसर प्रदान गर्नेछ। यस मञ्च मार्फत हामीले कार्बन विपत्तीय सहयोग र जलवायु क्षतिपूर्तिका सवालमा एउटै बलियो एसियाली आवाज निर्माण गरी अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो कानुनी दावीलाई सशक्त बनाउन सक्छौँ। हामी जलवायु सङ्कटमा साथै अफिसियल इन्टेलिजेन्स, डिजिटल रूपान्तरण र डाटा सुरक्षा जस्ता नवप्रबन्धनकारी चुनौतीहरूको चपेटामा पनि छौँ। प्रविधिको तीव्र विकासको ऊर्जा खपत, प्रकृति स्रोतमाथिको माग र साइबर सुरक्षा नयाँ कानुनी जटिलताहरू निम्ताइएको छ। कुनै पनि देशले यस्ता बहुआयामिक चुनौतीहरूको सामना एक्लै गर्न सक्दैन। सिएएलआईको माध्यमबाट मात्र सांसदहरू र संसद सचिवालय
1: मान्य सदस्य राधिका रम्तेल, त्यसपछि मान्य सदस्य निष्कल राई।
2: सम्माननीय सभामुख महोदय, आज हामी एसियाली विधेयकी संस्थाहरूको परिषद क्यालीको सदस्यता सम्बन्धी समझदारी पत्रमाथि छलफल गरिरहेका छौँ। म सुरुमा एउटा कुरा स्पष्ट गर्न चाहन्छु, अन्तर्राष्ट्रिय सहकार्यको म विरोध गर्दिनँ। कानुन निर्माण डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, जलवायु परिवर्तन जस्ता विषयमा अन्य देशका अनुभवबाट नेपालले सिक्नु आवश्यक छ। यो समझदारी पत्रले पनि यिनै विषयमा सहकार्य र अनुभव आदान प्रदान गर्ने उद्देश्य राखेको छ। तर सभामुख महोदय, मेरो प्रश्न सदस्यता लिने कि नलिने भन्ने मात्र होइन, मेरो प्रश्न हो सदस्य बनेपछि नेपालले के पाउँछ? हामीले विदेशमा बैठक बस्ने, सेमिनारमा सहभागी हुने र अनुभव आदान प्रदान गर्ने कुरा धेरै पटक सुनेका छौँ। तर त्यसबाट नेपाल फर्किएपछि हाम्रो कानुन निर्माणमा के परिवर्तन आउँछ? समझदारी पत्रमै प्रतिनिधिको अन्तर्राष्ट्रिय यात्रा तथा सहभागिताको खर्च नेपालले बेहोर्ने उल्लेख छ। सदस्यहरूले स्वैच्छिक रूपमा आर्थिक वा अन्य सहयोग गर्न सक्ने व्यवस्था पनि छ। त्यसैले सरकारलाई मेरो प्रश्न छ, एक वर्षमा नेपालले कति खर्च गर्ने अनुमान गरेको छ? नेपालबाट को जाने, उनीहरू फर्किएपछि संसदलाई प्रतिवेदन दिने व्यवस्था छ कि छैन? र सबैभन्दा महत्त्वपूर्ण, त्यहाँबाट सिकेको ज्ञान नेपालको कानुन निर्माणमा कसरी प्रयोग गरिने छ? सभामुख महोदय, क्यालीको उद्देश्यमा एआई र डिजिटल परिवर्तनबाट उत्पन्न कानुनी चुनौती पनि समेटिएको छ। आज संसार एआईको युगमा प्रवेश गरिरहेको छ, त्यसैले म चाहन्छु नेपाल क्यालीको बैठकमा गएर एआईका विषयमा भाषण गर्ने मात्र होइन, नेपालमा आवश्यक एआई सम्बन्धी कानुन, डिजिटल कानुन र विधायकी अनुसन्धानमा त्यसको प्रत्यक्ष उपयोग गरियोस्। अर्को कुरा, नेपाल क्याबिनेटबाट
1: मान्य सदस्य निष्कल राई, त्यसपछि मान्य सदस्य साजिदा खातुन सिद्दिकी।
3: सामान्य सभामुख महोदय, काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिट्युसन्सको सदस्यता लिने विषयलाई म सिद्धान्तत सकारात्मक रूपमा हेर्छु। आज संसारमा कानुन निर्माणको विषय केवल यो परम्परागत फौजदारी भनौँ अथवा देवयानी भनौँ वा प्रशासनिक कानुनमा सीमित छैन। अहिले आर्टिफिसियल इन्टेलिजेन्सको कुरा आएको छ, डेटाको कुरा आएको छ, डिजिटल प्लेटफर्मको कुरा आएको छ, र यसलाई कसरी रेगुलेट गर्ने भन्ने कुरा, क्लाइमेट चेन्ज, क्लाइमेट जस्टिसको बाट सृजित नयाँ दायित्वहरू कानुनमा कसरी सम्बोधन गर्ने भन्ने प्रश्नहरू पनि चुनौतीको रूपमा, वेदिकालाई चुनौतीको रूपमा आएको छ। त्यसले गर्दाखेरि काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिट्युसन्सको मूल समझदारीले डिजिटल प्लेटफर्म, ट्रान्सफर्मेसन्स, आर्टिफिसियल इन्टेलिजेन्स, क्लाइमेट चेन्ज, जस्टिसबाट सृजित यिनै तपाईँको विधायकी चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्ने लक्ष्य राखेको छ। यो अत्यन्तै सकारात्मक कुरो छ। अहिलेको यो दस्तावेज हेर्दा नेपालको कानुनी सोभरजिनिटी वा ठुलो अनिवार्य आर्थिक दायित्वमाथि तत्काल खतरा पनि देखेको छैन। तर कुरो कहाँ छ, प्रश्न कहाँनिर छ भन्ने भन्दाखेरि, सदस्यता आफै उपलब्धि हो कि त्यसबाट निस्किने परिणाम चाहिँ उपलब्धि हो भन्ने कुरा चाहिँ महत्त्वपूर्ण छ जस्तो मलाई लाग्छ। प्रस्तावमा एक्सपोर्ट एक्सचेन्ज, इन्फर्मेसन सेयरिङ, जोइन्ट रिसर्च, डिजिटल एक्सेसको कुराहरू गरिएको छ। तर हामीले दुई वर्षमा अथवा तीन वर्षमा के स्पष्ट परिणाम हासिल गर्ने भन्ने कुराको चाहिँ अथवा त्यसको उत्तर चाहिँ दस्तावेजमा पाइएको छैन। म माननीय मन्त्रीज्यूलाई विनम्रतापूर्ण आग्रह गर्न चाहन्छु, सदस्यता भइसके पछाडि अथवा लिएपछि यसको अर्को तपाईँको फरेन भिजिट अथवा सेमिनारको प्लेटफर्ममा मात्र यो सीमित नगरियोस् भन्ने छ। जस्तै एउटा के गर्न सकिन्छ होला भन्दाखेरि, नेपालको पहिलो चरणमै कम्तीमा नेपालको नेतृत्वमा कम्पेरिटिभ एउटा लेजिस्लेटिभली रिसर्च प्रस्ताव गर्न सकिन्छ। एआई गभर्नेन्स, डेटा प्रोटेक्सनको कुरा, डिजिटल लको क्षेत्र हुनसक्छ, क्लाइमेट रिजिलियन्स लेजिस्लेटिभ अर्को क्षेत्र हुनसक्छ, नेपालको कानुन निर्माणमा रेगुलेटरी इम्प्याक्ट असेसमेन्ट अथवा पोस्ट लेजिस्लेटिभ तपाईँको रिभ्यू वा डिजिटल लेजिस्लेटिभ डाटाबेस जस्तो क्षेत्रमा प्र्याक्टिकल कोअपरेसनहरू हुनसक्छ होला। यो कुरामा तपाईँको ध्यान जाओस् भनेर पनि म भन्न चाहन्छु। अर्को चाहिँ ट्रान्सपरेन्सीको कुरा छ, नेपालमा कति खर्च गर्यो अथवा कुन कार्यक्रममा भाग लियो, कुन रिसर्च प्राप्त गर्यो, त्यसले कुन कानुन वा पोलिसी सुधारमा योगदान गर्यो भन्ने विषय सार्वजनिक प्रतिवेदनमा तयार गरियोस् यो पनि भन्न चाहन्छु। र इम्प्लिमेन्टेसन कमिटी सहितको क्यालीमा नेपालको सदस्यता प्राप्त गर्ने प्रस्तावमा म सिद्धान्त।
1: मान्य सदस्य साजिदा खातुन सिद्दिकी, त्यसपछि मान्य सदस्य पार्वती बिक।
4: सम्मानीय सभामुख महोदय, अस्सलाम वालेकुम। म आज 26 गतेको दिनमा यो विषयमा मैले बहस गरिसकेका छु र 26 गतेकै दिनमा यही विषयमा दर्ता छ। तर सम्माननीय सभामुख महोदयले एउटा पनि परेको छैन भन्नुहुन्छ भने दर्ता नम्बर 1/2083/5/26 स्टाफको म्यानेजमेन्ट कमी कमजोरी हो, यो विषयमा कसरी दर्ता भएन, एउटा पनि छलफल आएको छैन भनेर भन्नुभयो। त्यसले गर्दा यो विषयमा मलाई लाग्छ सम्माननीय सभामुख महोदय, यो यस्तो गरिमामय सदनमा छैन भन्दा फेरि मलाई एकदम गिल्ट भयो र म बसिरहेका थिएँ। हिजो मात्रै समितिबाट मलाई फोन आयो, तपाईँको मान्यजी एउटा मात्रै दर्ता छ, यसलाई छलफल गराउँ कि अगाडि गराउँ कि फ्यालिदेऊ भन्नुभयो। अनि मैले के भने अरू मान्यले दर्ता गर्नु भएन, उहाँको कमजोरी होला, उहाँको विषय होला, तर मैले दर्ता गरेको विषयमा यसको विषयमा छलफल गर्नुपर्छ, यसलाई फ्याल्न पाइँदैन भनेर भने। आज चाहिँ एउटा पनि आएको छैन भन्दा फेरि मेरो ध्यान यता गयो र मैले भनिहालेँ 26 बहस गरेको छु, यसैलाई मैले धेरै बहस गर्न चाहदिनँ। तर पनि मैले यसमा के राखेको थिएँ भने 10 मेरो इन्ट्रेस्टको विषय के थियो भने नेपाली इङ्ग्लिसमा कामहरू हुन्छ, जे जे हामीले कामकाज गर्छौँ इङ्ग्लिसमा हुन्छ, तर नेपालीमा पनि राखौँ न त, किनभने आफ्नो देशको एउटा राम्रो पक्ष पनि हो, आफ्नो ल्याङ्ग्वेजमा गर्व गर्ने कुरा पनि हो, यसलाई राखौँ भनेर मैले चाहिँ यस विषयमा छलफल गर्न खोजेको थिएँ। किनभने केही कन्ट्रीहरूको मैले डकुमेन्ट हेरेको छु र आफै पनि 25 सोसल मुभमेन्टमा काम गर्दै आएर धेरै यस्ता डकुमेन्टहरू रिसर्च बेसमा काम गरेका छु जसले गर्दा इङ्ग्लिस नेपाली अथवा इङ्ग्लिस हिन्दी अथवा इङ्ग्लिस अरबी राखेर डकुमेन्टहरू बनेको छ। त्यसले के गर्छ भने आफ्नो कन्ट्रीको पनि एउटा नेतृत्व तहमा लगेर बहस गर्ने विषय गराउन सक्छ र गर्व पनि गर्न सकिन्छ भन्ने विषय राखेको थिएँ। तर मलाई दुःख के लाग्यो भने यस्तै हो भने त तपाईँहरूको बहुमत छ, तपाईँहरूले पास गरिहाल्नुहुन्छ, हामीलाई थाहा छ, हामीले नो भने पनि तपाईँहरूले पास गर्नुहुन्छ। धेरै यस्तो विषय छ जुन पास गरिरहनु भएको छ, गर्नुहोस्, तर त्यसको उपलब्धि, त्यसको समस्या, भोलि देशमा के पर्छ भन्ने कुराहरू पनि बुझ्न जरुरी छ। मलाई माफ गर्नुहोला सम्माननीय सभामुख महोदय, थ्याङ्क यू सो मच।
1: मान्य सदस्य पार्वती विकलाई एकैछिन म वेट गराउँछु। मान्य सदस्यहरू, प्रतिनिधिसभा नियमावली 2083 नियम 227 सन्धिमा कुनै आरक्षण राख्न सकिने रहेछ भने वा त्यस्तो सन्धिको कुनै प्रावधानको व्याख्या नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरी घोषणा गरेको भए सो विषयमा मात्र सीमित रही संशोधन पेश गर्न सकिने व्यवस्था रहेको, तर माननीय सदस्यले पूर्वोक्त माननीय सदस्यले एसियाली विधायिकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनको आरक्षण सम्बन्धी व्यवस्था बाहिर रहेको दफा 10 संशोधन दर्ता गराउनु भएको देखिएकोले उक्त संशोधन प्रतिनिधि सभा नियमावली बमोजिम नभएकोले माननीय सदस्यको संशोधन अस्वीकृत भएको हो। मान्य सदस्य पार्वती बिक, त्यसपछि मान्य सदस्य गुरुप्रसाद बराल।

0: सम्माननीय सभामुख महोदय, माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्रीजीले प्रस्ताव गर्नुभएको एसियाली विधायिकी संस्थाहरूको परिषद सिएएलआईको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि संक्षिप्त धारणा राख्न चाहन्छु। यसको केही राम्रो पक्षहरू छ। प्रस्ताव अनुसार यसबाट नेपालमाथि बाध्यकारी कानुनी दायित्व सिर्जना हुँदैन। नेपालको संविधान, प्रचलित कानुन तथा राष्ट्रिय नीतिमा असर नपर्ने गरी व्याख्यात्मक घोषणा गर्न सकिने व्यवस्था छ। सिआइएलआईको उद्देश्य एसियाली मुलुकका विधायिकी संस्थाबीच कानुन निर्माण, कानुनी अनुसन्धान, अनुभव आदान प्रदान, विधायिकी क्षमता अभिवृद्धि गर्नु हो। डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता, जलवायु परिवर्तनबाट उत्पन्न नयाँ कानुनी चुनौतीमा सहकार्य गर्ने विषय पनि यसको प्राथमिकतामा छन्। केही प्रश्नहरू पनि छन्। सदस्यता लिएपछि नेपालले वास्तवमा के प्राप्त गर्छ? सेमिनार, बैठक, भ्रमण, अनुभव आदान प्रदानमै सीमित हुने हो कि यसको परिणाम नेपालको कानुन निर्माणमा देखिने हो? प्रस्तावले ज्ञान र अनुभव आदान प्रदानबाट लाभ हुने भने पनि त्यसलाई नेपालको कानुन निर्माणमा कसरी संस्थागत गर्ने भन्ने कुरा सरकारको स्पष्ट धारणा हुन आवश्यक छ। यसको आर्थिक दायित्व पनि छ। यसको प्रस्तावमै नेपालको योगदान, उपलब्ध स्रोत, वित्तीय क्षमता र राष्ट्रिय प्राथमिकताका आधारमा हुने उल्लेख छ। त्यसैले सदस्यता लिइसकेपछि वास्तविक आर्थिक दायित्व कति हो भन्ने कुरा पनि स्पष्ट र पारदर्शी हुन आवश्यक छ। मेरो स्पष्ट धारणा छ, सिएएलआईको सदस्यता लिनु आफैमा उपलब्धि होइन। त्यसबाट प्राप्त ज्ञान, अनुसन्धान र अनुभवलाई नेपालको कानुन निर्माण र संसदीय अभ्यासमा ठोस रूपमा लागू गर्न सकिन्छ कि सकिँदैन, अनि मात्र यसको वास्तविक औचित्य प्रमाणित हुनेछ। म सरकारसँग केही विषयमा भन्न चाहन्छु। सरकार सन्धि सम्झौता मात्र प्रस्ताव नगरोस्, हाम्रा छिमेकी तथा साझेदार राष्ट्रहरूसँग विश्वासिलो कूटनीतिक सम्बन्ध निर्माण गरोस्। अहिले मात्र हालै भारतमा भइराखेको ब्रिक्स सम्मेलनमा, त्यहाँ हाम्रै छिमेकी देशमा हुन लागिराखेको त्यो सम्मेलनमा नेपालको उपस्थिति नदेखिनु आफैमा त्यति राम्रो मानिँदैन। त्यसैले मेरो सरकारलाई अनुरोध छ, विश्वासिलो कूटनीतिक वातावरण सिर्जना गरेर सरकार अगाडि बढोस्। सरकार वास्तवमा यो एउटा राष्ट्र, एउटा देश निर्माण गर्ने सवालमा अन्तर्राष्ट्रिय जगतमा पनि नेपालले अहिलेसम्म आफ्नो छवि कायम गरेको छ। फेरि पनि अनुरोध छ, आजै पनि गरोस्। धन्यवाद।
1: माननीय सदस्य गुरु प्रसाद बराल, त्यसपछि माननीय सदस्य ज्ञानु पौड्याल।

0: सभामुख महोदय, सभामुख महोदयको अनुमतिले म क्याली अर्थात् एसियाली विद्यायकी संस्थाहरूको परिषदसँग सम्बन्धित विषयसँग जोडिएर केही थप कुरा राख्न अनुमति माग्दछु। हामीले अन्तर्राष्ट्रिय रङ्गमञ्चबाट के कति अनुभवहरू, देशको लागि आवश्यक विधायकी प्रबन्धहरू र हाम्रो देशको संसदलाई कति सबलीकरण गर्न सक्छौँ, संसारका अनुभवहरू, सिकाइहरू हामीले लिनु आवश्यक छ। तर हामी जुन संस्थासँग जोडिएर अहिले सदस्यताको लागि प्रक्रिया अगाडि बढाएका छौँ, सभामुख महोदय, एसियाका मुलुकहरूको सम्पूर्ण संरचना एकातर्फ हेरौँ, दोस्रोतर्फ एउटा यस्तै प्रकृतिको अन्तर्राष्ट्रिय करिब 40 देशहरू एकताबद्ध भएको अर्को पार्लियामेन्टेरियनहरूको सङ्गठन पनि छ। यो एउटा अर्को संस्था जोसँग हामी जोडिराखेका छौँ। हामीले अन्तर्राष्ट्रिय सम्बन्धहरू विकास गर्दा यी संस्थाहरूको वेटेज, यसबाट प्राप्त गर्ने उपलब्धि र एउटा देशको स्वाभिमान र योसँग जोडिएका अन्तर्निहित प्रश्नहरूसँग गम्भीर हुनुपर्छ। मैले एसियाली टोटल देशहरूको पपुलेसनको कुरा गर्ने हो भने झनै 4,86 करोड पपुलेसन भएको एसियाली मुलुकहरूभित्र हामी एउटा सानो अंश, करिबन 50 करोडभन्दा नजिक रहेको एउटा ग्रुपहरूसँग हामी जोडिराखेका छौँ। यसले क्षेत्रीय चुनौतीहरू र विश्वव्यापी चुनौतीहरूलाई सन्तुलन र व्यवस्थापन गर्ने कुरामा निकै चुनौती छ। त्यस अर्थमा मैले हाम्रो देशको असंलग्न परराष्ट्र नीति र त्यसले अगाडि सारेका अन्तर्निहित सिद्धान्तहरूलाई कतै कुनै पनि ढङ्गले चुक नहुने गरी यो प्रक्रियामा
1: मान्य सदस्य ज्ञानु पौड्याल, त्यसपछि मान्य सदस्य यशुदा कुमारी बराल।
2: सम्मान्य सभामुख महोदय, मान्य कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमज्यूले एसियाली विधायकी संस्थाहरूको परिषद क्यालीको सदस्यता प्राप्त गर्ने सम्बन्धी जुन आज हामी छलफल गरिराखेका छौँ समझदारी पत्रमाथि, यसको पूर्ण समर्थन गर्दै केही मेरा सुझावहरू पनि राख्न चाहन्छु। सबैभन्दा पहिले त यो प्रस्तावको मूल उद्देश्य सबैलाई थाहा पनि भइसक्यो, यो आजको विश्वमा कुनै पनि देशको कानुन निर्माण प्रक्रियामा एक्लै अघि बढ्न सक्दैन। कतिपय कुराहरू अझ नेपालको परिप्रेक्ष्यमा त हाम्रो धेरै कानुनहरू एकअर्का देशहरूसँग पनि सम्बन्धित छ, कति इमर्जिङ इस्युहरू पनि छ, जस्तै अब जलवायु परिवर्तनका कुराहरू, मानव अधिकारको कुरा, कृत्रिम बुद्धिमत्ताको कुरा, डिजिटल शासनको कुराहरू र प्रविधिको बढ्दो तीव्र विकासको साथसाथै अझ अन्तर्देशीय कुराहरू गर्दाखेरि त जस्तै ह्युमन ट्राफिकिङको एउटा देशको मात्र सवाल हुँदैन, अर्को देशको पनि छ, ड्रग ट्राफिकिङका कुराहरू, यस्तामा पनि के कानुनहरू छ, अरूले कसरी प्रयोग गरेका छन्, बेस्ट प्र्याक्टिस के छ, त्यसको हामीले के रेप्लिकेट गर्न सक्छौँ, यो प्लेटफर्म पनि एउटा अवसरको रूपमा यसले सिर्जना गरेको छ। त्यसकारणले यो संस्थाहरू बीच पनि सहकार्य, अनुभव आदान प्रदान र कानुनी सुधारका लागि पनि यो भनौँ न क्यालीको जुन धेरै महत्त्वपूर्ण छ हामी जुन गर्न गइराखेका छौँ, तर यसको साथसाथै महत्त्वपूर्ण कुरा सदस्यता लिइराख्दाखेरि केही प्रश्नहरू पनि हामीले योभित्र खोज्नुपर्नेछ। क्याली सदस्यता जुन हामी लिइराखेको छौँ नेपालले आगामी 5 वर्ष, किन हामी म्यान्डेट पनि सरकारले 5 वर्ष लिएको हुनाले 5 वर्षभित्र हामीले ठोस उपलब्धिहरू के खोजेका छौँ त भन्ने खालको पनि योबाट प्रश्नहरू सिर्जित भएको छ भने अब नेपालले बेहोर्नुपर्ने यात्राको खर्च, स्वैच्छिक आर्थिक योगदानको कुराहरूमा पनि इनकाइन्ड सपोर्टदेखि लिएर इनकाइन्ड फाइनेन्सियल सपोर्टको कुरा इन्स्योर गर्ने कुरा र यो लाइन मिनिस्ट्रीमा पनि फोकल पोइन्ट राखेर यसको अनुगमनका यसका सूचकहरू म्याट्रिक्सहरू बनाएर यो सदस्यता लिइसकेपछि यसको वार्षिक प्रतिवेदन पनि संसदमा पेश गर्ने गरी अलिकता जवाबदेहिता हामीले यो कुराहरू यहाँ राख्न सक्यौँ भने अझै महत्त्वपूर्ण छ। र मैले भन्नुपर्दा अलिकता महिला बालबालिका दलित अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको पनि यो जेएससीको पनि क्यालीले कसरी समन्वय गर्छ, यसलाई हामीले कसरी उपयोग गर्न सक्छौँ कानुन बनाउने भन्ने कुरामा पनि यसले धेरै कुराहरू असल अभ्यासलाई पनि अप्नाउने हुनाले यसको प्रयोगको लागि यसले हामीले जुन समर्थनको लागि राष्ट्रिय हितको
1: मान्य सदस्य यशोदा कुमारी बराल।

0: सम्माननीय सभामुख महोदय, एसियाली विधायकी संस्थाहरूको परिषद केलीको केही धारणा राख्न चाहन्छु। कानुन मैले जहिले भन्छु सुन्दरता नै हुन्छ, यसले हामीले आवश्यकता हो अन्तर्राष्ट्रियसँग हामीले समन्वय गर्नु, कानुनी जुन हामीले एमओयू गर्छौँ नि, एमओयूमा प्रस्ताव गर्दाखेरि गर्ने कुराहरू उत्कृष्ट हो, तर एमओयूमा गर्ने समस्यालाई समाधान गर्ने कुराहरू हामीले कतिको लिन्छौँ, हामीलाई भोलि हुने समस्यालाई के छ भन्ने कुराहरू हेर्न एकदमै जरुरी छ। म हरेक कानुनमा त्यो भन्छु, उत्कृष्टता कानुनमा केही पनि छैन। नेपालको हिजोदेखि आजसम्म बनेका अहिलेको कानुनमा त धेरै उत्कृष्टता छ, तर त्यो कानुनले, हामीले बनाएको कानुनले भोलि बस्ने पर्ने समस्या र हामी अन्तर्राष्ट्रिय मञ्चमा जाँदाखेरि पछाडि टेबलमा बस्ने गरेर यो एमओयू नगर्दिन हुन मन्त्रीज्यूलाई चाहिँ आग्रह गर्न चाहन्छु। हामीले अन्तर्राष्ट्रिय मञ्चमा गएर हाम्रो शिरहरू पछाडि त्यो हस्ताक्षरको लागि मात्रै यतिवटा राष्ट्रहरू सम्झौतामा छ है भनेर हामी पछाडि पर्ने गरेर यो कानुन सम्झौता नगर्नुहोला। हामीले गर्दा जतिवटा हामीले सम्झौता गर्ने राष्ट्रहरू छन् त्यो राष्ट्रसँग गर्ने कानुनी निर्णयमा स्पष्टता र हामीले गर्ने भोलि अन्तर्राष्ट्रिय कानुनमा अहिले समस्या जलवायु परिवर्तनको छ, त्यो हामीले त्यो मञ्चमा राख्दाखेरि नेपाल प्राथमिकतामा पर्नुपर्छ। हरेक ठाउँमा सम्झौताको लागि, हस्ताक्षरको लागि अन्तर्राष्ट्रिय सङ्घ संस्था या गरिने एमओयू, नेपालमा गरिने कामहरूमा धेरै त्रुटिले गर्दा पछि पछुताएका छन्। ठुल्ठुला उदाहरणको लागि अहिले फलानाले यो नदी बेच्यो भन्ने कुराहरू हामीले ठुला गफ दिन्छौँ, तर त्यही एमओयूको कारण हो। गर्दाखेरि उत्कृष्ट नै थियो त्यो, समस्या त आज देखियो नि त, भोलि हुने समस्या के छ भन्ने कुरा तपाईँ हामी बसेर यो टेबुलमा बनाएका कानुन, 275 जनाले बनाएको कानुनले भोलिका इतिहास, भोलि आउने भावी पिँढीहरूले हामीलाई चाहिँ यो कानुनले सम्झौता गर्दाखेरि समस्या भयो है भनेर यी दस्तावेजमा हामीलाई गाली खाने काम चाहिँ नगरिदिनु होला। तपाईँले लेख्ने कानुन यसमा स्पष्टता छ, अन्तर्राष्ट्रिय, मैले हिजो भने कसैलाई सातित्व बनाउनु अन्तर्राष्ट्रिय, अहिलेको विश्व बजारमा चाहिँ हामीले कसैसँग सम्झौता गर्नु नराम्रो कुरा होइन, तर हामीले बनाउँदाखेरि बराबरी र हैसियतका कुराहरू, हामीले भोलि हुने फाइदा र समस्याका कुराहरूलाई लिएर आज स्पष्ट हाम्रा दस्तावेज होस्, त्यसले गर्दा हामीलाई भोलि कतिको फाइदा हुन्छ अन्तर्राष्ट्रिय कानुनमा भन्ने कुराहरू स्पष्टता होस्। र अर्को कुरा, अन्तर्राष्ट्रिय कानुन सम्झौता गर्दाखेरि विश्व भाषा अङ्ग्रेजी छ, तर अङ्ग्रेजी पछि त्यहाँ जाने मान्छेहरूले आफ्नो भाषालाई पनि प्राथमिकता दिने गरेर एमयुमा स्पष्ट लेख्दिन हुन मन्त्रीज्यू र नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।
1: माननीय सदस्यहरू, अब माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु।

0: सम्मान्य सभामुख महोदय, एसियाली विधायकी संस्थाहरूको परिषद क्यालीको दफावार छलफलमा आज हामी छौँ। क्याली एसियाली विधायकी संस्थाहरूबीच कानुन तर्जुमा, विधायकी नीति, कानुनी सूचना तथा कानुन सुधार सम्बन्धी अनुभव आदान प्रदान र सहकारीका माध्यमबाट कानुनी शासन तथा कानुनी संस्कृतिको प्रवर्धन गर्ने अन्तर सरकारी निकाय हो। यो सैद्धान्तिक छलफलमा पनि मैले राखिसकेकै विषय हो। क्यालीको उद्देश्य भनेको डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता र जलवायु परिवर्तन जस्ता विश्वव्यापी विषयहरूले हाम्रो समाजमा जुन प्रभाव पारिरहेका छन् त्यसका कारणबाट उत्पन्न हुने विधायकी चुनौतीहरूलाई संयुक्त रूपमा कसरी सम्बोधन गर्न सकिन्छ भनेर खोज गर्नु पनि हो र त्यसको आधारमा संयुक्त रूपमा सहकार्य गर्नु पनि हो। यस सन्दर्भमा क्यालीले सेमिनार आयोजना, कानुनी जानकारी आदान प्रदान, डिजिटल पहुँच विस्तार, विशेषज्ञहरूको आपसी एक्सचेन्ज भिजिटहरू र विचार विमर्श जस्ता गतिविधिहरू सञ्चालन गर्ने उल्लेख गरेको छ। पक्कै पनि कानुन बनाउनु र असल कानुन बनाउनुमा चाहिँ अन्तर छ। अनुभवहरूबाट के हुन्छ, अनुभवहरू बाहेक के हुन्छ भन्ने खालका प्रश्नहरू पनि आए। पक्कै पनि अनुभवहरूले हामीलाई हाम्रा कानुनहरू निर्माण गर्नको लागि थप परिष्कृत बनाउँछ। हाम्रा सफल अभ्यासहरू छन्, असल अभ्यासहरू छन् भने अरूलाई सिकाउने र हामीले गरेका अभ्यासहरू कहीँ कतै असफल भएका छन् भने अरूका सफल अभ्यासहरूबाट सिक्ने, यसो गर्दाखेरि हाम्रो कानुन निर्माणको प्रक्रिया र कानुन निर्माण पनि आफैमा एकदम राम्रो हुन्छ भन्ने लाग्दछ। त्यसकारणले सिकाइ कहिले पनि खेर जाँदैन। सिक्नु र सिकेको कुरा कार्यान्वयन नगर्नु अलग कुरा हो। सिक्ने र अनुभव आदान प्रदान गर्ने विषयलाई सकारात्मक नै लिनुपर्दछ भन्ने लाग्दछ। क्यालीको स्थापना सम्बन्धी समझदारी पत्रमा स्पष्टसँग गणतन्त्र कोरिया, मंगोलिया, थाइल्याण्ड र उज्बेकिस्तान संस्थापक सदस्यको रूपमा रहेका छन् भने समझदारी पत्र 7 नोभेम्बर 2025 सियोलमा हस्ताक्षर भइसकेको छ। अनि क्यालीको स्थापना सम्बन्धी समझदारी पत्र लागू भइसकेको हुँदा नेपाल संस्थापक सदस्यको रूपमा नभएर सदस्यका रूपमा प्रवेश गर्नेछ। समझदारी पत्रको धारा 2 को उपधारा 3 तथा संविधानको धारा 15 बमोजिम सबै विद्यमान सदस्यको पूर्व सहमति प्राप्त गरी समझदारी पत्रमा हस्ताक्षर गरेपछि नेपाल सदस्य बन्न सक्ने व्यवस्था रहेको छ। क्यालीका प्रमुख अङ्ग साधारण सभा, समन्वय समिति र सचिवालय रहने तथा सचिवालय गणतन्त्र कोरियामा रहनेछ। नेपालका प्रतिबद्धता स्वैच्छिक हुने र सदस्यताबाट नेपालको संवैधानिक व्यवस्था, प्रचलित कानून तथा राष्ट्रिय नीतिमा असर नपर्ने र आर्थिक योगदान राष्ट्रिय प्राथमिकता तथा उपलब्ध स्रोत र वित्तीय क्षमताका आधारमा मात्र हुने विषय समझदारी पत्रमा स्पष्ट राखिएको छ। क्यालीको सदस्यताबाट नेपाललाई कानुन तर्जुमा तथा निर्माण सम्बन्धी ज्ञान, अनुभव र असल अभ्यासको आदान प्रदान गर्न विषयमा चाहिँ फाइदा हुन्छ। विधायकी क्षमता अभिवृद्धि र डिजिटल प्रविधिको उपयोग समेतमा सहयोग आदान प्रदान हुन सक्छ, त्यहाँ पनि फाइदा हुन सक्छ। क्षेत्रीय विधायकी सहकार्य र अन्तर्राष्ट्रिय सहभागिता सुदृढीकरणमा पनि हामीले काम गर्न सक्छौँ, त्यो पनि हामीलाई फाइदाकै विषय हुन्छ। अनुसन्धान, तालिम र विशेषज्ञ स्तरीय सहकार्यले चाहिँ हाम नेपालको कानुन निर्माणमा पनि फाइदा पुर्याउन सक्छ भन्ने कुरा हो। आज यहाँ उठेका प्रश्न र मान्यज्यूहरूले राख्नुभएका विविध चासोका सवालमा मैले यति नै कुरा राख्न चाहे। समयको लागि धन्यवाद सामान्य सभामुख महोदय, धन्यवाद।
1: मान्य सदस्यहरू, एसियाली विधायकी संस्थाहरूको परिषद काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिट्युसन क्यालीको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित उक्त सम्मेलनमाथिको दफावार छलफल यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, अब माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई एसियाली विधायकी संस्थाहरूको परिषद काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिट्युसन क्यालीको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले एसियाली विधायकी संस्थाहरूको परिषद काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिट्यूशन क्यालीको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।

मान्य सदस्यहरू, अब म यो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ एसियाली विधायकीय संस्थाहरूको परिषद काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिट्युसन क्यालीको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, मिति 2083 भदौ 26 गतेको बैठकमा माननीय सदस्य खगेन्द्र सुनारले सुन्ने समयमा बोल्ने क्रममा प्रयोग गर्नुभएको कहिले पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2083 साल भदौ 31 गते बुधबार दिनको 1 बजे बस्ने गरी यो बैठक यहीँ स्थगित हुन्छ।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: वेब सर्फर अब घर घरमा फास्ट इन्टरनेट।
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: ब्याङ्किङ
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: तपाईं सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना
5: रेडियो NRN 99.1 मा यो हो रमाइलो गीत

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: वेब सर्फर अब घर घरमा फास्ट इन्टरनेट।
1: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
2: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
3: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा।

0: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरणसँगै माधव दुलालको नमस्कार।
1: लिपुलेक कालापानी र लिम्पिया धुरा समेटिएको नेपालको नक्सा साझा राष्ट्रिय संकल्प भएको परराष्ट्र मन्त्री खनालको भनाई। नागरिक उड्डयन प्राधिकरणलाई 2 निकायमा विभाजन गर्ने विधेयक तयारी। आइतबारको सार्वजनिक बिदा, कटौती गर्न माग।
0: मकवानपुर इन्द्र सरोवरमा इभी गाड़ी दुर्घटना, 4 जनाको मृत्यु, 4 जना घाइतेको अवस्था गम्भीर। बाढ़ीमा ज्यान गुमाएर पहिचान भएका सब परिवारलाई हस्तान्तरण गर्न आग्रह। कृष्ण भीरमा ट्र्याक खोल्ने काम सम्पन्न। असोज 1 गतेदेखि 2 तर्फी यातायात सञ्चालन हुने।
1: संस्थापन पक्षले गर्न लागेको महाधिवेशनमा भाग नलिन देउबाको अपील। मुख दर्शक भएर नबस्ने। देउबा पक्षबाट जितेका अधिकांश पदाधिकारी गगनतिर। नेपाललाई दैनिक 18 घण्टासम्म विद्युत उपलब्ध गराउन भारतको स्वीकृति।
0: लिथुआनियामा नेटोले ड्रोन खसाल्यो। साउदी अरबका ऊर्जा संरचनामा आक्रमण पछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो। दक्षिण कोरियाको निर्यातमा उल्लेख्य वृद्धि।
1: र साफ च्याम्पियनसिपको उद्घाटनमा भारत पाकिस्तान भिड्दै, नेपालले खेल्ने भए तालिका फेरिने। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण अझै विशेष हुने। अस्ट्रेलियन सुपर स्टार डेभिड काठमाडौँ गुर्खाजबाट खेल्ने पक्का।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
6: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। परराष्ट्र मन्त्री खनालको भनाई सम्बन्धी खबरबाट। परराष्ट्र मन्त्री शिशिर खनालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको साझा राष्ट्रिय संकल्प भएको बताउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा मन्त्री खनालले उक्त अभिव्यक्ति दिनुभएको हो। सरकारले नेपालको संसदले सर्वसम्मत पारित गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सालाई वर्तमान सरकारले बोझ नमान्ने स्पष्ट पार्नुभयो। कांग्रेस सांसद सीता थपलियाले परराष्ट्र मन्त्री खनालले भारत भ्रमणका क्रममा द्विपक्षीय वार्तामा वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै

0: प्रश्न गर्नुभएको थियो। परराष्ट्र मन्त्रीले भारत भ्रमणको क्रममा द्विपक्षीय वार्तामा वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको अभिव्यक्ति दिनुभएको छ। पुरानो ब्यागेज भनेको के हो? विगतमा सरकारले गरेको कुन कुन निर्णय ब्यागेज हो? लिपुलेख, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानमा समावेश गर्ने निर्णय पुरानो ब्यागेज हो? विगतका सरकारका परराष्ट्र नीतिमा के कस्ता गल्ती भए? मन्त्री र मन्त्रालयको धारणा के हो? उहाँले प्रश्न गर्नुभएको थियो। जवाफमा वर्तमान सरकारले विगतमा भएका राष्ट्रियताका सवाललाई कुनै बोझ रूपमा नलिने उहाँको भनाइ छ। लिपुलेख, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको राजनैतिक नक्सा र त्यसलाई अनुमोदन गर्ने संविधान संशोधन संसदको सर्वसम्मत निर्णय तथा समग्र नेपाली जनताको साझा राष्ट्रिय संकल्प हो। हाम्रो संवैधानिक र सार्वभौम दस्तावेज हो, जसलाई कुनै पनि सन्दर्भमा बोझ मान्न सकिँदैन, परराष्ट्र मन्त्रीको भनाइ छ।
1: सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र हवाई सेवा प्रदाय गरी दुई छुट्टा छुट्टै निकायमा विभाजन गर्ने गरी विधेयक ल्याउने तयारी गरेको जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथिको सैद्धान्तिक छलफलका क्रममा प्राधिकरण विभाजन सम्बन्धी विधेयक तयारीको अन्तिम चरणमा रहेको जानकारी दिनुभएको हो। उहाँका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई रेगुलेटरी निकाय र सर्भिस प्रोभाइडर गरी दुई भागमा विभाजन गर्ने प्रस्ताव सहितको विधेयक तयार भइसकेको छ र कानूनी रहायका लागि समेत पेश गरिएको छ। अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई भागमा विभाजन गरी नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्टा छुट्टै संरचना बनाउने गरी विधेयक तयारी भइरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण गरी दुई निकाय बनाउने प्रस्तावित विधेयक कानूनी रहायका लागि समेत पेश भइसकेको छ, मन्त्री पौडेलले भन्नुभयो। मन्त्री पौडेलले हाल समितिमा छलफल भइरहेको आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयकमा उठाइएका धेरैजसो सैद्धान्तिक विषय नयाँ संरचनामा बन्ने हवाई सेवा प्राधिकरणसँग समेत सम्बन्धित हुने बताउनुभयो। सबै विषय एउटै कानूनमा समेट्न आवश्यक नरहेको भन्दै आन्तरिक वायुसेवा प्रदायकले गर्दै आएका तथा कतिपय अवस्थामा स्वस्फूर्त रूपमा भइरहेका कामलाई नियमन गर्न र त्यसका लागि कानूनी आधार तयार गर्न वर्तमान विधेयक ल्याइएको उहाँले स्पष्ट पार्नुभयो।
0: प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद खगेन्द्र सुनारले भदौ 26 गते बोलेका शब्द रेकर्डबाट हटाउने निर्देशन दिनुभएको छ। सांसद सुनारले सुन्ने समयमा बोलेका शब्द रेकर्डबाट हटाउन सभामुख अर्यालले निर्देशन दिनुभएको हो।
2: मिति 2083 भदौ 26 गतेको बैठकमा माननीय सदस्य खगेन्द्र सुनारले सुन्ने समयमा बोल्ने क्रममा प्रयोग गर्नुभएको कहिले पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। अब प्रतिनिधि सभाको अर्को बैठक 2083 साल भदौ 31 गते बुधबार दिनको 1 बजे बस्ने गरी यो बैठक यहीँ स्थगित हुन्छ।
1: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी सम्बन्धी नयाँ विधेयक चाँडै संसदमा पेश गरिने जानकारी दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री रावलले आवश्यक कानूनी प्रक्रिया पूरा गरी उच्च प्राथमिकताका साथ यथाशीघ्र नयाँ गुठी विधेयक संसदमा पेश गर्ने बताउनु भएको हो। उहाँले विगतमा राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता भएको पृष्ठभूमिलाई ध्यानमा राख्दै हाल विज्ञ तथा सरकारवालाहरूसँग गहन छलफल र परामर्श भइरहेको उल्लेख गर्नुभयो। गुठी जग्गा केवल जमिनको स्वामित्व मात्र नभई धर्म, संस्कृति, परम्परा, सम्पदा संरक्षण र गुठीको आमदानीबाट चल्ने जात्रा पर्वहरूसँग अभिन्न रूपमा जोडिएको संवेदनशील विषय भएको उहाँको भनाइ छ। त्यस्तै मन्त्री रावलले गुठी संस्थान ऐन 2033 अनुसार गुठी जग्गाका मोही किसानले मोही हक प्राप्त गर्ने, सो हक खरिद बिक्री गर्न पाउने र धितो बन्धक समेत राख्न सकिने स्पष्ट कानून व्यवस्था रहेको बताउनु भएको छ।
0: मकवानपुरको इन्द्र सरोवर गाउँपालिका दुई महालक्ष्मी खोला नजिक भएको ईभी माइक्रो दुर्घटनामा घाइते भएका थप 4 जनाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा गाड़ी चालक 12 कलैया 24 का 20 वर्षीय अमीर अन्सारी र हेटौँडा 11 की 23 वर्षीय कल्पना तामाङ गम्भीर घाइते हुनुभएको छ। उहाँहरूलाई उपचारका लागि काठमाडौँ स्थित ट्रमा सेन्टर ल्याइएको छ। अर्का घाइते 12 महागढ़ी माई 11 की 21 वर्षीय बबिया कुमारी यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। नामथर र ठेगाना नखुलेका करिब 34-35 वर्ष एक पुरूष गम्भीर घाइते भई ट्रामा सेन्टरमा उपचाररत छन्। आज भएको दुर्घटनामा नामथर र ठेगाना नखुलेका चारजना पुरूषको घटनास्थलमै मृत्यु भएको थियो। मृतकको शनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। उद्धार तथा शनाखतको काम भइरहेको प्रहरीको भनाइ छ। काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको मधेश प्रदेश 03-001-0720 नम्बरको इभी माइक्रो आज दिउँसो दुर्घटना भएको हो।
1: नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले संस्थापन पक्षले गर्न लागेको महाधिवेशनलाई अवैधानिक भन्दै त्यस्तो प्रक्रिया अघि बढे आफू मुखदर्शक भएर नबस्ने बताउनु भएको छ। उहाँले संस्थापनले गर्न लागेको महाधिवेशनमा भाग नलिन नेता कार्यकर्तालाई आज अपील जारी गर्दै संस्थापनले गर्न लागेको महाधिवेशन पार्टी हित विपरीतको संज्ञा दिनुभएको छ। नेपाली काँग्रेसलाई कमजोर गर्ने कार्य हुँदा म मुखदर्शक भएर बस्न सक्ने छैन उहाँले अपीलमा उल्लेख गर्नुभएको छ। काँग्रेसभित्र देखिएको पछिल्लो विवाद र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै देउवाले पार्टीको विधि विधान पद्धति परम्परा तथा केन्द्रीय समितिका निर्णय विपरीत विशेष महाधिवेशन पक्षधर समूहले एकपक्षीय रूपमा अघि बढ्न खोजेको आरोप लगाउनुभयो। विशेष महाधिवेशनको वैधता सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि विधान तथा कानूनी सिद्धान्त विपरीत हुने उहाँको दावी छ। सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको निशा प्रदान गरिसकेको अवस्था ले समेत यस विषयमा गम्भीर संवैधानिक तथा कानूनी प्रश्न रहेको उहाँको भनाइ छ। विशेष महाधिवेशन पक्षधरले पार्टीका अनुभवी नेतृत्व र बहुसंख्यक नेता कार्यकर्तालाई व्यवस्था गर्दै अघि बढ्न खोजेको आरोप देउवाले लगाउनु भएको छ। जेएनजी आन्दोलनपछि काँग्रेसको राजनीतिबाट सन्यास लिएको घोषणा गर्नुभएका देउवाले सिङ्गापुरमा झन्नै 6 महिना उपचार गरेर स्वदेश फर्केपछि काँग्रेसभित्रको प्रवृत्तिले काँग्रेस निर्माण नभई पार्टीलाई कमजोर बनाउने चेतावनी दिनुभएको छ।
0: यस्तै नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्य समितिका अधिकांश पदाधिकारीहरू संस्थापन पक्षमा खुलेर लागिरहेका छन् र केही खुलिरहेका छन्। 14 महाधिवेशनमा 13 पदाधिकारी मध्ये तत्कालीन संस्थापन पक्षबाट सभापति देउवासहित 8 जनाले जितेका थिए। उपसभापति पूर्णबहादुर खड्गा, सहमहामन्त्रीहरू किशोर सिंह राठौर, भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय डिना, महेन्द्र यादव, फर्मुला मनसुर र उमाकान्त चौधरीले देउवा पक्षबाट जित्नु भएको थियो। केन्द्रीय सदस्यमा निर्वाचित भए मनोनित बाटोको साध्यक्ष बनेका उमेश श्रेष्ठ पनि तत्कालीन समयमा देउवा समूहकै हुनुहुन्थ्यो। श्रेष्ठ सहित पदाधिकारीको संख्या 14 जनाको थियो। 14 महाधिवेशनमा डाक्टर शेखर कोइरालाको प्यानलबाट उपसभापतिमा धनराज गुरूङ, महामन्त्रीमा गगन थापा, सहमहामन्त्रीमा महामन्त्री द्वै जीवन परियार र बद्री पाण्डे निर्वाचित हुनुभएको थियो। शेखर प्यानलबाट उपसभापतिको उम्मेद्वार बन्नुभएका धनराज गुरूङ निर्वाचित हुँदा देउवा पक्षबाट सोही पदका प्रत्याशी विजय गच्छेदार पराजित हुनुभएको थियो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद जगदीश खरेलले प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा उहाँले प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद राहत कोष भनेर कायम गर्न माग गर्नुभएको हो। अहिले रसुवामा आएको भोटेकोसी बाढी पनि दैवी प्रकोप नभएको उहाँले बताउनुभयो। हामी भोटेकोसी बाढीको पीडामा छौँ र यो विपदको सामना गरिरहेका छौँ। यो भोटेकोसी बाढी दैवी प्रकोप होइन भन्ने कुरामा हामी स्पष्ट छौँ, सांसद खरेलले भन्नुभएको छ। यो बाढी मात्रै होइन, कुनै पनि बाढी, पहिरो, डुबान, कटान, भुइँचालो, आगलागी दैवी प्रकोप होइनन्, कि यी मानव सृजित हुन्, कि यी प्राकृतिक विपद हुन्। 2074 सालमा बनेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र 2076मा बनेको नियमावलीले यसको स्पष्ट पारेको उहाँले सुनाउनुभयो। 2039 सालमा बनेको दैवी प्रकोप ऐनलाई विस्थापित गरेर आएपछि अब दैवी रहेनन्। मेरो आग्रह छ यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद राहत कोष भनेर कायम गरियोस्। अब दैवी प्रकोपको जमाना रहेन उहाँले भन्नुभयो।
0: यसै गरी छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमै पुगेर अन्तर्वार्ता गरेको विषय पनि आजको संसद बैठकमा उठेको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद समीक्षा बासकोटाले यो विषय अति गम्भीर विषय भएको बताउनुभयो। आईसीयू अस्पतालको अत्यन्तै संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको विषय विशेष कक्ष हो। यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई प्राथमिकता दिइन्छ। बिरामीको परिवारलाई निश्चित समयमा मात्रै भेट्न दिन्छन्, तर यसको हुर्मत लिने काम भन्दै उहाँले आपत्ति जनाउनु भएको छ।
1: यता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक विदा कटौती गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा उहाँले सातामा दुई दिन विदा दिने सरकारको निर्णयले शैक्षिक संस्थामा अध्ययन अध्यापन प्रभावित भएको बताउनुभयो। आइतबारको विदा कसैलाई पनि नचाहिएको बताउँदै उहाँले आइतबारको विदा खारेज गरी सातामा एक दिन शनिबार मात्र विदा दिने व्यवस्था कायम गर्न माग गर्नुभएको छ। सरकारले मध्यपश्चिममा भएको तनावका कारण पेट्रोलियम पदार्थको आयात प्रभावित हुँदा कम खपत गर्न भन्दै गत 2082 चैत 23 गतेबाट सातामा दुई दिन विदा दिने निर्णय गरेको थियो।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु अलीले रसुवाको भोटेको सीमा आएको बाढ़ीमा परिमृत भएकाहरूको पहिचान भइसकेका सब तत्कालीन सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सरकारको माग गर्नुभएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उहाँले पूर्ण रूपमा पहिचान भए परिवारले दावी गरेको सब समेत सरकारले हस्तान्तरण गर्न नमानेको गुनासो पीड़ित परिवारले गरिरहेको बताउनुभयो। साथै उहाँले व्यवस्थापन गरिसकिएका सबको डीएनए रिपोर्ट आउन ढिलाइ भइरहेको भन्दै आपत्ति जनाउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को।
2: अब बाँकी खबर। आज बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल संसदको अवधारणा अघि बढाउने विषयमा छलफल भएको छ। सिंहदरबार स्थित कार्यव्यवस्था हलमा बसेको बैठकमा डिजिटल संसदसँग सम्बन्धित विषयमा छलफल भएको हो। सांसदहरूले शून्य समय, आकस्मिक समय र विशेष समयमा उठाएका विषयलाई डिजिटल प्रणाली मार्फत सम्बन्धित मन्त्रालय तथा निकायसँग जोड्न खोजिएको छ। सांसदहरूले उठाएका विषयमा सरकारले के निर्णय गर्यो, कति प्रगति भयो र कहिले सम्बोधन भयो भन्ने कुरा ट्र्याक गर्न सकिने प्रणाली विकास गर्ने सन्दर्भमा छलफल भएको हो।
3: पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिन सड़क खण्डमा पर्ने कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटे कोशी नदीमा बाढ़ी आएपछि सरकारले शुरू गरेको खोज उद्धार उपचार र राहत व्यवस्थापन सम्बन्धमा गत भदौ 17 गते प्रतिनिधि सभामा जानकारी दिने क्रममा कृष्णभीरमा अवरूद्ध बनेको सड़क भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने बताउनु भएको थियो। प्रधानमन्त्री शाहको सोही घोषणा अनुसारै पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा उक्त खण्डमा गत भदौ 28 गतेदेखि परीक्षणका रूपमा यातायात सेवा शुरू भइसकेको छ भने आगामी असोज 1 गते बिहिबारदेखि दुईतर्फी यातायात सञ्चालन हुनेछ। गत भदौ 10 गते बिहान आएको बाढ़ीले कृष्णवीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो भने भदौ 14 गते आएको अर्को बाढ़ीले उक्त पर्खाल भत्काएपछि यातायात सेवा पूर्ण रूपमा अवरूद्ध छ। त्यस लगतै पूर्वाधार विकास मन्त्रालयले सड़क विभाग र नेपाल जियो टेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा 4 दिनसम्म द्रुत अध्ययन गरेको थियो। विज्ञहरूले कृष्णवीरको पहाड़ काटेर 250 मिटर लामो नयाँ ट्र्याक बनाउन पहिलो विकल्पका रूपमा सुझाव दिएका थिए।
2: धनुषामा अपहरित 15 महिने बालकको 11 दिनपछि सकुशल उद्धार गरिएको छ। धनुषाको विदेह नगरपालिका 6-3 कोरियाबाट हराएका 15 महिनाका बालकको 11 दिनपछि प्रहरीले सकुशल उद्धार गरेको हो। बालकलाई अपहरण गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओम प्रकाश खनालका अनुसार कमलेश महतोका 15 महिनाका छोरा सिद्धान्त महतो भदौ 18 गते करिब 4:40 जाँदा आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा हराएका थिए। बालक हराएको सूचना प्राप्त भएपछि प्रहरी चौकी गिद्धाबाट टोली परिचालन गरिएको थियो।
3: बैतडीको पुटसौटी नगरपालिका 8 लामुनी गाउँमा पहिरोले एक घर पूर्ण रूपमा क्षति गरेको छ। गैराती घरमाथिबाट खसेको पहिरोले गैरगाउँका गणेशदत्त जोशीको घर पुरेको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन प्रसाद तिमिल सेनाका अनुसार पहिरो खस्न थालेपछि परिवारले समयमै घर छाडेकाले मानवीय क्षति हुन पाएन। यस्तै पूर्ण रूपमा घर क्षतिग्रस्त भएपछि जोशीको परिवार आफन्तको घरमा आश्रय लिएर बसेको छ। पहिरोले गोठमा पुरिएका 10 बाख्रालाई प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरिएको छ। पहिरोका कारण गाउँ नै उच्च जोखिममा परेको प्रहरीको भनाइ छ।
2: भारतले नेपालमा दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृति दिएको छ। भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सेप्टेम्बरदेखि 31 डिसेम्बर 2026 दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृति दिएको हो। भारतको विद्युत मन्त्रालयको सूचना अनुसार मुजफ्फरपुर ढल्केबर 400 केबी डिसी लाइन मार्फत 600 मेगावाटसम्म र टनकपुर महेन्द्रनगर 132 केबी एससी लाइन मार्फत 54 मेगावाटसम्म विद्युत निर्यात गर्न सकिनेछ। यसअनुसार नेपालले भारतबाट कुल 654 मेगावाटसम्म विद्युत आयात गर्न पाउनेछ। भारतले दैनिक राति 12 बजेदेखि बेलुकाको 6 बजेसम्म 18 घण्टाका लागि विद्युत निर्यातको स्वीकृति दिएको हो। सन् 2027 जनवरीदेखि नेपाललाई आवश्यक पर्ने विद्युतको परिणामबारे भने डिसेम्बर 2026 पुनरावलोकन गर्ने भारतको विद्युत मन्त्रालयले जनाएको छ। हालै नेपालमा आएको बाढ़ी पहिरोका कारण विभिन्न जलविद्युत आयोजनाका संरचनामा ठूलो क्षति पुगेपछि विद्युत उत्पादनमा कमी आएको छ। त्यसले नेपालमा आन्तरिक विद्युत माग व्यवस्थापनका लागि थप विद्युत आवश्यक पर्ने अवस्था सिर्जना भएको छ।
3: भारतबाट रूपन्देही स्थित बलवारी डिपोका लागि ल्याउँदै गरेको पेट्रोलियम पदार्थ चोरी गर्न खोजेको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले आज भैरवा स्थित सराफ आयल सेन्टरमा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्करहरू सराफ आयल सेन्टरमा पुगेका थिए। करिब 10 बजे प्रहरीले छापा मार्दा लु 2 ख 15 44 र लु 1 ख 6504 नम्बरका ट्याङ्करबाट तेल निकालिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को पैसा सिधे खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।

0: एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। अब एटीएमबाटै 100 रूपियाँका नोट निकाल्न पाइने भएको छ। नेपाल राष्ट्र ब्याङ्कले दशैं तिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट 100 रूपियाँ दरका नोट समेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। राष्ट्र ब्याङ्कको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएशन र नेपाल वित्त कम्पनी संघलाई पत्रचार गर्दै माथतका बैंक तथा वित्तीय संस्थाका एटीएमबाट 100 रूपियाँको नोट वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो।
4: नेपाल राष्ट्र ब्याङ्कले डिजिटल वित्तीय सेवा र फिनटेकको विकासका लागि 5 वर्षे रणनीति ल्याएको छ। केन्द्रीय ब्याङ्कले फिनटेक पूर्वाधारको विकास, प्रभावकारी नियमन तथा फिनटेक प्रणालीको विकास गर्ने लक्ष्यसहित रणनीति ल्याएको हो। केन्द्रीय ब्याङ्कको भुक्तानी प्रणाली विभागले नेपालमा भर पर्दो नवीन र समावेशी डिजिटल वित्तीय वातावरण निर्माण गर्ने योजनासहित डिजिटल वित्तीय सेवाका लागि फिनटेक रणनीति 2026-27, 2030-31 को ढाँचा तयार गरेको छ। आर्थिक वर्ष 2026-27 देखि 2030-31 सम्म कार्यान्वयनमा आउने उक्त रणनीतिले डिजिटल वित्तीय सेवा र फिनटेक क्षेत्रको प्रवर्धन, नियमन र सुदृढीकरण गर्दै दिगो आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य रहेको केन्द्रीय ब्याङ्कले जनाएको छ। रणनीतिले सुरक्षित, विश्वसनीय, समावेशी, नवप्रवणात्मक डिजिटल वित्तीय प्रणालीको परिकल्पना गरेको छ। यसले वित्तीय पहुँच र प्रयोगको दायरा बढाउँदै जिम्मेवार फिनटेक सेवालाई प्राथमिकता दिनेछ।
3: सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनाले आज शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। आजका दिन बजार परिसूचक नेप्से 48.57 अङ्क 1.87% बढेको छ। यो वृद्धिपछि नेप्से परिसूचक 2633 अङ्कमा कायम भएको छ। नेप्सेको आजको अङ्क भदौ 1 यताकै उच्च हो। अघिल्लो दिन अर्थमन्त्री सोनी मुवागले पूँजीगत लाभकर हालको भन्दा आधा घटाउनेतिर बजार सुधारको कार्ययोजना सार्वजनिक गर्नुभएको थियो, जसले गर्दा कारोबार खुलेदेखि नै आज लगानीकर्तामा हौसला मिलेको थियो।
4: अब विदेशका खबर। साउदी अरेबियाको ऊर्जा पूर्वाधारमा आक्रमण भएपछि साउदीको इस्ट वेस्ट पाइपलाइन बन्द भएको छ। यसका कारण आपूर्तिमा अवरोध आउने देखिएको छ। यही कारण आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। खाडी क्षेत्रमा जल यातायातको जोखिम कम गर्ने प्रयासमा पनि अन्यल सृजना भएको छ। अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल 1.37 डलर अर्थात 1.3% बढेको छ। यसको मूल्य प्रति ब्यारेल 107.05 डलर पुगेको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य पनि 1.53 डलर अर्थात 1.51% बढेको छ। यसको मूल्य प्रति प्याकेट 102.92 डलर पुगेको छ। अघिल्लो कारोबारमा पनि दुवैको मूल्य 1% भन्दा बढीले बढेको थियो। यमनका इरान समर्थित हुती विद्रोहीहरूले साउदी अरेबियामा नयाँ आक्रमण गरेका छन्। खाडीका अरब राष्ट्रहरूले इरानसँगको वार्ता स्थगित गरेका छन्। यसले मध्यपूर्वको द्वन्द्व अझ फैलिन सक्ने चिन्ता बढाएको छ।
3: विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर उच्च रहेपछि दक्षिण कोरियाको अगस्त महिनाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। दक्षिण कोरियाको निर्यात परिमाण सूचकाङ्क अगस्तमा अघिल्लो वर्षको सोही तुलनामा 25.9% बढेको केन्द्रीय ब्याङ्कले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। यता रूस युक्रेन युद्धका कारण नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढ़िरहेको अवस्थामा नेटोका लडाकु विमानले लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेको एक ड्रोन खसालेका छन्। राष्ट्रपति गीतानास नौसेदाले आज विज्ञप्ति जारी गर्दै रूसले युक्रेन विरूद्ध सैन्य कार्यवाही तीव्र बनाइरहेकाले क्षेत्रीय सुरक्षाका लागि यस्तो तयारी महत्वपूर्ण भएको बताएका छन्।
4: अब खेल खबर। अस्ट्रेलियन सुपरस्टार डेभिड वार्नरलाई काठमाडौँ गोर्खाजले खरिद गरेको छ। वार्नर काठमाडौँ गोर्खाजमा जोडिएसँगै नेपाल प्रिमियर लिगको तेस्रो संस्करण अलि विशेष हुने भएको छ। उनी क्रिकेटको महाशक्ति राष्ट्रका खतरनाक ओपनर मानिन्छन्। त्यसको पुष्टि आज उक्त फ्रेन्चाइजले सामाजिक सञ्जाल मार्फत गरेको छ। वार्नर एनपिएलमा जोडिने अहिलेसम्मकै ठूलो नाम हुन्। यसअघि पहिलो संस्करणमा भारतका शिखर धवन र दोस्रोमा दक्षिण अफ्रिकाका फाफ डू पेलिसले क्रमशः कर्णाली याक्स र विराटनगर किङ्सबाट खेलिसकेका छन्।
3: एसियाली फुटबल महासंघ साफले बंगलादेशमा नोभेम्बर 5 साफ च्याम्पियनशीपको तालिका सार्वजनिक गरेको छ। आज प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेसँगै भारत र पाकिस्तान बीच उद्घाटन खेलमा प्रतिस्पर्धा हुने भएको हो। प्रतियोगितामा सहभागी 6 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ, जसको समूह एमा बंगलादेश, श्रीलंका र भूटान छन् भने समूह बीमा भारत, मालदिव्स र पाकिस्तान छन्। तालिका अनुसार समूह चरणका खेल नोभेम्बर 11 हुने भने 14 नोभेम्बरमा सेमी फाइनल हुनेछ। नोभेम्बर 17 फाइनल खेल हुनेछ। तालिकामा साफले नेपालले सहभागिता सुनिश्चित भए तालिका पुनः परिमार्जन गर्ने भन्दै नोभेम्बर 4 प्रतियोगिता शुरू गर्ने सम्भावना पनि व्यक्त गरेको छ। जान जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
4: लिपुले काला पानी लिम्पिया धुरा समेटिएको नेपालको नक्सा साझा राष्ट्रिय संकल्प भएको परराष्ट्र मन्त्री खनालको भनाई। नागरिक उड्डयन प्राधिकरणलाई 2 निकायमा विभाजन गर्ने विधेयकको तयारी। आइतबारको सार्वजनिक विधा कटौती गर्न माग।
3: मकवानपुर इन्द्र सरोवरमा ईभी गाड़ी दुर्घटना, 4 मृत्यु, 4 घाइतेको अवस्था गम्भीर। बाढ़ीमा ज्यान गुमाएर पहिचान भएका सब परिवारलाई हस्तान्तरण गर्न आग्रह। कृष्णवीरमा ट्र्याक खोल्ने काम सम्पन्न, असोज 1 दुईतर्फी यातायात सञ्चालन हुने।
4: संस्थापन पक्षले गर्न लागेको महाधिवेशनमा भाग नलिन देउबाको अपील। मुख दर्शक भएर नबस्ने, देउबा पक्षबाट जितेका अधिकांश पदाधिकारी गगन थापातिर। नेपाललाई दैनिक 18 विद्युत उपलब्ध गराउन भारतको स्वीकृति।
3: लिथुआनियामा नेटोले ड्रोन खसाल्यो। साउदी अरबका ऊर्जा संरचनामा आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो। दक्षिण कोरियाको निर्यातमा उल्लेखनीय वृद्धि।
4: र साफ च्याम्पियनसिपको उद्घाटनमा भारत पाकिस्तान भिड्दै नेपालले खेल्ने भए तालिका फेरिने। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण अझै विशेष हुने। अस्ट्रेलियन सुपरस्टार डेभिड काठमाडौँ गोर्खाजबाट खेल्ने पक्का।
3: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: तपाईं सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1। सबैका लागि सूचना।
5: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: Web surfer अब घर घरमा fast internet.
1: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो साँझ पख.

0: खाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
2: आईएमई गरौँ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
6: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16, देशभरका भाटभटेनी, बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। काङ्ग्रेस 15 महाधिवेशनमा होमियो, अधिकांश नेता गगन थापातिर, देउबा पक्षीय नेताहरू आत्तिए, गल्ती भएको स्वीकार।
1: पार्टी त एकता पो गर्नुपर्ने रहेछ कि क्या हो भन्ने चाहिँ महसुस भएको छ र अतालिएको र चिन्तित भएको पनि मैले पाएको छु।
2: सबै नेताहरू सहभागी हुनुहुनेछ, यसमा कोही छुट्नु हुँदैन होला भन्ने मलाई विश्वास छ।
3: सुन्दैनन् भने हामीले के गर्ने भन्नुहोस् त? हामीले त आफ्नो लाइनमा त उभिनु पर्यो कि परेन।
0: ग्यास आपूर्ति प्रणाली तत्कालै सहज बनाउने सरकारको दावी, रासोपाका सांसद खगेन्द्र सुनवारले भदौ 26 गते बोलेका शब्द रेकर्डबाट हटाउन सभामुख करियालको निर्देशन। रवि लामिछानेले बोलाए शीर्ष नेतृत्व सहितको सर्वदलीय बैठक। मकवानपुरको इन्द्र सरोवरमा इभी दुर्घटना, 4 जनाको मृत्यु, 4 घाइतेको गम्भीर अवस्थामा उपचार जारी। कृष्ण भीरमा ट्र्याक खोल्ने काम सम्पन्न। बंगलादेशमा शेख हसिनाको पार्टीका 7 शीर्ष नेतालाई मृत्युदण्डको सजाय। साथमा प्रमुख खबर संक्षेप। नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: choice. LG le aayo naya LG Essential Series. Ab kifayati mulle ma refrigerator, washing machine, AC ko complete range. 10 barsha ko warranty sahit 0% no cost EMI. Nagrikta bhaye pugcha. Har ek ghar ko khushi ghar ghar ma LG. LG, life's good.
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513179666, गजुरी शाखा सम्पर्क 98513183667, धुन्चे शाखा सम्पर्क 98513178666, कल सेन्टर 015721165, टोल फ्री नम्बर 1660111110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। नेपाली काङ्ग्रेस 15 महाधिवेशनमा होमिएको छ। काङ्ग्रेसले आगामी असोज 16 19 गतेसम्म 15 महाधिवेशन गर्दैछ। विशेष महाधिवेशन र 14 महाधिवेशनबाट निर्वाचित नेतृत्व एकबद्ध भएर पार्टीको नियमित 15 महाधिवेशनमा होमिएको हो। असोज 3 र 4 गते वडा अधिवेशन गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको छ। अब छिटफुट बाहेक अधिकांश नेता कार्यकर्ता महाधिवेशनमा उत्साहित भएर लागेका छन्। 14 महाधिवेशनबाट निर्वाचित पूर्व सभापति शेरबहादुर देउवा बाहेक अधिकांश पदाधिकारी र सदस्यहरू नियमित महाधिवेशनमा होमिएपछि संस्थापन पक्ष उत्साहित देखिएको छ। अब महाधिवेशनको मिति सार्न नसकिने काङ्ग्रेसले स्पष्ट पारेको छ। प्रवक्ता देवराज चालिसेले काङ्ग्रेसलाई बलियो बनाउने अभियानमा कोही नेता नछुट्ने विश्वास व्यक्त गर्नुभएको छ।
4: मलाई लाग्छ, मलाई विश्वास के छ भने यसमा नेपाली काङ्ग्रेसलाई माया

0: गर्ने अग्रज नेतादेखि लिएर समर्थकहरू सबै थरी मान्छेहरू जसले पार्टीको भविष्य र यसको हितलाई आत्मसात गर्नु छ, मजबुतीमा विश्वास गर्नु छ, भोलिको भविष्य काङ्ग्रेसको मजबुतीमा छ भन्ने विश्वास गर्नु छ, यसलाई बलियो बनाउने क्रममा, एकता बनाउने क्रममा सबै नेताहरू सहभागी हुनुहुनेछ। यसमा कोही छुट्नु हुँदैन होला भन्ने मलाई विश्वास छ।
1: काङ्ग्रेसको 15 महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्य समितिका अधिकांश पदाधिकारीहरू संस्थापन पक्षमा खुलेका छन्। 15 महाधिवेशन नजिकैसँगै पूर्व सभापति देउवा समूह छोड्ने तत्कालीन पदाधिकारीहरूको संख्या पनि बढेको छ। विशेष महाधिवेशनलाई मान्यता नदिने र संस्थापन गर्न लागेको महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालत गएका पूर्व उपसभापति पूर्णबहादुर खड्का पछिल्लो समय संस्थापन पक्षमा खुल्नु भएको छ। सभापति गगन कुमार थापाको नेतृत्वमा हुने नियमित महाधिवेशनलाई उहाँले शुभेच्छा व्यक्त गर्नुभएको छ। महाधिवेशनको मिति नजिकैसँगै पूर्व सभापति देउबा निकटका नेताहरूले पूर्व उपसभापति खड्कासँग परामर्श गरेर 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुने निर्णय गरेका छन्। विशेष महाधिवेशनको विपक्षमा रहेका र हाल संस्थापनले तोकेको महाधिवेशनको प्रक्रियामा भाग लिने पूर्व केन्द्रीय सदस्यको संख्या 40 भन्दा बढी रहने नेता श्याम घिमिरेले जानकारी दिनुभएको छ। उहाँले छलफल भने चलिरहेको जानकारी दिनुभयो।
2: म आज कुरा गर्दिनँ,
3: के कुरा गर्ने अवस्था बने होइन, अझै
2: छैन छैन। अहिले मैले के बोलेँ, महाधिवेशन सहभागी त अब थप्ने एउटा रूप बाँकी छ।
1: यति बेला देउबासँग पूर्व पदाधिकारी उमाकान्त चौधरी मात्रै हुनुहुन्छ। 14 महाधिवेशनमा देउबा समूहबाट थारू क्लस्टरबाट निर्वाचित उमाकान्त चौधरी बाहेक अन्य पदाधिकारी हाल पूर्व संस्थापनमा हुनुहुन्न। केन्द्रीय सदस्यमा निर्वाचित भई देउबाले कोषाध्यक्षमा मनोनित गरेका उमेश श्रेष्ठ हाल सभापति गगन थापा नेतृत्वको कार्य समितिमा कोषाध्यक्ष हुनुहुन्छ। प्रदेश सभापतिहरूमध्ये सुदूरपश्चिममा वीरबहादुर बलायर बाहेक अन्य सबैले पूर्व संस्थापन पक्ष छोडेका छन्। जिल्ला सभापतिहरूमा पनि पूर्व संस्थापनले गरेको राष्ट्रिय भेलामा 10 जिल्लाका सभापति मात्रै सहभागी भएका थिए। अधिकांश पदाधिकारी र सदस्यहरू महाधिवेशनमा खुलेर लाएपछि पूर्व सभापति देउबा र नेता शशाङ्क कोइराला आत्तिनु भएको छ। नेता कोइरालाले काङ्ग्रेसको नाम लिएर आफूहरूको अस्तित्वको रटन लगाउनु भएको छ।
4: कुनै समूह चोटिन्छ भने हामीले के गर्न सक्छौ? वार्ता बाहेक हाम्रो कुनै समाधान छैन। उनीसँग वार्ता गरेर मूल बाटोमा हामी उनलाई स्वागत गर्न चाहन्छौँ, एकताबद्ध हामी अगाडि बढ्न चाहन्छौँ, किनभने 15 महाधिवेशन अत्यन्त महत्वपूर्ण हो। यसले दिशा दिन्छ, भविष्यको दिशा दिन्छ, नेपालको राजनीतिको दिशा दिन्छ। त्यसैले हामी एकदम गम्भीर छौँ। त्यो उहाँको तर्कले मात्र कहाँ पुग्छ, हाम्रो तर्क पनि त सुन्नु पर्यो नि। हामीले त कतिचोटि भन्यौँ एकताबद्ध हामी जाउँ भनेर, वार्ता गर्न आउनुहोस् भनेर, उहाँसँग मात्र होइन गगनजीसँग पनि भन्यौँ, विश्व प्रकाशसँग पनि भन्यौँ। अब उनीहरू सुन्दैनन् भने हामीले के गर्ने भन्नुहोस् त? हामीले त आफ्नो लाइनमा त उभिनु पर्यो कि परेन, भविष्य हेर्नु पर्यो कि परेन, नेपाली कङ्ग्रेसको भविष्यलाई सुरक्षित पार्नु पर्यो कि परेन, यो हाम्रो काँधमा ठुलो जिम्मेवारी हो।
1: काङ्ग्रेसका पूर्व सभापति देउबाले पनि संस्थापन पक्षले गर्न लागेको महाधिवेशनलाई अवैधानिक भन्दै त्यस्तो प्रक्रिया अघि बढे आफू मुखदर्शक भएर नबस्ने धम्की दिनुभएको छ। अधिकांश नेताहरूले छोडेर लगभग एक्लै पर्नुभएका देउबाले विशेष महाधिवेशनको वैधता सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि विधान तथा कानुनी सिद्धान्त विपरीत हुने दावी गर्नुभएको छ। जेएनजी आन्दोलनपछि पार्टी राजनीतिबाट सन्यास लिएको घोषणा गर्नुभएका देउबा सिङ्गापुरमा उपचार गरेर फर्किएपछि काङ्ग्रेस विभाजन गरेर शक्ति हत्याउने दाउमा लाग्नु भएको छ। तर उहाँ पछि नेताहरूले नै क्याम्प चेन्ज गरेका छन्। उनीहरूले यसअघि भएको गल्ती स्वीकार गरेका छन्। समय हुँदासम्म घुर्की लगाएर बसेका देउबा पछि नेताहरू यति बेला भने आत्तिएको नेता मिन विश्वकर्माले बताउनुभयो।
5: हामीले पनि चाहेर नचाहेर के गल्ती गर्यौँ भने समय रहँदाखेरि वास्ता नगर्ने र समय सकिँदै गएपछि मेहनत गर्ने जुन हाम्रो प्रणाली भयो, हामी विद्यार्थी कालदेखि नै त्यस्तै गरी नै आयौँ। समय वर्षभरि नपढ्ने, परीक्षाको रुटिन निस्केपछि पढ्ने, अपरीक्षा पढ्ने होइन, त्यस्तै हामी धेरैवटा कामहरू गर्दा जब समय घर्किन्छ अनि हामी आत्तिन्छौँ र काम सुरु गर्छौँ। अहिले साथीहरू चाहिँ नेतृत्व तहमा रहनुभएका साथीहरू अहिले चाहिँ साँच्चै पार्टी र एकता पो गर्नुपर्ने रहेछ कि क्या हो भन्ने जुन महसुस भएको छ, त्यो महसुसलाई कार्यान्वयन गर्नका लागि समय अभाव भएको र अतालिएको र चिन्तित भएको पनि मैले पाएको छु।
1: अब नेपाली काङ्ग्रेसको नियमित 15 महाधिवेशन नरोकिने लगभग निश्चित भएको छ। काङ्ग्रेसका नेता कार्यकर्ता महाधिवेशनमा लागेका छन्, जसले देउबा र उहाँपछि नेताहरूमा भने तनाव देखिएको छ। हुँदाहुँदा कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिनुभएका पूर्णबहादुर खड्का नै नियमित महाधिवेशनको पक्षमा खुल्नु भएको छ। पूर्व संस्थापन पक्षमा एक दुई नेता मात्रै सीमित हुँदै जाँदा देउबा पक्षमा रहेको संगठनात्मक प्रभाव कमजोर बन्दै गएको छ। अर्कोतर्फ लामो समयदेखि विवाद र अन्यलमा रहेको काङ्ग्रेसको नियमित महाधिवेशनको प्रक्रिया अघि बढेपछि पार्टीका नेता कार्यकर्तामा उत्साह पनि बढेको छ। अबका दिन देशमा काङ्ग्रेस महाधिवेशनको चटारो देखिने भएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
6: बजारमा देखिएको खाना पकाउने एलपी ग्यास अभाव सम्बोधन गर्दै नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक शाहले आपूर्ति प्रणाली तत्कालै सहज बनाउने दावी गर्नुभएको छ। यसका लागि भारतबाट अबको दुई तीन दिन दैनिक 160 ग्यास बुलेट भित्राउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। आज दिउँसो पत्रकारसँग कुराकानी गर्दै मन्त्री शाहले ग्यास डिपोहरूमा रित्तो सिलिण्डर राखेर घण्टौं पालो पर्खनुपर्ने उपभोक्ताको सकसपूर्ण अवस्था छिट्टै अन्त्य हुने आश्वासन दिनुभएको छ। यसअघिका विभागीय मन्त्री गौरी कुमारी यादवले ग्यास संकट समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना खेप्नु परेको थियो, जसको दबाव स्वरूप उहाँले पदबाटै हात धुनु परेको थियो। राष्ट्रपति सभापति रवि लामिछानेले भोलि सर्वदलीय बैठक बोलाउनु भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र गठन गर्नका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपतिले जनाएको छ। राष्ट्रपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान 11 बजे राष्ट्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा शीर्ष नेतृत्व सहभागी हुने राष्ट्रपाको भनाइ छ। परराष्ट्र मन्त्री शिशिर खनालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको साझा राष्ट्रिय संकल्प भएको नक्सा साझा संकल्प भएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा खनालले उक्त अभिव्यक्ति दिनुभएको हो। सरकारले नेपालको संसदले सर्वसम्मत पारित गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सालाई वर्तमान सरकारले बोझ नमान्ने स्पष्ट पार्नु भएको छ। यता सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र हवाई सेवा प्रदायक गरी दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्ने गरी विधेयक अगाडि बढाएको छ। यस्तै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी सम्बन्धी नयाँ विधेयक चाँडै संसदमा पेश गरिने जानकारी दिनुभएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका दुई महालक्ष्मी खोला नजिक भएको इभी माइक्रो दुर्घटनामा घाइते भएका थप चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा गाड़ी चालक 12 कलैया 24 का 20 वर्षीय अमीर अन्सारी र हेटौँडा 11 की 23 वर्षीय कल्पना तामाङ गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौँ स्थित ट्रामा सेन्टर पठाइएको छ। अर्का घाइते 12 महागढ़ी 11 की 21 वर्षीय बबिया कुमारी यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेता खुसबु ओलीले रसुवाको भोटेको सीमा आएको बाढ़ीमा परिमृत्यु भएकाको पहिचान भइसकेका सब तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले पूर्ण रूपमा पहिचान भई परिवारले दावी गरेको सब समेत सरकारले हस्तान्तरण गर्न नमानेको गुनासो पीड़ित परिवारले गरिरहेको बताउनु भएको हो। पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुङ्लिन सड़क खण्डमा पर्ने कृष्णवीरमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेको सी नदीमा बाढ़ी आएपछि सरकारले शुरू गरेको खोज, उद्धार, उपचार र राहत व्यवस्थापन सम्बन्धमा गत भदौ 17 गते प्रतिनिधि सभामा जानकारी दिने क्रममा कृष्णवीरमा अवरूद्ध बनेको सड़क भदौ महिनाभित्र सञ्चालनमा ल्याउने बताउनु भएको थियो। आगामी असोज 1 गते बिहिबारदेखि दुईतर्फी रूपमा यातायात सञ्चालन हुनेछ। बंगलादेशको इन्टरनेशनल क्राइम्स ट्रिब्युनलले आज पूर्व प्रधानमन्त्री शेख हसिना नेतृत्वको पार्टी अवामी लीगका साथ शीर्ष नेतामाथि मृत्युदण्डको सजाय सुनाएको छ। सन् 2024 विद्यार्थी आन्दोलनका क्रममा मानवता विरूद्धका अपराध गरेको ठहर गर्दै उनीहरूमाथि मृत्युदण्डको सजाय सुनाइएको हो। सातैजना नेतामाथि आन्दोलनका क्रममा हिंसा भड्काउन, त्यसको निर्देशन दिन वा हिंसालाई प्रोत्साहन गर्न भूमिका खेलेको आरोप लगाइएको छ। यो मुद्दाका लागि 3 सदस्यीय ट्रिब्युनल को अध्यक्षता न्यायाधीश मोहम्मद नजरुल इस्लाम चौधरीले गरेका थिए। अस्ट्रेलियन सुपरस्टार डेभिड वार्नरलाई काठमाडौँ गुर्खाजले खरिद गरेको छ। वार्नर काठमाडौँ गुर्खाजमा जोडिएसँगै नेपाल प्रिमियर लीगको तेस्रो संस्करण अलि विशेष हुने भएको छ। उनी क्रिकेटको महाशक्ति राष्ट्रका खतरनाक ओपनर मानिन्छन्। त्यसको पुष्टि आज उक्त फ्रेन्चाइजले सामाजिक सञ्जाल मार्फत गरेको छ। वार्नर एनफिल्डमा जोडिने अहिलेसम्मका ठूला नाम हुन्। यसअघि पहिलो संस्करणमा भारतका शिखर धवन र दोस्रोमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसले कर्णाली याक्स र विराटनगर किङ्सबाट खेलिसकेका छन्।
7: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
9: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
10: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
9: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
10: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
11: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
9: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
12: यो नेपाली रेडियो,
13: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री सुनिल कोइराला।
14: नेपाली कांग्रेसले पार्टीको प्रतिनिधि छनौट गर्दा परम्परागत समावेशिताको आधार बाहेक पनि केही नयाँ कोटाहरू थप गरेको छ। खुल्ला, महिला, जनजाति, अपाङ्गता, दलित जस्ता कोटा अघिल्लो महाधिवेशनमा भए पनि अहिले केही नयाँ कोटाहरू थप गरिएको कांग्रेसको नयाँ निर्वाचन निर्देशिकामा उल्लेख छ। जेएनजी आन्दोलनपछि भएको विशेष महाधिवेशनबाट संशोधन गरिएको पार्टीको विधानमा 35 वर्ष मुनिका युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरियो। त्यसै गरी पेशागत विषयविज्ञ, प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द प्रभावित श्रमिकको प्रतिनिधित्व सुनिश्चित गर्ने नयाँ व्यवस्था गरिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्। कांग्रेसमा वडा अधिवेशनबाट संघीय निर्वाचन क्षेत्र स्तरीय र प्रदेश सभा क्षेत्र स्तरीय प्रतिनिधि छनौट गर्ने व्यवस्था छ। उनीहरूले प्रतिनिधि सभा क्षेत्र स्तरीय र प्रदेश सभा क्षेत्र स्तरीय अधिवेशनबाट प्रदेश र संघीय प्रतिनिधि छनौट गर्दछन्। ती सबै तहमा खुल्ला, महिला, जनजाति, अपाङ्गता, दलित, 35 वर्ष मुनिका युवा, पेशागत विषयविज्ञ, श्रमिक, प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द प्रभावितको प्रतिनिधित्वको व्यवस्था गरिएको छ। खुल्ला र महिला कोटाबाट चयन हुने प्रतिनिधिहरूको संख्या क्रियाशील सदस्यहरूको संख्याका आधारमा फरक फरक हुने व्यवस्था गरिएको छ। तर पेशागत विषयविज्ञ, श्रमिक, अपाङ्गता र दलितबाट एक एकजना हुने व्यवस्था गरिएको छ भने प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द प्रभावित मध्येबाट कुल 2 जना प्रतिनिधित्वको व्यवस्था गरिएको छ। गाउँपालिका वा नगरपालिकाको ओडामा क्षेत्रीय प्रतिनिधि छनौट गर्दा 150 सम्म क्रियाशील सदस्य रहेको ओडाबाट आदिवासी जनजाति 6, खुल्ला 5, महिला 3 र 35 वर्ष मुनिका युवा 3 जना चयन हुनेछन्। 35 वर्ष मुनिका युवा 3 जना मध्ये 1 जना महिला र 2 जना खुल्ला हुनुपर्ने व्यवस्था गरिएको छ। यसरी हरेक ओडाबाट कम्तीमा 23 जना क्षेत्रीय प्रतिनिधि छनौट हुने व्यवस्था गरिएको सदस्य सचिव कटुवालले जानकारी दिएका छन्। हरेक निर्वाचन क्षेत्रबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित 33 र अन्य पदेन गरी औसतमा 50 जना हुने देखिएको छ। त्यसमा खुल्ला 10, आदिवासी जनजाति 10, महिला 4, 35 वर्ष मुनिका महिला 1 सहित 3 जना महाधिवेशन प्रतिनिधि हुनेछन्। त्यसै गरी श्रमिक, पेशागत विषयविज्ञ, अपाङ्गता, अल्पसंख्यक, दलितबाट 1-1 जना निर्वाचित हुनेछन्। प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द पीड़ित मध्येबाट 1 जनालाई अनिवार्य रूपमा हरेक निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि बनाउनु पर्ने व्यवस्था गरिएको छ। त्यसबाहेक संघीय निर्वाचन क्षेत्र सभापति, प्रदेश सभा क्षेत्र सभापति र गाउँ तथा नगर सभापति पदेन महाधिवेशन प्रतिनिधि हुने निर्वाचन निर्देशिकामा उल्लेख गरिएको छ।

0: एकमात्र डीटीएच सेवा डिस होम,
1: डिस होम खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापा।
2: जनता जान्न चाहन्छन्,
4: जनता जान्न चाहन्छनका साथमा
5: ग्लोबल आइएमई बैंक सबैका लागि बैंक।
6: डिस होम इन्टरनेट
3: फेरि पक्राउ परे भन्ने कुरा आएछ र अदालतले छोड्न आदेश दिएको किस्पाङ गाउँपालिकाको अध्यक्ष। आज
7: त्यो अहिले म कहाँ केही आएको छैन, त्यसको अपडेट अदालतमा हामीले पुर्याएको हो। अदालतले काम नसकेर फिर्ता पठाएको होला सायद, पक्राउ परे भन्ने कुरा होइन। पेश गरेको अदालतले आफ्नो काम सकेन भने त फेरि राख्न गर्नको लागि प्रहरी कार्यालय पठाउने हो, त्यस्तो हुन्छ। त्यही भएर अरू होइन,
3: धरौटीमा छोड्न आदेश दिएको भन्ने आएको छ।
7: आदेश दिएको कुरा भयो भने धरौटीमा छुट्नुहुन्छ होइन, अब एउटा मात्रै भएर अरू अरू विषयहरू पनि छन्, त्यसको हेर्दै होला अदालतले। त्यसले गर्दा अदालतमै छ कि, अब अदालतमा हामीले पेश गरेको कुरा अदालतको आदेश बाहेक केही हुँदैन, अरू फर्दर केही आएको छैन।
3: भनेको उहाँका मुद्दा पनि एउटा मात्रै होइन, अरू पनि टन्नै रहेछन्।
7: अरू मुद्दाहरूको पनि हामीले जानकारी, त्यहाँ जे मुद्दाहरू चाहिँ दायर भएको थियो भएको थियो त्यो बारेमा जानकारी पठाएको छ अदालतलाई, अदालतले त्यस बारेमा हेर्दै होला। त्यही भएर अब अदालतमा पेश भएको विषयमा चाहिँ हामीले बोल्ने कुरा भएन कि, अहिले यो हाम्रो एउटा प्रोफेसनल इथिक्स प्रोफेसनल स्ट्यान्डर्डको कुरा हुन्छ होइन, त्यस कारणले हामी अरू हिसाबले चाहिँ बोल्दैनौँ। अदालतमा पठाएको भनेकै छ, तपाईँले बुझ्नु भएको छ होला यो कुरा।
3: हजुर हजुर।
7: त्यसपछि अदालतले अब के गर्छ भने कि आदेश सहित हामीलाई यसो गर भनेर अब पूर्व पक्षमा पठाउने हो कि धरौटी लिएर छोड्ने हो कि धरौटी तिर्न नसकेर चाहिँ फेरि थुनामा जाने हो कि, अदालती प्रक्रियाको कुराहरू हुन्, त्यो चाहिँ उतातिरबाट हुने कुरा हो। त्यस कारणले हामीले बोल्ने आज चाहिँ मेरो साइडबाट बोल्ने कुरा केही छैन।
3: नेपाल प्रहरीबाट चाहिँ अब अदालतमा गइसकेका छ, त्यही अदालत जे गर्छ त्यही नै हुने हो।
7: हजुर हजुर।
2: जनता जान्न चाहन्छन्,
4: जनता जान्न चाहन्छन् का साथमा
5: ग्लोबल आइएमई बैंक सबैका लागि बैंक।
6: डिस होम इन्टरनेट
3: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौ। आजलाई बिदा दिनुहोस्, नमस्कार।

औजुको तिम्रो छम छम छम जस्तो कि खोलाको कल कल कल सुनिरौ लाइरह्यो हरेक पल जस्तो कि अम्मलको तल तल तल।

0: पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौँ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: तपाईँ च्याउहरूको राजा, राजा च्याउ खोज्दै हुनुहुन्छ?
5: काठमाडौँको कालीमाटी तरकारी

0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: रेडियो एनआरएन 99.1 समयको ख्याल राखौं। 10 बज्यो।
1: नमस्कार, बिहान 5 बजेदेखि सुरु भएको नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 आजको प्रसारण यही सकिन्छ। हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। भोलि बिहान 5 बजेसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। शुभरात्री।